0: रंग बहार
1: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ष पेंट
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434 32 29 98028 59 321 061 581
3: हेलो के छ तेरो खबर
4: ठिक छु यार सन्चै छस्
3: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
4: पार्टी त दिन हुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
3: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप कुर्ती किन्नु छ
4: मैले पनि किन्नु छ के सँगै किनौँ न
3: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
4: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्नु संसार हो त्यही जान्न
3: ए मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
5: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
6: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 98560131412 98464667887
7: तन्ना आजै फेरि हाल्नुहोस्
8: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
8: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
9: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
8: ल तिमीलाई थाहै छैन दिव्येश्वरी ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेस्तरी स्वादिलो छ
9: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
8: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
5: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98028-50701 98028-50702
10: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
11: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
10: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फियोताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ
11: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513 55928 विजिट www.landmarknepal.com
12: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
13: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579 98560 26579।
14: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
15: नाइन्टी थ्री पोइन्ट फोर

0: नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 13 गते शनिबार, सन् 2026 अगस्त 29 तारीक भाद्र कृष्ण पक्ष प्रतिपदा तिथि। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। भोटेकोशी बाढ़ीमा बगेका 538 जनाको शव भेटियो, 977 सम्पर्क विहीन 3742 जनाको सकुशल उद्धार। शव भण्डारणमा देशव्यापी संकट, अस्पतालहरूको क्षमता करिब 350 मात्रै। पोखरामा भोटेकोशीको बाढ़ीमा ज्यान गुमाएकाहरूको शव पहिचान र परीक्षण शुरू, पहिचान भएका शव आफन्तलाई बुझाइने। उद्धारको प्रतीक्षामा रहेका हरेक नागरिकसँग राज्य पुग्ने प्रधानमन्त्री शाहको दावी, पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख। रेडक्रसद्वारा नेपालमा पाउने 5 अर्ब सहयोगको अपील, 93,000 नागरिक प्रभावित भएको अनुमान। मानसरोवर गएकाहरूलाई निषेधित क्षेत्रको शुल्क मिनाहा, हिल्साबाट फर्किन अनुरोध। अन्तर्राष्ट्रिय खबरतर्फ, अमेरिकी इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी, इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी र खेल खबरमा फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
2: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553834।
0: अब समाचार विस्तारमा सुन्नुहोस्। भोटेकोशी र त्रिशुली नदीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 589 पुगेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुँमा 30 र चितवनमा 233 जनाको शव फेला परेको हो। अहिलेसम्म 129 विदेशी नागरिक सहित 4551 जनाको उद्धार गरिएको छ। त्यसमध्ये जलविद्युतको सुरुङबाट 191 जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। त्यस्तै बाढ़ीमा परेर 1924 जना सम्पर्क विहीन रहेका छन्। नेपाल प्रहरीका 27, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 15 जना सम्पर्क विहीन रहेका छन्। 517 जना विदेशी नागरिक पनि सम्पर्कमा छैनन्। 95 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। खोज तथा उद्धारको लागि 15,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। आज पनि खोज उद्धार र राहत वितरणको कामलाई निरन्तरता दिइने सरकारले जनाएको छ। खोज तथा उद्धारको लागि नेपाली सेना र निजी कम्पनीका गरी 16 हेलिकप्टर परिचालन गरिएको छ। तर जंगल र अप्ठ्यारो भूमनोट भएका कारण ठाउँ ठाउँमा अल्पत्र परेकाहरूको उद्धार हुन नसकेको गुनासो पनि रहेको छ।

भोटेकुसी बाढ़ीले बगाएर विभिन्न स्थानमा ल्याएका 102 सय पोखरा ल्याइएको छ। तनहु, गोर्खा, धादिङ र नवलपुरमा नदी किनारमा भेटिएका सब पोखरा ल्याइएको हो। अहिले पोखरामा भएका सबको पोस्टमार्टम गरी पहिचानको काम भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका सब पहिचानका लागि आफन्तले डिस्प्लेमा फोटो हेरेर पहिचान गर्ने काम भइरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता चित्रांगद बरालले जानकारी दिनुभयो। पोखरा ल्याइएका शवहरूको पोस्टमार्टम गर्ने, पहिचानका लागि फोटो खिच्ने, डिजिटलाइजेशन गर्ने, विवरण डिस्प्ले गर्ने काम भइरहेको छ, उहाँले भन्नुभयो। पोखरामा आएका मध्ये 20 शवको पोस्टमार्टम सकिएको प्रवक्ता बरालले बताउनु भएको छ। 57 जनाको मुजुल्काको काम पनि सकेर शनिबार बिहान 9 बजेदेखि पोस्टमार्टम गर्ने गरी प्रक्रिया अघि बढ़ेको छ। पोखरामा ल्याइएकाको 3 शवको पहिचान खुलेको उहाँले जानकारी दिनुभयो। धादिङ जिल्लामा फेला पारेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको ट्याग नम्बर 7 को शव आफन्तले पहिचान गरेको हो। भक्तपुर नगरपालिका 9 का 36 वर्षीय सत्य सुन्दर प्रजातिको शव उनका भाई सत्यकृष्ण प्रजातिले पहिचान गरेर बुझ्नु भएको छ। यसबाहेक 2 जनाको पनि पहिचान भइसकेकाले प्रक्रिया पुर्याएर आज आफन्तको जिम्मा लगाइने प्रवक्ता बरालले बताउनु भएको छ। पोखरामा क्षमता भन्दा बढ़ी शव आएको प्रशासनको भनाइ छ। अहिलेसम्म व्यवस्थापन गरिए पनि अब गाह्रो हुन सक्ने कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङले बताउनु भएको छ। कास्कीमा 88 वटा मात्रै शव राख्न सकिने क्षमता रहेको र केही शव पहिले नै भएकाले थप व्यवस्थापनमा कठिनाई भएको उहाँको भनाइ छ। 102 शव मध्ये पनि केही बच्चा र केहीको कतिपय पूर्ण शरीर नभई अंगहरू मात्र रहेकाले मिलाएर राखिएको गुरूङको भनाइ छ। अब पोखरामा व्यवस्थापन गर्न समस्या छ, गुरूङले थप्नुभयो। धेरैजसो शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिए पनि क्षमता अनुसार पोखराका अन्य अस्पतालमा पनि राखिएको प्रमुख जिल्ला अधिकारी गुरूङले जानकारी दिनुभयो। उहाँका अनुसार मणिपाल शिक्षण अस्पतालमा 9, फुलबारी स्थित आर्मी हस्पिटलमा 4, प्रदेश अस्पतालमा गण्डकी मेडिकल कलेज, पोखरा विश्वविद्यालय शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल र फिस्टेल अस्पतालमा 2-2 वटा शव व्यवस्थापनको काम भइरहेको उहाँले बताउनुभयो। हाल भएका शवहरूलाई क्रमशः हस्तान्तरण वा व्यवस्थापन गरेपछि मात्र नयाँ शव स्वीकार गर्न सकिने स्थिति रहेको उहाँले सुनाउनुभयो। संकलन गरिएका शवहरूको पहिचानका लागि प्रक्रिया शुरू भइसकेको छ। शवहरूको फोटो खिचेर पहिचानका लागि राख्ने र आफन्तले चिन्ने अवस्था बने जिम्मा लगाइने जानकारी गुरूङले दिनुभएको छ। पोखरामा 102 शव ल्याइयो, फोटो देखाएर पहिचान गरिँदै आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

माइकिङ गर्दा गर्दै त्रिशुली र ढुङ्गे बजार जोड्ने दुईवटा पुल बगायो। केही सेकेण्ड पछि मात्रै पछाडि परेको भए पुलसँग हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी नम्बर एक गुल्म ढुङ्गे बजार विदुर एकका प्रहरी सहायक निरीक्षक रूपेश राईले भन्नुभयो, थोरै मिनटको पूर्व सतर्कताले वडा नम्बर एक र चारका सयौं जनताले ज्यान जोगाउन पाए। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाबाट 8:55 प्राधिकरणलाई भोटेकोशी नदीमा आएको बाढ़ीबारे सूचना प्राप्त भयो। उहाँले भन्नुभयो, प्राधिकरणले तत्कालै सूचना जारी गरिहाल्यो। जिल्ला आपतकालीन कार्य संचालन केन्द्रलाई बाढ़ीबारे जानकारी गराउँदै सचेत गराइयो। तटीय क्षेत्रका वासीलाई सतर्क रहन भनियो, तर सूचना तल्लो तहसम्म पुग्दा बाढ़ी बेत्रावती नजिकै पुगिसकेको थियो। विदुर नगरपालिकाका उपप्रमुख प्रभाव बोगटीले सूचना पाउँदा पाउँदै विदुर 7 को सोलो बजार र 10 को बेत्रावती तथा भैंसे बजार पुगिसकेको बताउनुभयो। भोटेकोशी बाढ़ीबाट विदुर नगरपालिकाको 7, 10, 1, 9, 4 वडा नम्बर 5 गरी 6 वडा नराम्ररी प्रभावित भएका छन्। विदुर नगरपालिकाको प्रभावित क्षेत्रको जनसंख्या करिब 5,000 छ। करिब 300 जना बेपत्ता छन्। अधिकांश वडा नम्बर 10 को बेत्रावती र भैंसे बजार तथा 7 को सुले बजारका छन्। उहाँले भन्नुभयो, तल्लो क्षेत्रमा वडा नम्बर 9 को सिल ट्याङ्की, वडा नम्बर 1 को त्रिशुली बजार र ढुङ्गे बजार, वडा नम्बर 4 को सिमलचौर र 5 को देवीघाटका अधिकांश घर बस्ती खाली गराइँदा ठूलो मानवीय क्षति टरेको हो। सो क्षेत्रबाट भने केही व्यक्ति बेपत्ता भएको र बाढ़ीले बगाएको तथा घरमै दबिएको सूचना नेपाली सेना र स्थानीय प्रशासन समक्ष दर्ता भएको छ। नुवाकोटको विदुर 5 स्थित जिल्ला आयुर्वेद अस्पतालमा उद्धार गरी ल्याइएका लुम्डी प्रसाद नेपालले पाकेको भात खान छोडेर आएको बताउनुभयो। खान बस्दा बस्दै बगेको रहेछु, महसुस गर्दा गर्दै अझै शरीर श्रृङ्ग हुन्छ, 75 वर्षीय नेपालले भन्नुभयो। यो तहमा बाढ़ी आउने र यस प्रकारको क्षति गर्ने कल्पना गरेको थिइन। उहाँले थप्नुभयो, रसुवामा भने सूचनासँगै बाढ़ी आउँदा स्याप्रुवेशी धुन्चे र टिमुरे क्षेत्रमा अत्याधिक मानवीय क्षति भएको आकलन गरिएको छ। सयौं बेपत्ता छन्। उद्धार कार्य जारी छ। बाढ़ी रसुवाबाट नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा आउँदा पूर्व सतर्कताका लागि केही समय पाइएको थियो, त्यसकारण धादिङमा हालसम्म मानवीय क्षति दर्ता नभएको हो। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले गजुरी र गल्छी बाढ़ी तथा नीलकण्ठ र सिद्धलेक पालिकामा कम प्रभावित पालिका रहेको बताउनुभयो। छोटो अवधिको पूर्व सतर्कताले ठूलो मानवीय क्षति हुनबाट जोगिएको उहाँले बताउनुभयो। नेपाली सेनाबाट करिब 9 बजे सूचना पायौं। पूर्व सतर्कता र खाली बस्ती गराउन सुरक्षा संयन्त्रलाई क्षमताले परिचालन गर्दा मानवीय क्षति अहिलेसम्म जानकारीमा आएको छैन। उहाँले भन्नुभयो, करिब 150 घरधुरी डुबानमा परेका छन्, तर बाढ़ी फस्नु अघि नै घर खाली गराइएको थियो। धादिङबाट गोसाईकुण्ड लगायत रसुवा र नुवाकोटमा रहेका करिब 127 जना भने सम्पर्कमा छैनन्। भौगोलिक इन्जिनियरिङ समेत रहनुभएका त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक डाक्टर तारा निधि भट्टराईले छोटो अवधिको इभाकुएसन प्लानिङले अझै ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताउनुभयो। पूर्व सूचनाले जोगियो धेरैको जीवन, आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ।

नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार भोटेको सी बाढीपछि 538 शव फेला परेका छन्। तीमध्ये अधिकांश शवको पहिचान खुल्न बाँकी छ। शव भेटिने क्रम जारी छ। देशैभरका अस्पतालमा 300 को हारारीमा शव व्यवस्थापन गर्न सक्ने क्षमता रहेको छ। फोरेन्सिक विशेषज्ञ डाक्टर गोपाल चौधरीले देशैभरका अस्पतालमा शव राख्ने डिप फ्रिजको क्षमता करिब 300 देखि 350 सम्म भएकाले ठूला विपदको समयमा शव भण्डारणको ठूलो चुनौती खड़ा हुने बताउनु भएको छ। विशेषज्ञहरूका अनुसार मानिसको मृत्यु भएपछि शवलाई तुरन्तै गाड्न वा जलाउन सम्भव नहुने हुँदा आफन्त आउन बाँकी हुँदा पोस्टमार्टम गर्नुपर्दा र कानूनी प्रक्रिया बाँकी छँदा शव नकुइयोस् भनेर चिसो बनाएर राख्ने विशेष फ्रिज वा बाकस डिप फ्रिज हो। अध्यावधिक तथ्याङ्क अनुसार चितवनमा 178 जनाको शव चितवन उद्योग वाणिज्य संघमा राखिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभएको छ। त्रिवी शिक्षण अस्पतालमा 150 शव राख्न सक्ने क्षमता छ। त्रिवी शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोयासले 25 शव मध्ये 4 जनाको पहिचान भएको जानकारी दिनुभएको छ। फोरेन्सिक विशेषज्ञ डाक्टर चौधरीका अनुसार अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीको मापदण्ड अनुसार विपदको बेला संकलन गरिएका शवहरूको पहिचान खुल्ने समय विवरण नोट गरी डीएनए परीक्षणका लागि नमूना संकलन गर्नुपर्ने हुन्छ। उहाँले केमिकलको प्रयोगले उद्धारमा खटिने कर्मचारी र स्वयंसेवकलाई पनि श्वास प्रश्वासको गम्भीर समस्या र केमिकल नोमिनाइसन हुन सक्ने र बरफ पग्लेर कुहिएको तरल पदार्थ झन धेरै फैलिने खतरा हुने बताउनु भएको छ। विगतको अनुभव हेर्दा 2072 सालको भूकम्पपछि पनि शिक्षण अस्पताल परिसरमा धेरै पहिचान नभएका शव माटोमै गाडेर राखिएका थिए। कानूनी प्रावधान अनुसार पहिचान नभएका वा दावी गर्न नआएका शवहरूलाई 12 वर्षसम्म सुरक्षित राख्नुपर्ने बाध्यता रहेकाले पनि माटोमा गाड्ने विधि व्यावहारिक देखिएको छ। उहाँले भन्नुभयो, यस समस्याको दीर्घकालीन र वैकल्पिक समाधानका लागि स्थानीय सरकारले तुरन्तै उपयुक्त जमीनको पहिचान गरी अस्थायी रूपमा शव गाड्ने व्यवस्था मिलाउनुपर्छ। साथै खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने कोल्ड स्टोर वा चिस्यान केन्द्रको प्रविधिलाई प्रयोगमा ल्याएर पनि अस्थायी रूपमा शव सुरक्षित राख्ने व्यवस्था मिलाउन सकिने सुझाव दिएको उहाँको भनाइ छ। पहिचान नभएका शवहरूको संख्या बढ्दै जाँदा अस्पतालहरूलाई सकस भएको छ। अस्पतालहरूमा बिरामीका शवहरूको संख्या बढ्दै गए पनि मृतकको पहिचान नहुँदा अप्ठ्यारो भएको हो। ट्रमा सेन्टरका निर्देशक डाक्टर रुद्र मरासिनीले अहिले बिरामीको उपचार भन्दा पनि मृतकका शवको व्यवस्थापन गर्नु सबैभन्दा ठूलो र चुनौतीपूर्ण विषय भएको बताउनु भएको छ। ट्रमा सेन्टरमा 2 वटा मात्र फ्रिजर रहेकाले धेरै शव राख्न सकिँदैन। टिचिङ र पाटङ अस्पतालमा बाहेक समग्र काठमाडौँ सुरक्षित राख्ने व्यवस्था मिलाउन सकिने सुझाव दिएको उहाँको भनाइ छ। पहिचान नभएका शवहरूको संख्या बढ्दै जाँदा अस्पतालहरूलाई सकस भएको छ। अस्पतालहरूमा बिरामीका शवहरूको संख्या बढ्दै गए पनि मृतकको पहिचान

0: आइस प्याक प्रयोग गर्ने वा कुनै ठूलो हलको प्रयोग गर्ने जस्ता विकल्पहरूमा छलफल भइरहेको जानकारी दिनुभएको छ। प्रधानमन्त्री बालेन शाहले विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल फेसबुक मार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले कठिन घड़ीमा विपद प्रभावितका प्रत्येक परिवारको साथमा राज्य रहेको र उद्धारको प्रतिपक्षमा रहेका प्रत्येक नागरिकसँग राज्य पुग्ने प्रतिबद्धता जनाउनु भएको हो। प्रधानमन्त्री शाहका अनुसार खोज तथा उद्धारको लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी 15,431 सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नेपाल प्रहरीका 4,473, नेपाली सेनाका 6,755 र सशस्त्र प्रहरी बलका 4,203 रसुवा तथा भोटे घोषी त्रिशुली करिडोर लगायतका क्षेत्रमा खटिएका छन्। हालसम्म 4,451 जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। उद्धार गरिएका मध्ये जलविद्युत सुरुङबाट उद्धार गरिएका 191 र हवाई माध्यमबाट उद्धार गरिएका 517 पनि रहेका छन्। नेपाली सेना तथा निजी क्षेत्रका गरी 16 हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशुली, टिमुरे र स्याप्रुवेसी लगायतका क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको छ। आजसम्म 900 हवाई उडान भइसकेका छन्। उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने काम पनि तीव्र पारिएको छ। हालसम्म 32 ट्रक खाद्य तथा गैर खाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकप्टर मार्फत 6 मार्फत राहत सामग्री पुर्याइएको छ। प्रभावित क्षेत्रमा संचार उपकरण समेत पठाइएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। सुरुङमा फँसेका नागरिक र कामदारको उद्धारलाई विशेष प्राथमिकतामा राखिएको छ। रसुवागढ़ी जलविद्युत केन्द्र लगायत जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार गरी आवश्यक विशेष उद्धार उपकरण समेत परिचालन गरिएको छ। बेपत्ता नागरिक तथा शवको खोजी कार्यलाई तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोर्खा, तनहु, चितवन र नवलपरासीसम्म त्रिशुली नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। विदेशी नागरिकको खोज, उद्धार र पहिचानका लागि पनि विशेष समन्वयन भइरहेको छ। हालसम्म 129 विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वयन गर्न इमर्जेन्सी कन्ट्रोल रूम सञ्चालन गरेको उहाँले जानकारी दिनुभएको छ। रेडक्रसले बिहिबार नेपाल तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी आकस्मिक बाढ़ी र पहिरोको सामना गर्न 3,10,00,000 अर्थात 4,37,06,00,000 रूपियाँको आपतकालीन सहयोगको अपील गरेको छ। स्विजरल्याण्डमा अवस्थित इन्टरनेशनल फेडरेशन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीले तत्काल जीवन रक्षा कार्यमा सहयोग पुर्याउन 10,00,000 स्विस फ्रैंक उपलब्ध गराएको भोलिपल्टे थप 2,50,00,000 स्विस फ्रैंकका लागि अपील गरेको हो। यो अपील आगामी 2 वर्षसम्म आपतकालीन विपद कार्यमा साथै मध्यम र दीर्घकालीन पुनर्स्थापनामा सहयोग गर्नका लागि भएको जनाइएको छ। आईसीएफसीआरसीका महासचिव जगन चापागाईले एक विज्ञप्तिमा उक्त कुरा उल्लेख गर्नुभएको हो। गण्डकी प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा 4 करोड़ प्रदान गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले एक अपील जारी गर्दै भोटे कोशी बाढ़ी प्रभावितका लागि 4 करोड़ सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। हाइलाइट्समा थप समाचार बाँकी नै छ, एकैछिन छोटो विश्राम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको को पाठ्यक्रम का साथ इन्फोमेटिक्स कलेज पोखरा ले हजारों सफल स्नातक तैयार पारी सकेको छ। कुनै पनि संकाय बाट प्लस टू वा सो सरह को परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारी का लागि सिधै इन्फोमेटिक्स कलेज पोखरा मा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारी का लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा।

0: फोन 01-5881-15-9251-9890-190।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फैकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 01-5674-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
2: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 01-4504-9984-4625-4525।
4: के तपाईँ UK युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोभेट नेपाल ग्रुप ING द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन UK सँगको साझेदारीमा BSc अनर्स साइबर सेक्युरिटी र BSc अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
5: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
6: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 01-5770-007, 97-623-36-817।
7: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
9: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
10: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
10: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
9: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेल्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
10: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
9: युरोलोजिस्ट तथा मृगोला रोग
11: प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलॉजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुंग, कंसल्टेंट रेडियोलॉजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कंसल्टेंट एनेस्थेसियोलॉजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुंग, कंसल्टेंट फिजिशियन डाक्टर अनुमोल पौडेल,
12: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑफ सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घंटा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घंटा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
14: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू:
14: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
15: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
14: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
15: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
14: न्युरो सर्जरी सेवा,
15: बाल रोग,
14: नाक कान तथा घाँटी रोग,
15: मानसिक तथा स्नायु रोग,
14: प्रसूति तथा स्त्री रोग,
15: छाला, यौन तथा कुष्ठ रोग,
14: नेत्र रोग,
15: दाँत तथा मुख रोग,
14: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
15: 24 घंटा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
14: सुविधा सम्पन्न आईसीयू सेवा,
15: डिजिटल एक्सरे,
14: सिटी स्क्यान सेवा,
15: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
14: इन्डोस्कोपी, ईसीजी, इईजी, पीटीए,
15: फिजियोथेरापी, युरोफ्लोमेट्री,
14: केमोथेरापी,
15: सुरक्षित गर्भपतन सेवा,
14: होल बडी चेकअप, हेल्थ प्याकेज,
15: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की,
14: फोन 061-572-648-572-849।
16: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
17: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
16: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
17: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज, पोखरा 8, सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
18: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
19: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
18: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
19: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
20: हेलो
21: हजुर, नमस्कार।
20: हेलो
21: नमस्कार काका, सुन्नु भएन?
20: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
21: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
20: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
21: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
20: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
21: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
20: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
1: होम केयर सेवा, होम केयर सेवा।
22: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
1: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
22: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
1: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
22: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
1: सुत्केरी नवजात शिशुको हेरचाह,
22: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
1: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
22: डाक्टर ल्याब सेवा,
1: औषधि डेलिभरी सेवा,
22: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिलीढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-560-99-77।
0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
23: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98-560-010-31, 97-150-010-31। पोखरा न्यू रोड, BND भवन, सानिमा बैंक रहेको भवन।
24: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
25: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
24: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
25: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
26: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
24: नेपलिज इन्काउन्टर एजुकेसन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
25: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
24: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
27: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-6999, 452-715।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज उद्धार उपचार राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात्र खटिरहेका छन् सुरक्षाकर्मी। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढ़ी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब 15,431 सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाइएको बताउनुभयो। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुप्रसाद अधिकारीले रसुवागढ़ी घट्टे खोला र टिमुरे गोसाईकुण्ड पाँचको स्याफ्रुवेसी आमछाङ दोबीको आकुवेसी तथा उत्तर गंगाय चारको पैरवेसी र वडा नम्बर पाँचको बेत्रावती बजार लगायतका क्षेत्रमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको बताउनुभयो। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सक सहितको टोली खटाइएको छ। धुन्चेमा फिल्डमा एम्बुलेन्स सहित मेडिकल टोली खटाइएको छ। हालसम्म करिब 1,000 जनाले स्वास्थ्य सेवा पाएका छन्। धुन्चे र विदुरमा उपचार तथा अस्थायी व्यवस्थापन केन्द्र स्थापना गरिएको आजको गोर्खापत्र दैनिकमा खबर छापिएको छ। बाढ़ीका कारण नेपालले भोग्नु परेको विपत्तिमा मित्र राष्ट्रहरूको सद्भाव र सहयोग बढ़दो छ। यस क्रममा शुक्रबार अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङ र अस्ट्रेलियाका प्रधान परराष्ट्र मन्त्री पेनी वेङले विभिन्न माध्यमबाट नेपालले भोग्नु परेको विपत्तिबारे चासो व्यक्त गर्नुभएको छ। अमेरिकाका राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सीले विपदको समयमा नेपालको साथ रहेको बताउनु भएको हो। अस्ट्रेलियाका विदेश मन्त्रीले नेपाली समकक्ष शिशिर खनालसँग टेलिफोनमा कुरा गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अमेरिकाका राष्ट्रपति कार्यालय व्हाइट हाउसमा सोधिएको जिज्ञासाको जवाफ दिँदै राष्ट्रपति ट्रम्पले नेपालसँगको अमेरिकाको सम्बन्ध सुमधुर रहेको औल्याउँदै यही सम्बन्धको आधारमा यस विपदको समयमा नेपालले जस्तो सहयोग चाहन्छ अमेरिका सरकार दिन तयार रहेको बताउनुभयो। अमेरिकी संचार संस्था एनबीसी न्यूजमा उहाँले भिडियो प्रसारित समाचारमा राष्ट्रपति ट्रम्पले नेपालमा आएको विनाशकारी विपदको दृश्यको पनि चर्चा गर्नुभएको छ। उहाँले अमेरिकाबाट सहयोग सामग्री पठाएको अवगत गराउँदै यस विषयमा नेपालले नेतृत्व तहसँग पनि कुरा गरेको उल्लेख गर्नुभयो। विनाशकारी बाढ़ीको प्रभावमा करिब 60 जना अमेरिकी नागरिक परेको अनुमान रहेको औल्याउँदै उहाँहरूले उनीहरू सकुशल फर्कने आशा व्यक्त गर्नुभएको छ। शुक्रबार मात्रै अमेरिकी सरकारले पठाएको राहत सामग्रीको पहिलो लट नेपाल आइपुगेको छ। उक्त सामग्री काशीरात नेपाल नामको संस्थाले सहकार्यमा वितरण गरिने नेपाल स्थित अमेरिकी दूतावासले जनाएको छ। यस्तै चीनका राष्ट्रपति सीले पनि नेपालको राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार शोक तथा समवेदना सन्देश पठाउँदै नेपालमा गएको पहिरो र विपत्तिप्रति चीन सरकार नेपालको साथमा रहेको बताइएको छ। यस्तै परराष्ट्र मन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी परराष्ट्र मन्त्री पेनी वोङ बीच शुक्रबार टेलिफोन वार्ता भएको छ। वार्ताको क्रममा मन्त्री वोङले विपत्तिको कारण भएको मानवीय क्षतिप्रति अस्ट्रेलिया सरकारको तर्फबाट गहिरो दुःख व्यक्त गर्दै यस कठिन स्थितिमा नेपाललाई आवश्यक सहयोग गर्न अस्ट्रेलिया सरकार तयार रहेको बताउनु भएको छ।

पोखरामा शुक्रबार दिउँसो सड़कको नालीको भलले बगाउँदा दुईजना गम्भीर घाइते भएका छन्। मुस्ताङ चोक भन्दा केही माथि मेयर हर्कचोकमा आमा र छोरीलाई पानीको तीव्र भलले बगाएको हो। घाइते हुनेमा पोखरा 30 ढुङ्गेपाटन बस्ने 26 वर्षीय सुषमा दाहाल र उनकी 2 वर्षीय छोरी रनिका दाहाल रहेका छन्। बिरौटाबाट पृथ्वी चोक आउँदै गरेको ग 13 प 2859 नम्बरको स्कूटर रोकेर झर्ने क्रममा उनीहरूलाई भलले बगाएको थियो। घटनाको सूचना प्राप्त हुन साथ प्रहरी नायब परीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा 21 जनाको प्रहरी टोली खटिएको थियो। प्रहरी र स्थानीयको सहयोगमा केही बेरमै बिरौटा स्थित नहरको कुलोबाट उनीहरूको उद्धार गरिएको छ। उद्धार गरिएका दुवैलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेजमा पठाइएको छ। उनीहरूको अवस्था गम्भीर रहेको र बाहिरी चोट भने नदेखिएको प्रहरीले बताएको छ। घाइते सुषमाका श्रीमान 30 वर्षीय कमल दाहालले स्कूटर चलाउनु भएको थियो।

एलपी ग्यास उद्योग संघ नेपालले बाढ़ी प्रभावित क्षेत्रमा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्ने भएको छ। भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले जनधनको ठूलो क्षति पुर्याएपछि संघले यस्तो प्रतिबद्धता जनाएको हो। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ लगायतका जिल्लामा ठूलो असर परेको छ। विगत केही दिनदेखिको अविरल वर्षा र बाढ़ीले ठूलो संख्यामा नागरिकको ज्यान लिएको छ। कैयौं बेपत्ता छन्। बाढ़ीले सर्वसाधारणको बस्ती, उद्योग, पुल, जलविद्युत आयोजनामा गम्भीर क्षति पुर्याएको छ। यातायातका साधन र अन्य भौतिक संरचनामा क्षतिले स्तब्ध र मर्माहत पुर्याएको छ। विज्ञप्तिमा उल्लेख गरिएको छ। पोखरा उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 75,000 रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा बिहिबार बसेको आकस्मिक बैठकले राहतका लागि तत्काल सो रकम छुट्याउने निर्णय गरेको। संघले आफ्ना पदाधिकारी तथा कार्य समिति सदस्यहरूलाई थप रकम सहयोग गर्न आह्वान समेत गरेको छ। महासचिव शोभा गौतमका अनुसार वर्तमान कार्य समितिबाट संकलन हुने थप रकम र संघको 75,000 रूपियाँ एकमुष्ट गरी हस्तान्तरण गरिनेछ। उक्त रकम कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने संघले जनाएको छ। यस अघि बुधबार भोटेकोशीमा आएको बाढ़ीले पुर्याएको जनधनको क्षतिप्रति संघले दुःख समेत व्यक्त गरेको खबरमा उल्लेख छ।

0: विगत एक महीनादेखि पोखराको पृथ्वीचोक लेकसाइड क्षेत्रमा पर्यटन व्यवसायलाई धम्काएर रकम असुल्ने कार्यमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धनकुटाको मारेक कटहरी गाउँपालिका 6 स्थायी घर भई हाल पोखरा महानगरपालिका 6 लेकसाइड बस्ने 36 वर्षीय प्रेम थापा र सुनसरी इटहरी उपमहानगरपालिकाका 25 स्थायी घर भई हाल लेकसाइड बस्ने 29 वर्षीय पंकज खड्का रहेका छन्। उनीहरूले द फायर ग्याङ नामक वाट्सएप नम्बरहरू प्रयोग गरी जनधनको क्षति पुर्याउने, अपहरण गर्ने तथा दुर्घटना गराउने जस्ता त्रासपूर्ण धम्की दिएर व्यवसायीहरूबाट रकम माग गर्दै आएका थिए। धम्की र रकम मागको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले अनुसन्धान शुरू गरेको थियो। अनुसन्धानको क्रममा उनीहरूलाई पोखरा महानगरपालिका 6 डीको पाटनबाट भदौ 12 गते नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दीपक प्रसाद रिजालले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकाको लाइफलाइन मानिने पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग शुक्रबार साँझदेखि सञ्चालनमा आएको सड़क विभागले जनाएको छ। उक्त सड़क खण्ड अन्तर्गत मलेखु नजिकको पोखरी, बाँके र गलौदी क्षेत्रको लेदो हटाउने काम सकिएसँगै यातायात सुचारू भएको हो। बाढ़ीका कारण राजमार्गको गल्छी बैरिनी खण्डमा लेदो माटोले पुरिएको थियो। यसअघि उक्त माटो हटाएर बिहिबारदेखि एकतर्फी रूपमा यातायात शुरू गरिएको थियो। पुल बगाएर बाटो पनि छोपेको जरीगत्ते खण्डको पनि लेदो हटाएर यातायात सेवा शुरू भइसकेको छ। यातायात सुचारू भएसँगै काठमाडौँ उपत्यकाको आपूर्ति सहज हुने विश्वास गरिएको छ। पृथ्वी राजमार्गलाई उपत्यकाको प्रमुख लाइफलाइनको रूपमा मानिँदै आएको छ। अध्यागमन विभागले रसुवाबाट तिब्बतको कैलाश मानसरोवर गएका यात्रुहरूलाई हुम्लास्थित हिल्सा नाकाबाट फर्कन अनुरोध गरेको छ। विभागले शुक्रबार सूचना जारी गर्दै बाढ़ीले रसुवाको बाटो बिगारेका कारण कैलाश मानसरोवरबाट फर्कदा हिल्सा नाका प्रयोग गर्न अनुरोध गरेको खबरमा उल्लेख छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। एकैछिन छोटो विश्राम।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9850-0729-29।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन।
3: अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा। तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98-4-34-032-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
2: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-161-578-162।
6: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना:
5: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू: सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
7: विस्तृत जानकारीको लागि
6: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की। फोन 061-581-822-577।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5686-536, मोबाइल 98-560-0536।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानु पर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 98-560-4802, 98-461-4802।

पिछनापछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाई जात्रा आज मनाइँदैछ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजको दिन गाई वा मानिसलाई गाईको रूप सिंगारी आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिको गाईको पुच्छर समातेर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले बिहोल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन यो पर्व शुरू भएको ऐतिहासिक तथ्य रहेको छ। यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन र व्यङ्ग्यात्मक कार्यक्रम गराउने र आदेश दिए अनुरूप हास्य व्यङ्ग्यको प्रचलन चलेको हो भन्ने श्रुति पाइन्छ। गाई जात्रा हनुमान ढोका स्थित राजा राजप्रसाद भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै रहेको छ। देशका विभिन्न शहरमा गाई जात्रा मनाइए पनि उपत्यकामा यसको विशेष रौनक रहेको देखिन्छ। गाई जात्रा पर्व काठमाडौँ उपत्यका सहित बनेपा, धुलीखेल, पनौती, बाह्रविसे, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगंज, हेटौँडा, पोखरा लगायतका नेवार समुदायमा मानिसको विशेष उपस्थिति रहेको शहरमा धूमधामका साथ मनाउने गरिन्छ। यस पर्वमा हास्य कलाकारले विशेष कार्यक्रम समेत आयोजना गर्ने खबरमा उल्लेख छ।

गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो। बाढ़ी आए लगत्तै संचार सेवा अवरूद्ध भयो, जसले गर्दा आम नागरिकले समयमै सही सूचना पाउन सकेनन्। फलस्वरूप मानिसहरू समयमै सही सूचनाबाट वञ्चित भए। मानिसहरू जे जति सूचना पाए त्यसले आम मानिसमा चिन्ता फैलायो। सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै आएका बाढ़ीका तस्विर र भिडियोले धनै तनाव बनायो। बाढ़ीका कारण छोटो समयमा लाखौं मानिसहरू प्रभावित भए। सरकारले खोज तथा उद्धारका लागि तत्काल काम शुरू गर्यो। केही समयमा सूचना तथा संचार मन्त्रालयले पुनर्स्थापनको लागि काम शुरू गर्यो। समन्वयनमा कार्यान्वयन तथा अनुगमन अधिकृत किरण घिमिरेका अनुसार तत्कालीन नेपाल दूरसंचार प्राधिकरण, नेपाल टेलिकम, एनसेल, सशस्त्र प्रहरीले समन्वयनमा तत्कालै काम शुरू भएको हो। रसुवा, नुवाकोट र धादिङमा सञ्चालनमा रहेको नेपाल टेलिकमका 120, एनसेलका 78 बीटीएस टावर सञ्चालनमा रहेका थिए। तीमध्ये बाढ़ीका कारण एनटीसीका 38 र एनसेलका 27 टावरको सेवा अवरूद्ध भएको थियो। कतिपय टावरमै ठूलो जनधनको क्षति पुगेको र कतिपय ठाउँमा टावर सञ्चालनका लागि आवश्यक ऊर्जाको अभाव भइसकेको थियो। सरकारले त्यसपछि हेलिकप्टर र सड़क मार्फत इन्धन, सोलर प्यानल र जेनेरेटर ढुवानी गरेर टावरहरू सञ्चालनमा को प्रयास समेत गरेको खबरमा उल्लेख छ।

0: मुक्तिनाथ विकास बैंकले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि 50 लाख रूपियाँ सहयोग गरेको छ। बैंकले भदौ 10 गते भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट पीड़ित भएकाहरूको सहयोगार्थ सो रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गरेको बाढ़ीले रसुवाको टिमुरे र स्याप्रुवेशी तथा नुवाकोटको भेत्रावती त्रिशुली र देवी घाट लगायतका स्थानमा ठूलो जनधनको क्षति पुर्याएको छ। यसबाट रसुवा नुवाकोट धादिङ र चितवनका नदी तथा तटीय क्षेत्रका नागरिक प्रत्यक्ष प्रभावित भएको खबरमा उल्लेख छ। यस्तै सूर्य नेपाल प्रायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई 15 करोड़ रूपियाँ सहयोग गरेको छ। कम्पनीका प्रतिनिधि शुक्रबार अर्थमन्त्री डाक्टर सोनी मगलेलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका हुन्। यो निजी क्षेत्रबाट कोषमा प्राप्त भएको रकम अहिलेसम्मकै ठूलो रकम रहेको छ। कम्पनीले पूर्व जानकारी दिएरै सो रकम सहयोग उपलब्ध गराएको खबरमा उल्लेख रहेको छ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला बिहानको 7 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

लाङटाङ रिलुङ हिमालको उत्तरपट्टिको चुचुरो भन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाड़ी सिर्जना भएको तथ्य वैज्ञानिकहरूले पुष्टि गरेका छन्। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भूपग्रह तथा ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेन्दे खोलाबाट बटेकोसी हुँदै विनाशकारी हिमबाड़ी नेपाल प्रवेश गरेको ठहर गर्नुभएको हो। उक्त निष्कर्ष राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि स्वीकारेको छ। हिमबाड़ी आएको दिन बुधबार उक्त क्षेत्रबाट 2 करोड़ घनमिटर बराबरको पानी भोटेकोसी हुँदै चितवनको देवघाट क्षेत्र पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्य बगिरहेको पानीको घनत्व घटाएर उक्त क्षेत्र निकालिएको नेपालका लागि बाढ़ी विज्ञ विनोद पराजीले बताउनुभयो। बाढ़ी उद्यम स्थल बनेको तालको पानी फुट्न सक्ने खतरा अझै उच्च रहेको छ। बाढ़ी विज्ञ विनोद पराजुलीका अनुसार शुक्रबार राति उक्त तालको अत्याधिक पानी ड्यामबाट बाहिरिएको छ, जसले दिउँसोभन्दा बढ़ी बहाव भोटेकोसीमा बढ़ेको छ। चीनतर्फबाट रसुवा प्रहरी कार्यालयमा बाढ़ीको बहाव बढ़ेको खबर आए लगत्तै काठमाडौँ खबर आइपुगेको जानकारी पराजुलीले दिनुभएको छ।

मगर भाषा प्रतिष्ठान नेपाल कास्कीको 15 स्थापना दिवस विशेष कार्यक्रम गरी शुक्रबार मनाइएको छ। कार्यक्रममा 23 जनालाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष एम बहादुर थापा मगरले जानकारी दिनुभयो। नेपाल मगर संघ केन्द्रीय भाषिक उपाध्यक्ष हर्क आले मगरले मगर भाषा तथा मौलिक लिपिको संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरणमा जोड़ दिनुभयो। वहाँले मगर समुदायको सघन बसोबास रहेको क्षेत्रमा मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउन संघले पहल गरेको जानकारी दिनुभयो। गण्डकी प्रदेशमा मगर भाषाले सरकारी कामकाजको भाषाको मान्यता पाएको उल्लेख गर्दै वहाँले स्थानीय तहमा समेत मगर भाषालाई कामकाजी भाषाको रूपमा मान्यता दिलाउन निरन्तर समन्वय र पैरवी भइरहेको बताउनु भएको छ। पोखराको सिर्जनाचोकमा रहेको सिर्जना सेकेण्डरी स्कूलमा बिहिबार अन्तर कक्षा नेपाली व्यक्तित्व कला प्रतियोगिता भएको छ। विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत 11 र 12 विज्ञान तथा व्यवस्थापन समूहबीच विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो। नेपालमा पर्यटनको सम्भावना र चुनौती विषयमा भएको उक्त प्रतियोगितामा कक्षा 11 विज्ञान समूहकी अपेक्षा अधिकारी प्रथम भएकी छन्। प्रतियोगितामा कक्षा 11 व्यवस्थापनकी ऋतिका तिवारी दोस्रो हुन सफल भइन्। त्यस्तै कक्षा 11 विज्ञानकी प्रतिष्ठा सुवेदी तेस्रो र सोही समूहकी सपना शर्मा चौथो भएका हुन्। युवा रेडक्रस सर्कल तथा विद्यालय व्यवस्थापनको समन्वयमा भएको कार्यक्रममा कक्षा 12 विज्ञान समूहकी छात्रा आरजू केसीको सभापतित्वमा सम्पन्न भएको थियो।

भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षा वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम बढ़ेको छ। शुक्रबार पनि विभिन्न व्यक्ति संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग तथा सहयोगको प्रतिबद्धता जनाएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयका सचिवालयका अनुसार कोषमा शुक्रबार साँझ 6:30 बजेसम्म 4,38,08,52,252 रूपियाँ संकलन भएको छ। यो 9 वाणिज्य बैंकको खातामा जम्मा भएको रकम हो। थप 2 बैंक हिमालय र लक्ष्मीमा 6,80,618 अमेरिकी डलर जम्मा भएको सचिवालयले जनाएको छ।

त्रिशुली नदीमा आएको बाढ़ीका कारण अवरूद्ध भएको नागडुंगा मुगलिन सड़क खण्ड खुलेको छ। धादिङको बैरिनी र गजुरी क्षेत्रमा थुप्रिएको लेदो पन्छाएपछि हिजो बेलुकीदेखि सड़क खुलेको हो। अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। गैराती सिन्धुपाल्चोक सहित आसपासको क्षेत्र तथा गण्डकी प्रदेशको कास्की पर्वत लगायतका जिल्लामा पानी परेको छ। ती क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको दुवे चौरमा 34 मिलिमिटर वर्षा मापन भएको छ। अहिले कोशी बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती र आसपासको क्षेत्रमा थप पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज दिउँसो पनि बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेश तथा तराईका भागका धेरै ठाउँमा मध्य तथा हल्का वर्षा हुने सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका केही भागमा ठूलो पानी पर्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह रहेको छ। अन्नपूर्ण हाइलाइट्समा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच जारी तनाव तथा तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जानकारी गराएको छ। पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनिरले हालैको तेहरान भ्रमण अमेरिका र इरान बीचको तनाव कम गर्न इस्लामाबादकोले गरिरहेको निरन्तर कूटनीतिक प्रयासकै हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दरवीरले बताउनु भएको छ। अफ्रिकामा इबोला संक्रमण नियन्त्रणको प्रयास तीव्र भइरहेको बेला इजिप्टको एक औषधि कम्पनीले घातक बुन्डी बुगो प्रजातिको इबोला विरूद्धको सम्भावित खोप विकास गर्ने घोषणा गरेको छ। इजिप्टको मिनफार्माले महामारी तयारी नवप्रबन्धन समितिबाट 1,65,50,000 अमेरिकी डलरको सहयोग पाउने भएको छ। जर्मनीको बार्लिनमा यसको सहायक कम्पनी प्रायोजन विकास गरिरहेको खोपलाई प्रयोगशालाको चरणमा मानवमा प्रयोग गरिने प्रारम्भिक क्लिनिकल परीक्षण समेत पुर्याउने लक्ष्य राखिएको एएफपीले जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर 8 देखि 20 सम्म हुने एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमाएको छ। एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दै नेपाल समावेश नगरेको हो। गएको असार 11 गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 वटा प्रतियोगिता हो। यसअघि नेपालले निलम्बनकै कारण साप च्याम्पियनशीप 2026 को 20 वर्ष मुनिको एसियन कप छनौट, एएफसी च्याम्पियन लीग महिला र 17 वर्ष मुनिको एसियन कप छनौट गरी 4 वटा प्रतियोगिता समेत गुमाएको थियो। र नेपालका मिक्स मार्शल आर्ट्स एमएमए फाइटर रविन्द्र ढाँटले इतिहास रच्नु भएको छ। चीनको सांघाई स्थित आङटामा जारी रोड टू एएफसी सीजन 5 को सेमीफाइनलमा न्यूजील्याण्डका फाइटर काशिप मगरलाई हराउँदै ढाँटले ऐतिहासिक सफलता पाउनु भएको हो। रविन्द्र रोड टू एजी सीजन 5 को फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बन्न सफल हुनु भएको छ। खेल खबर सँगै बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। भोटेकोशी बाढ़ीमा बगेका 538 जनाको शव भेटियो, 977 जना अझै सम्पर्कविहीन, 3,742 जनाको सकुशल उद्धार। शव भण्डारणमा देशव्यापी संकट, अस्पतालहरूको क्षमता करिब 350 मात्रै। पोखरामा भोटेकोशीको बाढ़ीमा ज्यान गुमाएकाहरूको शव पहिचान र परीक्षण शुरू, पहिचान भएका शव आफन्तलाई बुझाइने। उद्धारको प्रतीक्षामा रहेका हरेक नागरिकसम्म राज्य पुग्ने प्रधानमन्त्री शाहको दावी, पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख। रेडक्रसद्वारा नेपालमा पाउने 5 अर्ब सहयोगको अपील, 93,000 नागरिक प्रभावित भएको अनुमान। मानसरोवर गएकालाई निषेधित क्षेत्रको शुल्क मिनाहा, हिल्साबाट फर्किन अनुरोध। र अन्तर्राष्ट्रिय खबरमा अमेरिकी इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानको दावी, इबोला विरूद्धको खोप विकास गरिरहेको इजिप्टको एक औषधि कम्पनीको दावी र खेल खबरमा
फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो। प्रतिभाबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट्स साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार।

0: ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: ओहो नाचर बे, कति छ्याब डिजाइन बे मारेको न किन नि खनि तोला
3: खनै दिवा ना सर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
2: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नै च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानरी बेल्ले छ्याबा कोपिम ओछे
3: हजुर किने झोको लाई नि छाब छ्याबा छ्याबा मारे डिजाइन गहना सैदी म विषा वा चुवल तुई विषा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै क्यार मोहै
2: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
3: समुदाय रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा न त खैमा बिलन चन्न यामो
2: तोय निल तुई विषया रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-8-15 98-560-35-8-15 प्रोप्राइटर दशरथ सुनार
3: छतैरा त तान निभिम्द
4: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
5: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस् सम्पर्क फिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा फोन नम्बर 98025817 98025817
6: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
7: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
6: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
7: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061-573-163-582-844 वेबसाइट www.lagrandi.edu.np
6: होम केयर सेवा होम केयर सेवा
8: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
6: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
8: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
6: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
8: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
6: सुत्केरी नवजात शिशुको हेरचाह
8: क्यान्सर सर्जरी राहतकारी हेरचाह
6: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
8: डाक्टर ल्याब सेवा
6: औषधि डेलिभरी सेवा
8: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98560-9927

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
2: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-27-29।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-10-31, 97150-10-31। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
5: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा को मुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9560 33405 9560 33405।

0: मगमगाने
1: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला
2: अयानी मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
3: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
2: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
3: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165865536 मोबाइल 9856600536
5: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
3: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 0168-578-161-578-162
6: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल्स नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
3: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो कर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
6: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-689 452-715
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162 590-163
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-4256-537-526
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ
10: हाम्रा सेवाहरू
9: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
10: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
9: मृगौला तथा मूत्र रोग युरो सर्जरी
10: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
9: न्युरो सर्जरी सेवा
10: बाल रोग
9: नाक कान तथा घाँटी रोग
10: मानसिक तथा स्नायु रोग
9: प्रसूति तथा स्त्री रोग
10: छाला यौन तथा कुष्ठ रोग
9: नेत्र रोग
10: दाँत तथा मुख रोग
9: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
10: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
9: सुविधा सम्पन्न आईसीयू सेवा
10: डिजिटल एक्सरे
9: सिटी स्क्यान सेवा
10: भिडियो एक्सरे इको कार्डियोग्राफी
9: इन्डोस्कोपी इसिजी इइजी पिटिए
10: फिजियोथेरापी युरोफ्लोमेट्री
9: केमोथेरापी
10: सुरक्षित गर्भपतन सेवा
9: होल बडी चेकअप हेल्थ प्याकेज
10: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
9: फोन 061-572-648-572-849
11: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
12: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
11: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कवेट छ नि त्यही भव्य पार्टी गरिन्छ
12: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
11: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्कवेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
12: ल त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
11: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्य श्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्य श्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
2: भूमि, वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यास्रित सम्बन्धलाई मान्यता देऊ।
1: जल, जमीन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
2: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
1: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
2: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
1: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
2: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन रेप कार्यान्वयन गर।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, रेडियो अनुपूर्ण 93.4 मेगाहर्ज सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूमा आजको बैठकमा हार्दिक स्वागत छ। तपाईँको रेडियो सेटको 93.4 मेगाहर्जमा हामी यति बेला उपस्थित छौं आजको बैठक लिएर प्राविधिक साथी अरविन्द सहित म सञ्जय। समसामयिक अनि सामाजिक विषयवस्तुमाथि हामी छलफल गर्ने गर्छौ। नेपालमा खेलकुदको विकास, विस्तार र संस्थागत नेतृत्व गर्ने प्रमुख सरकारी निकायका रूपमा राष्ट्रिय खेलकुद परिषदको महत्वपूर्ण भूमिका रहँदै आएको छ। नेपाली खेलकुदको इतिहासमा राष्ट्रिय खेलकुद परिषदको स्थापना एउटा महत्वपूर्ण मोड़का रूपमा लिइन्छ। खेलाड़ी उत्पादनदेखि खेल पूर्वाधार निर्माण, प्रतियोगिता आयोजना, प्रशिक्षण, खेलाड़ीको क्षमता विकास तथा अन्तर्राष्ट्रिय सहभागितासम्म राखेपछि विभिन्न समयमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको छ। नेपालमा खेलकुद प्रतिको आकर्षण बढ़दै जाँदा खेलाड़ीको संख्या, खेल विधाको विस्तार र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको स्तर पनि बढ़िरहेको छ। तर त्यससँगै खेलकुद पूर्वाधारको अभाव, पर्याप्त प्रशिक्षणको कमी, खेलाड़ीको व्यावसायिक भविष्य, खेल संघहरूको व्यवस्थापन, राजनीतिक हस्तक्षेप, बजेटको प्रभावकारी उपयोग तथा खेलकुदमा दीर्घकालीन योजना जस्ता प्रश्नहरू पनि उठिरहेका छन्। विशेष गरेर पछिल्लो समय नेपाली खेलाड़ीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरिरहेका उपलब्धीले खेलकुद क्षेत्रमा नयाँ आशा जगाएको छ। अर्कोतर्फ प्रतिभावान खेलाड़ीलाई प्रारम्भिक तहदेखि पहिचान गरी वैज्ञानिक प्रशिक्षण, उचित अवसर र सुरक्षित भविष्य सुनिश्चित गर्नुपर्ने आवश्यकता अझ बढ़ेको छ। राष्ट्रिय खेलकुद परिषदको स्थापना दिवस केवल एउटा संस्थाको वार्षिक उत्सव मनाउने अवसर मात्र होइन, नेपालको खेलकुद कहाँबाट शुरू भयो, आज कहाँ आइपुगेको छ र अब कुन दिशामा अगाडि बढ़नुपर्छ भन्ने विषयमा समीक्षा गर्ने अवसर पनि हो। आज हामी राष्ट्रिय खेलकुद परिषदको भूमिका, नेपाली खेलकुदको वर्तमान अवस्था, खेलाड़ीका समस्या, पूर्वाधार विकास, खेलकुद नीति तथा आगामी सम्भावनाका विषयमा विस्तृत छलफल गर्दैछौं। विक्रम सम्म 2015 सालमा स्थापना भएको यस संस्थाले नेपाली खेलकुदको विकास, विस्तार र व्यवस्थापनमा झण्डै 7 दशक लामो यात्रा तय गरिसकेको छ। गाउँको धुले मैदानदेखि अन्तर्राष्ट्रिय ओलम्पिक एरिनासम्म नेपाली खेलाड़ीहरूलाई पुर्याउने, खेलकुदको पूर्वाधार निर्माण गर्ने र खेल नीतिहरू तर्जुमा गर्ने प्रमुख जिम्मेवारी बोकेको राखेपको यो यात्रा पक्कै पनि सहज थिएन। यिनै सन्दर्भमा आज हामी चर्चा गर्दैछौं। यसै सन्दर्भमा आज हामी चर्चा गर्दैछौ, कुराकानी गर्दैछौ। हामीसँग हुनुहुन्छ राखेपका विभागीय निर्देशक एवं नेपाल भूतपूर्व खेलाड़ी मंचका द्वितीय उपाध्यक्ष कृष्ण तिमसिना सर। नेपाली खेलकुदको आगामी यात्राका विषयमा गर्नेछौ। कृष्ण सर, नमस्कार, यहाँलाई स्वागत छ कार्यक्रममा। सबैभन्दा पहिले राष्ट्रिय खेलकुद परिषदको आज स्थापना दिवसको सन्दर्भमा आज हामी चर्चा गरिरहेका छौं, कुराकानी गरिरहेका छौं। यो सन्दर्भमा समग्र नेपाली खेलकुद प्रेमी, नेपाली खेलाड़ीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
2: सर्वप्रथम त अब यो राष्ट्रिय खेलकुद परिषदको 62 स्थापना दिवस
1: हजुर
2: नेपालमा अहिले हामी अब यो 13 गतेलाई अब परिषदले विभिन्न गतिविधिहरू गर्दै अब हामी खेल प्रेमी खेल कर्मीहरूले यसलाई एउटा उत्सवको रूपमा मनाउने गरी लामो समयदेखि अब 62 अहिले हामी सन्दर्भमा छौँ र अब खेलकुदको एउटा विकासको लागि निरन्तर रूपमा त्यो जुन अब नेपालको लागि खेलेर आफ्नो वृत्ति विकास गर्नुभएका होइन राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाड़ीहरू, पूर्व खेलाड़ीहरूको छाता संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्च 2058 सालमा स्थापना भएर यसले निरन्तर रूपमा अब पोखरा अन्तर्राष्ट्रिय म्याराथन लगायतको खेलकुदका विभिन्न गतिविधिहरू गर्दै आम नागरिकहरूको स्वास्थ्यलाई अब प्रवर्धन गर्ने र सरकारलाई सहयोग गर्ने हिसाबले चाहिँ अब आफ्ना विभिन्न गतिविधिहरू गर्दै आइरहेको छ र यसै सन्दर्भमा हामीले अब यो पोखरा रङ्गशाला जुन प्रखाल निर्माण नेपाल भूतपूर्व खेलाड़ी मञ्चको अगुवाईमा भयो र त्यो सँगै रहेको जुन एउटा फुड ट्र्याक छ, फुड ट्र्याक वरिपरि हामीले वृक्षारोपण र गोडमेल गर्ने गरी एउटा हाम्रो चाहिँ अब कार्यक्रम तय भएको छ भोलि बिहान 8 बजे। त्यसै गरी अब हामीले रेडियो परिसंवाद कार्यक्रमहरू गर्नेदेखि विभिन्न खालको कार्यक्रमहरू गर्ने अब पत्र पत्रिकाहरूमा यसको चाहिँ प्रसारण गर्ने कुराहरू चाहिँ नेपाल बुद्रुक खेलाडी मञ्चले मासिक दौड़हरू गर्नेदेखि होइन अन्तर्राष्ट्रिय म्याराथन गर्ने कुराहरूमा पनि जोड्दै आइरहेको छ। र अब यो वास्तवमा नेपाली खेलाडीहरूको लागि अब राष्ट्रिय खेलकुद परिषद चाहिँ एउटा लामो एउटा इतिहास होइन र अब यो यसले चाहिँ वर्तमान र भविष्यको एउटा संकल्प बोकेर अगाडि बढ़िरहेको राष्ट्रिय खेलकुद परिषद करिब लगभग छ दशक लामो यात्रा चाहिँ पूरा गरेको छ र यसलाई हामीले हेर्ने समीक्षा गर्ने र आगामी दिनमा अझ बढी भविष्यको लागि अगाडि बढ्ने खालको एउटा परिवेश चाहिँ निर्माण बनेको छ भन्ने मलाई लाग्छ।
1: हजुर, अब जसरी 2015 सालमा राखेपको स्थापना भयो, खास गरी नेपाली खेलकुद एउटा भनौ न धुले मैदानबाट शुरू भएको थियो त्यति बेला, वा भनौ त्यति बेला मैदान नै थिएन, एउटा लहर रहरमा मात्रै खेलाडीहरूले आफ्नो खेल कौशलहरू होइन देखाउने गर्दथे। यो राखेपको त्यति बेला स्थापना हुँदाखेरिको मूल उद्देश्य के थियो, त्यस बेलाको आवश्यकता चाहिँ होइन कसरी यसले चाहिँ र अहिलेको आवश्यकतालाई कसरी चाहिँ यसले चाहिँ परिपूर्ति गरिरहेको छ?
2: हजुर धन्यवाद। यो वास्तवमा चाहिँ अब त्यो बेला 2015 सालमा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद भनेर स्थापना भयो र त्योभन्दा अगाडिदेखि नै नेपालमा खेलकुदका गतिविधिहरू दरबारभित्र हुने होइन र विभिन्न खेल संघहरू गठन हुने क्रमहरू बढ्दै आइरहेको थियो र 7 सालको परिवर्तनपछि अझ धेरै खेल संघहरू स्थापना भएर अब त्यसको एउटा आवश्यकता महसुस भइसकेपछि 2015 सालमा राष्ट्रिय खेलकुद परिषद स्थापना भयो र 2021 सालमा आएर यसले कानूनी रूप चाहिँ धारण गर्यो। राष्ट्रिय खेलकुद विकास ऐन आयो 2021 साल भाद्र 13 गते, यही दिन हो, त्यही भएर हामीले चाहिँ भाद्र 13 गतेलाई चाहिँ यो जुन ऐनले स्थापित गरेको हुनाले अब 15 सालमा स्थापना भए पनि 2021 सालमा ऐनले स्थापित गरेको हुनाले त्यसलाई हामीले ऐतिहासिक दिनको रूपमा चाहिँ भाद्र 13 गतेलाई राष्ट्रिय खेलकुद परिषदले स्थापना दिवसको रूपमा मनाउँदै आइरहेको छ।
1: तपाईँ यो विशेष गरेर यस क्षेत्रमा गण्डकी क्षेत्रमा मात्रै नभइकन एउटा चाहिँ ब्रान्ड बनिसकेको पोखरा म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको द्वितीय उपाध्यक्ष पनि हुनुहुन्छ, राखेपमा तपाईँ विभागीय निर्देशक हुनुहुन्छ होइन। अब स्थापना कालदेखि आजसम्म आइपुग्दा चाहिँ राखेपले नेपाली खेलकुदमा कुन खालको योगदान पुर्यायो भन्ने लाग्छ? राखेपले एउटा खालको एउटा ढंगको योगदान त गरिरहेकै छ, तथापि गुनासाहरू आफ्नो ठाउँमा खेलाडीले खेलकुद प्रेमीले यससँग लागेका विभिन्न खेल संघहरूले गरिरहेकै हामीले सुनिरहेका हुन्छौं, यसलाई चाहिँ कसरी लिन सकिन्छ?
2: एकदमै गहन प्रश्न गर्नुभएको छ। जस्तोमा यसको चाहिँ हेर्दाखेरि स्थापना कालदेखि अब संस्थागत यात्राको प्रारम्भ जुन 15 सालदेखि भयो, विभिन्न कालखण्डमा यो ऐनहरू एउटा ऐनलाई खारेज गर्दै अर्को ऐन स्थापित हुँदै आएको अवस्थाहरू देखिन्छ। जस्तो 2021 साल भाद्र 13 गते खेलकुद विकास ऐन बन्यो र त्यसपछि फेरि राजनीतिक परिवर्तन भयो, 48 सालमा त्यो फेरि त्यो ऐनलाई खारेज गर्दा फेरि अर्को ऐन बन्यो। 21 सालको ऐनले के गरेको थियो भने तपाईँको राष्ट्रिय खेलकुद परिषद अनि त्यसपछि गएर अञ्चल खेलकुद अनि त्यसपछि गएर जिल्ला खेलकुदको अवधारणा अनुसार देशभरि नै आफ्नो भौतिक संरचनाहरू निर्माण गर्ने, खेल मैदानहरू निर्माण गर्ने होइन ट्रेनिङ हलहरूदेखि अब विभिन्न खालको चाहिँ संरचनाहरू निर्माण गर्दै अगाडि बढ़िरहेको थियो भने 48 सालको ऐनले के गरिदियो भनेदेखि त्यो चाहिँ अगाडिको 21 को ऐनलाई खारेज गरेर 48 को ऐनले अब चाहिँ अञ्चललाई खेलकुदलाई खारेज गरिदियो, अञ्चल र जिल्ला नै खारेज गरिदिएपछि अब क्षेत्रीय खेलकुद र अनि त्यसपछि जिल्ला खेलकुदको अवधारणा लिएर आयो। र अब यसरी चाहिँ विभिन्न कालखण्डमा अब राष्ट्रिय प्रतियोगिताको सुरुवातदेखि होइन 2038 सालबाट भयो र अब त्यसपछि गएर अहिले अब नयाँ ऐन फेरि आयो यो 2077 सालमा, यसले फेरि नयाँ अवधारणा बोकेर आयो। ल्याएर चाहिँ अब अहिलेको हाम्रो देशको संरचनागत रूपमा जुन भइरहेको परिवर्तन हो त्यो अनुसार चाहिँ खेलकुद पनि जानुपर्छ भन्ने हिसाबले यो 77 को ऐनले के गर्यो भनेदेखि छुट्टा छुट्टै अधिकार प्रदान गर्यो र अब संघीय सरकार अनुसारको चाहिँ संरचना राष्ट्रिय खेलकुद परिषद हुने भयो अनि संघहरू हुने भए त्यसपछि गएर प्रादेशिक सरकार अनुसारको चाहिँ प्रदेश खेलकुद परिषद हुने भयो अनि त्यसको मातहतमा चाहिँ तपाईँको चाहिँ अब जिल्ला खेलकुद हुने भयो अनि त्यो अन्तर्गतका संघहरू हुने भए र अनि स्थानीय निकायको स्थानीय ऐन अनुसार चाहिँ स्थानीय पालिका खेलकुदहरू हुने
1: भयो।
2: यो खालको संरचनाहरू विकास हुँदै धेरै खेलकुदमा धेरै खालको एचिभमेन्टहरू नेपालमा भएको छ तर हाम्रो जुन अपेक्षा हो जुन चाहिँ अब आशा हो होइन जति हुनुपर्ने हो अझ धेरै बाँकी छ भन्ने हामीलाई लाग्छ।
1: हजुर अब नेपाली खेलाडीले चाहिँ हामीले सुधारकै विषयमा कुरा गरौं खास गरी अब हामी स्थापना यो सुधारकै लागि स्थापना भएको संस्था हो नेपाली खेलकुदलाई भनौँ न अघि मैले जोडिसकेको छु नेपाली चाहिँ खेलाडीहरू जुन धुले मैदानमा खेल्थे त्यसले त्यहाँदेखि चाहिँ ओलम्पिकसम्म पुर्याउने संस्था कुनै छ भने त्यो राखे पनि हो त्यो कारणले गर्दाखेरि चाहिँ खेलकुदकै विकासको लागि स्थापना भएको यो संस्था भएको कारणले गर्दाखेरि के सुधारहरू खेलकुदमा आवश्यकता पर्छ भने झगझगाउने संस्था पनि राखे पनि हो। नेपाली खेलाड़ीले अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्नको लागि सबैभन्दा पहिलो कुन क्षेत्रमा चाहिँ सुधार आवश्यक छ भन्ने चाहिँ देख्नुहुन्छ?
2: अब यस्तो छ अब यो सुधारको क्रमलाई हामीले अब विभिन्न रूप हेर्न सकिन्छ होइन अहिले पनि धेरै गतिविधिहरू भइरहेकै छन् र अब सबैभन्दा पहिल्यै हामीले चाहिँ यो संस्थागत संरचनाहरूलाई चाहिँ व्यवस्थापन गर्न अहिलेको तत्काल वर्तमान अवस्थालाई हेर्ने हो भने संस्थागत संरचनाहरूको व्यवस्थापन गर्नुपर्ने तत्कालो अवस्थाहरू चाहिँ देखिन्छ। जस्तो मैले अहिले पनि सम्बोधन गरिसकेको छु कि 2077 सालको ऐनले नयाँ खालको अवधारणा ल्यायो अवधारणा ल्याइसकेपछि अब खेलकुद परिषद कसरी जाने भन्ने खालको कुरामा एक खालको अन्यलता माथि केन्द्रदेखि नै यो खालको अवस्था देखिन्छ। जस्तो भन्नुहोस् न तपाईँको अब प्रदेश खेलकुदले आफ्नो ढङ्गले छुट्टै ढङ्गले काम गरिरहेको छ पालिका खेलकुदले आफ्नो ढङ्गले काम गरिरहेको अवस्थाहरू देखिन्छ र संघीय खेलकुदले आफ्नो ढङ्गले काम गरिरहेको अवस्थाहरू छ। त्यो भएर हिजोको धुले मैदानदेखि अब अहिले विभिन्न खेल संघहरूले आफ्नो ढङ्गले कामहरू गरिरहनु भएको छ र अब नभएको होइन विभिन्न खालको अन्तर्राष्ट्रिय स्तरका खेल मैदानहरू पनि हामीसँग छन् तर अब हाम्रो साधन स्रोत होइन हाम्रो चाहिँ जुन एउटा बुझाइ हो खेलकुदलाई हेर्ने दृष्टिकोण खेलकुदको पठन पाठनका कुरा होइन यसलाई एकाडेमिक हिसाबले लैजाने कुरादेखि थुप्रै कुराहरूमा चाहिँ बिस्तारै हामी पाइला पाइला अगाडि बढ्दै गइरहेको चाहिँ छौँ र अब चाहिँ अपेक्षा अझै पनि पूरा भएको छैन र अझै अब हामीले चाहिँ एचिभमेन्टहरू धेरै लिनु छ हामीले अब साफ गेममा मेडलहरू धेरै मेडलहरू चाहिँ ल्याइरहेको अवस्थाहरू छन् होइन सयौं त्यसपछि गएर एसियनमा पनि हामीहरूले चाहिँ मेडलहरू प्राप्त गरेका छौँ केही अब ओलम्पिकमा पनि केही मेडलहरू छिटकुट रूपमा चाहिँ अब आउन चाहिँ सुरुवात भएको छ र अब यसलाई अझ व्यवस्थित रूपमा लानको लागि अझ यसको दीर्घकालीन योजनाहरू निर्माण गर्ने संस्थागत संरचनाहरू चाहिँ जस्तो अब देशभरि नै राष्ट्रिय खेलकुद परिषदको सम्पत्ति छ अब यो सम्पत्तिलाई कि त राष्ट्रिय खेलकुद परिषदले नै हेर्ने हो भने त्यो खालको जनशक्तिको व्यवस्थापनका कुराहरू चाहिँ रहन्छ। अब अहिले के छ भने सम्पत्ति चाहिँ अब यत्तिकै हस्तान्तरण भइरहेको हक हस्तान्तरण भइरहेको अवस्था पनि छैन प्रदेशले अथवा जिल्लाले चाहिँ आफ्नो ढङ्गले अब त्यसलाई संरक्षण गर्ने हिसाबले चाहिँ कामहरू गरिरहेको देखिन्छ जसले गर्दा लगानी गर्ने त्यसको विकास र प्रवर्धन गर्ने कुरामा चाहिँ केही केही अब्स्ट्यागलहरू चाहिँ हामीलाई महसुस भइरहेको छ। अब यसलाई के त अब परिषदले एउटा चाहिँ राष्ट्रिय प्रशिक्षण केन्द्र स्थापना गर्ने हो भने त्यो हिसाबले चाहिँ सम्पत्तिहरूलाई कहाँ कहाँ चाहिँ राष्ट्रिय प्रशिक्षण केन्द्रहरू जस्तो हामी नै राष्ट्रिय खेलकुद परिषदमा रहँदाखेरि म रहँदाखेरि हामीले चाहिँ विभागीयहरूको एउटा चाहिँ हामीले प्रस्ताव गरेर सुझाव पनि गरेका थियौँ कि सातवटा प्रदेशमा सातवटा चाहिँ राष्ट्रिय प्रशिक्षण केन्द्रहरू रहनुपर्छ त्यहाँ चाहिने चाहिँ जनशक्तिहरू चाहिँ अब कुन खेललाई त्यो क्षेत्र अनुसारको हामीले चाहिँ प्राथमिकता दिने हो त्यो आधारमा चाहिँ त्यो जनशक्ति चाहिँ त्यहाँ प्रवर्धन गर्ने विकास गर्ने अनि त्यसपछि गएर पठन पाठन गर्ने खेलाडी उत्पादन गर्नेदेखि छुट्टै त्यसका कम्पोनेन्टहरू जति जति चाहिन्छन् होइन यो स्पोर्ट्स साइन्स ल्याबोरेटरीदेखि होइन स्ट्रेन्थ एन्ड कन्डिसनिङको सेन्टरहरू स्थापना गर्नेदेखि स्पोर्ट्स मेडिसिन फिजियोलोजीको अब फिजियोथेरापीको चाहिँ सेन्टरहरू स्थापना गर्ने रिकभरी सेन्टर साइकोलोजिकल ल्याबदेखि होइन अब त्यो एथलिट्सहरूको चाहिँ एकोमोडेसनका कुराहरू होइन अब यो होस्टेलका कुराहरू अनि यो न्युट्रिसनको कुराहरूलाई पनि व्यवस्थापन गर्ने कुराहरू ठुलो च्यालेन्जिङ छ जुन हाम्रो खर्चको लिमिटेसनले त्यसलाई चाहिँ सम्बोधन गर्न गाह्रो छ। अहिले देखिरहनु भएको छ कि अहिले हामी एसियनमा हाम्रो चाहिँ देशले सहभागी हुँदैछ र अब हामीले तयारी हामीले कति कति समय कति महिना गर्यौँ अब यस्तो खालको हिसाबले हामीहरू चाहिँ गुज्रेको अवस्था हो. त्यो भएर अब सम्पत्ति हस्तान्तरण गर्ने जनशक्ति जुन अब राष्ट्रिय खेलकुद परिषदको देशभरि जुन 70 जिल्लामा 1078 दरबन्दी हो त्यो अन्तर्गत अहिले घटेर लगभग 378 आइपुग्यौँ हामी. अब त्यो जनशक्तिले हामीलाई कहाँ पुर्याउने हो? प्राविधिक जनशक्तिहरू जुन प्रशिक्षक हो, प्रशिक्षक भनेको तपाईँको चाहिँ आरनमा बस्ने आरनदाई हो. एउटा फलाम काँचो फलामलाई कस्तो हतियार बनाउने भनेर परिकल्पना गर्ने चाहिँ भनेको खेलकुदको चाहिँ प्रशिक्षक हो. अब त्यो जनशक्ति चाहिँ बिस्तारै पास आउट हुँदै गइरहेको अवस्थाहरू छ र नयाँ उत्पादन गरेको अवस्था पनि छैन. सरकारले अब तपाईँको योजना तुरन्तै नबनाउने हो भने अबको 5-7 वर्षमा हाम्रो चाहिँ ठुलो एउटा चाहिँ क्राइसिस देखिन्छ कि प्रशिक्षकहरू चाहिँ अब हामीले के त बाहिरबाट ल्याएर विदेशबाट ल्याएर हायर गर्नुपर्ने हुन्छ. अब त्यो पनि दीर्घकालीन चाहिँ एउटा समाधान होइन. र अब त्यसलाई चाहिँ हामीले व्यवस्थापन गर्नलाई हामीले नै यही हामी चाहिँ अब सर्टिफिकेट कोर्सहरू सञ्चालन गर्ने अनि डिप्लोमा कोर्सहरू सञ्चालन गर्न सक्ने जनशक्ति चाहिँ हामीसँग छ. जस्तो अब हामीले नै अब म नै पास आउट राष्ट्रिय खेल परिषदबाट पास आउट भइसकेपछि एउटा हामी स्पोर्ट्स साइन्समा मास्टर गरेको 11 साथीहरू मिलेर हामीले चाहिँ यो एनआइएस नेपाल भन्ने संस्था चाहिँ स्थापना गरेका छौँ जसको मुख्य उद्देश्य भनेको प्राविधिकहरू उत्पादन गर्ने र अनि त्यसपछि गएर एकाडेमिक हिसाबले स्पोर्ट्सलाई अगाडि बढाउने. एनआइएस नेपाल भनेको नेसनल इन्स्टिच्युट अफ स्पोर्ट्स नेपाल भन्ने संस्था चाहिँ हामीले दर्ता गरेका छौँ र त्यसले चाहिँ आफ्नो कामहरू चाहिँ बिस्तारै गर्दै आइरहेको छ. त्यो भएर प्राविधिकहरूकोमा तपाईँको चाहिँ फोकस गर्ने प्राविधिक उत्पादनमा अनि त्यसपछि पालिकादेखि विद्यालयसम्म चाहिँ प्रशिक्षकहरू चाहिँ त्यो आधारमा चाहिँ के अरे डिप्लोय गर्ने कुराहरू र संस्थागत संरचनामा चाहिँ अब त्यो सम्पत्ति हस्तान्तरणदेखि कर्मचारीहरूको पनि जुन एउटा स्वैच्छिक रूपमा अब पदस्थापन गर्ने कुराहरू जुन छ त्यो खालको कुराहरूलाई जबसम्म हामीले चाहिँ राम्रोसँग व्यवस्थापन गर्न सक्दैनौँ सीमित गरौँ. धेरै ठुलो सबै कुरा गर्न जरुरी छैन. राष्ट्रिय प्रतियोगितामा तपाईँको चाहिँ 37-37 खेलहरू गर्नु जरुरी छैन. हामीले चाहिँ कति गर्न सक्छौँ होइन, हाम्रो चाहिँ मेन चाहिँ अब खेलकुदलाई वर्गीकरण गर्नु पर्यो कि हाम्रो भूगोल अनुसारको खेल चाहिँ के हामीले चाहिँ बढी प्रवर्धन गर्न सक्छौँ. मेडल ओरिएन्टेड खेलहरू होइन, आम रूपमा चाहिँ नागरिकहरूलाई स्वास्थ्य बनाउनको लागि चाहिँ खेलाइने खेलहरू होइन, हाम्रो परम्परागत खेलहरू, ऐतिहासिक खेलहरू, अब यसरी चाहिँ खेलहरूलाई वर्गीकरण गरेर अब त्यो खालको अवस्थाहरूलाई वर्गीकरण गरेर जाने हो भने हामीले धेरै नजिकबाट चाहिँ खेलकुदलाई प्रवर्धन गर्न सक्छौँ. अब यसको स्थापनाको कत्रो ठुलो उद्देश्य छ हेर्नुहोस् न, 2015 परिकल्पना गरिएको छ स्वास्थ्य तथा राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद भनेर चाहिँ त्यो बेला स्थापना भएको छ. पछि चाहिँ 2017 चाहिँ त्यो स्वास्थ्य हटाएर राष्ट्रिय खेलकुद परिषद मात्रै राखिएको हो. त्यो हिसाबले चाहिँ अगाडि बढ्न खोजिरहेको छ खेलकुद परिषद र अब बोर्डमा जाने मान्छेहरूको जुन बुझाइ होइन, अब कतिको गहनता हुन्छ अनि अब योजना बनाउने त्यो खालको अवस्थामा चाहिँ अलिकति बिच बिचमा धेरै खालका ल्याकिङहरू छ. त्यसलाई करेक्सन गर्दै जाने हो भने हाम्रो बाटो चाहिँ गन्तव्य सही छ र हामी अगाडि बढ्न सक्ने सम्भावनाहरू धेरै.
1: अघि तपाईँले प्रशिक्षकको बारेमा अलिकति चिन्ता जाहेर गर्नुभयो, खास गरी अब हामीसँग प्रशिक्षकको अभाव रहेको रहन्छ भन्ने खालको, भविष्यमा भन्ने खालको चाहिँ चिन्ता जाहेर गर्नुभयो. प्रशिक्षक सँगसँगै अब खेलाड़ीको पनि अभाव जस्तो चाहिँ भनौँ न, अब प्रतिभावान खेलाड़ीहरू दिन प्रतिदिन चाहिँ पलायन हुने प्रवृत्ति होइन नेपाली खेलकुद क्षेत्रमा देखिएको छ. यसलाई रोक्नको लागि के गर्न सकिन्छ? जस्तै हामीले ग्रास रूटको कुरा गर्छौं, विद्यालय तहदेखि नै खेलाड़ी उत्पादनको कुरा गर्छौं, यसलाई अझ प्रभावकारी बनाउनको लागि कुन खालको प्रणाली चाहिँ बनाउन आवश्यक छ भन्ने लाग्छ?
2: हजुर, यो केही रूपमा देखिन्छ, खेलाड़ीहरू पलायन भएको अवस्थाहरू देखिन्छ होइन. अब यो खास के भएर हो भन्ने लाग्छ भने नि मलाई यो धेरै ठूलो कुरा होइन भन्ने लाग्छ मलाई, किनभने हामी कहाँ चाहिँ कस्तो छ भने एकपटक इन्टरनेसनल खेलाड़ी अथवा नेसनल खेलाड़ी भएको मान्छे ऊ दशकौंसम्म एक दशकसम्म ऊ नै त्यसको त्यो खेलको हिरो भइरहेको हुन्छ र अनि उसको जीवन वृत्ति विकास गर्ने क्रममा उसले त अब हरेक खालको अप्सनहरूलाई उसले सही रूपमा आफूलाई प्रयोग गर्ने अवस्था हो नि त, व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हो नि. त्यो भएर त्यो अवस्थामा जाँदाखेरि चाहिँ ऊ बाहिर जाने अनि अब वृत्ति विकास गर्ने कुराहरू रहन्छ. सबभन्दा ठूलो कहाँनिर चाहिँ ल्यागिङ छ भने हाम्रो गोल सेटिङ कसरी गर्ने हो, हामी कहाँ पुग्दैछौँ नेपालको खेलकुद. तपाईँ हामीले विश्लेषण गर्न सक्छौँ कि अब हामीले आयोजना गर्ने साथमा हामी सेकेन्ड हुन्छौँ जहिले पनि होइन, 8 साथ हेर्नुहोस्, 13 साथ हेर्नुहोस्. तर जब बाहिर चाहिँ अरू देशले चाहिँ आयोजना गर्छ, हामीहरू पोजिसन कहाँ हो भन्दाखेरि हाम्रो पोजिसन भनेको 5 हो, 5, 6, 4 होइन, यो खालको अवस्थाहरू ऱ्याङ्किङ हाम्रो त्यो हो, 5 अवस्थामा देखिन्छ क्वेसन. त्यही त्यो भएर हाम्रो किन त्यस्तो भइरहेछ भन्ने खालको कुराहरूको रिसर्च पनि हामीसँग हुँदैन. रिसर्च गर्ने र अब त्यसको फाइन्डिङ गरेर त्यो पोलिसी लेभलमा लाने खालको कुराहरूमा पनि हामीमा ल्याकिङ छ अथवा बिस्तारै बढ्दै गइरहेको छ. नेपाल खेलकुद विज्ञान प्रतिष्ठान चाहिँ स्थापना भएर एक दशक काम गरे पनि त्यसले आफ्नो ढङ्गले काम गर्न पाइरहेको अवस्था छैन, किनभने मैले त्यो संस्थामा नेतृत्व गरेर निर्देशकको रूपमा जिम्मेवारी करिब 3 वर्ष मैले आफ्नो जिम्मेवारी निर्वाह गरेर आएको अवस्था छु. त्यहाँ आफ्नो ढङ्गले काम नगरिकन सदस्य सचिवको जुन निर्देशन र उहाँको इच्छा अनुसार चाहिँ चल्ने खालका अवस्थाहरू चाहिँ हामीसँग छन् र त्यसले गर्दाखेरि पनि अब अप्ठ्याराहरू चाहिँ देखिन्छ. र खेलकुदमा चाहिँ अब ग्रासरुटदेखि अहिले जस्तो अहिलेको सरकारले चाहिँ एउटा निर्णय गर्नुभएको छ कि ग्रासरुटबाट खेलकुदलाई उठाउने. अब यो ग्रासरुट भनेको कहाँ हो, जिल्ला हो कि पालिका हो कि होइन विद्यालय हो कि, यसलाई चाहिँ हामीले पहिला फाइन्डिङ गर्नु पर्यो, हाम्रो गोल सेटिङ टार्गेट बनाउनु पर्यो. अब जस्तो गण्डकी प्रदेशलाई उदाहरण लिउँ, गण्डकी प्रदेशमा कुन कुन खेल यहाँको पोटेन्सियालिटी हो त, कुन कुन खेललाई हामीले चाहिँ प्रवर्धन गर्ने फोकस गर्ने हो त, जुनसँग हामीसँग पूर्वाधारै छैन अनि त्यसपछि गएर हामीसँग प्रशिक्षकै छैन त्यो खेलमा हामी लगानी गरिरहेको हुन्छौँ होइन, हामीले चाहिँ खर्च गरिरहेको हुन्छौँ, त्यो खर्चले हामीलाई कहाँ पुर्याउँछ भन्ने खालको कुरा हो. एउटा इन्टरटेनको हिसाबले गर्ने फरक कुरा रहने भयो. त्यो भएर चाहिँ हाम्रो चाहिँ राष्ट्रको मेडल ल्याउने हिसाबले आम नागरिकहरूलाई टिम गेमको हिसाबले होइन अब सहभागी हुने हिसाबले राष्ट्रिय आमदानी बढाउने राष्ट्रिय चाहिँ एउटा माहौल बनाउने खालको हिसाबले सबैभन्दा पहिला त गोल्ड सेटिङ नै हुनु पर्यो. हरेक प्रदेशमा छुट्टा छुट्टै खालको खेलको चाहिँ वर्गीकरण हुनु पर्यो, त्यो अनुसारको चाहिँ हामीले योजनाहरू बनाउनु पर्यो अनि बनाएपछि त्यो खालको बजेटिङ बजेट वास्तवमा चाहिँ योजना ठुलो कुरा हो कि बजेट त तपाईँले हामी देशमा पैसा छैन भने पनि इन्टरनेसनल अब चाहिँ अर्गनाइजेसनहरूसँग हामीले चाहिँ हातेमालो गरेर थुप्रै कामहरू गर्न सक्छौँ. अब यहाँ तपाईँको एउटा सानो उदाहरण भनौँ, कुनै एउटा सङ्घको खेलको चाहिँ अब एस्ट्रोटप चाहिँ ग्राउन्ड बनाइदिन्छु भनेर जग्गा देऊ भनेर भनिरहेको छ तर हामीले जग्गा दिन सकिरहेको अवस्थाहरू छैन. इन्टरनेसनल स्ट्यान्डर्डको चाहिँ हामी ग्राउन्ड बनाइदिन्छौँ भनेको छ, हामीसँग जग्गा छैन, जग्गा भइरहेको कुराहरू पुरै वर्गीकरण गरेर आफ्नो आफ्नो कित्तामा कित्ताबन्दी भइरहेको अवस्थाहरू देखिन्छ. त्यो भएर चाहिँ समग्रमा चाहिँ हामीले प्रशिक्षकहरू उत्पादन गर्नको लागि पहिलो चाहिँ हामीले टार्गेट चाहिँ बनाउनै पर्छ. हेर्नुहोस् प्रशिक्षक नभइकन गुरु नभइकन गरेको प्रतियोगिता त्यो चाहिँ गरेको प्रशिक्षण
1: यहाँलाई यो समय र कुराकानीको लागि धेरै धेरै धन्यवाद छ.
2: धेरै धन्यवाद छ सञ्जयजीलाई अनि त्यसपछि गएर यहाँको रेडियो र अन्नपूर्ण रेडियोलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु. हस् धन्यवाद.
1: यहाँ हुनुहुन्थ्यो कृष्ण तिमिल सिन्हा, राखेपका विभागीय निर्देशक एवं नेपाल भूतपूर्व खेलाड़ी मंचका द्वितीय उपाध्यक्ष हुनुहुन्थ्यो. आज हामीले राखेपको स्थापना दिवसको सन्दर्भमा कुराकानी गर्यौं. यिनै कुराकानीसँगै प्राविधिक साथी अरविन्द सहित सञ्जय विदा हुन्छु. नमस्कार.
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको.
4: टाइम चेक. यति बेला बिहानको 8 बजेको छ.
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा.
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय.

0: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी रेडियो कार्यक्रम साइनो। नमस्कार, रेडियो कार्यक्रम साइनोको अर्को एउटा नयाँ श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत छ। म अर्जुन विष्ट सल्यानी। आदिवासी जनजातिको संस्कृति प्रकृति र मानव बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगीका लागि थालिएको हाम्रो सचेतीकरणको यात्रा जारी छ। कार्यक्रम साइनो हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङबाट एकैसाथ प्रसारण भइरहेको छ। हाम्रा उद्देश्यहरू जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी कार्यका लागि प्रभावकारी रूपमा आदिवासी जनजाति संलग्नताबारे अभिवृद्धि गर्ने, जलवायु कार्य, जैविक विविधता र प्राकृतिक स्रोत व्यवस्थापनमा आदिवासी जनजातिको ज्ञान प्रणाली जीवन पद्धति अधिकार र योगदानको पहिचान सम्मान र संरक्षणका लागि वकालत गर्ने, जलवायु कार्य, जैविक विविधता र आदिवासी जनजातिको बारेमा सूचना दस्तावेजीकरण र वितरण गर्ने, आदिवासी सम्पदा अर्थतन्त्र र उनीहरूको सम्बन्धलाई प्रकृतिसँग पुनर्ताजगी गर्ने रहेका छन्। विशेष गरी साइनो अन्नपूर्ण संरक्षण क्षेत्रका जिल्लाहरू लमजुङ, मनाङ, मुस्ताङ, कास्की र केही गाउँहरूमा लक्षित छ। संस्कृति प्रकृति र मानव बीचको साइनो अटुट हुने गर्छ। यसलाई खलबल्याउन खोजियो भने अस्तित्व महत्व र पहिचान सबै गुम्ने खतरा हुन्छ। मानिसहरू प्रकृतिमा बस्छन्, त्यसको उपभोग गर्छन्, रमाउँछन् र त्यसलाई जोगाउँदै आइरहेका छन्। तर बढ़दो मानव मैत्री नभएको विकास र विश्व औद्योगिकरणको कारण अप्ठ्यारो भइरहेको छ। विश्वमा बढ़दो औद्योगिक विकासले मानव जीवन संकटमा पर्ने खतरा उत्तिकै छ। अर्को रीतिरिवाज, चालचलन, रहन सहन, खाद्य संस्कार, भाषा, संस्कार, संस्कृति हराउने त होइनन् भन्ने चिन्ता पनि छ। पुरानो खाइखेली आएको ठाउँमा संकट उत्पन्न हुने त होइन, यस्ता प्रश्नहरू उब्जिरहेका छन्। हाम्रो कर्तव्य प्रकृति हरियाली जोगाउनु पर्ने, जैविक विविधताको ख्याल गर्नुपर्ने र पृथ्वीलाई जोगाउँदै समग्र पारिस्थितिक प्रणालीको रक्षाका लागि अग्रसर हुनुपर्ने मुख्य आवश्यकता हो। यसैको सचेतीकरणको लागि नेपाल आदिवासी जनजाति महासंघले जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम ल्याएको हो। यसमा आइसीआईको आर्थिक सहयोग र नेफिन ओआईईको सहकार्य रहेको छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ। नेपाल आदिवासी जनजाति महासंघ।
0: आजको कार्यक्रम हामीले थारू समुदायमा रहेको बडगर प्रथाको बारेमा तयार पारेका छौं। बडगर अर्थात भलमनसा परम्परा थारू समुदायमा सदियौंदेखि प्रचलित मौलिक परम्परागत स्वशासन प्रणाली हो। यस परम्परा अन्तर्गत गाउँका बासिन्दाहरू मिलेर आफ्नो गाउँको सामाजिक, सांस्कृतिक, प्रशासनिक, न्याय सम्पादन र विकास निर्माणका कामहरू व्यवस्थापन गर्न एकजना नाइके वा मूली चयन गर्छन्, जसलाई बडगर वा भलमनसा भनिन्छ। यसै सन्दर्भमा कार्यक्रम साइनोका लागि हामीले आज बर्दिया बाँसगढी नगरपालिका वडा नम्बर 5 बाँसगढी गाउँकी बडगर नैना थारू र थारू संस्कार संस्कृतिका जानकार संचारकर्मी एकराज चौधरीसँगको कुराकानी सुनाउँछौं।

0: कार्यक्रमलाई अगाडि बढ़ाउँ। वर्दिया बाँसगढ़ी नगरपालिका वडा नम्बर 5 बाँसगढ़ी गाउँकी बडगर नैना थारूसँग गरिएको यो कुराकानीबाट। नैना थारूज्यू नमस्ते, यहाँलाई स्वागत छ।
1: नमस्ते,
0: आरामै हुनुहुन्छ?
1: हजुर, आरामै।
0: अध्यक्षज्यू, अब बडगर तपाईँ बाँसगढ़ी नगरपालिका 5 र त्यता सेरोफेरोको के कस्तो छ हालचाल सुनाउनु न।
1: हजुर, सब यता त ठिक ठाक।
0: थारू भाषामा बडगर भनेको के भन्छ यसलाई अध्यक्षज्यू?
1: थारू समुदायमा गाउँको सामाजिक सांस्कृतिक समुदाय कार्य सञ्चालन तथा व्यवस्थापन गर्ने परम्परा
0: गाउँको नेतृत्व गर्ने मान्छेलाई बडगर भनिन्छ। कहिलेबाट चल्दै आयो होला, कसरी चल्दै आयो होला, अग्रजहरूले के भन्दै आउनु भयो?
1: यो त पुस्तादेखि चलिआएको हो, परपूर्व कालदेखि।
0: बडगर हाम्रो एउटा परम्परागत प्रथा हो।
1: हजुर, परम्परागत प्रथा हो, गाउँको नेतृत्व गर्ने अनि सानो तिनो वाद विवादलाई मिलाइदिने।
0: बडगर चाहिँ समिति बन्छ होइन?
1: हजुर, बडगर समिति हुन्छ, सातजनाको समिति हुन्छ।
0: कतिजनाको?
1: सातजना।
0: सात?
1: हजुर, हाम्रो गाउँमा सातजनाको छ। टोल बडगर पनि हुनुहुन्छ, टोल बडगर पाँचवटा हुनुहुन्छ। एकजना सचिव, एकजना कोषाध्यक्ष, अध्यक्ष, सहायक बडगर, पाँचजना टोल बडगर गरेर नौजनाको
0: हुन्छ होइन? बडगरले कति एरिया हेर्नु पर्छ?
1: आफ्नो गाउँ मात्रै हो।
0: आफ्नो गाउँ भनेपछि जस्तो वडा नम्बर 5 भरि हेर्नुपर्छ?
1: वडा नम्बर 5 भरि होइन, एउटा गाउँ।
0: भनेपछि वडामा कति गाउँ हुन्छन्, त्यो प्रत्येक गाउँमा एक एकजना बडगर हुन्छ।
1: हजुर,
0: बडगरलाई यसो भन्दाखेरि त्यहाँको अब गाउँको टोली नेता मुखिया जस्तो हो कि कस्तो?
1: हजुर, मुखिया पनि भनिन्छ, भलमन्छ भनिन्छ, मतामा भनिन्छ, तर त्यही बडगर नै हो। फरक फरक ठाउँको फरक फरक नाम पनि छ। अब बाँकी र बर्दियामा त बर्गर बर्गर नै भनिन्छ, अरू उता दाङतिर अनि कपिल वस्तु उता रूपन्देहीतिर कतै मुखिया भनिन्छ, कतै मातामा भनिन्छ, कोही भनमन्त भनिन्छ, उता पश्चिमतिर कञ्चनपुर कैलालीतिर भनमन्त भनिन्छ।
0: यो फरक फरक नाम भने तापनि सबै जिल्लामा बडगर भनेको मुखिया नै हो बुझ्नुहुन्छ त्यहाँ?
1: हजुर।
0: तपाईँ त अघिल्लो वर्ष बडगर हुनुभयो, कसरी बन्नु भएको थियो, कसरी छान्छन् यो बडगर?
1: गाउँको सबै प्रत्येक वर्ष एकजना भेला बोलाउँछन् अनि सामाजिक निर्णय अनुसार चुनिन्छ। अगुवाई गर्ने, नेतृत्व गर्न सक्ने, समाजलाई मिलाएर लग्दा सक्ने मान्छेलाई सबैलाई सोधपुछ हुन्छ, कोतिर कतिको बहुमत छ त त्यही अनुसार चुनिन्छ।
0: म अध्यक्ष हुन्छु, बडगर हुन्छु भन्ने कोही हुनुहुन्छ भने उहाँहरूले पनि भन्न पाउनु पर्यो, तर उहाँलाई चाहिँ समाजका सबैले चाहिँ हुन्छ भन्नु पर्यो।
1: सबै भेला बोलाउने अनि थारू भाषामा खोज्ने खोज्ने भनिन्छ, अनि त्यो भेलामा निर्णय गर्छन् कसलाई राख्ने त त्यही अनुसारले चुन्छ।
0: म हुन्छु भनेर,
1: म हुन्छु भनेर सक्रिय भएर उभिने गाउँकाले पनि हुन्छ भन्न पर्यो।
0: ए, गाउँकाले फेरि हुन्न भनेपछि हुन पाइन्न बडगर?
1: हजुर।
0: कस्तो कस्तो खालको गुण हुनुपर्छ?
1: इमान्दार, अनुभवी अनि जिम्मेवार हुनुपर्छ, सबैलाई मिलाएर लैजान सक्ने व्यक्तिलाई छनौट गरिन्छ।
0: यहाँ अघिल्लो वर्ष तपाईँ बडगर हुनुभयो नि होइन, अब के गर्नु पर्यो, तपाईँले के गर्दै हुनुहुन्छ सुनाउनु न।
1: सांस्कृतिक परम्परा र संरक्षण गर्ने काम, अब झैँ झगडा वाद विवाद गाउँमा भएको मिलाइदिने, परम्परागत नियमको समन्वयन गर्ने।
0: परम्परागत नीति नियमहरू कस्ता हुन्छन्?
1: जस्तै बेगारी झलारी परिश्रम गर्न नआउने व्यक्तिलाई दण्ड जरिवाना दिने, मान्छे मर्दाखेरि कुर्दिन जाने, मर्दा पर्दा साथ सहयोग गरिदिन पर्छ।
0: अब बोलाएको ठाउँमा आएन भने, कार्यक्रममा कोही गएन भने पनि जरिमाना हुन्छ?
1: हजुर, जस्तै बैठकमा आएनन्, बेगारी झलारी जस्तै परिश्रम गर्न आएनन्, त्यस्तो ठाउँमा जरिवाना तिराउनु पर्छ। कति पटक आएनन् त त्यही अनुसार दिनको 500 हुन्छ कि 300 हुन्छ, अब गाउँको निर्णय अनुसार नै तोकिन्छ।
0: पहिले चाहिँ तोक्नु न, अब बैठक बसेर कति जरिमाना गर्ने भनेर अनि गर्नु। हजुर, जय जगडा मिलाउने काम भयो कि भएन?
1: भयो सर, दुईटा मुद्दा मिलाएको, ठुलो जय झगडा त होइन, त्यही सानो तिनो जय झगडा मिलाइन्छ।
0: बडगरले कुनै त्यस्तो मिलाउन सक्नु भएन, समस्या भयो भने त्योभन्दा माथि चाहिँ कहाँ जाने चलन छ?
1: हजुर, चौकीमा पठाइदिने सर।
0: मिल्दै मिलेनन् भनेपछि चौकीमा पठाइदिने प्रहरीले मिलाउनुहुन्छ। यसलाई चाहिँ छोड्न सक्नुहुन्न होइन?
1: हजुर, पुस्तादेखि चलिआएको प्रथा हो सर, कहाँ मिल्दैन
0: छोड्न मिल्दैन। नयाँ पुस्तालाई चाहिँ कसरी बुझाइरहनु भएको छ?
1: हाम्रो पुस्तादेखि परम्परादेखि चलन चल्ती आएको प्रथा हो, यो छोड्न मिल्दैन भनेर सिकाउँछ।
0: उनीहरूको चासो कतिको छ?
1: चासो त छ नै सर, अहिलेको पुस्ताहरूले पनि धेरै चासो राख्छ नाचगान गर्ने अनि आफ्नो परम्परा मौलिकता बिर्सिनु हुँदैन भनेर चासो राख्छ।
0: पुरुष मात्रै हुन्छन् कि वा महिलालाई मात्रै छान्छन् कि अब यो वर्ष महिला हुने अर्को वर्ष चाहिँ पुरुष बढ्दै हुने भन्ने हुन्छ, कस्तो हुन्छ?
1: पहिला पहिला त पुरुष मात्रै हुन्थे सर, अहिले महिला पनि हुन थाले बर्खा।
0: अहिले महिला पनि हुन थाले, जस्तो तपाईँ बढ्दै हुनुभयो त्योभन्दा अगाडि कुनै दिदी बहिनी हुनुभएको थियो?
1: म पहिलो बर्खा बाँकगरी नगरपालिकाको पहिलो बर्खा। धेरै जस्तो गाउँमा त पुरुष सबै विदेशी, कुनै गाउँमा त त्यस्तो नेतृत्व गर्ने पुरुष अलिक कमै मात्रामा छन् सर। दिदी बहिनीको कुरा अलि पुरुष मान्छेसँग भन्न जान पनि अप्ठ्यारो मान्ने त्यही भएको कारणले
0: यो बटगर छान्ने समय पनि हुन्छ।
1: हजुर, यो माघी महिनामा हरेक वर्षको माघी महिनामा माघी मनाइसकेपछि एउटा खोज्ने बज्ने कार्यक्रम हुन्छ, साधारण सभा जस्तै त्यही खोज्ने बज्नेमा छान्ने गरिन्छ। एक गते त माघी मनाइन्छ, कोही दुई गते, कोही तिन गते, कोही पाँच गते, दस गते, जहिले भ्याइन्छ।
0: भनेपछि माघी मनाएपछि माघको पहिलो हप्ता अथवा दोस्रो हप्तासम्म बढ्गर छानिसक्नुहुन्छ?
1: छानिसक्नुपर्छ हजुर, माघी महिनादेखि हाम्रो नयाँ वर्ष लाग्छ, सुरु हुन्छ।
0: के हुन्छ त्यो? अब बढ्गर छानिएको अवस्था पनि भयो, माघी मनाउँदै नयाँ वर्ष मनाउँदै गरेको अवस्था पनि भयो, त्यो बेलामा चाहिँ विशेष के हुन्छ माघीमा?
1: माघीमा ढिक्री बनाउँछौँ, माघी मनाउने त्यही ढिक्री हुन्छ, परिया हुन्छ, अनि कतालु भन्ने हुन्छ सरकारी, अनि सुअर पनि मार्छन्, बुङ्गुर हुन्छ नि, पोषको 29 गते बुङ्गुर मार्ने, अनि माघीको 1 गते मनाउने, मनाइसकेपछि बर्खर चल्ने त्यही खोज्ने खोज्ने गर्ने, नाच गान सहित मनाइन्छ।
0: त्यहाँ कुलो लाउनु पर्ने होला, सिँचाइ गर्नुपर्ने होला, त्यसको व्यवस्थापन अब बढ्गरले कसरी गर्नुहुन्छ?
1: कुलो नाला सिँचाइको गाउँभरिका सबै सामूहिक रूपमा मिलेर कुलो नालो भयो, जस्तै नहरहरू, सिँचाइको मरम्मत सम्भार जसलाई हामी बेगारी भनेर भनिन्छ, बेगारी गराउने मरम्मत सम्भार गराइन्छ प्रत्येक वर्ष।
0: यहाँको कार्यकाल चाहिँ अब कस्तो रह्यो? यो माघमा एक वर्ष पुग्छ, फेरि आउनुहुन्छ, फेरि आउने रहर छ, अझै केही काम गर्न बाँकी छन्?
1: अब पाँच महिनाहरू छ सर, अब गाउँकाले के भन्छन्, गाउँको निर्णय अनुसार, मैले भने अनुसार त अब गाउँभरिका सबै सामूहिक रूपमा मिलेर कुलो नालो भयो, जस्तै नहरहरू, सिँचाइको मरम्मत सम्भार जसलाई हामी बेगारी भनेर भनिन्छ, बेगारी

0: यहाँलाई धेरै धेरै धन्यवाद छ
1: कुरा गर्न अवसर दिनुभयो. हजुरलाई पनि धेरै धेरै धन्यवाद. जनजाति आदिवासीलाई अगाडि बढाइराख्नु भएको छ. हामी पिछडेको जाति हो. धेरै धेरै धन्यवाद उहाँलाई पनि.
0: हजुर, यहाँलाई पनि धेरै धेरै धन्यवाद. नमस्ते.
1: नमस्ते.

0: बडगर नैना थारूसँग गरिएको कुराकानीपछि अब थारू संस्कार संस्कृतिका जानकार संसारकर्मी एकराज थारूसँग गरिएको यो कुराकानी सुनाउ।
1: नमस्कार एकराजी, यहाँलाई स्वागत छ कार्यक्रममा।
2: नमस्कार, धन्यवाद।
1: आराम सन्चै हुनुहुन्छ?
2: एकदम ठिक छु।
1: म थारू समुदायको यो बडगर प्रथा यो संस्थाको बारेमा कुराकानी अलिकति गर्न चाहन्छु। लामो समयदेखि अब आफ्नो संस्कार संस्कृति रीति रिवाज अधिकारको बारेमा बहस उठाउँदै आउनु पनि भएको छ। यो बडगर संस्था बडगर प्रथा भन्नाले के बुझिन्छ सर?
2: बडगर प्रथा भन्नाले यसलाई चाहिँ मध्यमा बडगर भन्छन्, दाङमा मोटामा भन्छन् र कैलाली कञ्चनपुरमा यसलाई चाहिँ भल मनसा भनिन्छ। अब यो बडगर प्रथा भनेको चाहिँ एउटा थारूहरूको समाज सञ्चालन गर्ने एउटा स्वशासन हो, गाउँ सञ्चालन गर्ने स्वशासन पद्धति नै बडगर अथवा चाहिँ मोटामा भल मनसा हो भनौँ न यसलाई। यसलाई स्वशासन किन भनिए त भन्दाखेरि यसले चाहिँ गाउँको रीतिथिति बनाउँछ, नियम कानून बनाउँछ, गाउँको योजना कार्यान्वयन गर्छ, योजना बनाउँछ, कार्यान्वयन गर्छ, गाउँमा चाहिँ न्याय निसाब गर्छ। एउटा राज्यमा हुनु पर्ने सबै अङ्गहरू यसमा हुन्छ। यसमा व्यवस्थापिका छ, व्यवस्थापिकाले प्रत्येक वर्ष बस्ने ग्राम सभा जसलाई हामी बठेरी अथवा पोर्नी बोर्नी भन्छौँ अथवा कैलालीमा चाहिँ भुराखेल भन्छ, त्यसले चाहिँ गाउँको रीतिथिति बनाउने, त्यसलाई चाहिँ नवीकरण गर्ने, पुरानैलाई राख्ने कि नयाँ बनाउने भन्ने कुरा गर्छ, नेतृत्वको चयन गर्छ, योजना निर्माण गर्छ। अब त्यस्तै अब कार्यपालिकाको रूपमा चाहिँ यसले चाहिँ आफ्ना नेतृत्वहरू चयन गरेर त्यसलाई एक वर्षको लागि जिम्मेवारी दिन्छ। गाउँका मटावा बर्गर भलमन्सा भए गाउँका प्रमुख, त्यसपछि चाहिँ समाचार सञ्चार गर्नको लागि चाहिँ चौकीदार नियुक्त हुन्छ, लेखापढी गर्नको लागि चाहिँ लिखनदार नियुक्त हुन्छ, अनि गाउँको विकास निर्माण गर्नको लागि अगुवाहरू नियुक्त हुन्छन्, ग्राम थान जसलाई चाहिँ भुइँ थन्वा भन्छौँ त्यसमा पूजा गर्नको लागि चाहिँ गुरुवा केशकहरू नियुक्त हुन्छन्, फलामको काम गर्नलाई कृषि औजारहरू बनाउने काम गर्नको लागि चाहिँ लोहारहरू नियुक्त हुन्छन्। यो गर्दाखेरि त्यहाँ एउटा चाहिँ कार्यकारी समिति बन्छ भनौँ। अब न्यायपालिकाको कुरा गर्दाखेरि गाउँमा आइपर्ने विवाद समाधान गर्नको लागि त्यहाँ चाहिँ कचेरी बसाउने चलन हुन्छ र कचेरीले चाहिँ त्यहाँ छिनोफानो लगाउँछ, त्यो पनि सामूहिक रूपमा चाहिँ निर्णय गर्ने परम्परा हुन्छ। त्यसमा चाहिँ के कस्तो खालको बिगार गर्यो होइन, कस्तो खालको बदमासी गर्यो भने कति दण्ड लिने, कति सजाय लिने, कति खारा लिने हुन्छ
1: क्या।
2: यो दण्डलाई चाहिँ दार भन्छौँ अनि जरिमानालाई चाहिँ खारा भन्छन्। त्यसको पनि निर्धारण गरिएको हुन्छ। कामकाजी अगुवाहरू जसले काम गर्नुहुन्छ, फुल टाइम काम गर्नेहरूको त ज्याला हुन्छ, जसलाई चाहिँ टिहाई भन्छौँ, त्यो टिहाई चाहिँ गाउँभरिका मान्छेहरूले अन्न संकलन गरेर दिने हो। जो चाहिँ स्वयंसेवी रूपमा काम गर्नुहुन्छ उहाँले चाहिँ स्वयंसेवी नै गर्नुहुन्छ, उहाँहरूको मानमहित हुन्छ होइन। एउटा राज्यमा हुनुपर्ने सबै अङ्गहरू मैले भने व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र राज्यको चौथो अङ्गको रूपमा हेरिने पत्रकारिता जुन छ त्यो पनि त्यहाँ हुन्छ, सञ्चार गर्ने कामहरू पनि त्यहाँ हुन्छ। त्यसकारण यो एउटा थारूहरूको परम्परादेखि चल्दै आएको एउटा स्वशासन पद्धति हो।
1: कस्तो राम्रो कुरा सुनाउनु भयो। त्यहाँ संचारको काम पनि हुन्छ, त्यहाँ न्यायपालिकाको काम पनि हुन्छ, कार्यपालिकाको काम पनि हुन्छ, व्यवस्थापिकाको काम पनि हुन्छ भनेपछि त अहिले वर्तमान हाम्रो राज्य व्यवस्था जुन मोटिभमा चलिरहेको छ त्यो त हाम्रो प्रथाजनै त प्रथामा पनि जीवित रहेछ होइन?
2: होइन, अब राज्यको परिकल्पना जसरी शुरू गरियो नि, मान्छेले चाहिँ एउटा राज्यको परिकल्पना गर्यो, त्यो परिकल्पना हाम्रो पुर्खाहरूले पहिले नै गरिराखेका थिए, सायद त्यसैलाई हेरेरै राज्यको परिकल्पना गरेको हुनुपर्छ भन्ने चाहिँ मेरो दावी छ।
1: कति जिल्लामा यो प्रथा छ
2: अहिले? हामीले देखेको 5 जिल्लामा चाहिँ एकदमै क्रियाशील छ, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा, थोरै अवशेषको रूपमा काम भइरहेको कपिल वस्तुमा पनि हामीले पाएका छौँ। 6 जिल्ला भनौँ न, सुर्खेत समेत गरेर 7 जिल्लामा यो प्रथा अझै चाहिँ जीवितै छ। मैले पूर्वका जिल्लाहरूमा भेटघाट गर्दाखेरि उहाँहरूले पनि भन्नुहुन्थ्यो, पहिला हाम्रोमा पनि यहाँ चाहिँ यो प्रथा थियो, थारूको प्रथादी संगठन त्यहाँ थियो होइन, उहाँहरूको अहिले चाहिँ एक्टिभ छैन, त्यहाँ क्रियाशील हुनुहुन्न उहाँहरू। अहिले यताको 7 जिल्लामा चाहिँ प्रथा अलिक क्रियाशील छ।
1: अब बडगर भनेपछि गाउँको मूली मान्छे, मुखिया मान्छे होइन?

0: कसरी छान्छन्, कस्तो हुन्छ प्रक्रिया?
1: गाउँको ग्राम सभा जसलाई चाहिँ हामी बछिरी अथवा खोजी बज्ने भन्छौँ, कैलालीमा यसलाई भुरा खेल पनि भन्छन्, त्यो बस्ने समय चाहिँ माघको पहिलो हप्तामा हो। पहिलेको परम्परागत चलन अनुसार चाहिँ यो माघको दुई गते बस्थ्यो र माघको पहिलो हप्ता या दोस्रो हप्ताभित्रमा बसिसक्छ। त्यो बस्नको लागि चाहिँ के गर्नुपर्छ भन्दाखेरि तिन चार दिन पहिले नै गाउँको चुनावले चाहिँ हाक लगाउँछ ल यति गते चाहिँ गाउँको त्यो खोज्ने बज्ने अथवा चाहिँ पछिरी बस्ने छ, तपाईँहरूलाई सूचना गरिराखेका छौँ, त्यो दिन चाहिँ सबै अनिवार्य जुट्नुपर्छ भन्छ।
0: हाक लगाउने भनेको त्यो कटुवल लगाउने?
1: हजुर हजुर, ठुलो स्वरमा ल अब यो चाहिँ बुधबार अथवा चाहिँ बिहिबार कहिले हो, यो गाउँको चाहिँ खोज्ने बज्ने पछिरी हुँदैछ, गाउँको मान्छे सबै जुट्नु होला त्यो दिन, अन्त नजानु होला होइन भनेपछि प्रत्येक घरबाट एकजना आउने चलन हुन्छ। जङ्गाली समुदायमा चाहिँ के पनि हुन्छ भन्दाखेरि त्यो बखेरी जाँदाखेरि एक एक गोलभा पनि लैजाने चलन हुन्छ, जहाँ लग्ने अनि त्यो ठुलो भाँडोमा सबैले खन्याउँछन् अनि जाँड साँदै कुरा गर्दै गर्ने हुन्छ। यता दाङ बाहिरतिर चाहिँ अहिले यो जाँड खाने चलन छैन, त्यस्तो छैन, तर प्रत्येक घरबाट एकजना चाहिँ अनिवार्य उपस्थित हुनुपर्छ। त्यहाँबाट पुराना वर्कर जुन छन्, मटावा जुन छन्, उनले चाहिँ सुरुमा भन्छन् ल अब चाहिँ यो बखेरी बसन लाग्यो, तपाईँहरूले के भन्नुहुन्छ, पुरानो नेतृत्वलाई राख्ने हो कि नयाँ छान्ने हो कि के गर्ने हो भन्नुहोस् भन्ने भयो। त्यो भनिसकेपछि अब पुरानाहरूलाई पनि बस्ने मन छ भने बस्छु भन्छन्, बस्ने मन छैन भने मैले अब चाहिँ गर्न सक्दिनँ, तपाईँहरू गर्नुहोस् भन्छन् होइन। त्यो गरिसकेपछि नयाँ नेतृत्व ल अब वर्ग मटावा भलमन साकरलाई बनाउने, चौकीदार को बस्ने हो, चौकीदारको ज्याला चाहिँ कति हो, त्यहाँ गत वर्ष यति 25 क्विन्टल दिएको थियो भने फेरि पुग्यो कि पुगेन, लिखनदार को बस्ने हो, लेखापढी गर्ने मान्छे, चौकीदार को बस्ने हो, चिरकिया को हुने हो होइन, गुरुवा चाहिँ राम्रो काम गरे कि गरेन, राख्ने कि नराख्ने, यो सबै कुराहरू नेतृत्व चयन हुन्छ र सकेसम्म सर्वसम्मति नै हुन्छ। निर्वाचन हुने प्रक्रिया पनि अहिले त सुरु भइसकेको छ तर सकेसम्म चाहिँ सर्वसम्मति नै गर्ने चलन छ। अब रीतिका कुराहरू हुन्छ, बिहे भोज मर्ने कर्ने होइन, संस्कारमा कसरी लाग्ने त, दाउरा कसरी दिने, पात दाउरा पात दिने चलन छ, बिहेमा मर्ने मान्छे मृत्यु संस्कारमा त्यो कसरी दिने, साँझ साँझ त्यहाँ चाहिँ बस्न जाने चलन हुन्छ, 9-10 दिनसम्म कति कतिजनाको मान्छे पालो लगाएर बस्न जाने, सार्वजनिक कामहरू गर्न पर्यो, विकास निर्माणका कामहरू गर्न पर्यो भने कसरी लाग्ने, नआउनेसँग चाहिँ कति चाहिँ लिने, खाना लिने, जरिमाना लिने, छोराको बिहे गर्दाखेरि कति लिने, छोरीको बिहे गर्दाखेरि कति दिने, काम गरिदिए बापत त्यहाँ चाहिँ काम गरिदिन्छ, तिमीलाई चाहिँ पैसा दिने चलन हुन्छ क्या।
0: यो हाम्रो मौखिक कथामा आधारित पनि हुँदै आयो, पछिल्लो क्रममा लेखनीय पनि त्यस्तो भएको छ?
1: अहिले यो कानूनी मान्यता पाइसकेपछि, कानून नै बनिसकेपछि त लिखित हुन पर्यो, औपचारिक हुनु पर्यो। औपचारिक गर्दाखेरि अहिले चाहिँ के गरिदिया छ भन्दाखेरि पालिकाहरूले, जुन पालिकाले वर्घर ऐन अथवा मटावा ऐन पास गरिरहेका छन् उनीहरूले एउटा विधानको खाका पनि बनाइदिएका छन् त्यहाँ। त्यसमा चाहिँ वर्घरको काम के हुन्छ होइन, अनि चौकीदारको काम के हुन्छ, यिनको चाहिँ योग्यता के हुनुपर्ने हो, गुरुहरूको कति हुन्छ, सबै कुरा त्यहाँ लेखिएको हुन्छ र एउटा परिच्छेदमा चाहिँ के बनाइदिएको छ भने गाउँको रीतिथिति भनेर एउटा परिच्छेद बनाइदिएको छ। त्यो रीतिथितिमा चाहिँ मैले अघि भने अनुसार बिहेमा छोराको बिहे गर्दाखेरि कति पैसा लिने, कतिजना लाग्न जाने, काम गर्न जाने, मृत्यु संस्कारमा कति जाने, अब अहिले चाहिँ विकृतिको रूप आइरहेको यो रातभरि नै ठुलो स्वरमा डिजे बजाइदिन्छन्, रातिको 10 बजेपछि चाहिँ डिजे बजाउन नपाइने, खानपिन गर्न 10 बजेभित्र सक्नु पर्ने, यस्ता कुराहरू पनि त्यहाँ लेखिएका छन्। बाल विवाह नगर्ने, लागु पदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्न यो गर्ने, चाड खाएर चाहिँ रक्सी खाएर हो हल्ला गर्ने मान्छेलाई चाहिँ यति दान लिने, सामान्य कुराहरू जुन कुराहरू व्यवहारमा पहिला पनि उनीहरूले गरिराखेका थिए त्यो कुराहरूलाई अहिले उनीहरूले आफ्नो विधानमा पनि लेखिराखेका छन्। त्यस कारण अब हिजोसम्म अलिक सजिलो अवस्था हुँदाखेरि त मौखिक रूपमा चलिराखेका थिए, तर अब चाहिँ मान्छेहरूले नटेर्ने भयो नि त,
0: भनेपछि अब हामीले उठाउँदै आएका मागहरू केही न केही रूपमा परिपूरण भएका छन् वा बुझिएको छ, सम्बोधन गरिएको छ, तर बाँकी त अरू पनि होला नि होइन।
1: खासमा कुरो चाहिँ राज्यको स्रोतमा पहुँच पुग्यो कि पुगेन भन्ने कुरा हो। यो ऐन बनाइसकेपछि के साँच्चै गाउँका मान्छेहरूले स्थानीय सरकारले हामीले तिरेको करबाट पाउने सेवा सुविधा हो त्यो पाइराखेका छन् त भन्ने कुरा चाहिँ मुख्य कुरा हो होइन। अर्को कुरा यसले पहिचान जोगायो कि जोगाएन, अथवा चाहिँ पहिचानलाई पो मार्यो कि भन्ने कुरा, दुईटा कुरा। एउटा चाहिँ अब अधिकारको कुरा गर्दाखेरि हामीले भन्छौँ स्तरको योजना बनाउँदाखेरिको जुन प्रक्रिया छ, 7 करोड मध्येको सुरुको प्रक्रिया, त्यो प्रक्रियामा चाहिँ यिनीहरूले प्रत्यक्ष सहभागिता जनाउँछन्। गाउँले बनाएको मार्गको खोजी खोजीमा भएको जुन निर्णय गरेको योजना छ, त्यो योजनालाई चाहिँ वडाले समावेश गर्यो कि गरेन भन्ने कुरा एउटा पहिलो कुरा। त्यो समावेश भइसकेपछि, रातो किताबमा आइसकेपछि, त्यसपछि त्यसमा बजेट आउँछ। त्यो बजेटको सदुपयोग उनीहरूले गर्न पाउँछन् कि पाउँदैनन्, सदुपयोग भएको छ कि छैन, राम्ररी प्रयोग भएको छ कि छैन भन्ने कुरा हो। त्यसकारण अहिले चाहिँ हामीले चाहिँ के भनिरहेछौँ भन्दाखेरि, बस्ती स्तरले बनाएर पठाइसकेको योजना नगरपालिका या गाउँपालिकाले स्थानीय तहले स्वीकृति गरिसकेपछि त्यसमा आउने बजेट पनि गाउँकै खातामा जानुपर्छ भन्ने हाम्रो भनाइ छ। धेरै गाउँको खातामा पनि गइपुगिराखेका छ, होइन? अब राज्यको स्रोतमा अरू कुराहरू, अरू जस्तै स्थानीय तहले दिने सेवा सुविधाहरू, अब कृषि शाखाले वितरण गर्ने बिउ मल, होइन, अरू चाहिँ अनुदानहरू उनीहरूले पाउँछन् कि पाउँदैनन्, सही रूपमा त्यहाँ गइराखेका छ कि छैन, अनि त्यसपछि सेवा सुविधाहरू जस्तै वरिष्ठ नागरिकहरूको भत्ता भयो, सामाजिक सुरक्षा भत्ता भयो, अनि खोपको कुराहरू, यो कुराहरूमा सबै गाउँको मान्छेहरूले नै, चौकीदारले नै गाउँलाई सूचना सम्प्रेषण गर्ने भएको हुनाले त्यसबाट उनीहरूले केही रूपमा सूचना चाहिँ अहिले पाएको देखिन्छ। अब रह्यो कुरो, यसले चाहिँ थारूहरूको पहिचान पो मेटाइराखेको छ कि भन्ने कुरा पनि छ।
0: अब यो सँगसँगै आदिवासी जनजाति थारूको प्रथाजनित संस्था पनि भनिन्छ, यो परम्परा सँगै जोड्दाखेरि राम्रो हुन्छ होला।
1: के भइरहेको छ त भन्दाखेरि, अब केही मान्छेहरूले के भन्छन् भन्दाखेरि, अब थारूहरूको कानूनलाई चाहिँ तपाईँले संस्कृतिलाई थारूहरूले भने आएको पर्खालाई जब त्यो लिखित बनाइदिएर चाहिँ औपचारिक भयो भन्ने कुरा पनि छ। अब त्यसमा चाहिँ हामीले के भन्छौँ भन्दाखेरि, अब राज्यको कानूनभित्र खिच्छु पनि भन्ने, अब लिखित कानून पनि नबनाउने गर्दाखेरि त्यसले चाहिँ अलि अप्ठ्यारो स्थिति सिर्जना गर्छ क्या। किन भन्दाखेरि, कानून भएन भने त आफ्नो मन लाग्ने कुरा गर्ने भयो, त्यही भएर चाहिँ हामीले त्यो कानून बनाएको हो। गाउँको मान्छेहरूले बर्गरको काम यो हुन्छ भनिसकेपछि त्यही कानूनमा पनि लेखिन पर्यो, होइन? अब त्यही कानूनले स्वीकार छ भने त पहिचान त मेट्दैन नि। तर अब कतै कतै भने के पनि आछ भन्दाखेरि, सेवा सुविधा पाउन थालेपछि अन्य जातिका मान्छेहरू पनि बर्गर बनिन्छन्, होइन? अन्य जातिका मान्छेहरू बर्गर बन्यो भने कि हाम्रो संस्कृति उनीहरूले बचाउँछन् त भन्ने चरण पनि छ कि।
0: त्यही त, हाम्रो प्रथाजनित संस्थाको यो मर्म मर्न नदिनका लागि चाहिँ के चाहिँ गरियो?
1: जुन पहिलादेखि चलिआएको वर्षमा एकपटक ग्राम सभा बस्छ, त्यसलाई चाहिँ एक वर्ष राखि नै राख्ने। एकपटक चुनाव भयो, होइन, अथवा चाहिँ एकपटक कुनै अन्य जातिको मान्छे आयो, 5 वर्षको लागि भइदिएला, 5 वर्षसम्म त चलाउन पाइएन, 5 वर्षमा त उसले चाहिँ धेरै छेद विच्छेद पारिदिन सक्छ। त्यही भएर हामी के भन्छौँ भने, एक वर्षमा चाहिँ राखौँ।
0: बर्गर प्रथा एक एक वर्षको हुने भयो, नेतृत्व चाहिँ
1: वर्षको हुँदाखेरि अब कतै नराम्रो काम भयो लाग्यो गाउँको मान्छेहरूलाई भने उसलाई चाहिँ अर्को वर्ष त हटाइहाल्छन् नि। अब फेरि यता वर्गहरूले के भन्नुहुन्छ भन्दाखेरि, एक एक वर्ष मात्रै गरिदिँदाखेरि यो त झमेला हुने भयो, प्रत्येक वर्ष चुनाव गर्नुपर्छ भन्नुहुन्छ। त्यो होइन, राम्रो काम गर्ने त 2500 वर्षदेखि चलाएका वर्गहरू पनि हुनुहुन्छ नि। राम्रो काम गरेपछि त उहाँलाई फेरि पुनः फेरि निर्वाचित भइहाल्नुहुन्छ, छनौट परिहाल्नुहुन्छ, भनेपछि त्यसमा गराउने छैन। यसमा अलिकति सजग चाहिँ हामी हुनुपर्ने छ। यसले हाम्रो परम्परागत संस्थाको मर्म बिगार दिन्छ कि, त्यसको मनोबुद्धि जान्छ कि भन्ने हिसाबले चाहिँ हामीले सचेत हिँड्नुपर्नेछ। तर अहिलेकै सन्दर्भमा भन्नुपर्दाखेरि त्यति जोखिम चाहिँ लागेको छैन।
0: हाम्रा दिदी बहिनी आमा बजेहरूको भूमिका चाहिँ कस्तो हुन्छ, अर्थात् समग्र महिलाको भूमिका चाहिँ कस्तो छ?
1: कम्तीमा पनि 33% महिलाहरूको सहभागिता हुनुपर्छ भन्ने कुरा पनि केही पालिकाहरूले आफ्नो कानूनमा लेखिदिया छ। त्यो लेख्ने बेलामा चाहिँ के हुन्छ त भन्दाखेरि, त्यहाँ जुन कामकाजी अगुवाहरू छानिन्छन् नि, बर्गर, लिखन्दा, चौकीदार, चिरकिया, अगुवा, होइन, सहायक बर्गर होला, योहरू चाहिँ मा अरू पदहरूमा चाहिँ 33% महिलाहरू अनिवार्य आउनुपर्छ। अब स्वस्फूर्त रूपमा हेर्दाखेरि पनि अहिले पुरुषहरू धेरै चाहिँ बाहिर गएको, महिलाहरू गाउँमा धेरै भएको कारणले धेरै गाउँमा चाहिँ महिलाहरू पनि बर्गर बन्नु भएको छ। र हामीले चाहिँ बर्गरहरूको भेलामा अनुहारहरू हेर्दाखेरि पनि, पहिला 5-10 वर्ष पहिलाको फोटोमा हेऱ्यौँ भने अलिक बुढा पुराना पुराना मान्छेहरू मात्रै बर्गर देखिनुहुन्थ्यो। र अहिलेको तत्कालको हामीले चाहिँ भेलाहरूको फोटोमा हेर्दाखेरि चाहिँ युवाहरूको पनि त्यसमा सहभागिता देखिरहेछ।
0: गरी 5 मई त नैना दिदीलाई ल्याउनु भएको छ, होइन? एउटा यो सुखद पक्ष हो।
1: हजुर, नैनाजी हुनुहुन्छ 5 नम्बरमा, 4 नम्बरमा बालकुमारीजी हुनुहुन्छ, हजुर, उहाँहरू आइराख्नु भएको छ।
0: भनेपछि महिला दिदी बहिनीहरूलाई पनि अग्रसर बनाउने काममा थारू समुदाय उत्तिकै चनाको
1: छ। अब मुक्त कमैया बस्तीमा त धेरै महिलाहरू नै भर्खर हुनुहुन्छ, किन भन्दाखेरि स्त्री पुरुषहरू धेरै काम गर्नु पाइरहनुहुन्छ र त्यहाँ महिलाहरू हुने भावना धेरै महिलाहरू नै प्रचलन हुन्छ। अहिले भेला सेलामा यताउता हेर्दाखेरि पनि महिलाहरूको सहभागिता धेरै नै देखिन्छ। अब यसलाई एउटा परिस्थितिजन्य हिसाबले भन्ने हो कि आफ्नो सशक्तिकरण भएको कुरालाई पनि यसलाई चाहिँ मान्न सकिएला।
0: आदिवासी जनजाति यो सामूहिक कार्यमा बढी विश्वास गर्ने, सामूहिक कार्यमा बढी लाग्ने भएको हुनाले महिला नेतृत्वमा पुग्दाखेरि त्यो समूहलाई कसरी चलाइरहनु भयो होला?
1: अब अहिलेको हिसाबले हेर्दाखेरि समूहलाई राम्ररी चलाइराख्नु भएको छ उहाँहरूले। महिलाहरू नेतृत्व लिनुभएको गाउँमा चाहिँ राम्ररी नै भइराखेको छ, होइन? सबै मान्छेलाई समेटेर लगि नै राख्नु भएको छ। तर यसमा अलिकति महिलाहरूको लागि बाधा के छ त भन्दाखेरि, अहिलेसम्म महिलाहरू भुइँ थानमा गएर खासै पूजा गर्ने प्रचलन थिएन के पहिला?
0: ए हजुर।
1: त्यो प्रचलन नभएको हुनाले उहाँलाई चाहिँ अलिकति अप्ठ्यारो त फिल हुन्छ नै, होइन? अब यसलाई यो विषय पनि हामी गुरुहरूसँग पनि छलफल गर्छौँ, जो चाहिँ यहाँको मूल भट्ट पुजारी हुनुहुन्छ नि, सग्राम थानमा देवस्थलमा पूजा गर्ने गुरुहरू, उहाँसँग पनि हामीले छलफल गर्छौँ, यो मिल्छ कि मिल्दैन त महिलाहरूले पूजा गर्न भनेर। अब यो बिस्तारै बहस सुरु भएको छ।
0: हाम्रो यो बड्गर प्रथा यो प्रणालीमा सिंचाईको कुरो, कुलो व्यवस्थापन कुरो यो कस्तो हुन्छ?
1: सानो सानो सिंचाईलाई गर्नलाई त अहिले चाहिँ कुलापानी चौधरीहरू छैनन्, होइन? तर अब जस्तै ठुलो सिंचाई गर्नु पर्यो भने 10-12 मौजाको चाहिँ एउटै कुलो बनाउनु पर्यो भने चाहिँ त्यहाँ चाहिँ कुलापानी चौधरीहरू छुट्टै नियुक्त हुन्छन्। तर आफ्नो आफ्नो गाउँको कुलो मात्रै छ भने चाहिँ कुलापानी चौधरी नियुक्त हुँदैनन्, त्यो गाउँको मान्छेले नै आफ्नो व्यवस्था गरेर बर्गरकै अगुवाइमा चाहिँ त्यो कामहरू भइराखेको छ।
0: गाउँको सुरक्षा, सामाजिक अनुशासन कायम राख्नका लागि बर्गरको मुख्य जिम्मेवारी हुन्छ।
1: हजुर, त्यो त हुने भइहाल्यो। गाउँको गाउँमा जुन रीतिथिति बनेको हुन्छ नि, त्यो रीतिथिति अनुसार त त्यहाँ चाहिँ लागू गर्ने काम चाहिँ बर्गरकै हुन्छ। अब कसैले रीतिथिति उल्लङ्घन गर्यो भने त्यसलाई चाहिँ अब खारा मर्न भन्छौँ, दाँत लिएर भन्छौँ, होइन? त्यो प्रकृति हेरेर खारा लिने कि दाँत लिने भन्ने कुरा चाहिँ कचेरीले निर्धारण गर्छ।
0: अब खारा लिँदाखेरि डाँट लिँदाखेरि पनि समस्या सुल्झाउन सकिएन भने उपल्लो तहमा जाने कुरा आउँछ वा कहाँ के हुन्छ, कहाँ जाने हुन्छ?
1: अब अहिले उपल्लो तह भनेको कि त स्थानीय तहको न्यायिक समिति हो, कि त चाहिँ पुलिसहरूमा जान्छन् केसहरू। अब पुलिसहरूमा केस गयो भने पनि स्थानीय तहको न्यायिक समितिमा गयो भने पनि फेरि बोलाउने त बर्गरलाई नै हो। त्यहाँ पनि बर्गरलाई बोलाएर ल तपाईँको गाउँको यस्तो यस्तो केस आछ के गर्ने भनेर बर्गरसँगै सल्लाह गरेर प्रहरीहरूले पनि अथवा चाहिँ स्थानीय न्यायिक समितिले पनि निर्णय गर्ने त्यसको आधारमा गरिन्छ।
0: थारू संस्कृतिको संरक्षण र समुदायको ऐक्यबद्धतामा बर्गर प्रथाको महत्व र यसको भविष्यलाई कसरी जोड्न सकिन्छ?
1: होइन, यो त अब थार भनिसकेपछि थारहरूको पहिचान के हो मान्छेले भन्यो भने, मान्छेले के हेर्छन् भने, एउटा चाहिँ थारू अलि गोलो गोलो खालको अनुहार भएको कालो कालो मान्छे, होइन? त्यस्तो देखिने, अनि चाहिँ ठेगुवा लगाएको अथवा धोती लगाएको, अनि लेहेङ्गा लगाएको अथवा गुन्यो लगाएको, त्यस्तो मात्रै सम्झिन्छन् कि मान्छेले। वास्तवमा थारू पहिचान भनेको सामूहिकता हो कि, त्यस कारण यसले चाहिँ यो संस्कृतिले के गर्छ त मान्छेलाई भन्दाखेरि एक ठाउँ ल्याउँछ, सबैलाई सबै मिलेर काम गर्छन्, सँगसँगै काम गर्छन्, होइन? मर्दा पर्दा बिहे बारी अब अरू चाहिँ जात्रा पर्व मनाउँदाखेरि सबै सँगसँगै मनाउँछन्, काम गर्दाखेरि पनि सँगै काम गर्छन्, सँगै कुलो लाग्छन्, बाटो खन्छन्, आफ्नो विकास आफै गर्छन्। भनेपछि एउटा सामूहिक पद्धति हो नि त थारू पहिचान भनेको, त्यस कारण यसले त फरक फरक समुदायलाई पनि एउटैमा ल्याएर जोड्ने काम गर्छ। त्यस कारण यसले सामाजिक सद्भाव र सहिष्णुतालाई चाहिँ जोड्ने काम गर्छ भन्छु म।
0: अब हामी चाहिँ भूमि पुत्र हौ, संस्कार संस्कृतिले धनी छौ, प्रकृतिका पुजारी हौ, त्योभन्दा टाढा टाढा जान सकिँदैन। संस्कार संस्कृति र प्रकृति बीचको यो साइनोलाई मजबुत बनाउनका लागि धेरै लामो समयको यात्रा गर्नुपर्छ। संस्कार संस्कृति प्रकृतिको यो बीचको साइनोलाई कसरी विश्लेषण गर्नुहुन्छ?
1: संस्कृति जोगियो भने, आदिवासी संस्कृति जोगियो भने मात्रै प्रकृति जोगिन्छ। यदि थारू संस्कृति आदिवासी संस्कृति मासियो भने प्रकृति पनि जोगिन गाह्रो हुन्छ। किन भन्दाखेरि आदिवासीहरूको संस्कृति, थारूहरूको संस्कृति जसले चाहिँ प्रकृतिलाई जोगाउन मद्दत गर्छ, यदि यो संस्कृति नै हरायो भने प्रकृति जोगिन गाह्रो हुन्छ। किन भन्दाखेरि थारूहरूको संस्कृति यस्तो संस्कृति छ जसले चाहिँ प्रकृतिको संरक्षण गर्छ, प्रकृतिको पूजा गर्छ, भूमिको पूजा गर्छ, पानीको पूजा गर्छ, पहाडको पूजा गर्छ, रुखको पूजा गर्छ, होइन? संस्कृति नजोगाइकन प्रकृति जोगिँदैन भन्ने चाहिँ हो।
0: थारू संस्कार संस्कृति विशेष गरी यो बर्गर प्रथा र प्रणाली यो संस्थाका बारेमा कुराकानी गरिदिनु भयो। बर्दिया बाँसगढीबाट एकराज चौधरीज्यू यहाँलाई धेरै धेरै धन्यवाद छ कार्यक्रम साइनोको तर्फबाट। नमस्ते। उहाँ हुनुहुन्थ्यो बर्दिया बाँसगढीबाट थार संस्कार संस्कृतिका जानकार तथा संसारकर्मी एकराज चौधरीज्यू हामीसँग कुराकानी गर्दै।

थारू संस्कार संस्कृतिका जानकार एकराज थारूसँगको यो कुराकानीसँगै कार्यक्रम साइनोको आजको समय सकिएको प्राविधिक मित्र अरविन्द विक्रम राणाले संकेत दिनुभएको छ। अब हाम्रो भेट अर्को साता शनिबार बिहान 8 बजे हुनेछ। कार्यक्रम कस्तो लाग्यो कृपया आफ्ना सल्लाह सुझाव रेडियो अन्नपूर्ण 93.4 मेगाहज पोखरा र रेडियो मर्स्याङदी 95 मेगाहज लमजुङलाई दिनुहोला। कार्यक्रमका लागि समय दिनुहुने बडगर नैना थारू र एकराज थारूज्यूलाई धेरै धेरै धन्यवाद। म अर्जु विष्ट सल्यान उजेल पर्छु। नमस्कार। कार्यक्रम साइनो नेपाल आदिवासी जनजाति महासंघको जलवायु परिवर्तन सम्बन्धी साझेदारी कार्यक्रम हो। यसमा आइसाईको आर्थिक सहयोग नेफिन र वाईएईको सहकार्य रहेको छ।

0: रेडियो अन्नपूर्ण 93.4
1: बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर फेन्स।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुशी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434 32 29, 98028 59321, 061581.
6: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T MRI and Diagnostic Center
7: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI and Diagnostic Center, पोखरा 9 नागढुङ्गा, फोन 061591728, मोबाइल 98560027.
5: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560 81331, 97614 11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
6: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको विभागको पाठ्यक्रमका साथ इन्फर्मेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फर्मेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फर्मेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190।
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061-587-266 र 553-834।
10: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
7: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
11: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
11: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
10: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 98025817 98025817।
7: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
7: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
12: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
13: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम,
14: BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
15: विस्तृत जानकारीको लागि
16: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8, कास्की, फोन 061-581-822, 572-287।
17: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
16: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-1031, 97150-1031। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
18: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
19: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
18: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
19: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
20: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025-30।
21: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
22: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
21: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
22: शिखर इन्स्योरेन्सको सहकार्यमा
21: अस्पताल खर्च सहाराले गर्छ।
22: ई सेवा सबै सधैँ सँगै।
23: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
24: NMB क्यापिटलको SIP, हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। NMB क्यापिटलको वेबसाइट वा नजिकैको NMB ब्याङ्कको शाखामा गई आजै SIP सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको NMB क्यापिटल SIP, पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: रेडियो अन्नपूर्ण 93.4
7: संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रै शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
8: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
9: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
8: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
9: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
10: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: TNT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061-538-369 TNT एक्सप्रेस द पिपुल नेटवर्क
7: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
11: नेपाल आदिवासी जनजाति महासंघ
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
14: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस नेपाल नम्बर वन ब्रान्ड नक्कलीदेखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो आइएसओ सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: एनएमबी क्यापिटल को एसआईपी हरेक महीना को सानो लगानी भोलि को ठूलो संपत्ति एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंक को शाखा में गई आजै एसआईपी शुरू गर्नुहोस् ऑटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ़ने स्मार्ट तरीका एसआईपी मार्फत म्यूचुअल फंड में लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला
4: मेरो दाँत दुखेर हैरान भएको छु त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
5: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
4: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
5: ल सुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
6: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 0165685536 मोबाइल 9956600536
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
8: टाइम चेक
9: यति बेला पूर्वाह्नको 9 बजेको छ
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: हो। रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्ज पेंस।
2: पत्ता हराएको सूचना यही मिति 2083 साल।
3: ए हजुर, पेन्सन पत्ता हरायो रे?
4: हो, म खोज्दैछु।
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
5: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
3: बुद्धि तमाङ,
5: गौमाया गुरुङ,
3: विल्सन विक्रम राई,
5: सुनिल थापा,
3: पशुपति राई,
5: डीबी गुरुङ।
3: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।

0: एक बाम तीन काम ठंडू बाम
1: अब ठंडू बाम रेगुलर र अल्ट्रा बाजार में उपलब्ध छ।
2: फिस्टल आयुर्वेद केन्द्र में जाऊ अब बाँझोपन को नैराश्यता खुशी में बदलाऊ।
3: हाँ यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टल हस्पिटल में खुले फिस्टल आयुर्वेद केन्द्र बाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन संग परामर्श लिनु।
3: साँच्चै हो र
2: ए बाबा हो वहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोग को विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेज एमबीबीएस फातिमा यूनिवर्सिटी फिलिपिन्स मास्टर्स र नयाँ दिल्ली इंडिया असिस्टेड रिप्रोडक्टिव टेक्नोलॉजी सकेर सेवा में लगी सकू क्या विश्व स्तर को प्रविधि को प्रयोग उच्च सफलता को सुनिश्चितता का आईवीएफ विशेषज्ञ द्वारा हरेक चरण उपचार उत्कृष्ट सेवा शुरू भइसकेको छ। बरु आज गईहाल पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तला गैरा पाटन चार पोखरा फोन 061-450-424-9894-46-525।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9251-9190।
5: सुवर्ण अवसर
6: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
5: अपरेशन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
7: फोन 061-590-162-590-163।
8: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
9: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
6: आज लेजर विधि उपचार भनेको के हो
5: अपरेशन पश्चात दुखाइ कम हुने
6: उपचार गरेपछि छिटो निको हुने
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
6: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क

0: सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9852355928। भिजिट www.landmarknepal.com।
2: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717, 9802851717।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0615674558597903 मौकाको फाइदा उठाउनुहोस्
2: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
3: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
2: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
3: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
2: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुत्यु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0615917828 मोबाइल 9856007729
4: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन् रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा औषधि र जीविकाका आधारहरू हुन् आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्
5: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन् प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ
4: नेपाल आदिवासी जनजाति महासंघ
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 9834032929 9829359321 0185188771
7: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा
6: याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: Faretwa kie nagari pokrama, Metro City Hospital Prali, Sirjanasok Pokrali, Bibina Kisimka, Bisasagya Chikitsak Sewarko, Upachar Lyaeko Jankari Garaudachhau.
1: Hamra Sewaharu.
0: Heart Jodne, Nasatata Merudanda Rog.
1: General Surgery, Sabai Prakarka Operation Sewa.
0: Mirgaula, Tata Mutra Rog, Neuro Surgery.
1: Pet, Chhati, Mutu, Thyroid Tatha Madhumeharu.
0: Neuro Surgery Sewa.
1: Bal Rog.
0: Nak Kan Tatha Ghati Rog.
1: Manasik Tatha Snayu Rog.
0: Prasuti Tatha स्त्री रोग
1: छाला यौन तथा कुष्ठ रोग
0: नेत्र रोग
1: दांत तथा मुख रोग
0: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
1: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
0: सुविधा सम्पन्न आईसीयू सेवा
1: डिजिटल एक्सरे
0: सिटी स्क्यान सेवा
1: भिडियो एक्सरे इकोकार्डियोग्राफी
0: इन्डोस्कोपी ईसीजी EEG, PTA,
1: Physiotherapy, Uroflowmetry,
0: Chemotherapy,
1: Surachit Garbhavatan Sewa,
0: Whole Body Checkup Health Package,
1: Metro City Hospital Prali, Pokhara 8, Srijanachok, Kaski,
0: Phone 061-574-648,
2: 572-849. Aba sunnuhos, Sri Steels Radio Katha, Bhag 2. सर्वजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550डी ले बनाएको सर्वजीको घरलाई झन् धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550डी सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील
3: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ
4: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित कर रही, इंश्योरिंग फ्यूचर।
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर चिल्लेढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलेज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा, फोन 061-454-6999, 452-715।

0: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161
1: दैनिक 1 रुपैयाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्
2: Goyal Metal Industries ko utkrishta utpadan Jindal SS5 Nepal's number one brand Nakkali dekhi savadhan Jindal ko lokpriyata le garda Nakkali Jindal bazar ma aayeko hunale plastic ma matra nabhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola Tikav ra gunastariya kaam Jindal pipe ho yesko naam
3: Ayyani mero daant dukhera hairan bhayeko chu त्यसैमा छोराछोरीको पनि त्यस्तै छ कहाँ गएर उपचार गराउने होला
4: होइन किन चिन्ता लिएको त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त त्यही गएर देखाउ न
3: ए हो र अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि
4: लसुन डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने मेसिनबाट दाँत सफा गर्ने दाँत निकाल्ने खोल राख्ने फिक्स दाँत राख्ने नमिलेको दाँत मिलाउने जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा बाल रोग स्त्री रोग तथा प्रसूति रोग सेवा छाला तथा यौन रोग सेवा भिडियो एक्सरे ईसीजी तथा प्लास्टर सेवा प्याथोलोजी सेवा फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 061-586-536 मोबाइल 98560-0536

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो। भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजर सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061433424

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 10 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुस अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: रेडियो अन्नपूर्णा 93.4
1: रंग बहार रंग बहार
2: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: वर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
2: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
1: वर्जर पेंट
3: पट्टा हरायो रे
4: हो म खोज्दैछु
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
3: बुद्धि तमाङ
5: गौमाया गुरुङ
3: विशन विक्रम राई
5: सुनिल थापा
3: पशुपति राई
5: डीबी गुरुङ
3: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते

0: 榜，定岗成都榜。
1: अब थंडुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025530।
7: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0165881598251

0: हेलो
1: हजुर नमस्कार
0: हेलो
1: नमस्कार काका सुन्नु भएन
0: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
1: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
0: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
1: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
1: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचो सम्पर्क 98434-32-29 98-08-59-321-61-581-871
4: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्ट

0: Medicine College ma University of Wolverhampton UK sangako sajedari ma BSc Honors Cybersecurity ra BSc Honors Computer Science ma bharna khulyo. Pokhara ke utkrishta physical and educational infrastructure ra management sahit ko vatavaran ma adhyayan garna samparka garnuhos. Samparka Fishkill Mountain College, Mustangchok, Pokhara. Phone number 9802-85-1717. 9802-85-1717.
1: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
3: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
4: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
1: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 9865-0131 9715-0131 पोखरा न्यू रोड बीएनडी भवन सानेमा बैंक रहेको भवन

0: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
1: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
0: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
1: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सम्पूर्ण ओपीडी सेवा,
0: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
1: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
0: रेटिना सम्बन्धी जाँच एवं उपचार,
1: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
0: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
1: आँखा छर्केको सिधा पार्ने सर्जरी,
0: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
1: लेजर सर्जरी सम्बन्धी सेवा,
0: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
1: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
0: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
1: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
0: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
1: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 मा ओपीडी सेवा,
2: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
1: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
7: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
3: ओहो, छोरीको बिहेको कुरा पनि छिनियो।
8: अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
9: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
8: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
9: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
8: ल, तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
9: ल त्यसो भए त बुक गरिहाल्नुहोस्, फेरि अहिले अर्कोले बुक गर्ला नि।
8: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
3: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाईँ हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी, भेटरी मार्ग, हस्पिटल चोक पोखरा 12, कास्की। फोन 061-578-1161, 578-1062।

0: रेडियो अन्नपूर्ण 93.4
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
5: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0165686536, मोबाइल 9956600536।
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: आजदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: यति बेला पूर्वाह्नको 11 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
3: किन्नुहोस्। अब ढुक्कले सुनका गहना गए, अब रसायन केडियम राख्ने समय।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्जर पेंसले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
0: वर्जर पेंस
2: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल
3: ए हजुर पेन्सन पट्टा हरायो रे
4: हो म खोज्दैछु
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
5: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
3: बुद्धि तमाङ
5: गौमाया गुरुङ
3: विल्सन विक्रम राई
5: सुनिल थापा
3: पशुपति राई
5: डीबी गुरुङ
3: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
6: फेस्टल आइबेर केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
3: हँ यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
6: किन आत्तिनु पर्यो फेस्टल हस्पिटलमा खुलेको फेस्टल आइबेर केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साँच्चै हो र
6: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
6: हत्तेरी हो नि बरु आजै गइहालौ पिस्टल आयुर्वेद केन्द्र पिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424 98-0084-46-525
7: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
8: उपचार हुने रोगहरू
7: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार
5: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
8: गाइनेको मास्टियाको उपचार वा सर्जरी
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
8: अपरेशन पश्चात दुखाइ कम हुने
5: उपचार गरेपछि छिटो निको हुने
8: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
5: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
9: फोन 061-590-162-590-163
5: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98-251-98-190
10: कति छाप डिजाइन बे मारेकन किन नि खनी तोला
11: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुलारी तोला
10: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिक्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई दिसानारी बेल्ले छ्याबा कोपिम ओछे
11: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई दिशा रूपाकोट जोति सुन चाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जो दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै याव क्यार मोहै
10: जग्गा मात्र आनी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मोहै आसुम ल्यादो
11: समुदाय रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा दिलन चन्न यामो
10: तोय निल ती विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061580815 98565315 प्रोप्राइटर दशरथ सुनार
11: छतैरा त तान नि भिम्द
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
12: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061527426 537526

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नया तरिकाले। ल्यान्डमार्क होटल एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 9834 0324 29, 9808 59321, 061 581 871।
3: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061 454 689, 452 715।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061 591 728, मोबाइल 9560 0279 29।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपाल्स नम्बर 1 ब्रांड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: 1.1 संग सधैं रिवार्डेड
1: TMT Express अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस
1: TNT Express न्यू रोड ओखा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल फोन 061538369 TNT Express द पिपुल नेटवर्क
3: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
3: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
4: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 061573163582444 वेबसाइट www.lagrandi.edu.np
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा
6: सम्पूर्ण ओपिडी सेवा
5: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
5: रेटिना सम्बन्धी जाँच एवं उपचार
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
6: आँखा छर्केको सिधा पार्ने सर्जरी
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
6: लेजर सर्जरी सम्बन्धी सेवा
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
6: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061 590 217 590 219
6: स्वस्थ आँखा स्वच्छ दृष्टि

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू:
1: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
2: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
1: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
2: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
1: न्युरो सर्जरी सेवा,
2: बाल रोग,
1: नाक कान तथा घाँटी रोग,
2: मानसिक तथा स्नायु रोग,
1: प्रसूति तथा स्त्री रोग,
2: छाला, यौन तथा कुष्ठ रोग,
1: नेत्र रोग,
2: दाँत तथा मुख रोग,
1: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
2: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
1: सुविधा सम्पन्न आईसीयू सेवा,
2: डिजिटल एक्सरे,
1: सिटी स्क्यान सेवा,
2: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
1: इन्डोस्कोपी, ईसीजी, EEG, PTA,
2: फिजियोथेरापी, युरोफ्लोमेट्री,
1: केमोथेरापी,
2: सुरक्षित गर्भपतन सेवा,
1: होल बडी चेकअप, हेल्थ प्याकेज,
2: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648, 572-849।
3: होम केयर सेवा, होम केयर सेवा,
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2 77।

0: संजीवनी हस्पिटल नेपालगंज र दान पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-568-162
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ अब त्यो चिन्ता सकियो तपाईँ गाउँमै बस्नुहोस् सामान तयार पार्नुहोस् गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस् हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन् त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके युएसए क्यानाडा अस्ट्रेलिया जापान युरोप लगायतका संसार भर पठाइन्छ पोखरा धाउनु पर्ने छैन समय पनि बचत पैसा पनि बचत विश्वास लाग्दैन पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस् रेटमा पनि ढुक्क सेवामा पनि ढुक्क किन बढी खर्च गर्ने किन समय खेर फाल्ने जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ फ्री पिकअप पोखरा भ्याली बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी पोखराकै सस्तो रेट सेफ सेक्युर रिलायबल फोन 98560-10-31 97-150-10-31 पोखरा न्यू रोड बीएनडी भवन सानिमा बैंक रहेको भवन
2: हेलो
3: हजुर नमस्कार
2: हेलो
3: नमस्कार काका सुन्नु भएन
2: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
3: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
2: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
3: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
3: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्ने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
0: आइएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342 433-640

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: हेलो के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु सके, सँगै किनौँ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो, त्यही जाऊँ न।
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किन्डल संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एकमात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा। प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 9856031412, 9864676887।
5: तन्ना आजै फेरि आउनुहोस्।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
7: टाइम चेक।
8: यति बेला मध्याह्नको 12 बजेको छ।
9: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
10: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: रंग बहार रंग बहार
1: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेन से घर रंग अनुहोस्रा लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाउनु होस
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
0: वर्जर पेन
2: पट्टा हरायो रे
3: हो म खोज्दैछु
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
4: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहङ राई
2: बुद्धि तमाङ
4: गौमाया गुरुङ
2: विशन विक्रम राई
4: सुनिल थापा
2: पशुपति राई
4: डीबी गुरुङ
2: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
5: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
7: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061-587-266 र 553-834
8: नेपालीको गौरव
1: नेपालीको पहिचान
8: पालिखे ढाका टोपी
1: जसले शिरको शोभा बढाउँछ
8: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
9: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
8: पालिखे ढाका टोपी महेन्द्र पुल हुलाक कार्यालय नजिकै पोखरा फोन 526-483
1: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
8: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-027-29।
2: फिस्टिल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
3: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
2: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
3: साँच्चै हो र?
2: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
3: हो त?
2: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
0: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: গুগল বাতসালিয়া পোখরা ক্লিনিক নিউ রোড পোখরা ফার্টিলিটি হোপ লাইন 01-597-06-11
1: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29 98-08-59-321-061-581-871।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
3: होम केयर सेवा होम केयर सेवा
4: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
3: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
3: सुत्केरी नवजात शिशुको हेरचाह
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
4: डाक्टर ल्याब सेवा
3: औषधि डेलिभरी सेवा
4: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर चिल्लीढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-99-2 77।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ
3: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: तपाई हाम्रै शहर पोखरा नयाँ गाउँमा रहेको आईएनएफ नेपाल हरियो खर्क अस्पतालले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा आकस्मिक सेवा,
1: बहिरङ सेवाहरू, ओपीडी,
0: बाल रोग सेवा,
1: छाला रोग सेवा,
0: सर्जरी सेवा, जनरल तथा प्लास्टिक सर्जरी,
1: जनरल मेडिसिन तथा मधुमेह सेवा,
0: नाक कान घाँटी ईएनटी सम्बन्धी सेवा,
1: हार्ट जोड्नी तथा नसा सम्बन्धी सेवा,
0: पुनस्थापना सेवा जस्तै मेरुदण्डमा चोट, मस्तिष्क पक्षघात, मस्तिष्कमा चोट,
1: आईसीयू सेवा,
0: डायग्नोस्टिक सेवाहरू जस्तै डिजिटल एक्सरे सेवा, भिडियो एक्सरे सेवा, सिटी स्क्यान सेवा, प्रयोगशाला सेवा, अडियोलोजी तथा श्रवण यन्त्र सेवा,
1: थेरापी सेवाहरू जस्तै फिजियोथेरापी सेवा, अकुपेसनल थेरापी सेवा, बोली तथा भाषा थेरापी सेवा,
0: कृत्रिम अङ्ग सेवा,
1: 24 घण्टा फार्मेसी सेवा।
0: आईएनएफ नेपाल हरियो खर्क अस्पताल पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061 433 42 433 640।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
3: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति NMB Capital को वेबसाइट वा नजिकैको NMB Bank को शाखामा गई आजै SIP सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका
4: SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला
5: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामी को सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरु अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: हेलो के छ तेरो खबर
2: ठिक छु यार सन्चै छस्
1: सन्चै छु अब भिसा लागेपछि त पार्टी दिने होला नि
2: पार्टी त दिनुहुन्थ्यो किनमेल गर्न बाँकी नै छ यार
1: मैले त सबै किनमेल गरिसके अब बेडसिट सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ
2: मैले पनि किन्नु छ के सँगै किनौँ न
1: तिमी जाने अस्ट्रेलिया म क्यानाडा यार
2: सबै ठाउँको व्यवसायको अनुसारको बेडसिट पाउने ठाउँ छ क्या किन्न संसार हो त्यही जाम न
1: ए मैले पनि खुब सुनेको छु किनमेल संसारको बारे ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ साथै भ्याकुम ब्याग पनि उपलब्ध छ
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट सिरानी कुसन सिरक ब्ल्याङ्केट ब्ल्याङ्केट कभर बेड कभर दिवान सेट डोर सेट समर ब्ल्याङ्केट कुसन कभर टावल कुर्ता टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार गैरापाटन पोखरा प्राइम सहकारीको भवन कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम मोबाइल 9855-31412 9864-6788
5: तन्ना आजै फेरि हाल्नुहोस्

0: बाजे देखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिंगटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ज पेंस से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
0: वर्ज पेंस
2: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ
3: के तपाईं आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
2: आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ
3: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165371 63 562 582 844 वेबसाइट www.lagrandi.edu.np
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: कष्ट फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: क्रिस्टल आइबेर केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ
3: यो कसरी सम्भव छ र कता कता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु
1: एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: फिस्टल आयुर्वेद केन्द्रमा

0: विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
2: हेलो
3: हजुर, नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15, नयाँ गाउँ। फोन 061-433-342, 433-640।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
2: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-8071।

0: पात जस्ते संबंध गास ज्ञान मसाला।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक
2: हामी बीच निर्वाचन समितिका दुईजना सदस्यद्वय डम्बर सिंह गुरुङज्यू र मोहन बाबी खड्काज्यू अहिले हाल उपस्थित हुनुहुन्न। म उहाँहरूलाई अहिले आएपछि आसन ग्रहण गराउनेछु र हामी बीच संघका पूर्व अध्यक्ष, गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री माननीय बिन्दु थापाज्यूलाई म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रममा यस संघ पोखरा उद्यवाणी संघका पूर्व अध्यक्ष श्री नारायण कोइरालाज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणका लागि यस पोखरा उद्यवाणी संघका पूर्व अध्यक्ष सञ्जीव बहादुर कोइरालाज्यूलाई पनि म मञ्चमा आसन ग्रहणको लागि हार्दिक आमन्त्रण गर्दछु। सञ्जीव सर मञ्चमै आइदिनु होला। आसन ग्रहणकै क्रममा हामीलाई हाम्रो यस निर्वाचन समिति र आजको यस उम्मेद्वार परिचय कार्यक्रमलाई सहयोग गरिदिनु हुनुको लागि संघका सहायक निर्देशक सुनिल छेत्रीज्यू र सूचना अधिकृत वासु मिश्रज्यूलाई पनि मञ्चमा हार्दिक अनुरोध गर्दछु। यहाँ उपस्थित हुनुभएका संघका पदाधिकारीज्यूहरू र यस 36 महाधिवेशनमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएका अध्यक्षका उम्मेदवारज्यूहरू, पदाधिकारीका उम्मेदवारज्यूहरू, कार्य समिति सदस्यका सम्पूर्ण उम्मेदवारज्यूहरूलाई म यथास्थानमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु भने सम्पूर्ण उपस्थित व्यवसायी, उद्यमी मित्रज्यूहरू, पत्रकारज्यूहरू, सञ्चारकर्मीज्यूहरू उपस्थित सम्पूर्णलाई आफ्नो स्थानमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। अब यसपछि स्वागत मन्तव्य तथा आजको यस उम्मेद्वार परिचय कार्यक्रमको कार्यक्रममाथि प्रकाश पारिदिनु हुनको लागि यस निर्वाचन समितिका संयोजक श्री दामो अधिकारीज्यूलाई हार्दिक अनुरोध गर्दछु।
3: धन्यवाद। कार्यक्रम सञ्चालक, हाम्रो यस पोखरा उद्योग बैंक संघको जुन सम्पन्न यो भदौ 20 र 21 गते सम्पन्न हुन गइरहेको महाधिवेशनका निम्ति पोखरा उद्योग वाणिज्य संघ कार्य समितिले नै हामीलाई जिम्मेवारी दिएको छ। यो निर्वाचन समितिका सह संयोजक टीकाराम सापकोटाज्यू, आजको यस कार्यक्रममा यो हुनलाई निर्वाचन समितिले तय गरेको निर्वाचन समिति अन्तर्गतको कार्यक्रम हो। हामीले यहाँ चाहिँ पाएका छौँ संघका अध्यक्ष गोकर्ण कार्कीज्यू, त्यस्तै गरी निर्वाचन समितिका सल्लाहकारज्यूहरू, सदस्यज्यूहरू, संघका पूर्व अध्यक्षज्यूहरू, यहाँ उपस्थित हुनुभएका अध्यक्ष पदाधिकारी तथा विभिन्न पदका सदस्य पदका उम्मेद्वार साथीहरू कार्यक्रममा उपस्थित भएको मैले देखेका छु। योभन्दा पहिला विगतमा पनि कार्य समितिमा रहेर पोखरा उद्योग वाणिज्य संघसँग योगदान गर्नुभएका साथीहरूलाई पनि देखेको छु, सम्पूर्ण व्यवसायी मित्रहरू, वस्तुगत संघ सदस्य साथीहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण साथीहरू सहित विशेष गरी आजको यस कार्यक्रमलाई हामीले पब्लिक 4K टेलिभिजन मार्फत प्रत्यक्ष प्रसारण गरिरहेका छौं। घरमा बसेर हाम्रो यो कार्यक्रम हेरिरहनु भएका दर्शक महानुभावहरू, त्यस्तै गरी एफएम रेडियो एभरेस्ट एफएम र अन्नपूर्ण एफएमबाट पनि यो कार्यक्रम प्रत्यक्ष प्रसारण भइरहेको छ। यसलाई सुनिरहनु भएका श्रोता महानुभावहरू र सम्पूर्ण यहाँ सोसल मिडियाहरूबाट हुनसक्छ अथवा जुनसुकै माध्यमहरूबाट पनि हामीलाई देखिरहनु भएको छ, सम्पूर्ण श्रोता तथा दर्शक महानुभावहरू सबैलाई म निर्वाचन समिति 2083 तर्फबाट हार्दिकतापूर्वक यस कार्यक्रममा स्वागतम भन्न चाहन्छु। र म यहाँहरूलाई छोटकरीमा अलिकति हामीले कार्यक्रम सञ्चालन गर्ने क्रममा यहाँहरूलाई दिएको समयभन्दा थोरै ढिला गर्यौं। हुन त यहाँहरूको उपस्थिति हामीले हेरिरहेका थियौं, 1 बजे डाकिसकेपछि साथीहरू अलिक चाँडै उपस्थित हुनुहुन्छ कि भन्दा भन्दै यहाँहरूको उपस्थिति नै ढिलो भएको कारणले पनि हामी अलिकति अलमलमा भयौं। यद्यपि हामीले कार्यक्रम सञ्चालन गरिसकेपछि अब म यहाँहरूलाई थोरै हाम्रा केही प्राविधिक कुराहरू, हामीले निर्वाचन समितिले गर्ने कामहरू, आजको कार्यक्रमको विशेष प्रकाश पार्ने क्रममा म यहाँहरूलाई के भन्न चाहन्छु भने, सर्वप्रथममा त हामीले तपाईँहरूलाई आजको यो कार्यक्रम राख्नुको उद्देश्य भनेको तपाईँहरू भोट माग्ने क्रममा, घर दैलो गर्ने क्रममा कति व्यवसायी साथीहरूको घर घरमा पुग्न सक्नुहुन्छ, कतिकोमा पुग्ने अनुकूल नहुन सक्छ, अथवा तपाईँहरू पुग्दाखेरि व्यवसायी साथीहरू नपुग्न सक्नुहुन्छ, त्यसलाई कमसेकम टेलिभिजनका माध्यमबाट अथवा सुन्नका निम्ति रेडियोको माध्यमबाट अथवा यो कार्यक्रमलाई कैद गरिएर सामाजिक सञ्जालहरू मार्फत कसरी पुग्न सक्छ, सबै उद्योगी व्यवसायहरूकोमा तपाईँहरूको आवाज पुगोस्, तपाईँहरूको वास्तविक परिचय पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम सम्पन्न गर्न गइरहेका छौं। यद्यपि हामी सबैलाई समयको पाबन्दी छ, हामीले राम्रोसँग बुझेका छौं, हामी आफ्नै ढंगले आफ्नै काममा व्यस्त छौं भने तपाईँहरू उम्मेद्वारहरू आफ्नो कामलाई थाँती राखेर संघको नेतृत्वका निम्ति अगाडि बढ़िरहनु भएको छ। संघको नेतृत्वमा आउनका निम्ति, व्यवसायहरूको घर दैलोमा पुग्नका निम्ति तपाईँहरूलाई त्यस्तै चटारो छ, समयको अभाव छ। त्यसकारणले हामीले समयको मध्यनजर गर्दै हामीले सर्वप्रथम निर्वाचन तालिका बमोजिम र संघको विधान बमोजिम जति आवश्यक पर्ने हो त्यो उम्मेद्वारको संख्या, आवश्यक पर्ने मात्रै संख्या परेको, जसको ठाउँमा निर्वाचन हुँदै छैन तर उम्मेद्वार हुनुहुन्छ, जसको ठाउँमा निर्वाचन हुँदै छैन उहाँहरूलाई स्पष्ट रूपमा आफ्नो परिचय, आफ्नो ठेगाना, आफ्नो फर्मको नाउँ डिटेलमा राखिदिनु होला भनेर उहाँहरूलाई 2 मिनटको समय हामीले प्रोभिजन गरेका छौं। त्यो 2 मिनटको समयमा यहाँहरूले आफ्नो परिचय विस्तृत रूपमा राखिदिनु होला, किनकि उहाँहरूलाई अन्य निर्वाचनको एजेण्डा सम्बन्धी केहीमा जानै पर्दैन। त्यस कारणले गर्दाखेरि त्यो समय यहाँहरूले बचत गरिदिनुको निम्ति म अनुरोध गर्दछु। त्यस्तै गरी यहाँहरू जो निर्वाचनमा लड्दै हुनुहुन्छ, बाँकी सदस्य पदका उम्मेद्वार साथीहरू, जसले पदाधिकारीको जस्तै गरी अध्यक्षको जस्तै गरी तपाईँहरूले आफ्नो एजेण्डाहरू प्रस्तुत गर्न त्यति धेरै पर्दैन, किनकि त्यसलाई पदाधिकारी बैठकले ल्याएका एजेण्डाहरूमा तपाईँहरूले समर्थन गरेर जाने, तपाईँहरूले काम गर्ने भएको हुँदा तपाईँहरूलाई 3 मिनटको समय व्यवस्थापन गरेका छौं। 3 मिनटमा आफ्नो कुराहरूलाई यहाँहरूले आफ्नो परिचयसहित आफ्नो संक्षिप्त कुराहरू राखेर सहयोग गरिदिनुहोला। त्यस्तै गरी पदाधिकारी पदका अन्य सबै साथीहरूले आफ्नो समय 5 मिनटमा सबै कुराहरू राखेर सकिदिनुहोला, र अध्यक्ष पदका उम्मेद्वार साथीहरूले बढ़ीमा 10 मिनट भनेका छौं हामीले, तपाईँहरूले 10 मिनट पुर्याउनै पर्छ भन्ने छैन, तपाईँहरूले सान्दर्भिक कुराहरू 5 मिनटमै राख्न पनि सक्नुहुन्छ या 3 मिनटमै राख्न पनि सक्नुहुन्छ, आफ्ना समय सान्दर्भिक कुराहरू राखेर बढ़ीमा अधिकतम समय हामीले 10 मिनट दिएका छौं, ती कुराहरू राख्नका निम्ति हामी अनुरोध गर्दछौं। र म यहाँहरूलाई आग्रह गर्छु, यहाँहरूलाई अनुरोध गर्छु, निर्वाचन समिति, हामी निर्वाचन समितिको बैठक बसेर सबैजना साथीहरू प्रतिबद्ध भएका छौं, तपाईँहरू सबै व्यावसायिक हिसाबले हाम्रो आफ्ना आफन्त हुनुहुन्छ, तर घरयासी हिसाबले अथवा तपाईँहरू कसैलाई पनि हामीले व्यक्तिगत रूपमा कसैलाई काखा गर्नुपर्ने, कसैलाई पाखा गर्नुपर्ने हामीले देखेका छैनौं। निर्वाचन समितिले त्यो विषयमा प्रतिबद्ध भएको छ। हामीले निर्वाचनका हरेक कार्यक्रमहरू गर्दाखेरि सर्वोपरि सबैभन्दा माथि भनेको उद्योग वाणिज्य संघको विधानलाई सर्वोपरि ठान्नेछौं, र विधानले छुटाएका कुराहरू जसलाई हाम्रो निर्वाचन नियमावलीले समेट्छ, निर्वाचन नियमावलीलाई समेट्दै गइरहेका छौं, र जसलाई विधान र नियमावलीले पनि समेट्दैन, कतिपय कुराहरू व्यवहारिक पक्षहरू र विगतका कुराहरू नजिर हेर्दाखेरि राम्रा पक्ष र सकारात्मक पक्षहरूका अनुसरण गर्दै कतिपय विगतका कुराहरूलाई पनि होइन त्यसलाई सुधार्नुपर्छ भन्ने कुराहरूलाई सुधार्दै लैजाने हामीले प्रयत्न गरेका छौं। त्यो हामीले जुन कमिटमेन्टका साथ जुन प्रतिबद्धताका साथ हामीहरू लागेका छौं, तपाईँहरूले पनि त्यही प्रतिबद्धतामा संघको भलो चिताएर तपाईँहरूले सहयोग गरिदिनुहुनेछ भन्ने आशा एवं विश्वास राखेका छौं। त्यो आजको लागि मात्रै होइन, निर्वाचन सम्पन्न गर्दाको दिन, मतगणना गर्दाको दिन र तपाईँहरू भोट माग्न हिँड्ने क्रममा, घर दैलो गर्ने क्रममा संघको कमसे कम यो ओजन नघट्ने गरिकन, संघको इज्जत नखस्किने गरिकन आफूलाई प्रस्तुत गरेर भोट माग्नुहुनेछ र निर्वाचनका हरेक कार्यक्रमहरूमा तपाईँहरू आफूलाई अनुशासितपूर्वक उभ्याएर संघको विधि विधान र संघको नियमअनुसार चल्नुहुनेछ भन्ने आशा एवं विश्वास हामीले सम्पूर्ण उम्मेद्वार साथीहरूसँग राखेका छौं। र यिनै कुराहरूलाई जोड्दै अब हामी कार्यक्रमलाई अगाडि बढाउने क्रममा गइरहेका छौं। आजको कार्यक्रमलाई हाम्रो निर्वाचन समितिकै सहसंयोजकज्यूले सञ्चालन गर्दै हुनुहुन्छ, बाँकी मैले जे जति कुराहरूलाई यहाँलाई राखेँ त्यसमा छुटेका कुराहरू निर्वाचन संयोजकज्यूले राख्नुहुनेछ। र तपाईँहरूलाई बोल्न दिने क्रममा हामीले जुन निर्वाचनको अन्तिम नामावली टाँसेका छौं त्यसमा क्रम संख्या समेत उल्लेख गरेर टाँसेका छौं र आज बोल्न दिने क्रममा त्यो टाँसिएको जुन अन्तिम नामावली छ त्यसको तलबाट हामीले सुरु गर्नेछौ। त्यसलाई हजुरहरूले किन को अगाडि भयो को पछाडि भयो फेरि के हुनु पर्थ्यो भन्ने कुराहरू हजुरहरूबाट जिज्ञासा आउला। हामीले जुन अन्तिम नामावली टाँसेका छौं त्यसको पुछारबाट सुरु गर्ने भएको हुँदा हजुरहरूले त्यही अनुसारले आफ्नो पालो आफ्नो क्रम कतिखेर आउँछ बुझ्दिनुहुनेछ र आफ्नो क्रम आउँदाखेरि हामीलाई सहयोग हुने गरेर आफू एकदमै स्ट्यान्ड बाई तयारीमा बसेर आएर समयभित्र आफ्नो कुराहरू राखेर सहयोग गर्नुहुनेछ भन्ने आशा एवं विश्वास राख्दै मेरा भनाइहरूलाई यहाँ अन्त्य गर्दछु। धन्यवाद। जय उद्योगी, जय व्यवसायी।
4: धन्यवाद निर्वाचन समितिका संयोजक दामु सरलाई। अब हामी आजको यस कार्यक्रमको महत्वपूर्ण क्षणमा प्रवेश गर्दैछौ। यो कार्यक्रम पोखरा उद्योग वाणिज्य संघको फेसबुक पेजबाट पनि लाइभ भइरहेको म यहाँ जानकारी गराउन चाहन्छु। र अघि संयोजक ज्यूले धेरै कुराहरू ब्रिफिङ गरिसक्नु भएको छ, सोही अनुरूप हामीले चाहिँ सुरुमा हामीले जुन अन्तिम नामावली प्रकाशन गरेका थियौं त्यसको तल भनेको कार्यसमिति सदस्य औद्योगिकबाट हामी सुरु गर्छौं, त्यसपछि कार्यसमिति सदस्य वस्तुगतबाट को पालो आउँछ, त्यसपछि कार्यसमिति साधारण सदस्य र त्यसपछि पदाधिकारीहरू उपमहासचिव कोषाध्यक्ष महासचिव उपाध्यक्ष वाणिज्य उपाध्यक्ष उद्योग वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष पदका उम्मेद्वार क्रमबद्ध रूपमा हामीहरूलाई यहाँ आमन्त्रण गर्नेछौ। अघि संयोजकज्यूले भने बमोजिम नै कार्यसमिति सदस्य औद्योगिक र कार्यसमिति सदस्य वस्तुगत का सदस्य ज्यूहरूलाई हामीले 2 मिनट मात्रै समय दिएका छौं, त्यसमा 1 मिनटमा यहाँहरूलाई जनाउ घण्टी बज्नेछ। जनाउ घण्टी हाम्रो निर्वाचन समितिका सदस्य ज्यूहरू हुनुहुन्छ उहाँहरूले हेरिरहनु हुनेछ र उहाँहरूले घण्टी बजाएपछि यहाँहरूको 1 मिनट बाँकी रहन्छ र त्यो 1 मिनटमा यहाँहरूले आफ्नो मन्तव्य टुङ्ग्याउनु पर्ने हुन्छ र 2 मिनट सकिएपछि हामीले चाहिँ माइक अफ गर्छौं। यहाँहरूलाई पुनः मैले जानकारी गराएँ र त्यसपछि कार्यसमिति सदस्य साधारण सदस्यतर्फ पनि म यहाँहरूलाई त्यो बेलामा पनि भन्नेछु, यहाँहरूको 3 मिनट समय हुनेछ, 2 मिनटमा जनाउ घण्टी बज्नेछ र 3 मिनट समय पूरा भएपछि माइक अफ हुनेछ र पदाधिकारीको हकमा 5 मिनट समय हामीले तय गरेका छौं, 4 मिनटमा जनाउ घण्टी बज्नेछ भने 5 मिनट समाप्त भएपछि माइक अफ हुनेछ। त्यसै गरी अध्यक्षको हकमा हामीले 10 मिनट भनेका छौं, 10 मिनटमा 8 मिनटमा हामीले जनाउ घण्टी बजाउनेछौ, जनाउ घण्टी बजेको 2 मिनट पछि यानि कि 10 मिनट पूरा भएपछि यहाँहरूको पनि माइक अफ हुने मैले अनुरोध गरे, त्यही अनुसार आफ्नो समय सम्झिदिनु होला। अब म कार्यक्रमको असाध्यै महत्वपूर्ण क्षण यो ककस कार्यक्रम यानि कि उम्मेद्वार परिचय कार्यक्रमको लागि औद्योगिक तर्फका कार्यसमिति सदस्यका उम्मेद्वार विवेक फर्निचर उद्योगका प्रोप्राइटर पिताम्बर अधिकारीज्यूलाई म यो पोडियममा निमन्त्रणा गर्दछु। मैले फेरि एकचोट अनुरोध गरे कार्य समिति सदस्य औद्योगिक विवेक फर्निचर उद्योगका प्रोप्राइटर पिताम्बर अधिकारीज्यू यहाँलाई मैले पोडियममा हार्दिक अनुरोध गरेँ यदि यहाँ आउनु भएको छैन भने हामीले पुनः बोलाइने छैन यहाँहरू समयमा उपस्थित हुनुभएन भने फेरि हामीले यहाँहरूलाई यो मञ्चमा आएर उम्मेद्वार परिचय कार्यक्रममा भाग लिन दिइने छैन यो पहिलो पटक भएको भएर मैले पुनः एकपटक अनुरोध गरेँ पिताम्बर अधिकारीज्यू कृपया यहाँ उपस्थित हुनुहुन्छ भने कृपया यो माइकमा आइदिनु होला मैले तीन पटक अनुरोध गर्दा पनि उहाँ यहाँ उपस्थित भएको जस्तो लागेन म अर्को कार्य समिति सदस्य वस्तुगत तर्फ राष्ट्रिय फलफुल तथा थोक व्यवसायी संघका ढकालज्यूलाई पोडियममा आमन्त्रण गर्दछु यहाँको समय दुई मिनट एक मिनटमा जनाउ घण्टी बज्नेछ अर्को एक मिनटमा यहाँले समाप्त गर्नुपर्नेछ तयारीको लागि पोखरा भाँडा व्यवसायी संघका लक्ष्मीप्रसाद अधिकारीज्यूलाई तयारी अवस्थामा रहनको लागि अनुरोध गर्दछु
5: धन्यवाद निर्वाचन समितिका सदस्यज्यू यस पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशनको यस कार्यक्रमका सभाध्यक्ष एवं निर्वाचन समितिका संयोजकज्यू सदस्यज्यूहरू एवं पूर्व अध्यक्षज्यूहरू एवं कार्य समितिका पदाधिकारी लगायत वस्तु संघबाट उपस्थित रहनुभएका वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधिज्यूहरू एवं पोखराका समग्र उद्योग व्यवसायीहरूमा म लाल प्रसाद ढकाल मेरो घर पोखरा नौ नयाँ बजार मेरो फर्मको नाम नम्रता विविध सप्लायर्स म राष्ट्रिय फलफुल
6: डेभलपर्स द इन्टरफेस अफ द फ्युचर इज भोइस 11 लाख
5: वस्तुगत संघको जुन प्रतिनिधित्व गर्दै मैले वस्तु सदस्यमा उम्मेद्वार दिएको छु पोखरा उद्योग वाणिज्य संघको मेरुदण्डको रूपमा रहेको वस्तुगत संघ सदस्यहरूको लगायत सम्पूर्ण उद्योग व्यवसायीहरूको संरक्षण हित र वस्तु संघमा परेका समस्याहरूलाई अबको यो कार्य समिति सँगै रहेर मैले यो कार्य वस्तुगत सदस्यमा उम्मेद्वार दिँदै गर्दा त्यहाँ सर्वसम्मत भएको जुन चारजना सदस्य अन्तर्गत रहेर म सम्पूर्ण व्यवसायका हितमा काम गर्नेछु भन्दै मेरो भनाइ यहीँ अन्त गर्दछु हस् धन्यवाद
4: धन्यवाद लालप्रसाद सरलाई समय कम भएको भएर सम्बोधन यथोचित पनि गर्न सक्नुहुनेछ र यसपछि पोखरा भित्र हलमा प्रवेश गरिदिनु होला हामी चाहिँ उम्मेद्वार परिचय कार्यक्रम शुरूआत गर्न गइरहेका छौं यस उम्मेद्वार परिचयहरूलाई धन्यवाद लालप्रसाद सरलाई समय कम भएको भएर सम्बोधन यथोचित पनि गर्न सक्नुहुनेछ र यसपछि पोखरा

0: परसेंट समस्या फिरता
1: सही पनी चाहा पनी
2: क्याश फिरता लिनु भएता
3: एनसेल पैक किन्नु भएता जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एप मा क्लेम गर्नुहोस् एनसेल पैक किन्नु भएता शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी
5: अब झन्डु बाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
4: के तपाईलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
6: सावधान जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
4: त्यसैले साधारण MRI होइन 3 टेस्टलाई MRI गराउ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा
6: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
4: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु MRI होल बडी MRI होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ साधारण MRI होइन 3T MRI नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाउ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 0615917828 मोबाइल 9856007729
7: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी

0: ஃபோன் பாயிண்ட் சங்க சதை ரிவார்டு.
1: शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू
1: पायल, फिसर, फिस्टुला, साइनस को उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी वेरिकोस भेन्स को उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: तपाईलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162-590-163।
0: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
5: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर।
6: समेटेर यो संघले अगाडि बढाउने प्रतिबद्धता गर्दै हामी चाहिँ यहाँहरूको माझमा रहँदै काम गर्नेछौ भन्ने आशा अपेक्षा राख्दै म हरिप्रसाद अधिकारी क्रम संख्या 13 यहाँहरूको अमूल्य मत दिई विजय गराइदिनु हुनेछ भन्ने अपेक्षा आशा भरोसा राख्दै यहाँहरूमा उजेल पर्दछु। जय उद्योगी व्यवसायी। धन्यवाद।
7: धन्यवाद। एकदमै निर्धारित समयमा उहाँले आफ्नो मन्तव्य सक्नु भएको छ। समयको महत्व कति हुन्छ वैकुण्ठ मानन्दरबाट थाहा हुन्छ, त्यसैले आफ्नो 3 मिनटभित्र विषयवस्तु प्रष्ट पार्न सक्नु नै यहाँको क्षमता हुन्छ। अब यसपछि सुबिन ट्रेड सेन्टरका प्रोपाइटर सूर्यराज घिमिरेज्यूलाई आमन्त्रण गर्दछु। तयारी अवस्थामा रहनको लागि विराज सप्लायर्सका प्रोपाइटर रामेश्वर अधिकारीज्यूलाई अनुरोध गर्दछु।
8: धन्यवाद कार्यक्रम सञ्चालकज्यू। 36 महाधिवेशनका चाहिँ संयोजक, निर्वाचन संयोजक तथा यस कार्यक्रमका संयोजक दामु अधिकारीज्यू, हाम्रो उद्योगवाणी संघका अध्यक्ष गोकर्ण कार्कीज्यू, पूर्व अध्यक्षज्यूहरू, उपस्थित सम्पूर्ण पदाधिकारीज्यूहरू, कार्य समितिका सदस्यज्यूहरू, उपस्थित उद्यम व्यवसायी तथा व्यापारी साथीहरू, पत्रकारज्यूहरूमा म सूर्यराज घिमिरेको दीर्घकालीन नमन टक्र्याउन चाहन्छु। मेरो फर्म सुबिन ट्रेड सेन्टर, सुबिन ट्रेड एन्ड सप्लायर्स, 7-स्टार फुड एन्ड मार्ट, ग्लोरियस ट्रेडर्स र म मदिरे व्यवसाय समिति कास्कीको निवर्तमान अध्यक्ष, लेखनाथ अधिकृत विक्रेता संघको सल्लाहकारको रूपमा चाहिँ अहिले काम गरिरहेको छु र यस पोखरा उद्योगवाणी संघको कार्य समिति सदस्यको वस्तुगत तर्फबाट चाहिँ 35 महाधिवेशनमा हाम्रै वस्तुगत साथीहरूले यो सुरेश घिमिरेले, सूर्यराज घिमिरेले केही न केही काम गर्न सक्छ, योसँग केही दम छ, हाम्रा आवाजहरू बुलन्द गर्न सक्छ भनेर मलाई 35 महाधिवेशनबाट चाहिँ यो उद्योगवाणी संघमा चाहिँ प्रस्तुत गर्नुभएको थियो। व्यक्तिगत रूपमा मैले कति काम गर्न सकेँ सकिनँ होला, तर संस्थागत रूपमा मैले मेरो आवाज पुग्ने ठाउँसम्म मैले ढकढकाएको छु। सम्पूर्ण साथीहरूलाई थाहा पनि छ, हिजो मैले वस्तुगत संघमा मैले मदिरामा गरेका कामहरूको आधारमा चाहिँ हजुरहरूले मलाई यहाँ प्रस्तुत गर्नुभएको थियो। यहाँका हरेक वस्तुगतका समस्याहरू मैले राम्रोसँग बुझ्ने अवसर पाएको छु। त्यो अवसर नगुमाइकन हजुरहरूका फेरि पुनः ती समस्यालाई समाधान गर्नको लागि चाहिँ फेरि खुल्लाबाट मैले उम्मेदवारी प्रस्तुत गरेको छु। मेरो क्रम संख्या रहेको छ 13, ए मेरो क्रम संख्या रहेको छ 12, र हामी 8 जना साथीहरूले चाहिँ हाम्रा व्यवसायका हकितको लागि धेरै काम गर्नुपर्छ भनेर एकमुष्ट रूपमा आएका छौं। सम्पूर्णले हामी 8 जना सदस्यहरूलाई, यहीँका पुराना सदस्यहरूलाई चाहिँ पुनः विजय गराइदिएर चाहिँ हामीलाई पुनः काम गर्ने अवसर दिनुहुनेछ भन्ने चाहिँ बाचा गर्दै, यो पर्यटकीय राजधानीलाई एउटा चाहिँ पर्यटकीय राजधानी मात्रै नभए यहाँका पूर्वाधारहरूमा जोड दिनुपर्छ। हाम्रा हामीसँग जितेर आइसक्नुभएका चाहिँ पदाधिकारी अध्यक्षज्यूहरूले पनि हाम्रो कुरा सुनवाई गर्नुहुनेछ भन्ने कुराहरूलाई चाहिँ ध्यानमा राखेर हामी 7 उम्मेद्वार आएका छौँ। सम्पूर्ण पदाधिकारी अध्यक्षज्यूहरूले हाम्रो कुरालाई पूर्ण राखेको
7: धन्यवाद सूर्यराज घिमिरे सरलाई। अब यसपछि विराज सप्लायर्सका प्रोप्राइटर रामेश्वर अधिकारीज्यूलाई पोडियममा आमन्त्रण गर्दछु। तयारी अवस्थामा बसिरहनको लागि इजी फ्यासिलिटिज प्रालीका रामप्रसाद कणेल सरलाई अनुरोध गर्दछु।

0: धन्यवाद इस कार्यक्रम का संचालक जी, निर्वाचन समिति का संयोजक आदरणीय दामो अधिकारी जी, पोखरा उद्यवाणी संघ का अध्यक्ष गोकर्ण कार्की जी, पूर्व अध्यक्ष जीवर, पूर्व सलाहकार जीवर, पोखरा उद्यवाणी संघ का संपूर्ण कार्य समिति पदाधिकारी एवं संपूर्ण साथी, पोखरा उद्यवाणी संघ का संपूर्ण व्यवसायी मित्र, पत्रकार मित्रहरु र सम्पूर्ण उद्योगी व्यवसायी जीवहरुमा म क्रम संख्या 11 खुल्ला तर्फको सदस्य रामेश्वर अधिकारीको तर्फबाट दिवाकालीन हार्दिक नमन चक्राउन चाहन्छु। सबैभन्दा पहिला मलाई यो यहाँहरुको सामु आफ्नो परिचय राख्न दिने एउटा अवसर दिनुभएकोमा यो निर्वाचन मण्डललाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हामी पोखरा उद्योग वाणिज्य संघमा विगतमा काम गर्दै र गरिरहेको अवस्थामा संस्थालाई कसरी अगाडि बढाउने भन्ने हेतुका साथ म प्रस्तुत भएको छु यो कार्य समिति सदस्यको पदको उम्मेद्वारमा। म केही कुराहरू मेरा राख्न गइरहेको छु। पोखरा उद्योग वाणिज्य संघ 2011 सालमा स्थापना भएको पुरानो गौरविलो एउटा व्यवसायिक संस्था हो। केवल यो संस्था मात्र होइन, हजारौं उद्योगिक व्यवसायीहरूको साझा शक्ति हो। यहाँ संस्थाका लागि धेरै गर्छु भनेर आउनेहरू धेरै साथीहरू छन्। सबैका आफ्नै क्षमता र उद्देश्यहरू छन्, तर मेरो सोच फरक छ। यस संस्थामा जोड्न मात्र जोड्न होइन, आफ्नो समय, अमूल्य सल्लाह सुझाव र क्षमतामा देखाउन यो संस्थामा म प्रस्तुत भएको छु। विश्वास छ मलाई यस संस्थामा योभन्दा अगाडि पनि काम गर्ने अवसर दिनुभएको थियो, यो अवसर पुनः मलाई दिनुहुनेछ भन्ने आशा राख्दछु। यो संस्थामा अझै व्यवसायीहरूका हक हितका लागि हामी काम गर्ने प्रण गरेका छौं। यो संस्था अझै व्यवसायीहरूको चाहिँ संस्था हो भन्ने हिसाबले चाहिँ हामी अगाडि बढ्दै गइरहेका छौं। र मैले यो संस्थामा आइरहँदाखेरि संस्थाको अझ उचाइ अझ माथि पुर्याउनको लागि म यो संस्थामा केही काम गर्छु, मैले केही समय दिन्छु। यो संस्थामा आएर नाम मात्रै राख्नुभन्दा नि संस्थाको लागि केही गर्छु भनेर आएको छु। र मैले मेरो व्यवसायको फर्म विराज सप्लायर्स
1: धन्यवाद रामेश्वर सर। अब यसपछि आफ्नो मन्तव्यको लागि इजी फ्यासिलिटिज प्रालीका अध्यक्ष प्रबन्ध निर्देशक रामप्रसाद कणेलज्यूलाई अनुरोध गर्दछु। यहाँको पनि समय 3 मिनट। तयारी अवस्थाको लागि ट्विन्स कलेक्सनका प्रोप्राइटर मनोहरी पौडेलज्यूलाई अनुरोध गर्दछु।
2: धन्यवाद कार्यक्रम उद्घोषकज्यू, निर्वाचन संयोजकज्यू, आजको यस 36 औं महाधिवेशनका प्रमुख अतिथिज्यू, पूर्व अध्यक्ष जीवहरू, उद्योग व्यवसायी साथीहरू, पत्रकार मित्रहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरू, सम्पूर्णमा हार्दिक नमस्कार। आसन्न पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशनमा म साझा खुल्ला सदस्य उम्मेद्वार यहाँहरूको सामु आफ्नो परिचय राख्न पाउँदा आफूलाई एकदम हर्षित महसुस गरेको छु। म रामप्रसाद कणेल, मेरो ठेगाना पोखरा न्यू रोड। मैले मेरो पढाइको कुरा गर्दाखेरि मैले ब्याचलर इन कम्प्युटर इन्फर्मेसन सिस्टममा मैले ब्याचलर गरेको छु र पोखरा विश्वविद्यालयबाट स्नातकोत्तर तहमा एमबीए इन मार्केटिङ गरेको छु। म विगत 12 वर्षदेखि एस इजी ग्रुप्स मार्फत विभिन्न 8 कम्पनीहरू सञ्चालन गर्दै आइरहेको छु। इजी फ्यासिलिटिज प्रणाली, राष्ट्रिय पोसाकघर, चौतारी बुटिक होटेल, इजी हस्पिटालिटी, इजी ट्रेडिङ लगायत। मैले यी व्यवसाय मार्फत आयात निर्यात, हस्पिटालिटी सेवा, मानव संसाधन, व्यापार तथा अन्य विविध क्रियाकलापहरू गर्दै आइरहेको छु। मैले यी व्यवसाय मार्फत 1000 भन्दा बढी कर्मचारीहरूलाई प्रत्यक्ष रूपमा रोजगारी पनि प्रदान गर्दै आइरहेको छु। त्यसै गरी मैले मेरो व्यवसाय मार्फत नेपाली मौलिक पोसाक, नेपाली उत्पादन, नेपाली सिप र नेपाली पहिचान प्रवर्धन गर्दै आइरहेको छु। साथै मैले इको फ्रेन्डली प्रोडक्ट्स र बायोडिग्रेडेबल गुड्स लगायत वातावरण मैत्री उत्पादन र व्यावसायिक अभ्यासलाई पनि प्राथमिकता दिँदै आइरहेको छु। व्यवसायीको समस्या बुझ्न, व्यवसायी भएरै मैदानमा उत्रिनुपर्छ भन्ने कुरालाई आत्मसात गर्दै म यस 36 औं महाधिवेशनमा पुनः एकपटक खुल्ला सदस्यको रूपमा आफूलाई उम्मेद्वारको रूपमा यहाँ प्रकट गरेको छु। आज हामी व्यवसायीहरू विभिन्न समस्याबाट गुजिरहेका छौं। बजारमा अनावश्यक प्रतिस्पर्धा छ। अहिले हाल हामी सबै एकजुट भएर यो चुनौतीबाट र अभावबाट गुजिरहेको समयमा अहिले हामीले यो स्टाफको समस्यादेखि लिएर विभिन्न समस्याहरूबाट गुजिरहेका छौं। यसलाई मध्यनजर गर्दै अब उद्योग वाणिज्य संघलाई अझै प्रभावकारी, सक्रिय र व्यवसाय मैत्री बनाउनु आवश्यक छ। त्यसैले म विगतको मेरो अनुभव, दुई कार्यकाल मैले कर्पोरेटको तर्फबाट खुल्ला सदस्यको रूपमा काम गर्ने अवसर पाइरहेको छु र अब आउने कार्यकालमा पनि यहाँहरूले मलाई साथ र सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु। मैले सधैँ भन्ने गरेको छु, व्यवसाय बलियो भए अर्थतन्त्र बलियो हुन्छ, अर्थतन्त्र बलियो भए पोखरा बलियो हुन्छ। त्यसैले आसन्न पोखरा उद्योग संघको 36 औं महाधिवेशनमा
1: धन्यवाद राम प्रसाद कौडेलज्यू। यसै गरी अर्का कार्यकारी कार्य समितिका साधारण सदस्य तर्फका उम्मेद्वार ट्विन्स कलेक्सनका प्रोप्राइटर मनोहरी पौडेलज्यूलाई म पोडियममा हार्दिक आमन्त्रण गर्दछु। तयारी अवस्थामा रहनको लागि अस्ताम अधिकारी गिफ्ट एन्ड किचन कर्नरका भानुभक्त अधिकारीज्यूलाई अनुरोध गर्दछु।
3: धन्यवाद यस निर्वाचन समितिका सहसंयोजक टीकाराम सापकोटाज्यू। आदरणीय अध्यक्षज्यू, निर्वाचन समितिका पदाधिकारीज्यूहरू, उद्योगी व्यवसाय साथीहरू, उपस्थित सम्पूर्ण महानुभावहरूमा मेरो हार्दिक नमस्कार। म मनोहरी पौडेल, पोखरा उद्योग वाणिज्य संघको आगामी 72 औं वार्षिक साधारण सभा तथा 36 औं महाधिवेशनमा खुल्ला कार्य समिति सदस्य पदमा उम्मेदवारी दिएको छु। व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै बुद्ध विशाल बजार स्थित ट्विन्स कलेक्सन सञ्चालन गर्दै आएको छु। साथै बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको उपाध्यक्षको रूपमा जिम्मेवारी निर्वाह गरिरहेको छु। पोखरा उद्योग वाणिज्य संघसँग मेरो संलग्नता र अनुभवलाई अझ प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले यस निर्वाचनमा उम्मेद्वार बनेको छु। यस हाल संघको मनोनित कार्य समिति सदस्यका रूपमा काम गर्ने अवसर पाएको छु। संघका विभिन्न जिम्मेवारी निर्वाह गर्ने क्रममा विशेष गरी औद्योगिक व्यापार मेलामा प्रचार प्रसार संयोजकको भूमिका निर्वाह गर्दै संस्थाको गतिविधि र कार्यक्रमलाई प्रभावकारी रूपमा बढाउन योगदान गर्ने अवसर प्राप्त गरेको छु। सामाजिक तथा धार्मिक क्षेत्रमा पनि सक्रिय रहँदै श्री त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा ट्रस्टको अध्यक्ष, शीतल ज्योति युवा क्लब पोखरा बारको सल्लाहकार, पोखरा उद्योग वाणिज्य संघका विभिन्न 5 वटा वस्तुगत समितिको प्रेस सल्लाहकार, सुर्खेत मैदान सृजनशील क्लब पोखरा ट्रस्टको संस्थापक अध्यक्ष, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काशीको पूर्व सदस्य तथा प्रेस संयोजकको रूपमा काम गर्दै आइरहेको छु। संचार तथा पत्रकार क्षेत्रमा पनि सक्रिय रहँदै नेपाल पत्रकार महासंघ गण्डकी परिषद सदस्य तथा नेपालय नेटवर्क .com को कार्यकारी सम्पादकको रूपमा जिम्मेवारी निर्वाह गरिरहेको छु। मेरो उम्मेदवारी कुनै व्यक्तिगत पदका लागि मात्र होइन, उद्योगी व्यवसायहरूको हकित संस्थाका सुदृढीकरणसँग व्यवसाय मैत्री वातावरण निर्माण र निजी क्षेत्रका साझा मुद्दाको प्रभावकारी पैरवीको लागि हो। यहाँहरूको अमूल्य मत, साथ, सहयोग र विश्वास प्राप्त भएमा इमान्दारी, सक्रियता र जिम्मेवारीका साथ संघको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। आगामी भदौ 20 र 21 गते हुने निर्वाचनमा म लगायत हाम्रो साझा सदस्यहरूलाई विजय गराइदिनु हुन्छ म अनुरोध गर्छु। साथै मेरो कार्य समिति सदस्य पदमा कर्मसङ्ख्या 9 मा मनोहरी पौडेललाई मतदान गरी विजय गराइदिनु सम्पूर्ण उद्योगी व्यवसायमा हार्दिक अनुरोध गर्दछु। जय उद्योगी, जय व्यवसायी, सबको जय होस्। धन्यवाद।
1: धन्यवाद मनोहरी सरलाई। हामी चाहिँ यो कार्य समिति साधारण सदस्य तर्फका उम्मेद्वारहरूको परिचय र उहाँको मन्तव्य क्रममै छौं र यस कार्यक्रम चाहिँ पब्लिक 4K टेलिभिजन अन्नपूर्ण एफएम र एभरेस्ट एफएमले प्रत्यक्ष प्रसारण गरिरहेको छ उहाँहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु भने पोखरा उद्योग वाणिज्य संघको फेसबुकबाट पनि लाइभ प्रसारण भइरहेको जानकारी गराउँदै अब आफ्नो परिचय मन्तव्यको लागि अस्ताम अधिकारी गिफ्ट एन्ड किचन कर्नरका भानुभक्त अधिकारीज्यूलाई अनुरोध गर्दछु भने तयारी अवस्थामा रहनको लागि N3 ब्युटी कलेक्सनका निर्मला चापागाईज्यूलाई अनुरोध गर्दछु।
4: धन्यवाद। कार्यक्रम सञ्चालक, पोखरा उद्योग वाणिज्य संघको यो 36 महाधिवेशनका निर्वाचन सह संयोजकज्यू, आजको यस कार्यक्रमका अध्यक्ष एवं निर्वाचन कार्यक्रमका संयोजक पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आदरणीय दामो अधिकारीज्यू, वर्तमान कार्य समितिका अध्यक्ष आदरणीय गोकर्ण कार्कीज्यू, संघका अग्रजहरू, सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू, निर्वाचन समितिमा रहेर काम गर्नुहुने सम्पूर्ण निर्वाचन मण्डलका सदस्यज्यूहरू, यो 36 महाधिवेशनमा आफूलाई अध्यक्ष लगायत सदस्यको रूपमा उम्मेद्वार बनाउनुहुने सम्पूर्ण उम्मेद्वारज्यूहरू, त्यस्तै गरी विभिन्न वस्तुगत संघको तर्फबाट प्रतिनिधित्व गर्नुहुने वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधिज्यूहरू र पोखरामा आफ्नो व्यवसाय सञ्चालन गर्नुहुने सम्पूर्ण व्यवसायज्यूहरूमा मेरो व्यक्तिगत तर्फबाट म भानुभक्त अधिकारीको तर्फबाट हार्दिक न्यानो नमस्कार र अभिवादन टक्राउन चाहन्छु। पोखरा उद्योग वाणिज्य संघको यो 36 महाधिवेशनमा मैले आफूलाई खुला सदस्यको रूपमा साझा र संयुक्त उम्मेद्वारहरूको टिमको एक सदस्यको रूपमा मैले आफूलाई उम्मेद्वारको रूपमा प्रस्तुत गर्न पाउँदा म आफूलाई एकदम गौरवान्वित भएको महसुस पनि गरिरहेको छु। यस 36 महाधिवेशनले सम्पूर्ण उद्योगिक व्यवसायहरूले हामी उम्मेद्वारहरू जो तपाईँहरूको घर दैलोमा मत माग्न आइरहेका छौं र एउटा योग्य र सक्षम उम्मेद्वारहरूलाई विगतका कामहरूलाई पनि अनुभवहरूलाई पनि हेरेर मतदान गरिदिनु हुन सम्पूर्णमा म हार्दिक आभार प्रकट गर्न चाहन्छु। व्यवसायहरू फुटेर होइन जुटेर व्यवसायी हकहितका कुरा गर्नुपर्ने यस अवस्थामा अहिले व्यवसायमाथि जुन किसिमका समस्याहरू देखिरहेका छन् व्यवसायका समस्याहरू वकालत गर्नुपर्ने फोरमहरूमा ल्याक्सेस अथवा खाली हामीले देखिरहेका छौँ ती तमाम ठाउँहरूमा आफूलाई उपस्थित गर्नुपर्छ भन्ने उद्देश्यका साथ मैले आफ्नो उम्मेद्वारी प्रकट गरिरहेको छु। यसरी उम्मेद्वार भइरहँदा हामीले यो 36 महाधिवेशनमा सम्पूर्ण वस्तुगत संघ लगायत पूर्व कार्य समितिमा रहेका साथीहरूको बीचमा सल्लाह गरेर हामीले एउटा संयुक्त र साझा टिम बनाएका छौँ। विशेष कारणवश त्यो टिम पूर्ण हुन सकेन, तैपनि हामी 8 सदस्यहरू त्यो टिममा रहेर तपाईँहरूको घर दैलोमा हामी आइरहेका छौँ। हाम्रो अनुभव हामीले गरेका कामका अनुभवहरूलाई तपाईँहरूले एकचोटि मूल्याङ्कन गरेर यो साझा संयुक्त टिमलाई अत्याधिक मतका साथ विजय गराइदिनुहुनेछ भन्ने विश्वास र अवेक्षा लिँदै पोखरा उद्योग वाणिज्य संघको गरिमालाई थप एकता थप्ने प्रयासरत रहेको कुरा पनि अवगत गराउँदै म बिदा हुन चाहन्छु। जय उद्योगी, जय व्यवसायी, भानुभक्त अधिकारी कर्म संख्या 8 एकचोटि नबोलिदिन अनुरोध गर्दै बिदा हुन चाहन्छु। धन्यवाद।
1: धन्यवाद भानुभक्त अधिकारी सरलाई। अब यसपछि आफ्नो परिचयात्मक मन्तव्यको लागि N3 ब्युटी कलेक्सनका निर्मला चापागाईज्यूलाई अनुरोध गर्दछु भने तयारी अवस्थामा रहनको लागि सृष्टि साडी एन्ड फल्सका नवीन नापितज्यूलाई अनुरोध गर्छु।
5: धन्यवाद कार्यक्रम सञ्चालकज्यू, सम्पूर्ण समितिका संयोजकज्यू, सम्पूर्ण निर्वाचन समिति एवं उपस्थित सम्पूर्ण उद्योग व्यवसायज्यूहरूमा नमस्कार। म निर्मला चापागाई हाल पोखरा 5 बस्दै आएको छु। मेरो व्यवसायको कुरा गर्नुपर्दा विगत लामो समयदेखि कस्मेटिक व्यवसायमा आबद्ध छु। मेरो पसल सिद्धार्थ चोक सब्जी मण्डीमा अवस्थित छ। म सोही पसल N3 ब्युटी कलेक्सनको प्रोप्राइटर हुँ। मैले यस संस्थामा लामो समयदेखि साधारण सदस्य रहेको जानकारी गराउँछु र यही भाद्र 20 र 21 हुने संघको 36 महाधिवेशनमा मैले कार्य समिति सदस्य पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु। पदको इच्छाले भन्दा पनि कामलाई बढी महत्व दिन र यस संस्थाको गरिमालाई सधैँ उच्च स्थान दिलाउन मेरो उम्मेदवारी हो। लायन्स क्लब अफ पोखरा पुष्पाञ्जलीको वर्तमान अध्यक्ष रहेर कार्य गरिरहेकी म सेवा गर्न असाध्यै रुचि लाग्छ। यहाँहरूको विश्वास जितेर म संघमा प्रवेश गरे भने संघलाई साना ठूला मजौला सबै व्यवसायको साझा घर बनाउने प्रतिबद्धता पनि व्यक्त गर्दै यहाँहरूको मूल्य अमूल्य मतको अपेक्षा राख्दछु। धन्यवाद। जय उद्योगी, जय व्यवसायी। मेरो कर्म संख्या 7 रहेको छ। धन्यवाद।
1: धन्यवाद निर्मला म्याडम सापकाईज्यूलाई। अब यसपछि सृष्टि साडी एन्ड फल्सका नवीन नापेज्यूलाई अनुरोध गर्दछु। यहाँको पनि 3 मिनट समय तयारी अवस्थाको लागि मानसी गिफ्ट एन्ड कस्मेटिकका दुर्गा बरालज्यूलाई अनुरोध गर्छु।
6: धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजको यो पोखरा उद्योग वाणिज्य संघको 36 महाअधिवेशन एवं 72 साधारण सभाका आजका उम्मेद्वार परिचय कार्यक्रमका निर्वाचन कमिटिका संयोजक श्री यस संस्थाका पूर्व अध्यक्ष दामु अधिकारीज्यू एवं हाम्रो यस संस्थाका वर्तमान अध्यक्ष गोकर्ण कार्कीज्यू लगायत सम्पूर्णमा सम्बोधन एडुचित। मेरो नाम नवीन नापित। मेरो घर बसाई भीमसिन टोल 2। मेरो चाहिँ दोकान सृष्टि साडी एन्ड फल्स काँचो कपडाको दोकान हो, चिप्ले ढुङ्गामा छ। र म धेरै विगत वर्षदेखि यो कपडामा आबद्धका छौँ। अहिलेसम्म मेरो हिस्ट्री हेऱ्यो भने म कपडाको काम गरेको 39 वर्ष पुगिसकेको रहेछ। अबको समयमा म केही समय यो सङ्घलाई दिन सक्छु भन्ने उद्देश्य लिएर मेरो आफ्नो मन आत्माले सङ्घमा केही गर्छु भनेर म यहाँ आएको छु। मेरो एकमात्र नारा छ व्यवसाय बोलियो आवाज, व्यवसायको हित हटको लागि म यो सङ्घमा केही गर्छु र केही संस्थामा परेका साथीहरूको चाहिँ समस्यालाई समाधान गर्नको निम्ति म यो सङ्घमा आबद्ध भएर मेरो उम्मेदवारी दिएको छु। मेरो उम्मेदवारीको भनेको मेरो नाम नवीन नापित। मेरो चाहिँ कर्मस्थ संख्या 6 रहेको छ र मेरो चाहिँ एउटा छोरी एउटा छोरा श्रीमती कमला नापित र धेरै विषय छ। म विगत वर्षदेखि चाहिँ हरेक सङ्घ संस्थामा पनि बसिरहेका छौँ र म पूर्व अध्यक्ष कपडा व्यवसाय एसोसिएसनको पूर्व अध्यक्ष हुँदाखेरि धेरै सङ्घ संस्थाको र साहुहरूको र बिचमा व्यवसायहरूको चाहिँ केही समस्याहरू पनि समाधान गरेको छु र म पनि केही समस्या समाधान गर्न सक्छु भन्ने एकदम मन आत्माले यो संस्थामा आएको छु र म पूर्ण हाम्रो चाहिँ 8 जनाको एकदम साझा संयुक्त रूपमा हामी आएका छौँ र म नवीन नापितज्यूलाई सम्पूर्णले आफ्नो मत दिएर अत्याधिक मतले विजय गराउनुहुन्छ भन्ने विश्वासले छ। धन्यवाद।
1: धेरै धेरै धन्यवाद नवीन नापितज्यूलाई। अब यसपछि मानसी गिफ्ट एन्ड कस्मेटिकका प्रोप्राइटर दुर्गा बरालज्यूलाई अनुरोध गर्छु। यहाँको पनि 3 मिनट समय तयारी अवस्थामा रहिदिनुको लागि अदिति ट्रेड सेन्टरका दिलीप कुमार श्रेष्ठज्यूलाई अनुरोध गर्छु।
7: धन्यवाद कार्यक्रम सञ्चालकज्यू। सर्वप्रथम त रसुवागढीमा जुन बाढीले पीड़ित हुनुभएका आत्माहरूप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। उम्मेद्वार परिचयात्मक कार्यक्रमका अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, निवर्तमान अध्यक्षज्यू, वर्तमान अध्यक्षज्यू, पदाधिकारी एवं सदस्यज्यूहरू, वस्तुगत संघका अध्यक्ष एवं सदस्यज्यूहरू, पत्रकारज्यूहरू, सम्पूर्ण उद्योगी व्यवसायी महानुभावहरूमा आसन्न पोखरा उद्योग वाणिज्य संघको 72 अधिवेशन एवं 36 महाअधिवेशनमा कार्य समिति खुल्ला सदस्यको प्रत्याशी म दुर्गा बराल, कर्म संख्या 5 कस्मेटिक व्यवसायी संघ कास्कीको निवर्तमान अध्यक्ष, 2081-82 पोखरा उद्योग वाणिज्य संघको वस्तुगत तर्फको कार्य समिति सदस्य, मानसी गिफ्ट एन्ड कस्मेटिक हस्तकला पोखरा 10 को प्रोप्राइटर पनि रहेको विवरण प्रथमतः यहाँहरू समक्ष अनुरोध गर्दछु। संघको आसन्न महाधिवेशनको सन्दर्भमा सदस्य पदको उम्मेद्वारको रूपमा यहाँ प्रस्तुत भइरहँदा एक कार्यकालको कार्य समितिको अनुभवका आधारमा अध्यक्षात्मक प्रणाली भन्ना भएकाले सबल नीति र नेतृत्वको मूलत मूल नेतृत्वमा आधारित हुन्छ। तथापि यसका अन्य विन्सहरूको भूमिकामा कति प्रभावकारी हुने भन्ने व्यक्तिको सक्रियता, विचार, दृष्टिकोण एवं तत्कालीन निर्णय क्षमतामा पनि भर पर्छ। इमानदारपूर्वक संघ व्यवसाय र उद्योगी व्यवसायको सोच चिनाई सम्बद्धहरूको हक हितमा सधैँ प्रवृद्ध भइरहनु नै मेरो मूल मन्त्र हो। सम्पूर्ण वस्तुगत संघहरूलाई बलियो बनाउँदै तलैबाट व्यवसायहरूमा आत्मविश्वास जगाउन, संघप्रति अझै थप विश्वासको भावना जगाउन, हाम्रो पहुँचलाई थप फराकिलो बनाउने काममा क्रियाशील रहन सक्ने हदसम्म निरन्तर लागिरहनुपर्छ भन्ने मान्यतामा दृढ छु। संरचनात्मक दृष्टिकोणबाट संघको पदाधिकारी, वस्तुगत प्रतिनिधि एवं अन्य उपयुक्त संस्थामा नेतृत्वदायी थप समावेशी बनाउन महिला सोच चिनाई सम्बद्धहरूको हक हितमा सधैँ प्रवृद्ध भइरहनु नै मेरो मूल मन्त्र हो। सम्पूर्ण वस्तुगत संघहरूलाई बलियो बनाउँदै तलैबाट व्यवसायहरूमा आत्मविश्वास जगाउन

सक्रिय बन्दैन तर राज्य सधैँ उद्योगिक व्यवसायको दोस्रो पक्षको रूपमा रहने गर्दछ त्यसैले हाम्रा यस्ता नेतृत्वदायी संघले सदैव राज्यसँग लगानीको उचित वातावरण औद्योगिक विकास कर्पोरेट हाउसहरूको संरक्षण लगायत तमाम समस्याको समाधानका तर्फ निर्धक्कपूर्वक बहस पैरवी र परीक्षण गर्ने नेतृत्वलाई नै साथ दिनेछु। कृत्रिम बुद्धिमत्ता अर्थात एआईले संसार हल्लाइरहेको यो समयमा यसले सृजना गरेको अवसर र चुनौतीको प्रभाव हामीहरूमा तड्कारो रूपमा परिरहेको छ। परम्परागत व्यवसायहरूको सम्वर्धन, नयाँ सम्भावनाहरूको खोजी, नवप्रवर्धनहरूको उचित वातावरण इत्यादिका लागि हाम्रो तहबाट भूमिका निर्वाह सदा सचेत रहिरहनेछु। व्यवसायीहरूको विवेकपूर्ण अमूल्य मतबाट निर्वाचित अध्यक्षज्यू लगायत सम्पूर्ण टीमको सामूहिक टिम स्पिरिट सम्भवतः बन्नेछ। सो कार्यमा आफ्नो सिप क्षमता विवेकलाई यथोचित प्रयोग गरी कामयाबी बनाउन सन्तुलित राख्नेछु। सम्भव

0: धन्यवाद दुर्गा बरालज्यूलाई। अब यसपछि यसै क्रममा अदिति ट्रेड सेन्टरका प्रोप्राइटर दिलीप कुमार श्रेष्ठज्यूलाई आफ्नो मन्तव्यको लागि पोडियममा आमन्त्रण गर्दछु भने तयारी अवस्थामा रहनको लागि द प्यासन इन्टरनेसनलका प्रोप्राइटर गोविन्द बहादुर केसीज्यूलाई अनुरोध गर्दछु।
1: नमस्कार, धन्यवाद कार्यक्रम सञ्चालक टीकाराम सर। आजको यस कार्यक्रमका आदरणीय सभा अध्यक्ष तथा निर्वाचन संयोजकज्यू, निर्वाचन मण्डल, मञ्चासीन आदरणीय व्यक्तित्वज्यूहरू, पोखराका आदरणीय उद्योगी व्यवसायीज्यूहरू, उपस्थित सम्पूर्ण अतिथिज्यू, पत्रकार एवं मीडियाकर्मीज्यूहरूमा हार्दिक नमस्कार टक्र्याउन चाहन्छु। प्रोटोकल स्थापित भइसकेको हुँदा सम्बोधनलाई यथोचित मान्दै म प्रस्तुत परिचयात्मक कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। मेरो नाम दिलीप कुमार श्रेष्ठ, अधिकृत विक्रेता संघ पोखराको वरिष्ठ उपाध्यक्ष, पेसाले दैनिक उपभोग्य सामानको वितरकको काम गर्दछु। मेरो व्यावसायिक प्रतिष्ठानको नाम रहेको छ अदिति ट्रेड सेन्टर पोखरा 3। मेरो उम्मेद्वारी रहेको छ कार्य समिति सदस्य खुल्ला तर्फ, क्रम संख्या रहेको छ 4। पोखराको ऐतिहासिक विरासत बोकेको सबैभन्दा ज्येष्ठ संस्था पोखरा उद्योग वाणिज्य संघको 34 महाधिवेशनमा मलाई अत्याधिक मत दिई विजय गराई संघ मार्फत व्यवसायीहरूको सेवा गर्ने अमूल्य अवसर प्रदान गर्नुभएकोमा सम्पूर्ण आदरणीय मतदाता एवं उद्योगी व्यवसायी अग्रजहरूप्रति हृदयदेखि नै हार्दिक सम्मान तथा आभार व्यक्त गर्दछु। आदरणीय व्यवसायी अग्रजीवहरू, 34 महाधिवेशनमा यहाँहरूले देखाउनु भएको विश्वास, मार्गदर्शन र मैले प्राप्त गरेको कार्य समितिको अनुभवलाई अझ सशक्त रूपमा व्यवसायको हितमा लगाउन पुनः आगामी मिति 2083 भाद्र 21 गते सम्पन्न हुने पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशनमा कार्य समिति सदस्य खुल्ला पदमा मैले आफ्नो उम्मेद्वारी दर्ता गराएको छु। हाम्रो साझा संस्था अझ पारदर्शी, व्यवसाय मैत्री र उद्योगी व्यवसायका समस्या समाधानमा निरन्तर खट्ने माध्यम बनाउने मेरो प्रतिबद्धता रहनेछ। तसर्थ आगामी 36 महाधिवेशनमा यहाँहरूको अमूल्य मत, सल्लाह र पूर्ण समर्थनको अपेक्षा राख्दै अत्याधिक मतले विजय गराइदिनु हुन सम्पूर्ण मतदाताज्यूहरूमा हार्दिक अनुरोध गर्दछु। अन्तमा पुनः मेरो नाम दिलीप कुमार श्रेष्ठ, क्रम संख्या 4, कार्य समिति सदस्य खुल्ला तर्फ, धन्यवाद। जय उद्योगी, जय व्यवसाय, नमस्कार।
0: धन्यवाद दिलीप कुमार श्रेष्ठज्यूलाई। अब यसपछि द प्यासन इन्टरनेसनलका प्रोप्राइटर गोविन्द बहादुर केसीज्यूलाई पोडियममा आमन्त्रण गर्दछु। यहाँको पनि 3 मिनट समय छ। तयारी अवस्थामा रहिदिनुको लागि जय भूपु सैनिक सुनचाँदी पसलका कमल बहादुर सुनारज्यूलाई अनुरोध गर्दछु।
2: धन्यवाद आजका यस कार्यक्रमका कार्यक्रम सञ्चालकज्यू, 36 महाधिवेशन तथा 72 अधिवेशनका सभाध्यक्षज्यू, निर्वाचन मण्डलका संयोजक एवं सदस्यज्यूहरू, पोखरा उद्योग वाणिज्य संघका अध्यक्षज्यू, पदाधिकारीज्यूहरू, कार्य समितिका साथीहरू, पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यूहरू, उपस्थित

0: उद्योगी व्यवसायी मित्रहरू तथा पत्रकार मित्रहरूमा मेरो तर्फबाट हार्दिक दीर्घकालीन नमस्कार व्यक्त गर्न चाहन्छु। मेरो नाम गोविन्द बहादुर केसी, म खुला सदस्य तर्फको उम्मेद्वार क्रम संख्या 3। मेरो व्यवसाय मदिरा डिलर होलसेल सँगै गण्डकीको ब्रिक्स एन्ड टाइस रहेको पनि यहाँ जानकारी गराउन चाहन्छु। त्यसको साथसाथै मेरो आर्बिट्रेडर्स मिनिमार्ट रहेको पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छु। म यो संस्थामा आउनको कारण मैले 25 वर्षसम्म आफूले गरेको व्यवसाय, विभिन्न संघ संस्थामा आफूले लिएको अनुभव यहाँ केही दिनको लागि आएको हो भन्ने कुराहरू पनि तपाईँहरू समस्त जानकारी गराउन चाहन्छु। म उद्योग व्यवसायमा लागेकै दिनदेखि यस संस्थामा जोडिएर उद्योगी व्यवसायहरूका समस्या समाधानमा भूमिका खेल्ने उद्देश्यले उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु। आज नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको करिब 10 अरब लगानी रहेको र कुल लगानीको 80% हिस्सा निजी क्षेत्रले ढालेको अवस्थामा पनि उद्योगिक व्यवसायहरूले सहज वातावरण पाउन सकिरहेका छैनन्। विभिन्न प्रशासनिक झन्झट प्रक्रियागत समस्याले आज यो मेरो उम्मेद्वार दिएको हुँ र यो समस्या समाधान कोसिस गर्नको लागि आज यो गोविन्द केसी यहाँ तपाईँहरूको पोडियममा आमन्त्रित भएको जानकारी पनि म जानकारी गराउन चाहन्छु। पोखरा पर्यटनको प्रमुख गन्तव्य भएकोले स्थानीय प्रदेश र केन्द्र सरकारसँग समन्वय गरी पोखरालाई अझ व्यवस्थित पर्यटकीय हाउसको रूपमा विकास गर्न पहल गर्नेछु। साथै उद्योग व्यवसाय रोजगारी र आर्थिक समृद्धिको आधार भएकोले नेपालमै उपलब्ध जल जंगल जडीबुटी कच्चे पदार्थको सुविधा गरी उत्पादनशील उद्योगको विकास गर्न पहल गर्नेछु। अन्तमा म तत्काल लागि होइन उद्योग व्यवसायको आवाज बलियो बनाउनको लागि आएको हुँ। त्यसैले खुला सदस्य तर्फ मेरो कर्म संख्या 3 गोविन्द केसीलाई अत्याधिक बहुमत विजय ग्राइदिन हुन हार्दिक अनुरोध गर्दै उद्योगी व्यवसायको सुदृढीकरण आर्थिक विकासको समृद्धिको आधार भन्दै मेरो भनाई यही अन्त गर्दछु। जय उद्योगी, जय व्यवसाय, जय होस्।
1: धन्यवाद गोविन्द बहादुर केसीज्यूलाई। अब यसपछि जय भूपू सैनिक सुन चाँदी पसलका प्रोप्राइटर कमल बहादुर सुनारज्यूलाई म पोडियममा आमन्त्रण गर्छु र यहाँको पनि 3 मिनट समय रहेको छ र यसपछि तयारी अवस्थामा रहनको लागि अङ्कित इलेक्ट्रिक मल्टी सर्भिसका अमृत पोखरेलज्यूलाई अनुरोध गर्छु। सम्पूर्णमा नमस्कार, धन्यवाद कार्यक्रम सञ्चालकज्यू। तपाईँ विश्वास, जिम्मेवारी मेरो, व्यवसाय हित र मेरो उम्मेदवारी। यस कार्यक्रमका सभा अध्यक्षज्यू, यस कार्यक्रमका सम्पूर्ण पदाधिकारीज्यूहरू, सम्पूर्ण साथीहरू, सम्पूर्ण उद्योगी व्यवसाय साथीहरूमा मेरो हार्दिक नमस्कार स्वीकार्नुहोला। म विगत लामो समयदेखि व्यवसायमा लागिरहेको 2047 सालबाट सुनचार व्यवसायमा लागिरहेको यहाँहरूलाई अवगत गराउँदै नजिकबाट व्यवसायका समस्याहरू, व्यवसायलाई परेका मर्काहरू नजिकबाट निहाल्ने मौका पाएको छु र यस उद्योग वाणिज्य संघमा एक कार्यकाल सदस्यका रूपमा रहेर यस संस्थामा काम गर्ने अवसर पाएको छु। विगत लामो समयदेखि यस व्यवसायमा लागिरहँदाखेरि व्यवसायलाई परेका मर्काहरूमा साँच्चै नै सुनचाँदी जगतमा पर्ने समस्याहरूलाई उजागर गर्नको निमित्त र सबै व्यवसायहरूलाई परेका समस्याहरूलाई मलमपट्टी गर्नको निमित्त मेरो उम्मेदवारी खुला सदस्यका रूपमा रहेको छ। सबै व्यवसाय साथीहरूले खुला सदस्यको लागि मेरो क्रम संख्या रहेको छ 2। मेरो नाम कमलबहादुर सुनार, मेरो फर्मको नाम जय भूपू सैनिक सुनचाँदी पसल चिप्लेडुङ्गामा अवस्थित छ। यहाँहरू सबैले हाम्रो 8 जनाको खुल्ला सदस्यको टिम रहेको पनि यहाँहरूलाई हाम्रो अगाडिको वक्ताहरूले जानकारी गराइसक्नु भएको छ। हामी अहिले सबै अध्यक्षको साझा उम्मेद्वारका रूपमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। हामी अध्यक्षसँग रहन नसके पनि यहाँहरू अध्यक्ष, यहाँहरू पदाधिकारीहरूलाई हामी क्षमा आचरण गर्न चाहन्छौँ, किनकि हामी एक अर्का अध्यक्षसँग हामी जोडिएर काम गरिरहने हाम्रो इच्छा हुँदाहुँदै पनि हामी उहाँहरूसँग जोडिन नसकेको पनि यहाँहरूलाई जानकारी गराउँदै हामी खुला सदस्य 8 जना यहाँहरूमा घर दैलो भोट माग्न गइरहेका छौँ। कहीँ कतै साथीहरूकोमा नपुगेको र साथीहरूसँग घर दैलो गर्ने क्रममा नजोडेका छौँ भने यहाँहरूलाई यही परिचय कार्यक्रमबाट यहाँहरू सबैलाई यो टेलिभिजन मार्फत हेर्ने सबै साथीहरूलाई अनुरोध गर्दै हामीलाई अत्याधिक मतले विजय गराउनको लागि हामी आठ जनाको टिम छौ आठ जनालाई सबै सबैले अत्याधिक मतले विजय गराउन अनुरोध गर्दै म मेरो भनाइलाई यही अन्त्य गर्छु हस् धन्यवाद जय उद्योगी जय
2: धन्यवाद कमल बहादुर सुनारजीलाई अब यसपछि साधारण सदस्यको क्लस्टर तर्फको कार्यसमिति सदस्यको उम्मेदवार अन्तिम वक्ताको रूपमा अंकित इलेक्ट्रिक मल्टी सर्भिसका अमृत पोखरेलजीलाई अनुरोध गर्छु भने तयारी अवस्थामा रहनको लागि उपमहासचिवका उम्मेद्वार शुभ आशीर्वाद फेन्सी स्टोर्सका रामचन्द्र तिमल सेनाजीलाई अनुरोध गर्छु
3: धन्यवाद कार्यक्रम सञ्चालकज्यू अविरल वर्षा र बाढ़ीका कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु सोम संतप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु निर्वाचन संयोजक आदरणीय दामु अधिकारीज्यू 2011 सालदेखि आजसम्म यो गरिमामय पोखरा उद्योग वाहिनी संघलाई इत्ता इत्ता थपेर यहाँसम्म ल्याउनु हुने सम्पूर्ण अध्यक्षज्यूहरू कार्यसमितिका साथीहरू र हलमा उपस्थित मेरा आदरणीय अभिभावक एवं व्यवसाय मित्रहरूमा हार्दिक नमन आदरणीय मित्रहरू आज भाद्र 13 गते हामी एउटा ऐतिहासिक संघारमा उभिएका छौं म अमृत पोखरेल बगाले टोलको अंकित इलेक्ट्रिक मल्टी सर्भिसबाट शुरू भएको मेरो व्यावसायिक यात्राको दुई दशक लामो अनुभव बोकेर यहाँ उभिएको छु धेरैले मलाई बिजुली अमृत भनेर चिन्नुहुन्छ जसरी बिजुलीको काम अँध्यारो हटाउनु हो त्यसरी नै म व्यावसायिक समस्याका अँध्यारोहरूमा उज्यालोको एउटा सानो किरण बन्न चाहन्छु धेरैलाई लाग्न सक्छ अमृत पोखरेल फेरि पनि किन साथीहरू मलाई 30 महाधिवेशनले एउटा कुरा सिकायो पराजय त्यो होइन जुन मतपत्रमा देखिन्छ पराजय त त्यो हो जब मान्छेले आफ्नो लक्ष्य छोड्छ 30 महाधिवेशनमा मेरो पक्षमा परिणाम आएन तर मैले व्यवसायीको साथीहरूको साथ कहिल्यै छोडिन म पदमा नरहेर पनि तपाईँहरूको सुख दुःखमा सँगै थिएर रहनेछु यो मेरो उम्मेदवारी पदका लागि होइन मेरो निरन्तर र निष्ठाको परीक्षाको लागि हो आज म एक्लो छैन म अमृत पोखरेल क्रम संख्या 1 साझा प्रतिबद्धता लिएर आएको छु मेरा लागि साना मझौला वा ठूला व्यवसायी भन्ने हुँदैन कर तिर्ने र उद्यम गर्ने प्रत्येक व्यवसायी संघको सम्मानित सदस्य हो व्यवसायमा समस्या पर्दा तपाईँले संघको ढोका ढकढकाउनु पर्दैन संघ आफैले तपाईँको पसलसम्म सतरसम्म आइपुग्नुपर्छ बजारमा हुने अनावश्यक झमला र नीतिगत तन्नल विरूद्ध म चट्टान झैँ उभिनेछु मैले पोखरा इलेक्ट्रिक क्लब फेन्सिङ संघ र विभिन्न सामाजिक संस्थामा बसेर नेतृत्व गर्दा एउटै कुरा सिके नेतृत्व भनेको कुर्चीमा बस्नु होइन भुइँमा रहेकाहरूको आवाज बन्नु हो म तपाईँको त्यही आवाज बन्ने अनुमति माग्न आएको छु आउँदो भाद्र 21 गते हुने मतदानमा मलाई विजय गराउनुहोस् म क्रम संख्या 1 रहेको अमृत पोखरेल तपाईँको विश्वास र मतको प्रतीक्षामा छु म वाचा गर्छु तपाईँले दिएको एउटा अमूल्य मतको सम्मान म आफ्नो पसिना बगाएर राख्नेछु हिजो पनि तपाईँकै माझमा थिएँ भोलि पनि तपाईँकै सेवामा हुनेछु जय उद्योग जय व्यवसाय नमस्कार
2: धन्यवाद अमृत पोखरेलज्यूलाई अब यसपछि हामी कार्यक्रमको अर्को चरण यानि कि हामी पदाधिकारीहरूको मन्तव्य सुन्दैछौ पदाधिकारी उम्मेद्वारहरूको र यहाँहरूको समय 5 मिनट रहनेछ 4 मिनटमा जनाऊ घण्टी बज्नेछ र 5 मिनट सकिएपछि पुनः घण्टी बजेर माइक अफ हुने म जानकारी गराउँदै शुभ आशीर्वाद फेन्सी स्टोर्सका उपमहासचिव पदका उम्मेद्वार रामचन्द्र तिमिल सेनाजीलाई हार्दिक अनुरोध गर्दछु भने तयारी अवस्थामा रहनको लागि नवीन फेन्सी स्टोर्सका यादव प्रसाद पोखरेलज्यूलाई अनुरोध गर्दछु

0: धन्यवाद धन्यवाद कुशल उद्घोषक एवं कार्यक्रम समिति का सह संयोजक ज्यू, पोखरा उद्योग वाणिज्य संघ द्वारा आयोजित उम्मीदवार परिचय कार्यक्रम का सभाध्यक्ष एवं निर्वाचन समिति का संयोजक ज्यू, पोखरा उद्योग वाणिज्य संघ का अध्यक्ष ज्यू, निर्वाचन समिति का सल्लाहकार ज्यूहरू, निर्वाचन समिति का सदस्य ज्यूहरू, 72 अधिवेशन एवं 36 महाधिवेशन का विभिन्न पदमा उम्मेदवार प्रस्तुत गर्नुभएका प्रत्याशी उम्मेदवारहरू, यहाँ उपस्थित रहनुभएका सम्पूर्ण उद्योगी एवं व्यवसायी मानवहरू र विभिन्न मीडियाबाट पाल्नुभएका पत्रकार ज्यूहरूमा दिवाकालीन नमस्कार। म रामचन्द्र तिमिल सिन्हा ढाका टोपी बाजे, मेरो जन्म साबिक कास्कीकोट गाविस 8, हाल पोखरा महानगरपालिका वडा नम्बर 24, 2038 11 महिना 14 मेरो जन्म भएको हो। मेरो हाल बसोबास पोखरा 5 राधाकृष्ण मार्गमा रहेको छ। मैले मेरो प्रारम्भिकदेखि माध्यमिक तहसम्मको शिक्षा श्री कालिका माध्यमिक विद्यालय कास्कीकोटमा हासिल गरेको थिएँ भने व्यवस्थापन संकाय प्रवीणता प्रमाणपत्र त पोखराको बहुचर्चित पृथ्वीनारायण क्याम्पसमा हासिल गरेको थियो। मेरा व्यवसाय यात्रा 2060 सालमा शुरूआत गरेको थिए। म पेसाले ढाका व्यवसाय हुँ। मेरो व्यावसायिक फर्मको नाम शुभ आशीर्वाद फेन्सी स्टोर र टोपी बाजेको कपड़ा पसल पोखरा 9 सागु मुखमा अवस्थित रहेको जानकारी गर्दछु। म विभिन्न संघ संस्थाहरूमा पनि आबद्ध रहेको जानकारी गर्दछु। पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य पदमा छु। कपड़ा व्यवसाय एसोसिएसन कास्कीको अध्यक्ष, सागो मुख महेन्द्रपुर बजार समितिको निवर्तमान अध्यक्ष, कास्कीकोट पोखरा सम्पर्क समितिको निवर्तमान सहसचिव, श्रीपति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सल्लाहकार, बिरकोटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पूर्व कार्य समिति सदस्य, मनकान्छी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पूर्व कार्य समिति सदस्य, फेन्सी तथा रेडिमेड व्यवसाय समितिको साधारण सदस्य, जुत्ता व्यवसाय संघ कासीको साधारण सदस्यको रूपमा रहेको छु। यिनै संघ संस्थाहरूमा लामो समयसम्म रहेको अनुभवको आधारले पोखरा उद्योग वाणिज्य संघमा 72 अधिवेशन एवं 36 महाधिवेशनमा मैले आफूलाई उपमहासचिव पदमा स्वतन्त्र उम्मेद्वार प्रस्तुत गरेको छु। 35 महाधिवेशनमा पनि म स्वतन्त्र रूपमा सर्वाधिक मतका साथ पोखरा उद्योग वाणिज्य संघमा कार्य समिति सदस्यको रूपमा प्रवेश गरिने सुनौलो अवसर प्राप्त भएको थियो। यहाँहरूले दिनुभएको उम्मेद्वारीलाई मेरो तन मन वचन र कर्मले महत्वपूर्ण भूमिकाका साथ पोखरा उद्योग वाणिज्य संघको कार्य समितिमा रही कृषि संयोजकको पनि भूमिका निर्वाह गरेको जानकारी गराउन चाहन्छु। आदरणीय अग्रज उद्योगी एवं व्यवसायजीहरू, यस संस्थाले आयोजना गरेको 96 कार्यक्रमहरूमा र 31 बैठकहरूमा लगातार विभिन्न कार्यक्रममा मेरो सक्रिय सहभागिता रहेको कुरा व्यावसायिक पत्रिकामा स्पष्ट रहेको छ। आगामी दिनमा यसलाई अझै हौसलापूर्वक सेवा गर्ने मौका प्राप्त गर्नेछु भन्ने पूर्ण विश्वास लिएको छु। नरम सरल र सक्षम र सक्रियतालाई यहाँहरूको रोजाई हुनेछ भन्ने मेरो विश्वास रहेको छ। यहाँ उपस्थित रहनुभएका उद्योगी एवं व्यवसायीहरूको जिज्ञासा अनुसार अध्यक्ष पदमा उम्मेद्वार दिनुभएका चारैजना मेरो लागि राधा, राम, लक्ष्मण र कृष्ण हुनुहुन्छ भन्ने मेरो विश्वास रहेको छ। म स्वतन्त्र उम्मेद्वार रहेको र स्वतन्त्रले रहने जानकारी गराउँदै हरेक व्यवसायहरूको हक, हित र अधिकार र नीति निर्माणको लागि 24 घण्टा क्रियाशील रहने जानकारी गर्दै 36 महाधिवेशनमा उपमहासचिव पदमा म रामचन्द्र तिमिल सिन्हा कर्म संख्या 3 अत्याधिक मत दिएर विजय गराइदिनु हार्दिक अनुरोध गर्दछु। जय उद्योगी, जय व्यवसाय, जय पोखरा उद्योग वाणिज्य। हस्त नमस्कार।
1: धन्यवाद रामचन्द्र तिमिल सेनाज्यू। अब यसपछि आफ्नो मन्तव्यको लागि नवीन फेन्सी स्टोर्सका यादव प्रसाद पोखरेलज्यूलाई यो पोडियममा आमन्त्रण गर्दै तयारी अवस्थामा रहनको लागि पोखरा फ्लोरिङ एन्ड फर्निसिङ का प्रदीप राज भण्डारीज्यूलाई अनुरोध गर्दछु।
2: धन्यवाद कार्यक्रम संचालकज्यू, निर्वाचन समितिका संयोजक एवं संघका पूर्व अध्यक्ष आदरणीय दाम अधिकारीज्यू, संघका अध्यक्ष गोकर्ण कार्कीज्यू, निर्वाचन समितिका सदस्यज्यूहरू, संघका अग्रज आदरणीय पूर्व अध्यक्षज्यूहरू, संघको 36 औं महाधिवेशनमा आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुभएका सबै पदका प्रत्याशी उम्मेद्वारहरू, उद्योगिक व्यवसाय साथीहरू, पत्रकार मित्रहरू, उपस्थित महानुभावहरू, सम्पूर्णमा दिवाकालीन हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। म यादव प्रसाद पोखरेल, पोखरा उद्योग वाणिज्य संघको कार्य समिति सदस्य, संघको आसन्न 36 औं महाधिवेशनमा उपमहासचिवको प्रत्याशी उम्मेद्वार, क्रम संख्या 2। व्यावसायिक संलग्नताको हिसाबले म फेन्सी तथा रेडिमेड व्यवसायी, म इम्पोर्ट पनि काम गर्दछु, नवीन फेन्सी स्टोर्सको संचालक, मेट्रो जिन्स वेयरको प्रबन्ध निर्देशक एवं मेट्रो ग्रुप रालीको अध्यक्षको रूपमा रहेको छु। यसै गरी सामाजिक संलग्नता अन्तर्गत व्यवसायी फेन्सी तथा रेडिमेड व्यवसायी संघ काशीको वर्तमान अध्यक्ष, फेन्सी व्यवसायी महासंघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष, लायन्स क्लब अफ पोखरा कैलाश चौतारीको संस्थापक अध्यक्ष, स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष, जनकल्याण बहुउद्देशीय सहकारी संस्था लिमिटेडको पूर्व अध्यक्ष एवं सल्लाहकार, नेपाल रेड क्रस सोसाइटी काशी शाखाको आजीवन सदस्य लगायत विभिन्न सामाजिक संस्थामा आबद्ध छु। आदरणीय उद्योगिक व्यवसायी महानुभावहरू, आज पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा हामीहरू घुमिरहेका छौं। यो केवल नेतृत्व चयन गर्ने निर्वाचन मात्र होइन, हाम्रो व्यवसाय, हाम्रो संस्था र भविष्यको दिशा तय गर्ने अवसर पनि हो। यस अभियानमा विशेष गरी युवावर्गलाई जोड्नु अति आवश्यक छ। युवावर्गले रोजगारी खोज्ने मात्र होइन, रोजगारी सृजनाका लागि उद्यमी बन्न सक्नुपर्दछ। त्यसकारण संघले युवालाई सिप, प्रविधि, लगानी, बजार, उद्यमशीलतासँग जोड्न सक्नुपर्छ। तसर्थ हामी व्यवसायका आवाज सरकारसँग पुर्याउने मात्र होइन, व्यवसायका वास्तविक समस्या समाधानका लागि पहल गर्ने संघ बनाउन आवश्यक छ। गत भादो 10 गते आएको प्राकृतिक विपदले धेरै परिवार र व्यवसायलाई ठूलो असर गरेको छ। त्यसबाट हामी पोखरेली व्यवसायीहरू पनि असुतो छैनौं। यस्तो अवस्थामा संघले रातमा मात्र होइन, विपदबाट प्रभावित व्यवसायको पुनर्स्थापना, सहुलियतपूर्ण ऋण तथा पुननिर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता छ। तसर्थ पोखरा उद्योग वाणिज्य संघको 72 वर्षको ऐतिहासिक विरासतलाई कायम राख्दै, संघभित्र रहेका व्यतिथि र विसंगतिहरूलाई समूल रूपमा अन्त्य गर्दै, संघको विरासतलाई कायम राख्न समयको गतिशीलतालाई मध्यनजर गर्दै, प्रतिनिधि मैत्री, संघ सुसंस्कृत एवं सक्षम नेतृत्व, समृद्ध व्यवसाय र समुन्नत पोखरा बनाउनको लागि अगाडि बढ्न जरूरी छ। यसका लागि दृढ अठोटका साथ म र मेरो टिम लागि प्रतिबद्धता व्यक्त गर्दछु। माथि उल्लेखित प्रतिबद्धताहरू प्रस्तुत गरिँदा लामो समयको व्यावसायिक र सामाजिक संस्थाको नेतृत्वदायी भूमिकामा रहेर काम गर्दाको अनुभवलाई पोखरा उद्योग वाणिज्य संघ मार्फत आम उद्योगी व्यवसायको अघितको संरक्षण र अधिकारका निमित्त व्यावहारिकतामा लागू गर्ने प्रण गर्दै मेरो उम्मेदवारी उपमहासचिव बन्नमा प्रस्तुत गरेको छु। यहाँहरूको आशीर्वाद, माया, विश्वास एवं अमूल्य मतसहित विजयी गराउनुहुनेछ भन्ने पूर्ण विश्वासका साथ मेरा भनाइ अन्त्य गर्दछु। धन्यवाद। जय उद्योगी, जय व्यवसायी, जय पोखरा उद्योग वाणिज्य संघ। थ्याङ्क यू।
1: धन्यवाद यादव प्रसाद पोखरेल सरलाई। अब यसपछि पोखरा फ्लोरिङ एन्ड फर्निसिङ का प्रदीप राज भण्डारीज्यूलाई यहाँ पोडियममा आमन्त्रण गर्दछु। तयारी अवस्थामा रहनको लागि कोषाध्यक्ष पदका उम्मेद्वार प्रजु एन्ड सन्सका देवेन्द्र प्रजुजीलाई अनुरोध गर्दछु।
3: नमस्कार। सर्वप्रथम त भोटे कोशी बाढी पीडितमा ज्यान गुमाउनु भएको महान आत्मप्रति हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। आदरणीय यस सभाका सभाध्यक्षज्यू, निर्वाचन समितिका संयोजकज्यू, सदस्यज्यूहरू, पूर्व अध्यक्षज्यूहरू, पदाधिकारीजीहरू, साथै वस्तुगत संघ संस्थाबाट पाल्नुभएका सम्पूर्ण अध्यक्षज्यू र प्रतिनिधिज्यूहरू, पत्रकारज्यूहरू, कर्मचारीज्यूहरू र संघमा आबद्ध सम्पूर्ण उद्योगी व्यवसायी मित्रहरूमा नमस्कार। म प्रदीप राज भण्डारी, पोखरा फ्लोरिङ एन्ड फर्निसिङ्सको 2048 सालबाट यस संघको साधारण सदस्यता रहि निरन्तरता रहिरहेको छु र म विगत 3 कार्यकाल यस संघ कार्य समिति सदस्यमा रहिरहेको हजुरहरूलाई अवगत नै छ र हाल 36 औं महाधिवेशनमा म प्रदीप राज भण्डारी यस बलराम आचार्य समूहको समूह रही उपमहासचिव पदमा उम्मेदवार प्रस्तुत गरेको छु। आशा छ विगतका वर्षहरूमा चाहिँ यस वर्ष पनि हजुरहरूले अमूल्य मत प्रदान गरी मलाई विजय तुलाइदिनुहुन्छ होला भन्ने पूर्ण विश्वास गर्दछु। जय उद्योगी, जय व्यवसायी।
1: धेरै धेरै धन्यवाद प्रदीप राज भण्डारी ज्यूलाई. अब अघि नै उद्घोष गरे बमोजिम प्रजु एन्ड सन्स का देवेन्द्र प्रजुज्यूलाई म यहाँ आमन्त्रण गर्छु. तयारी अवस्थामा रहनको लागि जीवन सोफा कभर एन्ड डेकोरेसन सिस्टमका जीवन प्रकाश श्रेष्ठज्यूलाई अनुरोध गर्छु. देवेन्द्र सरलाई पनि 5 मिनट.
4: धन्यवाद उद्घोषकज्यू. पोखरा उद्योग व्यापार संघको 36 महाधिवेशनको उम्मेदवार परिचय कार्यक्रमका संयोजक तथा पोखरा उद्योग व्यापार पूर्व अध्यक्ष श्री दामो अधिकारीज्यू, त्यस्तै निर्वाचन समितिका सदस्यज्यूहरू, पोखरा उद्योग व्यापार संघका अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, उम्मेदवार साथीहरू र यहाँ उपस्थित रहनुभएका सम्पूर्ण साथीहरूमा म देवेन्द्र प्रजु यहाँहरूलाई नमस्कार टक्राउन चाहन्छु. मेरो व्यावसायिक प्रतिष्ठान प्रजु एन्ड सन्स, प्रजु ब्रदर्स प्राली, प्रजु एन्ड सन्स प्राली र प्रजु आदित्य एग्रो एन्ड प्रोसेसिङ इन्डस्ट्रिज प्राली रहेको छ. मेरो व्यवसायको ठेगाना नदीपुरमा रहेको छ. मेरो व्यावसायिक प्रतिष्ठानले एफएमसीजी गुड्स र खाद्यान्न वस्तुहरूको अधिकृत विक्रेता भई काम गर्दै आएको छ. म हुलास खाद्यान्नको चाहिँ गण्डकी प्रदेशको अधिकृत विक्रेता पनि हुँ. त्यस्तै हामीले केही खाद्यान्न वस्तुहरूको आयात पनि गर्दै आएका छौँ. पोखरा भाँडाकुँडा व्यवसाय संघको सदस्य, त्यस्तै अधिकृत विक्रेता संघको चाहिँ कोषाध्यक्ष र युवा उद्यमी मञ्च पोखरा एनवाय पोखराको चाहिँ सन् 2012-13 अध्यक्ष पनि रहिआएको छु. पोखरा उद्योग व्यापारसँग प्रवेश 2058 सालमा साधारण सदस्यको रूपमा गरेको थिएँ. तत्पश्चात त्यो चिजलाई, त्यो सदस्यतालाई अहिलेसम्म निरन्तरता दिइआएको छु भने 34 महाधिवेशनबाट गठित श्री पवन कुमार प्रजापति अध्यक्ष रहनुभएको कार्य समितिले मनोनित सदस्यको रूपमा यस संघमा प्रवेश गर्ने मौका दिनुभएको थियो. म उहाँलाई धन्यवाद दिन चाहन्छु. त्यस्तै 35 महाधिवेशनमा खुल्ला तर्फ कार्य समितिको सदस्यको रूपमा चाहिँ लोकप्रिय मत प्राय यस यो चिजलाई निरन्तरता दिन सफल भएको थिएँ र आज तपाईँहरू समक्ष चाहिँ यो 36 महाधिवेशनमा कोषाध्यक्ष पदको रूपमा उम्मेदवारी प्रस्तुत गर्दै यहाँ अगाडि उभिएको छु. पोखरा उद्योग वाणिज्य संघमा कोषाध्यक्षको रूपमा आफूले आफूलाई प्रस्तुत गरिरहँदा मेरा केही कुराहरू रहेका छन्। जस्तो म कोषाध्यक्षको रूपमा चाहिँ प्रस्तुत भइरहँदा संघको कोषलाई चाहिँ वित्तीय सबलीकरण गर्ने मूल एजेन्डा मेरो रहनेछ र त्यसको लागि चाहिँ सदस्यताको संख्याको विस्तार नै प्रमुख रहेको छ. पोखरा उद्योग वाणिज्य संघको चाहिँ कोषको मुख्य मूल आधार भनेको नै सदस्यबाट उठ्ने शुल्क रहेको छ. त्यसतर्फ मेरो ध्यान केन्द्रित रहनेछ. त्यस्तै पोखरा उद्योग वाणिज्य संघको चाहिँ आमदानीको जुन निरन्तर स्रोत रहेको छ, जस्तै यो हल, त्यस्तै अमृत कक्ष र प्रदर्शनी केन्द्रमा रहेको चाहिँ जुन रूम छ, त्यसको चाहिँ पूर्ण क्षमतामा अत्यधिक प्रयोगको लागि चाहिँ मेरो आफ्नो प्रयास रहनेछ. त्यस्तै विभिन्न सरकारी, गैर सरकारी र अन्तर्राष्ट्रिय नियोगहरूसँग समन्वय गर्दै गरिने कार्यक्रमहरूबाट पनि प्राप्त हुने आमदानीबाट पोखरा उद्योग वाणिज्य संघको कोषलाई सबल गर्ने मेरो प्रयास रहनेछ. त्यस्तै पोखरा उद्योग वाणिज्य संघको कोषलाई अझ सुदृढ गर्नको लागि सम्बन्धित सबै पक्षलाई उत्तरदायी बनाउने मेरो आफ्नो प्रयास पनि रहनेछ. त्यस्तै डिजिटलाइजेसन र सिस्टमाइजेसन मार्फत पोखरा उद्योग वाणिज्य संघको कोषलाई सबैको पहुँचमा पुग्ने र यसलाई सकेसम्म पारदर्शी बनाउने पनि मेरो आफ्नो प्रयास रहनेछ र प्रभावकारी बजेट कार्यान्वयन मार्फत चाहिँ सकेसम्म आवश्यक पर्ने शीर्षकहरूमा मात्र खर्च गर्ने गरी चाहिँ पोखरा उद्योग वाणिज्यको कोषलाई अझ सबल र खर्चै गर्नुपर्ने ठाउँमा मात्र खर्च गर्ने गरी त्यसरी अगाडि बढ्नुको लागि मेरो आफ्नो चाहिँ सोच रहनेछ र मेरो आफ्नो व्यावसायिक प्रतिष्ठान, निजी प्रतिष्ठानमा मैले प्राप्त गरेको जुन अनुभव छ, जुन वित्तीय अनुशासनको अनुभव छ, त्यो अनुशासनलाई मैले प्रभाव पोखरा उद्योग वाणिज्य संघभित्र चाहिँ उपयोग गरेर पोखरा उद्योग वाणिज्य संघको कोष मात्र नभइकन समग्र पोखरा उद्योग वाणिज्य संघको हकितमा मैले आफूले आफूलाई समर्पित गर्नेछु र त्यसको लागि सम्बन्धित सबै पक्षसँग मेरो हातेमालो रहने म प्रण पनि गर्न चाहन्छु. यी सब चिजहरूलाई मैले मूर्त रूप दिनको लागि मेरो उम्मेदवारी म देवेन्द्र प्रजु, कोषाध्यक्ष पदका उम्मेदवार क्रम संख्या 4 बलराम आचार्य समूहको प्यानलबाट आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु. म यो 36 आउँदै गरेको 36 महाधिवेशनमा मलाई कोषाध्यक्ष पदमा चाहिँ यहाँहरूको अमूल्य मत दिई विजयी गराइदिनु हुन हार्दिक अनुरोध गर्दै मेरो समूहका सबै सदस्यहरूको सदस्यहरूलाई अमूल्य मत दिई विजयी गराइदिनु हुन हार्दिक अनुरोध गर्दै यहाँहरूबाट बिदा हुन चाहन्छु. जय उद्योगी, जय व्यवसायी, जय पोखरा उद्योग मानिस.
1: धन्यवाद देवेन्द्र प्रजु सरलाई. यसपछि जीवन सोफा कभर एन्ड डेकोरेसन सिस्टमका प्रोप्राइटर जीवन प्रकाश श्रेष्ठज्यूलाई आफ्नो मन्तव्यको लागि आमन्त्रण गर्दै तयारी अवस्थामा रहनको लागि महासचिव पदका उम्मेद्वार बिरौटा हार्डवेयर एन्ड सेनेटरीका प्रोप्राइटर सुदीप प्रधानज्यूलाई अनुरोध गर्दछु.
5: धन्यवाद कार्यक्रम सञ्चालकज्यू. पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 अधिवेशनका संयोजक, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं आजका सभाध्यक्ष दामु अधिकारीज्यू, पोखरा उद्योग वाणिज्य संघका अध्यक्षज्यू, पोखरा उद्योग वाणिज्य संघका सल्लाहकारज्यूहरू, पूर्व अध्यक्ष एवं सल्लाहकारज्यूहरू, निर्वाचन उपसमितिका सदस्य ज्यूहरु पोखरा उद्योग वाणिज्य संघ मा अग्रज व्यवसायी एवं उद्योगी ज्यूहरुलाई र पत्रकार ज्यूहरु सम्पूर्णलाई म मेरो तर्फबाट म जीवन शीर्षक तर्फबाट हार्दिक नमस्कार गर्न चाहन्छु। म मेरो परिचय अगाडि बढाउन चाहन्छु। मेरो नाम जीवन प्रकाश श्रेष्ठ, मेरो फर्मको नाम जीवन सोफा कभर एन्ड डेकोरेसन सिस्टम पोखरा एक हरिचोकमा अवस्थित रहेको छ। म फर्निसिङ व्यवसायी, मैले डेकोरेसन सम्बन्धी काम गर्दछु, व्यवसाय गर्दछु। मेरो सामाजिक संघ संस्थाहरूमा आबद्धता तनहुँ सम्पर्क समाज पोखरामा मनोनित सदस्य, कपडा व्यवसाय एसोसिएसन कास्कीमा 3 कार्यकालसम्म रही कोषाध्यक्ष पदसम्म मैले सफलतापूर्वक कार्य सम्पादन गरेको छु। घिरिङ पोखरा सम्पर्क मञ्चको म वरिष्ठ उपाध्यक्ष भएर काम गरेको छु। शालिग्राम संग्रहालय निर्माण तथा व्यवस्थापन समिति घिरिङ गाउँपालिका वार्ड नम्बर 1 भन्टार तनहुँमा म 3 कार्यकालसम्म अध्यक्षको रूपमा मैले सफलतापूर्वक कार्य सम्पादन गरेको छु। मानव अधिकार तथा शान्ति समाज कास्की शाखाको 5 कार्यकालसम्म मैले कार्य समिति सदस्यमा बसेर कार्य सम्पादन गरिरहेको छु। लायन्स क्लब लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 आई नेपाल अन्तर्गत हाल म डिस्ट्रिक्ट कोअर्डिनेटरको रूपमा काम गरिरहेको छु। म गण्डकी क्षेत्रको एलसीएफ संयोजकको रूपमा मैले काम गरिरहेको छु। यस्तै गरी फ्लोरिङ फर्निसिङ व्यवसाय कास्कीमा मैले 4 कार्यकालसम्म मेरो महत्वपूर्ण कार्यकाल समापन गर्दै अहिले म त्यस संस्थाको पूर्व अध्यक्षको रूपमा रहेको छु। यस्तै गरी पोखरा उद्योग वाणिज्य संघमा 34औं महाधिवेशनमा मैले वस्तुगत संघको तर्फबाट निर्वाचित भई वस्तुगत संघको संयोजकको रूपमा सफलतापूर्वक मैले मेरो कार्यकाल सफल गरेको छु र 35औं महाधिवेशनमा पोखरा उद्योग वाणिज्य संघको खुल्ला सदस्यतर्फ म अत्यधिक मतले विजयी भई महत्वपूर्ण कार्यक्रमहरूमा मेरो अत्यधिक उपस्थिति रहेको छ। विभिन्न जिल्ला नगर उद्योग वाणिज्य संघहरूको कार्यक्रमहरू पनि मेरो सहभागिता रहेको छ। अध्यक्षज्यू महासचिवज्यूले जुनसुकै कामको जिम्मेवारी दिनुभएको छ त्यस कामलाई मैले सफलतापूर्वक सम्पन्न गरेको छु। यस्तै गरी म फर्निचर तथा फर्निसिङ व्यवसाय संघ कास्कीमा साधारण सदस्य रहेको छु। फेन्सिङ तथा रेडिमेड व्यवसाय संघ कास्कीमा पनि म साधारण सदस्य रहेको छु। हाल मैले गरेको सामाजिक संघ संस्थाहरूमा सफलतापूर्वक पुर्याएको योगदान र अनुभवलाई मध्यनजर गर्दै पोखरा उद्योग वाणिज्य संघको यही भदौ 2021 सम्पन्न हुन गइरहेको 72औं अधिवेशन तथा 36औं महाधिवेशनमा मेरो उम्मेदवारी कोषाध्यक्ष पदमा प्रस्तुत गरेको छु। संघको विधानको परिधिमा परिभित्र रही संघको वित्तीय व्यवस्थापन तथा आर्थिक उन्नति प्रगति र संघको साखलाई उच्च राख्न प्रतिबद्धता व्यक्त गर्दछु। म सम्पूर्ण सफल पूर्ण सफल रहनेछु भन्ने प्रतिबद्धताका साथ शोभा गौतम प्यानलको 14 एजेन्डा पूरा गर्नुका साथै उद्योगी व्यवसायीहरूको समय समस्यामा 100% उभिने प्रतिबद्धता व्यक्त गर्दछु। यसकारण शोभा गौतमको सम्पूर्ण प्यानल सहित म जीवन प्रकाश श्रेष्ठलाई कोषाध्यक्ष पदमा सम्पूर्ण उद्योगी व्यवसायीहरूको अमूल्य मत प्रदान गरी अत्याधिक बहुमतले विजयी गराइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। जय उद्योगी, जय व्यवसायी। हस्त धन्यवाद, नमस्कार।
1: धन्यवाद जीवन प्रकाश श्रेष्ठज्यू। अब यसपछि महासचिव पदका उम्मेद्वारहरूको चाहिँ मन्तव्य अगाडि बढ्दैछ। यसमा चाहिँ यहाँहरूलाई पनि 5 मिनटको समय रहनेछ। 4 मिनटमा जनाउ घण्टी बज्नेछ र अर्को घण्टी फेरि 5 मिनट सकिएपछि अर्को घण्टी बजेर माइक स्विच अफ हुने पनि म यहाँहरूलाई पुनः स्मरण गराउँदै बिरौटा हार्डवेयर एन्ड सेनिटरी सुदीप प्रधानाङज्यूलाई म यहाँ आमन्त्रण गर्दछु तयारी अवस्थामा रहनको लागि महासचिव पदका अर्का उम्मेद्वार तारा सुमन सप्लाइजका प्रोपाइटर तारानाथ ढुङ्गानाज्यूलाई अनुरोध गर्छु।
6: धन्यवाद। सम्पूर्ण नमस्कार, म सुदीप प्रधानाङ्ग, व्यवसायले म हार्डवेयर व्यवसायी। प्रोटोकल स्थापना भइसकेको छ, सम्पूर्णमा सम्बोधन यथोचित गर्न चाहे र उपस्थित हुनुभएका महानुभाव तथा हामीलाई अनलाइन हेरिराख्नु भएका महानुभावहरूमा पनि सम्बोधन गर्न चाहे। मेरो परिचय त मैले दिइहालेँ, मेरो नाम सुदीप प्रधानाङ्ग, व्यवसायले हार्डवेयर व्यवसायी, मेरो व्यवसाय हार्डवेयर रहेको छ र म चाहिँ मेरो आमा बुवासँग रहन्छु, बस्छु म। विगत 15 वर्षदेखि मैले यो हार्डवेयर व्यवसाय गर्दै आएको छु, धेरै तिता मिठा अनुभवहरूले यहाँसम्म पुग्न सफल भएको छु तपाईँहरूकै साथले। मेरो उद्योग वाणिज्य संघमा शुभारम्भ भएको नै तपाईँको 65-68 सालतिर उद्योग वाणिज्य संघको सिफारिस लिएपछि मात्रै अन्तर्राष्ट्रिय कार्यालयमा दर्ता हुन्थ्यो। त्यसपछि यो सिफारिसले मात्रै म अन्तर्राष्ट्रिय कार्यालयमा दर्ता भएर मैले व्यवसाय गर्न पाउँथेँ। त्यहाँबाट मेरो यहाँ उद्योग वाणिज्य संघमा यात्रा सुरु भयो। त्यसपछि कन्टिन्यू रूपमा मैले सदस्यता यहाँ नवीकरण गर्दै गएँ र मैले आफ्नो व्यवसाय, मेरो परिवार, मेरो वरिपरिको समाज, मसँग रहेका व्यक्तित्वहरू र मसँग सम्बन्धित संघ संस्थाहरूलाई सबैलाई व्यवस्थित गर्दै जाँदाखेरि म आफै व्यवसायी हुँदै गर्दाखेरि व्यवसायको पीरमर्कालाई समाधान गर्नको लागि कसरी अगाडि बढ्न सकिन्छ भनेर आजभन्दा 6 वर्ष अगाडि यस संस्थामा म स्वतन्त्र रूपमा एक्लै खुला साधारण सदस्यको रूपमा उपस्थित भएको थिएँ। भर्खरको केटो ए यो आउँछ र भन्नुभयो भन्ने पनि अलिक कुरा आएको थियो त्यो बेलामा र तपाईँहरूको साथ सहयोगले मलाई त्यो अधिवेशनमा विजयी गर्न सफल गर्नुभयो मलाई। त्यसपछिको कार्यकालमा मैले अगाडि बढ्दै जाँदाखेरि म कोषको विस्तारका लागि म कोषाध्यक्ष पदमा उठ्छु भन्ने मैले मनसाय व्यक्त गरेको थिएँ। त्यतिखेर होइन, सबैलाई म्यानेज गर्दै गर्दाखेरि तिमी यसपालि साधारण सदस्यमै दोहोऱ्याउनु, कार्य समिति सदस्यमै दोहोऱ्याउनु भन्ने सरसल्लाहले, टिमको सल्लाहले म फेरि पनि दोस्रो पटक कार्य समिति सदस्यमै रहेँ। दुई कार्यकाल म कार्य समिति सदस्यमा रहेँ र त्यसपछि म उपमहासचिव पदमा आफ्नो मनोनयन दर्ता गरेँ। कारणवश धेरै कुराले गर्दाखेरि एक्लै उभिनु पर्यो, तैपनि तपाईँहरूको साथ सहयोगले अँध्यारो हुरी बदासको रातमा छायाले पनि साथ छोड्दाखेरि तपाईँहरूले मेरो साथ छोड्नु भएन र मलाई आज यो ठाउँमा उभ्याउनु भयो र यसैलाई आत्मसात गर्दै सानो सानो पाइलाले अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता रहेको छ। उपमहासचिव पदपछि चाहिँ महासचिव पदको लागि चाहिँ एकदम उत्कृष्ट रहने, अहिले यो गएको कार्यकालमा पनि महासचिव ज्यूको व्यस्तता भएको बेलामा वा महासचिवले कुनै पनि कार्य गर्न नपाएको बेलामा त्यसको सेकेन्डरी पोस्टमा उपमहासचिवको पदमा मैले धेरै जिम्मेवारी प्राप्त गरेँ र जिम्मेवारी मैले पूरा पनि गरेँ। सबैले आफ्नो धारणा त राख्नु नै भयो, समयको पाबन्दीले यसलाई म छोटोमा राख्न चाहन्छु। उद्योगी व्यवसायको समस्या भनौँ भने आजको दिन बित्छ होला पक्कै पनि, त्यतिले पनि पुग्दैन होला। अहिले हाम्रो पोखरामा रहेको उद्योगी व्यवसायहरूमा भएको सानादेखि ठुला जुन समस्याहरू छ त्यसको लागि चरणबद्ध रूपमा त्यसलाई कसरी समाधान गर्ने भनेर म पक्कै पनि अगाडि बढ्नेछु। जुन विगतका दिनमा समस्याहरू भएका थिए, अब फेरि त्यो दिन त्यही समस्या हुन्छ भन्ने होइन, विगतमा नयाँ नयाँ समस्याहरू आइराख्नेछन्। जस्तै कुनै बेलामा हामीले कोभिड भनेर सुनेकै थिएनौँ, कोभिड देख्यौँ, नाकाबन्दी भनेर देखेकै थिएनौँ, नाकाबन्दी देख्यौँ, अबको दिनमा हामीले के नयाँ चुनौतीहरू भोग्नुपर्ने त्यो थाहा छैन हामीलाई र जस्तो सुकै चुनौती आए पनि हामी व्यवसायीहरूको समस्याको समाधानका लागि म उभिने नै छु। एक, म खुद व्यवसायी र हाम्रो व्यवसायिक परिवारको समस्यालाई कसरी समाधान गर्ने भन्नेमा म उभिने छु र समस्या सँगसँगै हामी समस्याको मात्र कुरा गर्छौँ तर अवसरहरू पनि धेरै रहेको छ। भनिन्छ मित्र राष्ट्रले नेपालमा आउँदाखेरि चाहिँ यहाँ हावामा तपाईँको पैसा उडेको छ तिमीले टिक्न नजानेको भन्छन्। देखिन्छ ठूला व्यवसायदेखि लिएर साना व्यवसायसँग मित्र राष्ट्रका जनताहरू देखिन्छन्। त्यसलाई हामीले पक्कै पनि ग्रिप गरेर अगाडि बढ्नेछौँ। ल, यो भन्दै समयको पाबन्दीलाई मध्यनजर गर्दै म सुदीप प्रधानाङ्ग, बिरौटा हार्डवेयर एन्ड सेन्टरीको प्रोप्राइटर, हाल उपमहासचिव र आउँदै गरेको अधिवेशनमा महासचिव पदमा मैले उम्मेदवारी दिएको छु। मेरो क्रमशः संख्या नम्बर 2 रहेको छ र म बलराम आचार्यज्यूको समूहबाट म प्रस्तुत भएको छु। सम्पूर्णमा धन्यवाद। जे उद्योगी जे व्यवसायी।
1: धन्यवाद सुदीप प्रधान सरलाई। अब यसपछि तारा सुमन सप्लायर्सका प्रोपाइटर तारानाथ ढुङ्गानाज्यूलाई म यस पोडियममा आमन्त्रण गर्दै तयारी अवस्थामा रहिदिनु हुनको लागि उपाध्यक्ष वाणिज्य तर्फका उम्मेद्वार मानस मार्केटिङका मनोज कुमार श्रेष्ठज्यूलाई अनुरोध गर्छु।
7: धन्यवाद कार्यक्रम सञ्चालकज्यू. आजको यो 36 उम्मेदवार परिचय कार्यक्रमको संयोजन गर्नुभएका आदरणीय संयोजक निर्वाचन मण्डलका संयोजक दामु अधिकारीज्यू, त्यसै गरी वर्तमान कार्य समिति अध्यक्ष गोकर्ण दाई, त्यसै गरी आदरणीय पूर्व अध्यक्षहरू सञ्जीव बहादुर कोइराला, नारायण कोइराला, आदरणीय पूर्व अध्यक्ष बिन्दु कुमार थापा लगायत मञ्चमा आसीन समादरणीय महानुभावहरू, वर्तमान उद्योग वाणिज्य संघका कार्य समितिका पदाधिकारी तथा कार्य समिति सदस्य तथा सल्लाहकारज्यूहरू, विभिन्न सञ्चार माध्यमबाट हामीलाई हेरिरहनुभएका, परिचयात्मक कार्यक्रममा हेरिरहनुभएका आदरणीय पूर्व अध्यक्ष लगायत तपाईँ समादरणीय पोखराका उद्योगी व्यवसायीहरू महानुभावहरूमा म ताना ढुङ्गानाको तर्फबाट तारा सुमन सप्लायर्स, गुड मर्निङ ट्रेड सेन्टर, अभिनव स्टोर्स, नाइस ट्रेडिङ, नाइस इन्टरप्राइजेस, वेस्टर्न लिकर प्राली, ओम ब्रोरीको सञ्चालकको तर्फबाट यहाँहरूलाई दिवाकालीन नमस्कार व्यक्त गर्न चाहन्छु. व्यवसायी एकता आजको आवश्यकता, अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन भन्ने नाराका साथ यसभन्दा अगाडि पनि म विगत 10 वर्षदेखिबाट पोखरा उद्योग वाणिज्य संघमा कार्य समिति सदस्य हुँदै कहिले चाहिँ तपाईँको लड्दै बिड्दै, कहिले लड्दै बिड्दै, लड्दै बिड्दै मैदान खाली नगरिकन यहाँसम्म आएको छु. आदरणीय सदस्य महानुभावहरू र उपस्थित समादरणीय भद्रमैला तथा सज्जनबिनमा म के निवेदन गर्न चाहन्छु भने मेरो व्यवसाय हकित र अधिकारको लागि काम गर्ने र पोखरा उद्योग वाणिज्य संघमा लागेर काम गर्ने हुटुटी मरेकै छ. यहाँहरूलाई थाहा छ मसँग धेरै काम गरेका लामो चाहिँ सामाजिक संघ संस्था र व्यवसाय हकित र अधिकारको लागि काम गरेका धेरै अनुभवहरू छ. आज यहाँ पोखरा उद्योग वाणिज्य संघको महासचिव पदको उम्मेद्वारको रूपमा आफूलाई प्रस्तुत गर्न पाउँदा म अत्यन्तै गौरवान्वित र जिम्मेवार महसुस गरिरहेको छु. 71 वर्षको गौरवपूर्ण इतिहास बोकेको पोखरा उद्योग वाणिज्य संघ केवल एउटा संस्था होइन, यो पोखरा उद्योग व्यापार व्यवसाय र सामाजिक विकासको एउटा महत्वपूर्ण सहयात्री हो. 71 वर्षको यो यात्रामा संघले हजारौं उद्योगी व्यवसायीको आवाज बनेर काम गरेको छ. पोखराको आर्थिक विकाससँगै सामाजिक क्षेत्रमा समेत संघले पुर्याएको योगदान हामी सबैको लागि गौरवको विषय हो. आज हामीले यही गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै भोलिको अझ बलियो र व्यवस्थित र व्यवसायी मैत्री संघ निर्माण गर्ने संकल्प गर्नुपर्ने समय आएको छ. आदरणीय सदस्य महानुभावज्यूहरू तथा उपस्थित तपाईँ सम्पूर्ण भद्रमैला तथा सज्जनबिन्दुहरू, म व्यवसायलाई केवल आफ्नो व्यक्तिगत पेसाको रूपमा हेर्दिन. व्यवसाय भनेको रोजगारी हो, व्यवसाय भनेको राज्यलाई राजस्व हो, व्यवसाय भनेको परिवारको भविष्य हो, व्यवसाय भनेको समग्र अर्थतन्त्रको मेरुदण्ड हो. मैले यो राम्रोसँग बुझेको या जानेको छु. त्यसैले व्यवसायको समस्या मेरो लागि केवल एउटा व्यक्तिगत समस्या होइन, यो मेरो साझा समस्या हो. आज व्यवसायीहरूको ब्याङ्कको ब्याज, कर तथा राजस्वका विषयहरू, बजारको अस्थिरता, प्रशासनिक झन्झट, लगानीको वातावरण अनेकौं चुनौतीसँग जुझिरहेका छन्। यस्तो अवस्थामा महासचिव पद केवल एउटा पद होइन, व्यवसायीको आवाजलाई सम्बन्धित निकायसँग पुर्याउने एउटा जिम्मेवारी हो. मेरो प्रतिबद्धता स्पष्ट छ, व्यवसायीको समस्या सुन्नेछु, सम्बन्धित निकायसम्म पुर्याउनेछु, समस्याका लागि निरन्तर पहल गर्नेछु. म समाधान नभएसम्म पछाडि हट्ने छैन, यो बाचा र प्रण व्यक्त गर्न चाहन्छु. मसँग ठूला ठूला आश्वासनको सूची छैन, तर एउटा कुरा दृढका साथ र यहाँहरूलाई संकल्प गर्न चाहन्छु, बोलेको कुरा इमान्दारका साथ प्रयास गर्नेछु. लिएको जिम्मेवारीबाट कहिल्यै पनि पछि हट्ने छैन र व्यवसायको हकित र अधिकारको विषयमा कहिल्यै पनि गलत सम्झौता गर्ने छैन. म कुनै एउटा समूहको मात्र उम्मेद्वार होइन, म साना व्यवसायीदेखि ठूला उद्योगीसम्म, नयाँ पुस्तादेखि अग्रज पुस्तासम्म सबैको साझा आवाज बन्न चाहन्छु. हामीले यस्तो संघ बनाउनुपर्छ जहाँ व्यवसायीलाई समस्या पर्दा संघ सम्झियोस्, व्यवसायको गतिविधि पारदर्शी हुन्, नयाँ र नेतृत्व सबै व्यवसायीको साझा नेतृत्व बनोस्. आदरणीय उद्योगी व्यवसायी महानुभावज्यूहरू, इतिहास हामीसँग छ, अनुभव हामीसँग छ, क्षमता हामीसँग छ, सिप र विकास हामीसँग छ, अब चाहिएको छ इमान्दारीता, सक्रियता र परिमाणमुखी नेतृत्व. म यही विश्वासका साथ महासचिव पदमा आफ्नो उम्मेदवारी दिएको छु. मेरो नारा केवल चुनाव जित्ने नारा होइन, काम गर्ने प्रतिबद्धता हो. व्यवसायीको आवाज बुलन्द बनाउन, संघलाई अझ सशक्त बनाउन महासचिवमा तारना ढुङ्गानालाई असाध्य हार्दिकताका साथ विनम्रतापूर्वक मत माग्न चाहन्छु. अर्को मेरो स्पष्ट प्रतिबद्धता, तपाईँको मत हाम्रो जिम्मेवारी, व्यवसायीको हकमा निरन्तर खबरदारी. म यहाँ तपाईँहरूसँग केवल मत मात्रै माग्न आएको होइन, म विश्वास माग्न आएको हुँ, म साथ माग्न आएको हुँ. म तपाईँहरूको समस्या तपाईँहरूसँगै सँगै उभिने प्रण गर्न र यो बाचा माग्न आएको हुँ. आफ्नो अमूल्य मताधिकार प्रयोग गर्दा कृपया अनुभव हेर्नुहोस्, सक्रियता हेर्नुहोस्।
1: धन्यवाद तारानाथ ढुङ्गाना सरलाई। अब एउटा सानो सूचना म यहाँ प्रेषित गर्न चाहन्छु। पोखरा उद्योग वाणिज्य संघको 72 वार्षिक अधिवेशनमा सहभागी हुने सभासदज्यूहरूका निम्ति संघको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन सहितको दस्तावेज राखिएको झोला यही मिति 2083 साल भाद्र 15 गतेदेखि संघको सचिवालयबाट वितरण हुने जानकारी संघको सचिवालयबाट प्राप्त भएको हुँदा आफ्नो सदस्यता कार्ड सहित संघबाट ती प्रतिवेदनहरू लिन हार्दिक अनुरोध गरिन्छ भने 36 महाधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रमका निम्ति डिजिटल कार्ड अनिवार्य गरिएकोले पुरानो कार्ड भएका सदस्यज्यूहरूले आफ्नो कार्डलाई सचिवालयमा आएर डिजिटलमा रूपान्तरण गर्न पनि निर्वाचन समिति हार्दिक अनुरोध गर्दछ। अब मन्तव्यकै क्रममा उपाध्यक्ष वाणिज्य तर्फका उम्मेद्वार मानस मार्केटिङका मनोज कुमार श्रेष्ठज्यूलाई आमन्त्रण गर्दै तयारी अवस्थामा रहनको लागि युनिक लेडिज फेसनका भीम गौतमज्यूलाई अनुरोध गर्दछु।
8: धन्यवाद टिकाराम सापकोटाज्यू। 36 महाधिवेशनका निर्वाचन मण्डलका संयोजक दाम अधिकारीज्यू र सहसंयोजक टोपबहादुर थापाज्यू, प्रकाश पालिखेज्यू र दामोदर अधिकारीज्यूलाई लगायत पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष श्री गोकर्ण कार्कीज्यू र यस संस्थाका पूर्व अध्यक्षज्यूहरू र यहाँ रहनुभएका आदरणीय व्यवसायीहरूलाई म दिवाकालीन अभिवादन व्यक्त गर्न चाहन्छु। म मनोज कुमार श्रेष्ठ, म व्यवसायिक हिसाबले म ट्रेडिङ व्यवसायमा आबद्ध छु। म पोखरा यस क्षेत्रमा चाहिँ ट्रेडिङ बिजनेसमा चाहिँ म आबद्ध छु, जस अन्तर्गत मैले मानस मार्केटिङ, मानस ट्रेडिङ र सिफ्ट सफिसाइटेडर्स अन्तर्गत मैले ट्रेडिङ अन्तर्गत मैले बेभरेज ब्रोरी र मैले चाहिँ यो विभिन्न खाद्य पदार्थको चाहिँ बजारमा चाहिँ बिक्री वितरण गर्ने काम गरिरहेको छु। र मेरो उद्योग वाणिज्य संघमा आबद्धको हिसाबमा म विगत 6 वर्षदेखि म दुई कार्यकाल म चाहिँ कार्य समिति सदस्यमा रहेर काम गरेको छु र हाल म चाहिँ कोषाध्यक्ष पदमा रहेर काम गर्ने मौका पनि पाइदिएछु। र यसै अन्तर्गत मैले यहाँहरू बीचमा चाहिँ आफूलाई वाणिज्य उपाध्यक्षको रूपमा चाहिँ प्रस्तुत गरिरहेको छु, जस अन्तर्गत मेरो क्रम संख्या नम्बर 2 रहेको छ। मैले आफूलाई चाहिँ बल्लम आचार्यको समूहबाट यहाँहरूलाई प्रस्तुत गरिरहेको छु र म विभिन्न संस्थामा आबद्ध रहेको यहाँ जानकारी गर्न चाहन्छु। यस अन्तर्गत मैले पोखरा अधिकृत वितरण संघको चाहिँ म निवर्तमान अध्यक्ष र त्यसै गरी म मदिरा व्यवसाय संघ कास्कीको सल्लाहकार र न्युरोड व्यवसाय संघको चाहिँ म सल्लाहकार र यसै गरी चाहिँ एनवाइएफको चाहिँ संस्थापक चाहिँ म चाहिँ कोअर्डिनेटर रहेको पनि म यहाँलाई जानकारी गर्न चाहन्छु। र यसै अन्य थुप्रै संस्थामा म विगतदेखि चाहिँ आफूलाई आबद्ध रहे सामाजिक क्षेत्रमा सक्रिय रूपमा काम गरेको यहाँलाई जानकारी गर्न चाहन्छु। र मैले व्यवसायिक क्षेत्रमा यहाँलाई गरि आइरहेको जुन संस्थालाई गरेको सहयोग यहाँलाई अवगत छँदैछ र आउने दिनमा मैले युवा उद्यमीहरूलाई उद्यमशीलताको चाहिँ सहजीकरण गर्ने र त्यसै गरी बेरोजगार र व्यवसायलाई एकै ठाउँमा रोजगार र अर्धवार्षिक रूपमा सञ्चालन डिजिटल प्लेटफर्मको चाहिँ निर्माण गर्ने र यसै गरी चाहिँ मैले व्यवसायिक मेलमिलाप केन्द्रको गठन गरेर व्यवसायहरूको जुन समस्या छ त्यसलाई चाहिँ मैले समाधान गर्ने यस संस्थाबाट मैले प्रतिबद्धता गरिरहेछु। र यति भन्दै मैले आफ्नो चाहिँ परिचय यहीँ टुङ्गाउँछु। जय व्यवसाय, जय उद्योगी। धन्यवाद।
1: धेरै धेरै धन्यवाद मनोज कुमार श्रेष्ठज्यूलाई। अब यसपछि आफ्नो मन्तव्यको लागि युनिक लेडिज फेसनका भीम गौतमज्यूलाई अनुरोध गर्छु भने तयारी अवस्थामा रहनको लागि उपाध्यक्ष उद्योगतर्फका उम्मेद्वार बगैंचा वेलनेस रिसोर्ट प्रालीका सौगात थापाज्यूलाई अनुरोध गर्छु।
9: धन्यवाद गोविन्द सर। मेरो लामो छैन, छोटो छ, तर म मिठो कुरा गर्छु। यस 36 महाधिवेशनका संयोजकज्यू, तामु अधिकारीज्यू, पूर्व अध्यक्षज्यूहरू, वर्तमान अध्यक्षज्यूहरू, यो 36 महाधिवेशनमा हामी उपविजय गर्दै गर्दा मेरो उम्मेदवारी बाडीजे तर्फ किन हजुरहरूले प्रश्न म हजुरहरूलाई भन्छु सोध्न चाहनुहुने पछि हजुरले भन्न सक्नुहुन्छ बाडीजे तर्फ मेरो किन मेरो उम्मेदवारी भन्दा जुन व्यापारीलाई परेको समस्या गर्ने भनेको बाडीजे उपाध्यक्षले हो बाडीजे उपाध्यक्ष जुन व्यवसायलाई अप्ठ्यारो पर्छ त्यो ठाउँमा बाडीजे उपाध्यक्ष पुग्नुपर्ने हुन्छ र यति धेरै समस्या छ व्यापारी उद्योगी व्यवसायीहरूको अहिले धेरै किनभने व्यापारीहरू जुन ठाउँमा थलोमा बस्नु भएको छ एक घरबेटीबाट पीडित हुनुहुन्छ त्यसमाथि जुन कोठा कोठामा बसेर व्यापार व्यवसाय अनलाइन चलाउनु भएको छ त्यसमा धेरै पीडित हुनुहुन्छ यो आवाज हामीले यही उद्योग वाणिज्य संघबाट हाम्रो अब आउने नयाँ टिम अब जो आउँछ पनि यसलाई अगाडि बढाएर जानुपर्ने एउटा दायित्व छ किनभने धेरै ठूलो समस्या जुन हामीले भाडा तिरेर बसेका छौं र हामीले भाडा तिर्न नसक्ने जुन एउटा कोठामा बसेका छन् उनीहरूले एउटा कुनै दर्ता पनि गर्न नपर्ने र जुन हामीलाई आन्तरिक राजस्वकारले जति दुःख दिएको छ उनीहरू त्यतिकै एकदम खुल्ला भएर बसेका छन् त्यसले गर्दाखेरि हाम्रो कुरा के भने हामी एउटा उद्योगवाणीसँग त्यत्तिकै आएका होइनौ जुन तपाईँले यत्तिकै मत दिनुभएको नै यो मान्छे क्षमतावान छ यसले काम गर्छ यसले गएर बोल्न सक्छ यसले आवाज बुलन्द गर्न सक्छ त्यो मेरो एउटा उम्मेदवारी हो म जुनै पनि बेला व्यापारीहरूको जुन बेला समस्या पर्छ त्यो समस्याको लागि म त्यहाँ पुग्ने मेरो प्रतिबद्धता पनि छ म पुगेको पनि छु र मैले गरेको पनि छु र भन्दै म धेरै लामो बोल्दिनँ मेरो परिचय म विगत लामो समयदेखि यही चिप्ले ढुङ्गामा मेरो व्यवसायको यात्रा भनेको विशाल बजार सुरुवात हुँदाबाट म विशाल बजारमा मेरो यात्रा सुरु भएको थियो मेरो सुरुमा मेरो पसलको नाम थियो सगरमाथा स्टोर्स सगरमाथा स्टोरमा मेरो दाजु र भाइ थियौँ म दाई र भाइ थियौँ र दाईले सगरमाथा चलाउनु भयो र मैले फेरि अर्को एउटा व्यवसाय गर्नुपर्छ भनेर म लालचन्द प्लाजामा एउटा व्यवसाय सुरु गर्न गएँ त्यसको नाम रहेको थियो युनिक लेडिज फेसन र मैले त्यहाँ व्यवसाय गर्न लागेको 31 वर्ष भयो र धेरै आरो अवरोध खेप्दै पनि हामी आएको छु र व्यापारीको हक हितको लागि जुन हामीले गर्नुपर्ने कार्यहरू छ त्यति हाम्रो यहाँबाट उद्योगवाणी सङ्घबाट भयो जस्तो लाग्दैन केही भएको छ नभएको होइन तर गर्न सक्ने जति हामी क्षमतावान साथीहरू नै आउनुभएको छ र हामीले गरेका छौँ गर्ने पनि छौँ र भन्दै मेरो जन्मथलो मेरो जन्मथलो नवलपरासी बर्दगाठ मेरो कर्मथलो मेरो पोखरा वडा नम्बर 9 सामसुङ गल्ली भन्छन् तर त्यसलाई भन्छ दरबार थोक र मेरो परिवारमा एउटा छोरा एउटा छोरी र एउटा श्रीमती र म मेरो परिवारमा मेरो परिवार सबै काठमाडौँ र म पोखरामा बस्दै व्यापार गर्दै आएको छु र मैले धेरै साथी भाइ इष्ट मित्र व्यापारीहरूसँग म धेरै परिचित पनि छु र मैले गर्न म जे बोल्छु त्यो गरेर मात्रै देखाउँछु गर्छु जे बोल्दि नसक्ने कुरा म बोल्दिनँ सक्ने कुरा म बोलेर पनि गर्छु र गरेर पनि देखाउँछु र जुन मेरो यात्रा सुरु भएको थियो म 34 अधिवेशनमा जुन यस पोखरा उद्योगवाणीसम्म म कार्य समिति हजुरहरूबाटै अत्याधिक मतले मलाई विजय गराइदिनु भयो फेरि 35 पनि अत्याधिक फेरि सदस्य नै दिइदिनु भयो र म तेस्रो कार्यकाल म कहाँ जाने दुई कार्यकाल म सदस्य लडिसकेर जितिसकेपछि मेरो ठाउँ कहाँ फेरि म सदस्य बस्ने या पदाधिकारीमा जाने भन्दाखेरि छलफल गर्दै गर्दाखेरि म एउटा वाणिज्य उपाध्यक्षमा म जाने मेरो हुटुटी आयो र म त्यहाँ पुगेँ र हाम्रो एउटा टिम बनेको छ एउटा सशक्त टिम बनेको छ यङ जेनेरेसनको टिम बनेको छ शोभा गौतमको प्यानल त्यसमा हामी 7 पदाधिकारी लडेका छौँ र सदस्य साथीहरू आफ्नै छ अर्को टिम पनि छ र हजुरहरूले अत्याधिक मत दिएर यो भीम गौतमलाई त्यो वाणिज्य उपाध्यक्षमा विजय गराइदिनुहोस् तपाईँहरूको काम जुनै बेला पनि हामी त्यो घरमा आएर दोकानमा आएर जुन जहाँ गएर लड्नुपर्छ जहाँ गएर बोल्नुपर्छ त्यहाँ गएर बोल्ने प्रतिबद्धताका साथ वाणिज्य उपाध्यक्षले गर्ने काम र कर्तव्य पूर्ण रूपले विश्वासको रूपले गर्नेछु
1: धन्यवाद भीम गौतम सरलाई अब उपाध्यक्ष उद्योगतर्फका उम्मेद्वारको हामीले मन्तव्य सुन्नेछौँ उहाँहरूलाई पनि 5 समय 4 जनाउ घण्टी र 5 मिनटमा अर्को घण्टी बजेर माइक अफ हुनेछ म बगैँचा वेलनेस रिसोर्ट प्रणालीका प्रबन्ध निर्देशक अध्यक्ष सौगात थापाज्यूलाई हार्दिक अनुरोध गर्छु भने तयारी अवस्थामा रहनको लागि लालुपाते कृषि फार्मका ललित बहादुर कुँवरज्यूलाई अनुरोध गर्छु।
10: धन्यवाद। आदरणीय निर्वाचन समितिका संयोजकज्यू, सदस्यज्यूहरू, पोखरा उद्योग वाणिज्य संघका अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू एवं प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा यस कार्यक्रममा उपस्थित सम्पूर्ण उद्योगी व्यवसायज्यूहरूमा हार्दिक नमस्कार। म सौगात थापा, क्रम संख्या 2 पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन र तथा 72 वार्षिक अधिवेशनमा शोभा गौतम नेतृत्वको प्यानलबाट उद्योग उपाध्यक्षको पदमा उम्मेदवारी दिएको छु। सबैभन्दा पहिला रसुवामा आएको बाढ़ी तथा प्राकृतिक विपदको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछु। यस दुःखद घड़ीमा प्रभावित सम्पूर्ण परिवारप्रति हार्दिक संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। अब आफ्नो उम्मेदवारीको विषयमा केही कुरा राख्न चाहन्छु। म अंशुवडा ग्रुपको प्रबन्ध निर्देशक का रूपमा काम गर्दै आएको छु, साथै बगैंचा वेलनेस रिसोर्ट र पोखरा ट्रेडमलको व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएर काम गरेको छु। विगत 2 कार्यकाल यस संघको कार्य समिति सदस्यको रूपमा रहेर सेवा गर्ने अवसर प्राप्त गरेको छु। विगत समयमा मलाई मनोनित गर्नुहुने निवर्तमान अध्यक्ष आदरणीय पवन कुमार प्रजापतिज्यूप्रति मनैदेखि आभार तथा धन्यवाद व्यक्त गर्दछु र वर्तमान कार्यकालमा मलाई आफ्नो अमूल्य मत दिएर विजय गराउनु भएको सम्पूर्ण उद्योगी व्यवसायी तथा व्यवसायप्रति हृदयदेखि नै आभार व्यक्त गर्दछु। व्यवसाय सञ्चालनको क्रममा व्यवसायीले दैनिक भोग्नुपर्ने समस्या, चुनौती र अवसरलाई नजिकबाट अनुभव गरेको छु। त्यसैले मेरो उम्मेदवारीको मुख्य उद्देश्य युवा व्यवसायीको आवाजलाई संघको नेतृत्व र निर्णय प्रक्रियासम्म पुर्याउनु हो। आजको युवा रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने पनि क्षमता राख्दछ। युवालाई व्यवसायमा आउन प्रोत्साहन गर्दै उनीहरूलाई संघको नेतृत्व र नीति निर्माणमा जोड्न आजको आवश्यकता हो। तर यसको अर्थ अग्रजलाई पछि पार्ने होइन, अग्रजको अनुभव र युवाको ऊर्जा एकअर्काको परिपूरक हुन्। अग्रजबाट सिक्दै युवाबाट नयाँ सोच, प्रविधि र क्षमतालाई जोडेर संस्थाको साथ व्यवसायको हकितलाई उच्च प्राथमिकतामा राखेर पोखरा उद्योग वाणिज्य संघको संघलाई अगाडि बढाउन आजको आवश्यकता छ। निर्वाचन भएपछि युवा उद्यमीका लागि तालिम, व्यावसायिक परामर्श, नेटवर्किङ र डिजिटल बजार विस्तार कार्यक्रमलाई व्यवसायलाई दिने तथा अन्तर्राष्ट्रिय बजार व्यवसायलाई राष्ट्रिय बजारमा जोड्न निजी क्षेत्र शैक्षिक संस्थासँग सहकार्य गर्दै बलियो, भरपर्दो र भरोसाका केन्द्र का रूपमा रहेको पोखरा उद्योग वाणिज्य संघलाई उभ्याउन मेरो प्रयास रहनेछ। यसको लागि सम्पूर्ण उद्योगी व्यवसायीहरूको साथ मैले आज खोजेको छु। त्यसै गरी संघलाई अझै पारदर्शी, प्रविधि मैत्री र समावेशी र व्यवसाय मैत्री संस्था बनाउनु मेरो भूमिका अहम रहनेछ। सदस्यका समस्या सुन्ने, समाधानका लागि पहल गर्ने र व्यवसायको साझा सवालमा संघलाई प्रभावकारी आवाजका रूपमा स्थापित गर्न मेरो प्रतिबद्धता छ। यहाँनिरै मैले राख्नै पर्ने कुरा भदौ 2082 साल भाद्र 24 गते भएको यो जेएनजी आन्दोलनको कारण मेरो घर व्यावसायिक प्रतिष्ठानमा भएको आगजनी तोड सम्पूर्णलाई अवगत छ। सोही कारण संस्थाको गतिविधिमा प्रत्यक्ष रूपमा संलग्न हुन म सकेको थिइन। त्यही त्यो भयानक शोकलाई शक्तिमा बदल्दै म फेरि बिस्तारै उठ्दैछु। नयाँ जोश, जाँगर र ऊर्जाको साथ फेरि निरन्तरताका साथ संघमा र व्यवसायको सर्वोपरि हितको लागि अघि बढ्ने प्रयास गरेको छु। अन्त्यमा मेरो उम्मेदवारी पदको लागि मात्रै होइन, कामको लागि हो। अग्रजको अनुभव, युवाको ऊर्जा र सबै व्यवसायीको सहकार्यबाट पोखरा उद्योग वाणिज्य संघलाई अझै बलियो र प्रभावकारी संस्था बनाउन म प्रतिबद्ध छु। यस यात्रामा यहाँहरूको माया, साथ, सहयोग र आशीर्वादको अपेक्षा गर्दछु। जय उद्योगी, जय व्यवसायी। धन्यवाद।
1: धन्यवाद सौगात थापाज्यूलाई। अब यसपछि लालुपाते कृषि फार्म का ललित बहादुर कुँवरज्यूलाई म पोडियममा आमन्त्रण गर्दछु। तयारी अवस्थामा रहनको लागि वरिष्ठ उपाध्यक्ष तर्फका उम्मेदवार द मोडर्न अफसेट प्रेसका दिनेश चन्द्र बास्तोलाज्यूलाई अनुरोध गर्दछु।
11: धन्यवाद कार्यक्रम संचालक ज्यू। यस सभाका सभाध्यक्ष गोकर्णका दामु अधिकारी ज्यू र वर्तमान अध्यक्ष गोकर्ण कार्कीज्यू, पूर्व अध्यक्ष ज्यूहरू र के अरे विशेष अतिथिज्यूहरू अतिथिज्यूहरू र यस सभा हालमा उपस्थित हुनुभएका सम्पूर्णमा म दिवाकालीन नमस्कार व्यक्त गर्दछु। मेरो नाम ललित बहादुर कुँवर, पेसामा खाद्यान्न कृषि र पर्यटन व्यवसायमा आबद्ध छु। मेरो परिचय भनेको नै मेरो काम हो। म एउटा साधारण किसान परिवारको छोरो, मेरो पछाडि कुनै पूर्व अध्यक्षको हात नहोला तर सम्पूर्ण व्यवसायीहरूको साथ सहयोग र हौसलाले गर्दा नै मैले आज पोखरा उद्योग वाणिज्य संघको उद्योग उपाध्यक्षमा मैले आफ्नो उम्मेदवार प्रस्तुत गरेको छु र मैले कार्य समिति सदस्यमा रहेर कर व्यक्त गर्दछु। मेरो नाम ललित बहादुर कुँवर, पेसामा खाद्यान्न कृषि र पर्यटन व्यवसायमा आबद्ध छु। मेरो परिचय भनेको नै मेरो काम हो।

0: विभिन्न ठाउँमा मैले आफ्नै गाडीको पेट्रोल खर्च गरेर समय खर्च गरेर विभिन्न साथीहरूमा लिएर गएर विभिन्न संस्थाबाट चाहिँ तपाईँको विज्ञापन जुटाएर कार्यक्रम सञ्चालनमा मैले दुई वर्ष कार्यकालमा चाहिँ राम्रो भूमिका निर्वाह गरेको छु र मैले दुई वर्ष कार्यकालमा तपाईँको 31 बैठकमा 25 बैठकमा मैले भाग लिएको छु र 96 कार्यक्रममा 45 कार्यक्रममा मैले आफ्नो भाग लिएर संघमा 5 उपस्थित हुने व्यक्तिहरूमा 80% मेरो उपस्थिति रहेको छ र मेरो उपस्थिति नै मेरो कामले जनाउनेछ र आगामी दिनमा मैले यो संघमा उद्योगीहरूको हक र हितको प्रवर्तन संरक्षणमा साना मझौला तथा घरेलु उद्योगको प्रवर्तन र उद्योग व्यापार र प्रवर्तन बीच समन्वय गर्दै समृद्ध पोखरा निर्माणमा लाग्नेछु। पोखराको व्यापार उद्योग पर्यटन र उद्यमशीलतालाई उत्कृष्ट केन्द्र बनाउने अभियानमा म पोखरा उद्योग मार्फत लाग्नेछु। पोखरामा नयाँ लगानी भित्ताउन आवश्यक वातावरण निर्माणको लागि निरन्तर पहल गर्नेछु र उद्योगी बलियो भए अर्थतन्त्र बलियो रहन्छ र अर्थतन्त्र बलियो भए देश समृद्धि हुन्छ भन्ने नाराका साथ म अगाडि लाग्नेछु र साथै यो व्यवसायी एकबद्धता र हाम्रो प्राथमिकता आगामी दिनमा हाम्रो भूमिका रहनेछ भन्दै बलराम आचार्यको प्यानललाई सम्पूर्णलाई जिताउनु हुन अनुरोध गर्दै र यो 36 महाधिवेशन तथा 72 अधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै मेरो सानो परिचय यहाँ अन्त्य गर्छु। हस्त नमस्कार। जय उद्योगी, जय व्यवसाय।
1: धन्यवाद ललित बहादुर कुमार सरलाई। अब यसपछि हामी वरिष्ठ उपाध्यक्षका उम्मेद्वारतर्फ जाँदैछौ। आफ्नो मन्तव्यको लागि द मोडर्न अफसेट प्रेस का दिनेश चन्द्र बास्तलाज्यूलाई म यहाँ हार्दिक आमन्त्रण गर्दै तयारी अवस्थामा रहनको लागि माछा पुछ्रे ट्रेड लिङ्क एन्ड सप्लायर्सका टीकाराम सुवेदीज्यूलाई अनुरोध गर्दछु।
2: उपस्थित सम्पूर्ण महानुभावलाई नमस्कार। धन्यवाद कार्यक्रम सञ्चालक तथा यस निर्वाचन समितिमा रहनुभएका टीकाराम सर, निर्वाचन समितिका संयोजकज्यू, सदस्यज्यू तथा सल्लाहकारज्यूहरू, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीज्यू, यस संघका पूर्व अध्यक्षज्यूहरू, उपस्थित सम्पूर्ण व्यवसायी मित्रहरू तथा यस कार्यक्रमलाई टेलिभिजन मार्फत र एफएम रेडियो मार्फत हामीलाई सुनिरहनुभएका सम्पूर्ण उद्योग व्यवसायी मित्रहरू एवं उपस्थित पत्रकार साथी एवं महिला तथा सज्जन वृन्दहरू, 2011 सालमा स्थापना भएको यो गर्विलो इतिहास भएको पोखरा उद्योग वाणिज्य संघको आज निर्वाचन 36 महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित उम्मेद्वार परिचय कार्यक्रममा मैले आफ्नो परिचय दिन गइरहेको छु। मेरो नाम दिनेश चन्द्र बास्तोला, मेरो स्थायी घर पोखरा 11 फुलबारी। पेसाले म प्रिन्टिङ एण्ड पब्लिकेशनमा आबद्ध छु। म द मोडर्न अफसेट प्रेसको सञ्चालक रै काम गर्दै आइरहेको छु र सामाजिक हिसाबले म लायन्स क्लब अफ पोखरा फेवालेसिटको पूर्व अध्यक्ष भई काम गरिसकेको छु भने त्यसै गरी रोटरी क्लब अफ पोखरा न्यू रोडको पनि पूर्व अध्यक्ष रहेर सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छु। ती सामाजिक क्षेत्रका अलावा मेरो पूर्ण परिचय त यस पोखरा उद्योग वाणिज्य संघको संलग्नताले पनि पुष्टि गर्छ होला जस्तो लाग्छ। म 2075-77 प्रत्यक्ष निर्वाचित सदस्यको रूपमा यहाँ प्रवेश गरेको थिएँ। त्यसै गरी 2077-79 पनि म पूर्ण प्रत्यक्ष निर्वाचित सदस्यको रूपमा रहेर काम गर्ने अवसर पाएँ। त्यसै गरी 79-81 म यस संघको कोषाध्यक्षको रूपमा रहेर काम गरेको छु भने त्यसै गरी हाल म यस संघको उद्योग उपाध्यक्षको रूपमा रहिरहेको छु र म आफ्नो परिचयकै क्रममा म आफूलाई यस पोखरा उद्योग वाणिज्य संघको आगामी 36 महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको रूपमा मैले यहाँहरूमाझ आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु।

क्रम संख्या रहेको छ दुई यस क्रममा मैले पोखरा उद्योग वाणिज्यमा गएर बिताएका मेरा दिनहरूले नै मेरो परिचयमा केही टेवा पुर्याएको छ भन्ने मैले महसुस गरेको छु। पोखरा उद्योग वाणिज्यको 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशनको प्रक्रिया चलिरहँदा देश भोटेकोशीकोमा आएको बाढीले निम्त्याएको अकल्पनीय दुःखको क्षणमा छ। सयौंको ज्यान गएको छ, हजारभन्दा बढी बेपत्ता भएका छन्। म बाढीमा परेर ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु र घाइतेहरूको कुशलताको कामना व्यक्त गर्दछु। र त्यस्तै उद्धार र राहत पुनर्स्थापनाका कार्यहरूमा जुट्नुहुनेप्रति पनि म उहाँहरूलाई हार्दिक सम्मान व्यक्त गर्दछु। राज्यको तर्फबाट प्रभावकारी उद्धारको व्यवस्था होस् भन्न चाहन्छु। प्राकृतिक विपदलाई टार्न सकिँदैन, तर पूर्व तयारीले क्षति कम गराउँछ। यता पोखरामै पनि हिजो एक दुःखद घटना घटेको छ। नालीमा बगाएर आमा छोरीको ज्यान गुमेको छ। पर्यटकीय सहर पोखराका निम्ति लज्जाको विषय हो यो। मृतक परिवारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। पोखराको व्यापार खस्केको छ। यस्तो हुनुमा सड़क निर्माणसँगै नयाँ बस्ती तथा बजारको विकास धेरै घरमै सामना पुर्याउने व्यापारको ट्रेन्ड अघि बढेको छ। पोखराको व्यापार खस्केको छ। यसमा जनसंख्याको वृद्धि दर पनि कमिरहेको छ र घरमै सामान पुर्याइदिने व्यवसायहरूले गर्दाखेरि पनि यसको ट्रेन्ड खस्कँदै गएको छ। यस अवस्थामा युवाहरू विदेशीको अवस्थामा यहाँ रहेका उपभोग गर्ने क्षमता घटेको छ। धेरै मान्छे हुँदा स्वत उपभोग बढ्छ। पछिल्लो समय पोखराको बस्ती विकास पनि बढ्न सकेको छैन। यो सत्यतालाई पोखरा उद्योग वाणिज्यले मनन गर्नुपर्छ। 2001 सालमा खुलेको न्यू रोड अहिलेसम्म किन

0: धन्यवाद वरिष्ठ उपाध्यक्ष पद का उम्मीदवार दिनेश चंद्र सरलाई यसपछि वरिष्ठ उपाध्यक्ष पदकै अर्का उम्मेदवार माछा पुछ्रे ट्रेड लिंक एण्ड सप्लायर्स का श्री टीकाराम सुवेदी ज्यूलाई यहाँ आमन्त्रण गर्दै तयारी अवस्थामा रहनको लागि अध्यक्ष पदका उम्मेदवार सुप्रीम सप्लायर्स का शोभा गौतम ज्यूलाई अनुरोध गर्दछु।
1: धन्यवाद टीकाराम सर। पोखरा उद्योग वाणिज्य संघको 36 औं महाधिवेशनका निर्वाचन समितिका संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामु अधिकारीज्यू, यस्तै गरी वर्तमान अध्यक्ष गोकर्ण कार्कीज्यू, पूर्व अध्यक्षज्यूहरू, निर्वाचन समितिका सदस्यज्यूहरू, उपस्थित सम्पूर्ण आम व्यवसायीज्यूहरू, पत्रकार मित्रहरू, यस कार्यक्रमलाई प्रत्यक्ष रूपमा देश विदेशबाट हेर्नुभएका सम्पूर्ण नेपालीहरूमा सर्वप्रथम म टीकाराम सुवेदीको तर्फबाट दीर्घकालीन नमन व्यक्त गर्दछु। मेरो नाम टीकाराम सुवेदी, कर्म संख्या 1, 36 औं महाधिवेशनमा शोभा गौतम प्यानलबाट मेरो उम्मेदवारी वरिष्ठ उपाध्यक्षमा रहेको छ। मेरो व्यावसायिक प्रतिष्ठानहरू माछापुछ्रे गार्मेन्ट एण्ड होजियारी उद्योग पोरपाइटर, माछापुछ्रे स्वेटर उद्योग पोरपाइटर, माछापुछ्रे सरल उद्योग पोरपाइटर, माछापुछ्रे ट्रेडिङ एण्ड सप्लाइज मेरो आउटलेट रहेको छ पोखरा 4 पराजुली मार्ग। यस्तै गरी मेरो माछापुछ्रे सप्लाइज काठमाडौँ ओटू भीआईपी गल्लीमा रहेको छ। मेरो आबद्ध संघ संस्थाहरू पोखरा उद्योग वाणिज्य संघको 2 कार्यकाल कार्य समिति सदस्य, थोक व्यवसायी संघ कास्कीको निवर्तमान अध्यक्ष, लायन्स क्लब अफ पोखरा माउन्टेन भ्यू सिटीको संस्थापक अध्यक्ष। मेरो प्रतिबद्धताहरू हामीले शोभा गौतम प्यानलबाट 14 बुद्धि प्रतिबद्धता प्रेस मिटबाट सार्वजनिक गरिसकेका छौं। यसमा अहिले पछिल्लो क्रममा केही घटनाक्रमहरू घटेको हुनाले मैले यसमा थोरै थप केही मुद्दाहरू ल्याएको छु। मेरो 30 वर्ष लामो उद्योग सञ्चालनमा अनुभवको कारण मेरो उद्योगिक व्यवसायीहरूलाई कसरी संरक्षण र त्यसलाई कसरी परिवर्तन गर्ने भन्ने कुरामा पहल कदमी रहनेछ। यस्तै गरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरे पनि स्तरीय पर्यटन भित्राउन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू भए तापनि त्यसलाई अन्य थप देशहरूमा उडान थप गरी अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता गर्ने सम्बन्धित निकायमा पहल कदमी रहनेछ। पोखरालाई व्यावसायिक हब बनाउनको लागि कोराला नाकामा चाइना तर्फबाट सम्पूर्ण पूर्वाधार तयार भइसकेको छ, तर नेपालको तर्फबाट भने कुनै पूर्वाधारहरू तयार छैन। त्यसमा भन्सार गर्न ब्याङ्कको स्थापना गर्नुपर्छ, त्यहाँ भवनहरूको निर्माण हुनुपर्छ। त्यो कुनै पनि पूर्वाधार तयार नभएको कारण सम्पूर्ण पूर्वाधारहरू तयार गर्न स्तर उन्नतिको लागि हाम्रो पहल कदमी रहनेछ। पोखरा वरपरका कृषि व्यावसायिक गर्दै पर्यटन जोड्ने सके आर्थिक स्तर उकास्न सकिने हुँदा सम्बन्धित निकायमा हाम्रो पहल कदमी रहनेछ। टीममा मिलेर पोखरा उद्योग वाणिज्य संघको नेतृत्वमा ठूलो संयुक्त लगानी गरेर साना साना पुँजीलाई ठूलो लगानीमा परिणत गर्ने पहल गर्नेछ। व्यवसायलाई पनि हरेक समस्याको सामना गर्ने हाम्रो टीम प्रतिबद्धता छ। अन्त्यमा यही 10 गते भोटेकोसीमा आएको विनाशकारी बाढीमा परिज्यान गुमाउनु हुने सम्पूर्ण जनहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। यही भदौ 20 र 21 गते हुने 36 औं महाधिवेशनमा म टीकाराम सुवेदी वरिष्ठ पदको उपाध्यक्षमा उम्मेद्वार रहेको हुँदा सम्पूर्ण व्यवसायीहरूले मलाई अमूल्य मत प्रदान गरी अत्याधिक बहुमत साथ विजय गराइदिनु हार्दिक अनुरोध गर्दछु। हस्, नमस्कार। जय उद्योग, जय व्यवसाय।
0: धन्यवाद वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार टीकाराम श्रीवेदीज्यूलाई। अब हामी यस कार्यक्रमको अर्को अझ बढी महत्वपूर्ण क्षणमा प्रवेश गरेका छौं। अध्यक्षका पदको उम्मेद्वारहरूको हामी मन्तव्य सुन्नेछौं। उहाँहरूलाई समय 10 मिनट, 8 मिनटमा जनाऊ घण्टी बज्नेछ र त्यसपछि 10 मिनट पूरा भइसकेपछि अर्को घण्टी बजेर माइक स्विच अफ हुने बेहोरा पुनः स्मरण गराउँदै यस कार्यक्रमलाई हाम्रो पब्लिक 4K टेलिभिजन, सिटी 1 टेलिभिजन, अन्नपूर्ण एफएम र एभरेस्ट एफएमले प्रत्यक्ष प्रसारण गरिरहेको पनि म यहाँ सूचित गराउन चाहन्छु भने पोखरा उद्योग वाणिज्य संघको पीसीसीआई फेसबुकबाट पनि लाइभ भइरहेको बेहोरा जानकारी गराउँदै अबको यो पोडियममा सुप्रिम सप्लायर्सका शोभा गौतमज्यूलाई दिन चाहन्छु भने तयारी अवस्थामा रहनको लागि नव आचार्य फेन्सी स्टोर्सका बलराम आचार्यज्यूलाई अनुरोध गर्दछु।
2: धेरै धेरै धन्यवाद कार्यक्रम सञ्चालकज्यू। पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशनको उम्मेद्वार परिचय कार्यक्रमका सभापति निर्वाचन समिति संयोजकज्यू, पोखरा उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पूर्व अध्यक्षज्यूहरू, निर्वाचन समितिका सल्लाहकारज्यूहरू एवं सदस्यज्यूहरू तथा प्रत्यक्ष एवं विभिन्न माध्यमबाट जोडिनु भएका सम्पूर्ण उद्योगी व्यवसायीज्यूहरूमा सादर नमस्कार। सर्वप्रथम त भोटे कोशी नदीमा आएको अप्रत्याशित बाढ़ीबाट ज्यान गुमाउनुभएका सम्पूर्ण प्रति हार्दिक श्रद्धांजलि एवं उहाँहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दछु। बेपत्ता हुनुभएकाहरूको सकुशल उद्धारको कामना गर्दछु। साथै यस विपदको घड़ीमा प्रभावित सम्पूर्णमा धैर्य धारण गर्ने शक्ति माता विन्दवासिनी माताले प्रदान गरून् भन्दछु। पोखरामा हिजो मात्रै नालीको भेलले बगाउँदा आमा र छोरीको निधनको खबरले स्तम्भ बनाएको छ। यस विषम परिस्थितिका बावजुद पनि पूर्व निर्धारित निर्वाचन कार्यक्रम अन्तर्गत आज हामी यस उम्मेद्वार परिचय कार्यक्रममा सहभागी भएका छौं। पोखरा उद्योग वाणिज्य संघलाई आजको अवस्थामा ल्याइ पुर्याउन आफ्नो अमूल्य योगदान समय र नेतृत्व प्रदान गर्नुहुने अग्रज दिवंगत पूर्व अध्यक्षज्यूहरूप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु। साथै संघको संस्थागत विकास र उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सम्पूर्ण पूर्व अध्यक्षज्यूहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। म शोभा गौतम, मेरो घर कास्कीकोट, हाल पोखरा 5 पर्स्याङमा बस्दै आइरहेकी छु। कानून विषयमा स्नातक अध्ययनरत म अमेरिका, जापान, चाइना लगायत विभिन्न देशहरूको भ्रमण गरिसकेको छु। पेसा व्यवसायको कुरा गर्नुपर्दा सुप्रिम सप्लायर्स मार्फत लुब्रिकेन्ट व्यवसाय, पुष्पाञ्जली फेसन एन्ड इभेन्ट र सफल एडभर्टाइजिङ मार्फत इभेन्ट म्यानेजमेन्ट तथा मार्केटिङ, रेस्टुरेन्ट, कृषि र ग्रोसरी व्यवसायमा समेत आबद्ध रहेको छु। सामाजिक संलग्नताको कुरा गर्नुपर्दा मानव सेवा आश्रम, लायन्स क्लब लगायत थुप्रै सामाजिक संघ संस्थामा सक्रिय रूपमा सेवा गर्ने अवसर प्राप्त गरेकी छु। अब मेरो 26 वर्षको व्यावसायिक यात्राको कुरा गर्न चाहन्छु। आजभन्दा करिब 26 वर्ष अघि आवश्यकता भनौँ या बाध्यता, भाग्य भनौँ या परिस्थिति, म यही संघको अगाडि एउटा सानो चिया पसल सञ्चालन गर्न पुगे। न बैंक थियो, न बैंक खाता नै थियो, न व्यवसाय बारे कुनै विशेष जानकारी, कलिलो उमेरमा व्यवसाय के हो भन्ने नै राम्रोसँग नबुझै मैले व्यवसाय सुरु गरे। तर यही संघको अगाडि व्यवसाय सुरु गरेका कारण बिस्तारै मैले व्यवसाय के हो, व्यवसायका समस्या के हुन्, बजार कसरी चल्छ, व्यवसायलाई कसरी अगाडि बढाउनु पर्छ भन्ने कुरा सिक्दै गए। कठिन पारिवारिक समयका बावजुद पनि मैले आफ्नो व्यवसायलाई निरन्तर अगाडि बढाए। करिब 7 वर्षपछि मैले महेन्द्र पुलमा पुष्पाञ्जली ब्युटी पार्लर सञ्चालन गरे। त्यो समय ब्युटी पार्लर व्यवसायलाई हेर्ने सामाजिक दृष्टिकोण आजको जस्तो सहज थिएन, तर मैले त्यसलाई चुनौतीका रूपमा लिएर करिब 8 वर्ष त्यही व्यवसायमा बिताए र पछिल्लो करिब 11 वर्षदेखि विभिन्न व्यवसायमा आबद्धै हुँदै आज यहाँसम्म आइपुगेकी छु। मेरो पुरानो व्यवसाय यही संघको अगाडि भएकै कारण धेरै अग्रज उद्योगी व्यवसायीहरूसँग नजिकिने अवसर पाए। उहाँहरूको प्रेरणा र साथले 2073 सालमा पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्य बन्ने सुनौलो अवसर प्राप्त गरे यो अवसर प्राप्त गर्नुहुने संघका निवर्तमान अध्यक्ष पवन कुमार प्रजापति हुनुहुन्थ्यो। त्यसपछि मैले एउटा सपना बुने, अब यही संघको नेतृत्वमा पुग्नुपर्छ। विस्तारै अग्रज दिदीहरू तथा अग्रज उद्योगी व्यवसायहरूको साथ र विश्वास प्राप्त गर्दै विभिन्न उपसमितिमा काम गर्ने अवसर पाए। त्यसपछि कार्य समिति सदस्यमा सर्वाधिक मत सहित निर्वाचित भए। उपमहासचिव हुँदै आज संघको महासचिवको जिम्मेवारीमा छु। म सधैँ जुनसुकै पदमा रहे पनि काम गर्न मन पराउने व्यक्ति हुँ। मलाई दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने मेरो बानीमा कहिल्यै परिवर्तन आएन। मैले कामलाई पदको अधिकारका रूपमा होइन, सेवाको अवसरका रूपमा हेरे। आज म अध्यक्ष जस्तो गरिमामय पदमा आफूलाई उभ्याउँदै गर्दा अझै एउटा जुझारू, समावेशी र सशक्त टीम सहित प्रस्तुत भएकी छु। त्यसैले म आफूलाई अझ बढी जिम्मेवार महसुस गरिरहेकी छु। अब स्वाभाविक प्रश्न आउँछ, के का लागि अध्यक्ष, किन अध्यक्ष? म भन्छु, मेरो आजसम्मको सेवाको आधारलाई अझ व्यापक बनाउन अध्यक्ष, भोलिको सेवाभावलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन अध्यक्ष, व्यवसायीका समस्या सुन्ने मात्र होइन समाधानका लागि परिणाम निकाल्न अध्यक्ष, र यही उद्देश्यका साथ हामीले 14 बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छौं। हामी पहिलो प्राथमिकता हुनेछ संघलाई सबै उद्योगी व्यवसायीको साझा घरका रूपमा स्थापित गर्नु। त्यसका लागि संस्थागत सुदृढीकरणदेखि व्यवसायीको हकित र समस्याको प्रभावकारी पैरवीसम्मका कामलाई प्राथमिकता राख्नेछौ। कृषि तथा पर्यटन प्रवर्धन, युवा उद्यमशीलता विकास, महिला उद्यमशीलता सशक्तिकरण अभियान, वित्तीय साक्षरता अभियान, सिप विकास तथा उद्यम प्रवर्धन साथै पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई यसको आकांक्षा अनुरूप सञ्चालन र प्रभावकारी उपयोगका लागि आवश्यक पहल गर्नेछौ। त्यसै गरी व्यवसायीका समस्या र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय, पार्किङ बजार तथा फुटपाथ व्यवस्थापन, व्यवसाय मैत्री नीति निर्माणका लागि नीतिगत पैरवीलाई प्राथमिकताका साथ अगाडि बढाउनेछौ। साथै मेड इन पोखरा अभियानलाई थप विस्तार र प्रभावकारी बनाउँदै पोखरामा उत्पादित वस्तु तथा सेवाको पहिचान प्रवर्धन र बजार विस्तार सँगसँगै अन्तर्राष्ट्रिय सम्बन्धलाई विशेष जोड़ दिनेछौ। यी केवल घोषणाका विषय होइनन्, व्यवसायीको वास्तविक आवश्यकता र पोखराको आर्थिक विकाससँग जोड़िएका हाम्रो टीमका प्राथमिक एजेण्डा हुन्। र यी सबै काम कुनै एक व्यक्ति वा एउटा समूहको प्रयासका रूपमा होइन, सबै उद्योगी व्यवसायीको सहभागिता, सुझाव र सहकार्यमा अघि बढाउनेछौ। किनकि हाम्रो स्पष्ट सोच छ, संघ कसैको होइन, सबैको साझा घर हो। नेतृत्व कसैको व्यक्तिगत उपलब्धि होइन, व्यवसायीको सामूहिक जिम्मेवारी हो। आदरणीय उद्योगी व्यवसायीज्यूहरू, तस्विर छर्लङ्ग छ, तथ्य र डाटाले प्रष्ट बोल्छ, र तपाईँहरूसँग मेरो भेटले पनि प्रष्ट भन्छ। म निरन्तर तपाईँहरूसँग छु, केवल चुनावी घर दैलोमा होइन। वर्तमान अध्यक्षज्यूको कार्य समितिले मलाई दिएको जिम्मेवारी अनुसार मैले विभिन्न कामहरू गर्ने अवसर पाएँ। चाहे जीआईजेडको कार्यक्रम संयोजकको रूपमा वित्तीय साक्षरता कार्यक्रम होस्, चाहे न्यू रोडको पार्किङ समस्याको समाधानका लागि गरिएको पहल होस्, चाहे छेन्दु पोखरा उडान समन्वयको जिम्मेवारी नै किन नहोस्, यी केही प्रतिनिधि उदाहरण मात्र हुन्। यी कामहरूले एउटा कुरा प्रमाणित गर्दछन्, मैले संघलाई कति समय दिए, महासचिवको जिम्मेवारीमा रहेर व्यवसाय र संघसँग कति नजिक रहेर काम गरे, र जिम्मेवारी पाएपछि त्यसलाई कसरी पूरा गरे। त्यसैले आज म तपाईँहरूमा केवल अध्यक्ष बनेपछि गर्छु भनेर आएको होइन, हिजो पनि गरे, आज पनि गरिरहेकी छु, र भोलि अझ बढी गर्ने प्रतिबद्धता सहित तपाईँहरूमा आज उभिएकी छु। मेरो उम्मेदवारीको सबैभन्दा बलियो आधार यही हो, भविष्यको बाचा मात्र होइन विगतको कामको प्रमाण। म बाचा होइन प्रतिबद्धता गर्दछु, म आश्वासन होइन परिणाम दिन्छु। यी दुई दृढ विश्वासका साथ मलाई अध्यक्षमा सहित मेरो टीमलाई अमूल्य मत प्रदान गरिदिनु हुन अनुरोध गर्दछु। आज म यहाँ उभिँदा म केवल शोभा गौतम मात्र होइन, हजारौं संघर्षशील महिला उद्यमीहरूको प्रतिनिधि आवाज भएर उभिएकी छु। यति बेला 26 वर्ष अघिको त्यो दिन सम्झन्छु, संघको अगाडि एउटा सानो चिया पसलबाट शुरू गरेको मेरो यात्रा, अनि आजको दिन सम्झन्छु। त्यही संघको अध्यक्ष पदमा उम्मेद्वार भएर तपाईँहरू समक्ष उभिएकी छु। त्यो यात्रामा संघर्ष थियो, चुनौती थियो, असफलता पनि थियो, तर हरेक कठिनाईले मलाई केही सिकायो, हरेक अवसरले अगाडि बढ्न प्रेरणा दियो र हरेक अग्रजको साथले नेतृत्व गर्न हौसला दियो। त्यसैले आज म यहाँहरू समक्ष कुनै ठूलो दावी गर्न होइन, आफ्नो 26 वर्षको व्यावसायिक अनुभव, लामो सामाजिक सेवाको लगाव र पोखरा उद्योग वाणिज्य संघको संस्थागत अनुभवलाई आधार बनाएर विश्वास माग्न आएकी छु। मलाई एकपटक विश्वास गर्नुहोस्, मलाई मतदान गर्नुहोस्, तपाईँहरूको विश्वासलाई जिम्मेवारीमा बदल्ने छु। विश्वास तपाईँहरूको जिम्मेवारी मेरो। धन्यवाद। जय उद्योगी, जय व्यवसाय।
0: धन्यवाद अध्यक्ष पदका उम्मेद्वार शोभा गौतमज्यूलाई। अब यसपछि अर्का उम्मेद्वार, अध्यक्ष पदका उम्मेद्वार नव आचार्य फेन्सी स्टोर्सका बलराम आचार्यज्यूलाई म यहाँ हार्दिक आमन्त्रण गर्दछु भने तयारी अवस्थामा रहनको लागि एलिगेन्स ट्रेड सेन्टरका उत्तम मान बुद्धाचार्यज्यूलाई अनुरोध गर्दछु।
3: व्यवसायी उद्योगीका मर्का बुझेको छु, व्यवसायी उद्योगीका मर्का बुझेको छु। वर्षौंदेखि समाधानको लागि जुधेको छु, वर्षौंदेखि समाधानको लागि जुधेको छु। शिक्षा स्वास्थ्य प्रविधिमा जोड दिन्छु मैले, शिक्षा स्वास्थ्य प्रविधिमा जोड दिन्छु मैले। जल्दा बल्दा समस्यामा अघि बढ्छु पहिले, जल्दा बल्दा समस्यामा अघि बढ्छु पहिले। पोखरा उद्योग वाणिज्य संघको 36औं महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित उम्मेद्वारहरू बीचको परिचयात्मक कार्यक्रमका सभाध्यक्ष एवं निर्वाचन समितिका अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघका पूर्वाध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय पूर्व सदस्य आदरणीय दामु अधिकारीज्यू, यसै गरी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य आदरणीय गोकर्ण कार्कीज्यू, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री माननीय बिन्दु कुमार थापाज्यू, त्यसै गरी संघका पूर्व अध्यक्ष सञ्जय बहादुर कोइरालाज्यू, संघका पूर्व अध्यक्ष आदरणीय नारायण कोइरालाज्यू, निर्वाचन समितिका सह संयोजक टीकाराम सापकोटाज्यू लगायत समितिका सदस्यज्यूहरू, यस संघका पदाधिकारी एवं सम्पूर्ण उम्मेद्वार साथीहरू, संघमा आबद्ध विभिन्न वस्तुगत संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीज्यूहरू, पोखरा उद्योग वाणिज्य संघका सम्पूर्ण यस संघका आधार स्तम्भ तपाईँ साधारण सदस्यज्यूहरू, संचारकर्मी एवं पत्रकारज्यूहरू, उपस्थित सम्पूर्ण महानुभावहरूमा म दिवाकालीन नमन व्यक्त गर्न चाहन्छु। मेरो परिचय तपाईँहरू लगभग धेरैलाई अवगत नै छ, तैपनि आज एउटा यो परिचयात्मक कार्यक्रम रहेको हुँदा म संक्षिप्तमा मेरो परिचय दिन चाहन्छु। मेरो नाम बलराम आचार्य, मेरो व्यावसायिक फर्मको नाम नव आचार्य फेन्सी स्टोर्स पोखरा एक बगर, मेरो जन्म पोखरा महानगरपालिका वडा नम्बर 16 साबिक अर्मला गाविस वडा नम्बर 3 हरिपाउ। मैले मेरो परिचय दिइरहँदा विशेष गरी म यस संघमा 2063 सालमा साधारण सदस्यको रूपमा मैले यहाँ सदस्यता प्राप्त गरेको थिएँ। तत्पश्चात मैले मेरो व्यवसायलाई अगाडि बढाउँदै आज 32 वर्षसम्म एउटा पेसामा निरन्तर रहिरहँदै रहँदा 2071 सालमा तत्कालीन अध्यक्ष माननीय अहिले बिन्दु कुमार थापाज्यू हुनुहुन्छ, उहाँको कार्यकालमा मनोनित भएर मैले 71-73 यहाँ सेवा गर्ने अवसर पाएको थिएँ। त्यसै गरी 75-77 म खुल्ला सदस्यको रूपमा यस संघमा विजय भएर तपाईँहरूले मलाई काम गर्ने अवसर दिनुभएको थियो। त्यही अनुरूप 77-79 नारायण कोइरालाज्यूको कार्यकालमा मैले कोषाध्यक्षको रूपमा मेरो कोषाध्यक्षको भूमिका निर्वाह गरिसकेको हजुरहरूलाई अवगत नै छ। 2079 पवन कुमार प्रजापतिज्यूको कार्यकालमा महासचिवको भूमिकामा रहेर मैले कार्य सम्पादन गरेको यहाँहरूलाई अवगत नै छ र वर्तमान अहिले 2081-83 म उपाध्यक्ष वाणिज्य पदमा रहेको पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु र म विभिन्न धेरै संघ संस्थाहरूमा आबद्ध छैन जिम्मेवारी पदमा पनि म अहिले रहेको छैन म अहिले पोखरा उद्योग वाणिज्य संघको वर्तमान उपाध्यक्ष फेन्सी तथा रेडीमेड व्यवसाय संघ कास्कीको पूर्व महासचिव एवं सल्लाहकार आचार्य सेवा समाज कौडीगुत्र नेपालको केन्द्रीय अध्यक्ष हरिपाउ ढिकीडाँडा विकास मञ्चको सल्लाहकार परेली बचत तथा ऋणी सहकारी संस्था लिमिटेडको संस्थापक अध्यक्ष बगर कल्याणकारी व्यवसाय समितिको सल्लाहकार सामुदायिक सेवा केन्द्र बगरको सदस्य लायन्स क्लब अफ पोखरा माउन्टेन भ्यू सिटीको पूर्व अध्यक्ष नेपाल रेसकर्स सोसाइटी कास्कीको आजीवन सदस्य नवआदर्श सामुदायिक विकास समाजको आजीवन सदस्य क्षयरोग निवारण संघको आजीवन सदस्य लगायतका विभिन्न सामाजिक संघ संस्थाहरूमा म आबद्ध रहेको पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु र मैले म भनेर कहिल्यै पनि सम्बोधन गर्दिन म एकल एउटा व्यक्तिले केही सम्पादन गर्न पनि सक्दिन केही कार्ययोजना निर्णयमा पुर्याउन पनि सक्दिन मैले मेरो समूहको साथीहरूले अहिले बलराम आचार्यको समूह भनेर प्रस्तुत भइसक्नु भएको छ सामूहिक रूपमा मैले केही प्रतिबद्धताहरू तपाईँहरूमा लिएर आएको छु यी प्रतिबद्धताहरू पनि पस्किने तपाईँहरूसँग मैले अनुरोध गर्दछु व्यावसायिक ऐक्यबद्धता हाम्रो प्रतिबद्धता भनेर हामीले स्लोगन राखेका छौं हामीले अहिले यदि मेरो अध्यक्षतामा तपाईँहरूले विश्वास गरेर हाम्रा साथीहरूलाई विजय गराउनुभयो भने हामीले युवा उद्यमीहरूलाई उद्यमशीलताको लागि सहजीकरण गर्ने बेरोजगार र व्यवसायीलाई एकै थलोमा रोजगार मेला अर्धवार्षिक रूपमा सञ्चालन डिजिटल प्लेटफर्मको निर्माण गर्ने पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन तथा व्यापारिक गन्तव्यका रूपमा विकास गर्न निजी क्षेत्रसँग सहकार्य समन्वय गरी उत्कृष्ट गन्तव्य बनाउन पहल गर्ने व्यवसाय दर्ता नवीकरण कर तथा अनुमति प्रक्रियालाई सरल र व्यवसाय मैत्री बनाउन पहल गर्ने स्थानीय उत्पादक र ठूला व्यवसायी बीच B2B सम्बन्ध विस्तार गर्ने पोखरालाई डिजिटल हब ज्ञानको राजधानी नलेज क्यापिटल हब बनाउन पहल गर्ने शुरूआत गर्ने सरकारी निकायसँग सहकार्य साझेदारी समन्वय गरी नीतिगत समस्या समाधानका लागि साझा संवाद मञ्च निर्माण गर्ने निजी क्षेत्रका बीचमा भएका समस्या हेर्ने गरी एउटा समन्वय समिति निर्माण गर्ने सबै क्षेत्र हेर्ने क्षेत्रगत समितिलाई अधिकार सहित गठन गर्ने बिना धितो व्यावसायिक योजना बमोजिम ऋणको व्यवस्था र नव उद्यम प्रवर्धनलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने युवाहरूलाई यही नै रोजगारी र स्वरोजगारमा जोड्न विशेष कार्यक्रम बनाइने जस्तै आवर बेस्ड जब सहुलियत कार्यक्रम साझेदारीमा सुरुवात गर्ने व्यावसायिक मेलमिलाप केन्द्र गठन गर्न पहल गर्ने म यहाँहरूलाई यो परिचयकै सन्दर्भमा के आग्रह गर्छु भने आज हामी व्यवसायीहरू प्रतापित भएका छौं आज युवाहरू विदेश पलायन भएका छन् कारण के हो त्यसको कारणतिर हामी गएका छैनौं हामीले भन्ने गरेका छौं हामीले फोरममा बोल्ने गरेका छौं युवालाई विदेश जानबाट रोक्नुपर्छ होइन म त्यसमा म विश्वास गर्दिन युवालाई यहाँ स्थापित गर्नुपर्छ युवालाई यहाँ स्वरोजगार बनाउनुपर्छ तिनै उद्देश्यका साथ हामीले यी प्रतिबद्धता 12 बुँदे प्रतिबद्धताहरू ल्याएका छौं यी 12 बुँदे प्रतिबद्धताहरूलाई हामी सम्भव भएसम्म पूर्ण रूपले सम्पादन गर्नेछौ र अहिले वर्तमान हाम्रो कार्य समिति गोकर्ण कार्कीज्यूको अध्यक्ष कार्यकालमा रहेका बाँकी अघिल्लो पटकका प्रतिबद्धतालाई पनि पूर्णता दिँदै भइपरि आउने समस्याहरूलाई पनि सम्बोधन गर्दै मलाई आशा छ म बलराम आचार्य आज नौलो अनुहार होइन तपाईँहरूले मलाई पटकौं पटक आज 12 वर्षमा खोलो पनि फर्कन्छ भने जस्तो धेरै पटक विश्वासका साथ मतदान गर्नुभएको छ तपाईँहरूको मतलाई मैले खेर जान दिएको छैन तपाईँहरूको शिर झुक्ने काम गरेको छैन आगामी यो भदौ 2021 गते हुने 36औं महाधिवेशनमा पनि म बलराम आचार्य अध्यक्ष पदको प्रत्याशी उम्मेदवार क्रम संख्या 3 लाई र मेरा समूहका पदाधिकारी साथीहरूलाई नि यहाँहरूको अमूल्य मत प्रदान गरी मेरो टिमलाई अत्याधिक बहुमतका साथ विजय गराइदिनु होला भन्ने हार्दिक अपील गर्दै मेरो आफ्नो छोटो परिचयलाई यहीँ अन्त्य गर्छु। धन्यवाद, नमस्कार। जय उद्योगी, जय व्यवसायी।
0: धन्यवाद अध्यक्षका प्रत्याशी बलराम आचार्य सर। हामी बीच अझै दुईजना अध्यक्षको मन्तव्य बाँकी नै छ र धेरै निर्वाचन समितिका धेरै सूचनाहरू पनि छन्। म एउटा सूचना यहाँ भन्न गइरहेको छु। पोखरा उद्योग वाणिज्य संघको 36 महाधिवेशन तथा 72 वार्षिक अधिवेशनको समुद्घाटनको दिन 2083 भाद्र 20 गते शनिबार बिहान 9:30 बजेबाट बिहान 11 बजेसम्म संघको सभा हालमा सम्पूर्ण सदस्य महानुभावहरूलाई बिहानको खानाको व्यवस्था गरिएको छ। पहिला हामी खाना खान्छौँ, त्यसपछि खाना पश्चात अधिवेशनको समुद्घाटन बिहान यही हलमा 11 बजेबाट सुरु हुने जानकारी गराउँदै सम्पूर्ण सदस्यज्यूहरूलाई उपस्थितको लागि हार्दिक निमन्त्रणा पनि गर्दछौ। अब यसपछि एलिगेन्स ट्रेड सेन्टरका अध्यक्ष पदका उम्मेद्वार उत्तममान बुद्धाचार्यज्यूलाई म यो पोडियममा आमन्त्रण गर्दछु भने तयारी अवस्थामा रहनको लागि शंकर पेपर वर्क्सका अर्जुन पोखरेलज्यूलाई अनुरोध गर्दछु।
4: धन्यवाद कार्यक्रम सञ्चालक टिकाराम सापकोटाज्यू। आजको यस 36 अधिवेशन तथा 72 वार्षिक अधिवेशनका अध्यक्षता गरिराख्नुभएका निर्वाचन समितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दामु अधिकारीज्यू, यस संघका अध्यक्ष गोकर्ण कार्कीज्यू, पूर्व अध्यक्षज्यूहरू, निर्वाचन समितिका सम्पूर्ण सदस्य साथीहरू, पत्रकार मित्रहरू, मेरा विभिन्न पदमा रहनुभएका मित्रहरू, उद्योग वाणिज्य संघका सम्पूर्ण समादरणीय व्यक्तित्व, हाम्रा सम्पूर्ण सदस्यज्यूहरू र पत्रकार मित्रहरू, सर्वप्रथम म यहाँहरूलाई अभिवादन गर्न चाहन्छु। मेरो नाम उत्तममान बुद्धाचार्य। 77 सालदेखि म यस उद्योग वाणिज्य संघमा विभिन्न पदमा रहेर काम गरेर अनुभव बटुलिसकेको छु। सदस्य एक कार्यकाल, वाणिज्य उपाध्यक्ष एक कार्यकाल र ब्रजिष्ठ उपाध्यक्ष हुँदै हाल म अध्यक्षको प्रत्याशीको रूपमा यहाँहरूको सामु उभिइरहेको छु। मेरो फर्मको नाम एलिगेन्स ट्रेड सेन्टर चिप्ले ढुङ्गा। हाम्रो पुस्तैनी पेसा सुन चाँदीको। खिलेन्द्रमान तेजमान बुद्धाचार्य हाम्रो मोरिया टोलमा सुरु भएर मैले त्यो सुनचाँदी व्यवसायबाट अलिकति डाइभर्ट भएर 2042 सालमा चिप्ले ढुङ्गामा फ्लोरिङ फर्निसिङ, फर्निचर र यो इन्टेरियरको काम सुरुवात गऱ्यौं, म र मेरो दाई संयुक्त रूपमा रहेर र त्यहीँबाट मेरो व्यवसायिक जीवन सुरु भइरहेको छ। र त्यसपछि हामीले 49 ज्वेलरी मोरिया टोलमा सञ्चालन गऱ्यौं। 49 ज्वेलरी पछि अहिले मेरो पोखरा एफएम हामीले संचारको क्षेत्रमा पनि त्यो पोखरा एफएम सञ्चालन गरी आइरहेका थियौं र सिल्भर 49 बाई तेस्रा ज्वेल्स भनेर अहिले आधुनिक रूपमा मेरो छोराहरू संयुक्त भएर सञ्चालन गरी आइरहेको छु। यहाँहरूलाई म अवगत पनि गराउँ, हाम्रो विदेशी नै क्रम अहिलेका जेनेरेसन बाहिर गइरहेको छ। म मेरो छोराहरूलाई अहिले उहाँहरूको पूरा पढाइ सिध्याएर नेपालमा आएर व्यवसायमा मलाई साथ दिइरहेको छ। यो नयाँ व्यवसाय जुन अहिलेको एआई प्रविधि मैत्री जुन नेटवर्किङ बिजनेस छ, यसै अन्तर्गत रहेर मेरो छोराहरूले एकजनाले यो सिल्भर 49 सुरु गरिरहेको छ तेस्रा ज्वेल्स चिप्ले ढुङ्गामै, र अर्को छोरोले एलिगेन्स ट्रेड सेन्टरमा पूरा समय अहिले दिइरहेको अवस्था छ र म यो अवस्थामा आइसकेपछि पूर्ण रूपमा स्वतन्त्र भएर यहाँहरूको सेवामा समर्पित भन्न हुन आए। मलाई गर्व छ मेरो छोराहरूप्रति, मेरो परिवारप्रति, जसले मलाई व्यावसायिक जीवनमा यति साथ सहयोग दिइरहेको छ। मेरो व्यावसायिक संलग्नता बाहेक सामाजिक संलग्नता धेरै संघ संस्थामा रहेको छ। विभिन्न धार्मिक तथा सामाजिक संघ संस्थामा मेरो आबद्धता रह्यो। त्यो 40 वर्ष अगाडिदेखि म विभिन्न यहाँका लिडिङ संघ संस्थाहरूको संस्थापक मध्ये रहेर काम गर्ने अवसर मैले प्राप्त गरे। जुन यहाँ स्थापित फ्लोरिङ फर्निसिङ व्यवसाय संघमा सल्लाहकारको रूपमा रहेको छु। पूर्व अध्यक्ष लायन्स क्लब अफ पोखरा लेक सिटीको म पूर्व अध्यक्ष रहे र हाल म लायन्स डिस्ट्रिक्ट 325 के को सिनियर एओजीको रूपमा कार्यरत छु र विश्व शान्ति स्तूप अनदु पोखरा जुन धार्मिक पर्यटकीय धरोहर हो पोखराको त्यसको म निवर्तमान अध्यक्ष अहिले रहेको छु र पोखरामा पहिलो संगीत विद्यालय हामीले स्थापना गरेका थियौं त्यो पोखरा संगीत प्रशिक्षण केन्द्रको संस्थापकको रूपमा पनि मैले कार्य गरिआए र नेत्रज्योति संघ हिमालय आँखा हस्पिटलमा सदस्य छु भने पूर्व बोर्ड सदस्य नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रमा 3 कार्यकाल डोनर्स एसोसिएसनको तर्फबाट मैले त्यहाँ सेवा गर्ने मौका पाएँ र विभिन्न यस्तै धार्मिक सामाजिक संघ संस्थामा रहेर आफूले सकेको जिम्मेवारी वहन गर्दै यो समाजलाई मैले प्रत्यक्ष मैले जति जानेको थिएँ जति सिकेको थिएँ त्यही रूपले मैले सेवा गरेँ र व्यावसायिक पृष्ठभूमिबाटै म आएको हुनाले व्यवसायमा मेरो प्रत्यक्ष संलग्नतापछि सामाजिक सेवा र व्यवसायलाई सँगसँगै नै लगेर मैले मेरो एउटा जीवनमा सफलता हासिल गरेको मैले महसुस गरेको छु र जति मैले व्यवसाय हिसाबले सेवा गरेँ त्यो सेवा मैले आफ्नो लागि गरेँ। अब मैले म मात्र होइन मैले जति काम गर्दाखेरि बाधा व्यवधानहरू जति पनि नै मैले अब्स्ट्रक्सनहरू पाएँ त्यसलाई निरूपण गर्नको लागि त्यो मेरो एलिगेन्स रेस्टुरेन्टहरूको काउन्टरमा मात्रै बसेर नहुने रहेछ भनेर मैले यसको माउ संगठन हाम्रो वर्गीय हितको लागि काम गर्ने संस्था पोखराको अग्रणी जेठो संस्था यो पोखरा उद्योग वाणिज्य संघमै रहेर काम गर्छु। हाम्रा व्यापारीहरूलाई जुन पीर मर्का परेको छ त्यसलाई म सम्बोधन गर्दै मैले जति अनुभव गरिराखेको छु त्यसलाई निरूपण गर्नको लागि लाग्छु भनेर मैले 6 वर्ष अगाडिबाट लागे। हुन त त्यसभन्दा अगाडि पनि नि यहाँबाट हुने विभिन्न कार्यक्रमहरू मेला महोत्सवहरू त्यस कार्यक्रममा म सक्रियतापूर्वक मलाई समितिमा जुन जुनमा राखिएको थियो मैले कार्य गरेका छु र यहाँबाट दिने ट्रेनिङहरू विभिन्न किसिमका ट्रेनिङहरू अग्रजहरूले राख्नु भएको थियो त्यो ट्रेनिङहरू पनि मैले 3-4 ट्रेनिङ मैले यहाँबाट प्राप्त गरेँ र त्यसै अनुरूप मलाई यो कन्फिडेन्स पनि डेभलप भयो मैले केही गर्ने हुटुटी मलाई जागृत भयो त्यही अनुरूप नै म यो कार्यक्षेत्रमा आइरहेको छु। मेरो चुनावी प्रतिबद्धता मैले यहाँहरू सामु लिएर आएको छु। अध्यक्षतात्मक अध्यक्ष अध्यक्षतात्मक प्रणालीमा हाम्रो यो पोखरा उद्योग वाणिज्य संघ विधान त यही अनुरूप सञ्चालित छ र त्यही अन्तर्गत म अब नेतृत्वमा जब गइरहेछु भने मैले मेरो एउटा प्रतिबद्धता पनि जनाउनुपर्छ यहाँहरू सामु। पोखरा उद्योग वाणिज्य संघलाई व्यवसायको साझा आवाज भरोसायोग्य संस्था नीतिगत पैरवीको प्रभावकारी केन्द्र तथा आधुनिक र प्रविधि मैत्री व्यवसाय संस्थाका रूपमा विकास गर्ने दृढ संकल्प सहित निम्न प्रतिबद्धता प्रस्तुत गर्दछु। अनुभवी सक्षम र समन्वयकारी नेतृत्व पारदर्शी सुशासनयुक्त र व्यवसाय मैत्री संघ नीतिगत पैरवी र सरकारसँग प्रभावकारी सहकार्य व्यवसायिक सहायता केन्द्र र विशेषज्ञ सहायता टिम युवा महिला तथा स्टार्टअप उद्यमशीलता प्रवर्धन प्रविधि तथा एआईमती स्मार्ट व्यवसाय कृषि एवं स्थानीय उत्पादनको प्रवर्धन र लोकल टू ग्लोबल अभियान व्यवसायको सिप र क्षमता विकास पर्यटन लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार पोखरालाई अन्तर्राष्ट्रिय व्यवसायिक केन्द्रका रूपमा विकास, मेला महोत्सव र प्रदर्शन प्रवर्धन, मिड इयर सेल कार्यक्रम, व्यावसायिक डाटा बैंक र प्रवर्धन कार्यक्रम, आधुनिक व्यवसाय अवसर र बजार विस्तार, खेल पर्यटन तथा लगानी प्रवर्धन, ग्रेटर पोखराको अवधारणामा साझेदारी, बाई पोखरा जस्तो यो 17 बुँदे घोषणा, यो प्रतिबद्धता मैले यहाँहरू सामु व्यक्त गरे। यसलाई मैले छोटकरीमा पनि नि व्याख्या गर्ने अवसर यहाँ छैन, समय घण्टी बजिसकेको छ। यसै कारणले यहाँ आदरणीय हाम्रा मतदाता, हाम्रा सम्पूर्ण पोखरा उद्योग वाणिज्य संघका सदस्यज्यूहरूलाई म विनम्रतापूर्वक मेरो अनुभव, परिपक्वता, जिम्मेवारी संघ र सुरक्षित व्यवसायको नारा लिएर जुन आएको छु, यसमा मेरो अनुभव, मेरो ज्ञान, सिपले भ्याएसम्म यहाँहरूको सेवामा म हरदम तत्पर रहनेछु भन्दै मलाई यो 36 जुन हाम्रो अधिवेशन छ, चुनावमा यहाँले अत्यधिक मत दिएर विजयी गराइदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। जय उद्योगी, जय व्यवसाय।
0: धेरै धेरै धन्यवाद अध्यक्ष पदका उम्मेद्वार उत्तममान बुद्धाचार्यज्यूलाई। अब यसपछि अर्का अध्यक्ष पदका उम्मेद्वार शंकर पेपर वर्क्सका प्रोप्राइटर अर्जुन पोखरेलज्यूलाई म पोडियममा आमन्त्रण गर्दछु।
5: सर्वप्रथम मुलुक एकदमै अप्ठ्यारो अवस्थामा छ। भुटेकोशी बाढी पीड़ितबाट कैयौं जनताहरूको ज्यान गएको छ। म सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु, साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। साथै यस संस्थाका आदरणीय संस्थापक अमृत शेरचन लगायत दिवंगत हुनुभएका सम्पूर्ण अग्रजहरूप्रति पनि हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु। अहिले निजी क्षेत्रले सबैभन्दा ठूलो कन्ट्रिब्युसन यो भिक्टिममा गरेको छ, तर राज्यले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अत्यन्त फरक छ। त्यसको लागि बुलन्द आवाज उठाउनु पर्नेछ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, आजको यस महत्वपूर्ण कार्यक्रमका सभापतिज्यू, संघका अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, मेरा प्रतिस्पर्धी मित्रहरू र आजको यो सबैभन्दा महत्वपूर्ण यो संघमा यो कार्यक्रमलाई सफल पार्न उभिनुभएका यो संघका सदस्यज्यूहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी मीडियाकर्मीहरू, अब यहाँहरूलाई अचम्म लाग्न सक्छ, इतिहासमै तेस्रो पटक दुईचोटि पराजित भएर तेस्रो पटक प्रतिस्पर्धामा आएको सायदै पोखरा उद्योग वाणिज्य संघको इतिहास अथवा धेरै संघ संस्थाहरूमा यो अभ्यास छैन। वास्तवमै भन्ने हो भने म एकदमै पीड़ामा छु, मेरो मातृभू एकदमै पीड़ामा छु। खासमा भन्ने हो भने हाम्रो संस्कार अनुसार त म त बरखी बारेर घरमा बस्नुपर्ने हो सेतो कपडा लागेर, तर पनि मलाई यो उद्योग वाणिज्य संघमा म विभिन्न पदमा रहेर विगत 2071 सालबाट जुन मेरो प्रवेश भयो त्यसपछि विभिन्न पदमा रहेर मैले काम गरे। विगतका दुईवटा चुनावहरूमा त्यो परिणाम मेरो पक्षमा आएन, तथापि मैले त्यो परिणामलाई एउटा शक्तिको रूपमा लिएर अघिल्लो वर्षको चुनावको परिणाम आइरहँदा पनि मैले यही पोडियममा आएर भनेको थिएँ म हारेको छैन, मेरो प्रयास पूर्ण रहनेछ मैले भनेको थिएँ। त्यसैले आदरणीय उद्योगी व्यवसायी साथीहरू, केही विगतका निर्वाचनहरूमा केही कमी कमजोरीहरू मबाट पक्कै भएका छन् जस्तो मलाई लाग्छ, पूर्व अध्यक्षहरू पनि यहाँ साँची हुनुहुन्छ, तर मैले तिनै पराजयका र मेरा कमी कमजोरीहरूलाई आत्मसात गर्दै आज म फेरि यो मैदानमा उभिएको छु। अब धेरै कुराहरू गरे भनेदेखि मैले एउटा मात्र स्लोगन ल्याएको छु, व्यवसायको उत्थान र समुन्नत संघ। यसलाई व्याख्या गर्ने हो भने त्यति ठूलो डिक्सनेरी बन्छ जस्तो मलाई लाग्छ, त्यसैले म यहाँ यी विषयहरूमा धेरै भनिरहन चाहन्न। अहिले निजी क्षेत्र एकदमै अप्ठ्यारो अवस्थामा छ। केही दिनको अगाडिको अन्तर्वार्तामा हाम्रै पोखराको व्यवसायी, पोखरा उद्योग वाणिज्य संघका पूर्व कार्य समिति सदस्य तथा महासंघका अध्यक्ष आदरणीय अञ्जन श्रेष्ठज्यूले भन्नुभएको थियो, मेरो यो 32 वर्षीय व्यावसायिक यात्रामा सबैभन्दा कठिन समय अहिले छ भनेर भन्नुभएको थियो। यो उहाँले केन्द्रको कुरा गर्नुभयो, व्यवसायमा पोखराबाटै उभिएर माथि उहाँ पुग्नु भएको हुनाले यो कुरा गर्नुभएको थियो. अहिले पनि निजी क्षेत्रप्रति कति धरपकड छ मैले अघि नै भनिसकेँ. देशलाई अप्ठ्यारो अवस्था पर्दाखेरि सबैभन्दा ठूलो डोनेसन निजी क्षेत्रबाटै प्राप्त भएको छ. तर पनि कति हाम्रा उद्योगी व्यवसायहरू जेलको कोठरीमा पुगेका छन्. थुन्ने र सुन्ने जुन खालको वातावरण बनेको छ त्यसको लागि पनि एउटा बलियो खम्बा एउटा बलियो एडभोकेसी गर्नको लागि त्यो चाहिँ नेतृत्व चाहिन्छ भन्ने हामीले आगमन गरेका छौँ. मैले यहाँ बसेर निहालिरहेँ यो सङ्घको भवन धेरै ठाउँमा चिराचिरा परेको छ. जब हामी बस्ने घर नै बलियो छैन भने हामी कसरी बलियो हुन सक्छौँ. निवर्तमान अध्यक्ष पवन कुमार प्रजापतिको पालामा केही सुरुवात भएको थियो. गोकर्ण दाईको पालामा पनि केही कुराहरू उहाँले सुरुवात गर्नुभयो. तर विभिन्न कारणले यो हुन सकेको छैन. त्यसैले यसमा पनि हाम्रो ध्यान दिनुपर्छ. अन्य विषयहरूमा अब पोखराको विषयमा गर्ने हो भनेदेखि अहिले पोखरा अब यो सेप्टेम्बरपछि अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ. अब त्यहाँ उडान हुनेवाला अवस्थामा छ. त्यसको अगुवाई पोखरा उद्योग वाणिज्यले गरेको थियो त्यो विमानस्थल निर्माण गर्नको लागि. यदि हामीले त्यो विमानस्थललाई चलाउन सकेनौँ भने हामी धेरै पछाडि पर्नेछौँ. किनभने पोखराको एउटा गेटवे भनेकै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हो र पर्यटन हो. पर्यटनसँग हामी सबै उद्योग व्यापार कृषि सेवा लगायतका व्यवसायहरू चाहिँ अन्तर्निहित हुन्छन्. त्यसैले हामी सबै एकीकृत भएर सबै उद्योगिक व्यवसायकाहरू समस्या परलाई उजागर गर्नको लागि एउटा बलियो नेतृत्व चाहिन्छ भन्ने आम व्यवसायहरूको एउटा राय रहेको छ. हामीले पार्किङ व्यवस्थापनको कुरा गऱ्यौँ भने ट्राफिकको व्यवस्था गऱ्यौँ भने योभन्दा 2-3 महिना अगाडि पोखरामा धेरै पर्यटकहरू आए. इन्डियन पर्यटकहरू धेरै आउँदाखेरि त्यसको छिटा बाछिटा धेरै चाहिँ अस्तव्यस्त पोखरा हुन पुगेको छ. त्यसैले हामीले पर्यटन व्यवसायका सङ्घ संस्थाहरूसँग समन्वय गरेर सबै कुराहरू गरेर हामी अगाडि बढ्नुपर्ने अवस्था छ. अब सबैजना निर्वाचन लडिरहँदाखेरि भोट माग्ने मात्र कुरा रहन्छ. तर मलाई के भनेदेखि मैले बजारमा भोट माग्न जाँदा सुनिरहेँ कि अर्जुन पोखरेल त विदेश बस्छ भन्ने खालको कुराहरू पनि सुनिरहेको छ. म सम्पूर्ण साथीहरूलाई आग्रह गर्न चाहन्छु भने सबैको आफ्ना छोराछोरीको भविष्यको लागि सबैले केही न केही सोचिरहेको छ. मेरो छोरी विदेशमा छ, म उसलाई भेट्नको लागि वर्षमा एकचोटि जान्छु. र त्यसमा मेरो अर्को उद्देश्य पनि छ. अब पोखरा अन्तर्राष्ट्रिय सहर बनिरहँदाखेरि अब हामीले चाहिँ एउटा अन्तर्राष्ट्रिय एक्सपोजर पनि आवश्यक छ, बनाउन जरुरी छ. हामी भोलि ती पर्यटकहरू आउँदाखेरि हामीले उनीहरूलाई राम्रोसँग स्वागत गर्न सकेनौँ, राम्रोसँग आतिथ्यता गर्न सकेनौँ, हाम्रो निजी क्षेत्रको बारेमा राम्रोसँग चाहिँ बुझाउन सकेनौँ भनेदेखि पनि त्यसले हामीलाई असर पर्दछ. त्यसैले यस्ता कुराहरू गर्नुभन्दा हामीले आपसी साथीहरूले आपसी रूपमा नेतृत्वको बारेमा कार्यक्षमताको बारेमा हामीले बहस गर्ने बेला हो जस्तो लाग्छ मैले अधिवेशनको बारेमा कि कहीँ कतै कसको छोरी कहाँ छ, कसको परिवार कहाँ छ, को कहाँ छ भन्ने विषयमा हामी बहस गर्ने यो समय हो जस्तो मलाई लाग्दैन. त्यसैले म सम्पूर्ण उद्योगी व्यवसाय मित्रहरूमा अथवा समकक्षी मित्रहरूमा के आग्रह गर्न चाहन्छु भने हाम्रा पूर्वजहरूले जो जोको जति जति गच्छे अनुसार आफ्नो क्षमता अनुसार सङ्घलाई यहाँसम्म ल्याइपुर्याउनु भएको छ. त्यसलाई अझ निजी क्षेत्र अप्ठ्यारो अवस्थामा रहेको हुनाले अझ हामीले सशक्त रूपमा अगाडि बढाउनु पर्ने देखिन्छ. यिनै कुराहरू राख्दै म धेरै बोल्दिनँ. मैले एउटा यो प्रतिबद्धता बनाएको छु, अरू साथीहरूले पनि प्रतिबद्धता बनाएको छ. यहाँ समूहको कुरा आएको छ, टिमको कुरा आएको छ. म यो कुरा गर्न चाहन्छु कि हिजो म योभन्दा अगाडि पनि टिम बनाएर चुनाव लडिरहेका थिएँ तर परिणाम त मेरो पक्षमा आएन, अरू साथीहरूले विजयी हुनुभयो. त्यसैले यो समूह भनेको भोलि म जितेर गएपछि सम्पूर्ण साथीहरू सबै हिजो एउटै ढुङ्गामा मसँग हिँडेका साथीहरू हुनुहुन्छन्, म जितेर गएपछि सबैलाई लिएर आएर अहिले पनि सङ्घमा अलिकति दुईटा समूह भएको भन्ने हिसाबले जुन खालको प्रश्नहरू उठिरहेको छ त्यही प्रश्नलाई चिर्नको लागि म अहिले कसैको पनि उम्मेद्वार नभएर नितान्त उद्योगी व्यवसायको उम्मेद्वार भएर अगाडि बढिरहेको छु. त्यसैले म सम्पूर्ण साथीहरूलाई यो आग्रह गर्न चाहन्छु कि जुन म यो कठिन परिस्थितिमा पनि मेरो आमाको यो मातृवियोगमा पनि म चाहिँ यहाँहरूको चाहिँ एउटा सेवक बन्न सक्छु भनेर तेस्रो पटक प्रयास गरेको छु. मेरा हिजोका विगतका कमी कमजोरीहरूलाई यहाँहरूले चाहिँ एउटा विगतका कमी कमजोरीहरूलाई मैले चाहिँ एउटा आत्मसात गरेको छु. तिनै कुराहरूलाई गर्दै आगामी दिनमा मैले गरेका यो उद्योग वाणिज्यसँग विभिन्न पदमा गरेर कामहरूप्रति यहाँहरू जानकार पनि हुनुहुन्छ. बजारमा जाँदा पनि मैले राम्रो फिडब्याक रहेको छु. हिजोका दिनमा विभिन्न ट्याग लाग्ने विभिन्न जात धर्म वर्ग राजनीति पार्टी भन्ने खालको पनि सुनिएकै कुरा हो, यो लुकाउनु पर्ने आवश्यक छैन. त्यसैले म अहिले यो पालि नितान्त व्यवसायीको उम्मेद्वार भएर अगाडि बढिरहेको छु. म यहाँहरूलाई हात जोडेर विनम्र अनुरोध गर्न चाहन्छु, मेरो यो हुटुटी मेरो व्यक्तिगत पदको लागि भन्दा पनि यहाँ उद्योगी व्यवसायको हकितको लागि केही गर्न सक्छु भन्ने हुटुटी हो. मेरो व्यक्तिगत पद हुन्थ्यो भने त म पनि धेरै साथीहरूले यहाँ सङ्घ संस्थाको बारेमा म यहाँ छु यो छु भनेर भन्नुभयो, म पनि धेरै सङ्घ संस्थाहरू आबद्ध छु. तथापि मेरो एउटै ध्येय के हो भनेदेखि पोखराको निजी क्षेत्रलाई म राम्रोसम्म अगाडि बढाउन सक्छु, सबै साथीहरूलाई एउटै डाङ्ग्रोमा बनाउन सक्छु र पोखरा उद्योग वाणिज्य सङ्घलाई सबैको साझा घर बनाउन सक्छु भन्ने मेरो एउटा दृढ अटो छ. यिनै कुराहरू राख्दै म अर्जुन पोखरेल पोखरा उद्योग वाणिज्यसँग लामो समयदेखि म कार्य समिति उपमहासचिव महासचिव उपाध्यक्ष हुँदै दुई पटकको प्रत्याशी छु तर पनि मैले हरेस खाएको छैन प्रयास गरिएन भने सफलता सम्भावना छैन भन्ने कुरा मैले दृढ रूपमा बुझेको छु यिनै कुराहरू राख्दै आगामी यो हाम्रो यो 36 महाधिवेशनमा मलाई एक नम्बर छ मेरो नाम अर्जुन पोखरेल भएको हुनाले सधैँ एक नम्बर हुन्छ यहाँहरूले अमूल्य मत दिएर मलाई विजयी गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु र जुन जुन समूहबाट जुन जुन साथीहरू आए पनि मलाई कुनै आपत्ति छैन उहाँहरूलाई ग्रुमिङ गरेर एउटै ढुङ्गामा राखेर पोखराको निजी क्षेत्रलाई र यो संघलाई समुन्नत बनाउनको लागि म दृढ रहनेछु भन्ने विश्वास व्यक्त गर्दै मेरा भनाइहरू यहीँ अन्त्य गर्दछु हस्त धन्यवाद जय उद्योगी जय भाइ थ्याङ्क यू भेरी मच
0: धेरै धेरै धन्यवाद अध्यक्ष पदका उम्मेद्वार अर्जुन पोखरेलज्यूलाई हामी बीच अघि औद्योगिक सदस्यका उम्मेद्वार पीताम्बर अधिकारीज्यू मैले यहाँ आमन्त्रण गर्दा उपस्थित हुनुहुन्थेन अहिले मैले देखेको छु उहाँलाई मन्तव्य त होइन यहाँ आएर यहाँहरू बीच नमस्कार गरेर आफ्नो चाहिँ उपस्थिति जनाइदिनु हुन अनुरोध गर्न चाहन्छु पीताम्बर अधिकारीज्यू साथीहरू अब हामी धन्यवाद ज्ञापन सहित समापन गर्दैछौ यत्रो समय यहाँहरू धैर्य गरेर बसिराख्नु भएको छ अब केवल 2 मिनट मात्रै यहाँहरू बसिदिनु होला म पीताम्बर अधिकारीज्यूलाई नमस्कार गरेर आफू परिचित भइदिनु हुन अनुरोध गर्न चाहन्छु अघि मैले यहाँलाई 3 पटक अनुरोध गरेको थिएँ आउनु भएन अहिले उपस्थित हुनुभएको छ यहाँलाई धेरै धेरै शुभकामना छ हस् धन्यवाद अब यसपछि यो कार्यक्रम दौडान सञ्चालनको दौरानमा कुनै कमी कमजोरी भएमा क्षमा याचना गर्दै यस्तो गाईयात्राको दिनमा पनि यत्रो उपस्थिति भयो यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै अब धन्यवाद ज्ञापन गरिदिनु हुनको लागि हाम्रो निर्वाचन समितिका सदस्य प्रकाशदेव पालिखेलाई यहाँ आमन्त्रण गर्दै अध्यक्षज्यूको अनुमतिले उहाँले नै कार्यक्रम समापन गर्नुहुने अनुरोध गर्दै म सञ्चालक यस निर्वाचन समितिको सहसंयोजक टिकाराम सापकोटा पनि यहाँबाट बिदा चाहन्छु धन्यवाद
6: धन्यवाद टिकारामज्यू सहसंयोजक आदरणीय यस सभाका यस परिचय कार्यक्रमका संयोजकज्यू त्यस्तै गरी पूर्व अध्यक्षज्यूहरू यस समितिका संयोजक लगायत सल्लाहकार र सदस्यज्यूहरू सम्पूर्ण उद्योग व्यवसायज्यूहरू र पदाधिकारीज्यू र सम्पूर्ण उपस्थित हुनुभएका महानुभावहरू म धेरै समय लिन चाहदैन धन्यवाद ज्ञापन गर्ने बेलामा चाहिँ लगभग चाहिँ सबैलाई अलि आतुरै हुन्छ जस्तो लाग्छ त्यही पनि म 2-3 मिनट भन्दा म लिँदिनँ किनभने मलाई एउटा यो जिम्मेवारी दिनुभएको मैले त्यो पनि पुरा गर्नुपर्छ जस्तो मलाई लाग्छ र सबैभन्दा पहिला त मैले जुन यहाँहरू सबैले आफ्नो धारणाहरू राख्नुभयो पदाधिकारीज्यूदेखि सल्लाहकारज्यूहरूसम्म उहाँहरू सबैलाई चाहिँ म उहाँहरूको भनाइराख्नु भएको प्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँहरू सबैको कुरा सुनिराख्दाखेरि मलाई एउटा कथाको याद आयो कि के रहेछ के भन्दाखेरि एउटा खोलामा चाहिँ डुङ्गामा चाहिँ धेरै साथीहरू चाहिँ डुङ्गामा खोलामा एउटा गइराख्नु भएको थियो त्यो डुङ्गामा जाँदाखेरि कोही साथीले दायाँ चलाउने कोही साथीले बायाँ कसले अगाडि कसले पछाडि गर्दाखेरि त्यो डुङ्गा चाहिँ गन्तव्यमा पुग्न एकदम गाह्रो भइरहेको थियो अरे तर पछि गएर सल्लाह गरेर के भएछ भन्दाखेरि होइन सबै साथीहरू मिलेर हामीहरूले यो डुङ्गा चाहिँ एउटै ठाउँमा खियायो भने चाहिँ यो गन्तव्यमा छिटो पुग्छ भनेर सबै साथीहरू मिलेर चाहिँ त्यो डुङ्गा खियाउँदाखेरि चाहिँ एकै ठाउँमा खियाउँदाखेरि चाहिँ जो गन्तव्यमा पुग्न सफल हुनुभयो मैले यो किन जोडेको भन्दाखेरि पोखरा उद्योग वाणिज्य सङ्घमा जुन आज यो कार्यक्रम भइरहेको छ यो कार्यक्रम भइराख्दा पनि यो पनि एउटा डुङ्गा जस्तो हो हामीले पोखरा उद्योग वाणिज्य सङ्घलाई कता लाने के गर्ने भन्ने कुरामा पनि हामीहरूले चाहिँ यो डुङ्गालाई जसरी हामी एक भएर एउटा ठाउँमा लग्यो त्यसरी नै हामी सबैजना मिलेर एउटा तपाईँहरू अब चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ त्यसपछि आएर यसलाई एउटा कुन दृष्टिमा लाने कुन ठाउँमा लाने भन्ने कुरा चाहिँ क्लियर हुनुपर्छ जस्तो मलाई लाग्छ र हाम्रो पोखरा उद्योग वाणिज्य सङ्घको उद्देश्य हाम्रो पोखरा उद्योग वाणिज्य गन्तव्य भनेको के हो भन्दाखेरि चाहिँ पोखरामा रहेका उद्योग व्यवसायी पर्यटकलाई चाहिँ र उद्यमशीलतालाई विकास कसरी गर्ने भन्ने चाहिँ मलाई लाग्छ यो हामी सबै पोखरा उद्योग वाणिज्य सङ्घको उद्देश्य हुनुपर्छ जस्तो मलाई लाग्छ र जुन आज यस मौका दिनुभयो मलाई अब सहयोग दिनुभयो पनि यो कार्यक्रममा जस्तो आफ्नो यो यसमा सदस्य बनाएर त्यसलाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु र मलाई के भने मलाई चाहिँ पोखरा उद्यमी संघ चाहिँ त्यति नयाँ संस्था पनि हो जस्तो मलाई लाग्दैन किनभने आज यस मञ्चमा आएर धेरै वर्षपछि आफ्नो केही भनाइ राख्नु पाउँदाखेरि मलाई विगतका केही यादहरू आएको थियो म धेरै 24-25 वर्षको उमेरमा हुँदाखेरि पहिलोचोटि चुनाव लडेको थिएँ तपाईँहरू जस्तै म पनि यहाँ आएर बोलेको थिएँ र पहिलोचोटि नै चुनाव जित्ने सफल भएर तपाईँहरूले सबैको मायाले चाहिँ मैले धेरै वर्ष सेवा गर्ने मौका पाएँ र बिन्दु दाईको पालामा त म त कार्यवाहक अध्यक्ष भएर पनि जब संविधान आइरहेको थियो देशमा त्यसमा मैले प्राइभेट सेक्टरको लिडिङ गरेर आफ्नो भनाइहरू राख्ने मौका पनि त्यति बेला पाएँ त्यसको लागि पनि म पोखरा उद्योगवाणीसँग धेरै सम्झनाहरू मसँग छ र म त्यति बेला चाहिँ उपमहासचिवसम्म हुन पाएँ र त्यो पश्चात म आफ्नो केही कारणले गर्दा अगाडि बढ्न सकेन तर मलाई चाहिँ के खुसी लाग्छ भने जुन कुरा म पोखरा उद्योगवाणी सङ्घमा हुँदा सिकेँ जाने त्यो कुरा मैले एनवाईएफ पोखराको चाहिँ म अध्यक्ष भएँ एनवाईएफ पोखराको अध्यक्ष हुँदाखेरि जुन मैले काम गर्न पाएँ त्यसपछि अझै खारिएर म अगाडि बढ्दा बढ्दा म एनवाईएफको राष्ट्रिय अध्यक्षसम्म हुन पाएँ र म राष्ट्रिय अध्यक्ष हुँदाखेरि एनवाईएफलाई युवा उद्यमशीलतालाई नेपालको कुना कुनामा पुर्याउनुपर्छ भनेर सातवटा प्रदेशमा चाहिँ एनवाईएफको स्थापना गर्ने मैले आफूले आँट गरेको पूरा गर्न पाएँ म यो के भन्न चाहन्छु भन्दाखेरि यो सबै कुरा म किन भन्दैछु भन्दाखेरि हामीले सङ्घ संस्थामा काम गर्दाखेरि सबभन्दा महत्व भनेको हामीहरूलाई चाहिँ साथ हुने रहेछ यदि हामी टिमवर्क भएर सबैसँग मिलेर हामी अगाडि बढ्न सक्यौँ भने डेफिनेटली हामी चाहिँ अगाडि बढ्न सक्छ जस्तो मलाई लाग्छ र आज तपाईँहरू पनि यहाँ प्रतिस्पर्धामा हुनुहुन्छ प्रतिस्पर्धा म चुनावको दिनसम्म मात्र गर्नुहोस् भन्छु तपाईँहरूलाई चुनावपछि तपाईँ हामी सबैको प्रतिस्पर्धा भनेको व्यवसायको हक हितको लागि के गर्ने हो त्यो चाहिँ हामी सबैको प्रतिस्पर्धी हुन्छ व्यवसाय पोखरालाई एउटा बिजनेस हब कसरी बनाउने हरेक क्षेत्रमा पोखरालाई कसरी विकास गर्ने भन्ने चाहिँ प्रतिस्पर्धा हामी व्यवसायको हुनुपर्छ जस्तो मलाई लाग्छ र यति भन्दै म फेरि पनि यहाँहरू सबैलाई जुन आफ्नो भनाइहरू राख्नुभयो त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र सम्पूर्ण उम्मेद्वारजीहरूलाई शुभकामना पनि दिन चाहन्छु र आज यस कार्यक्रमलाई सफल बनाउन हुने सहयोग गर्नुहुने र प्रत्यक्ष घरमा बसेर पनि हेरिराख्नुभएका आदरणीय महानुभावजीहरूलाई जस्तै पब्लिक 4K टिभी टेलिभिजन अन्नपूर्ण एफएम एभरेस्ट एफएम र सम्पूर्ण पत्रकारजीहरू लगायत यस आजको यस कार्यक्रममा सहयोग गर्नुहुने हाम्रो यस समिति लगायत पोखरा उद्योगवाणी सङ्घका सम्पूर्ण पदाधिकारीजीहरू र कर्मचारीजीहरू लगायत सम्पूर्ण जो जसले प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नुभएको छ त्यसको लागि म सम्पूर्ण हाम्रो यस समितिको निर्वाचन समितिको तर्फबाट म धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँहरूलाई शुभकामना दिँदै म अध्यक्ष हाम्रो सभापतिज्यूको आज्ञाले यस कार्यक्रम यही समापन भएको जानकारी गराउन चाहन्छु धन्यवाद सम्पूर्ण पत्रकारजीहरू लगायत यस आजको यस कार्यक्रममा सहयोग गर्नुहुने हाम्रो यस समिति लगायत पोखरा उद्योगवाणी सङ्घका सम्पूर्ण पदाधिकारीजीहरू र कर्मचारीजीहरू

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
1: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता मोटरसाइकल स्कूटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा मोबाइल नम्बर 98560-26579
0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
0: नेपाल आदिवासी जनजाति महासंघ

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति. NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखामा गई आजै SIP सुरु गर्नुहोस्. अटो डेबिट सुविधा भएको NMB Capital SIP, पैसा बढ्ने स्मार्ट तरिका. SIP मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ.
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि.
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163.
4: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल.
5: ए हजुर, पेन्सन पट्टा हरायो रे?
6: हो, म खोज्दैछु.
5: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि.
7: माओसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ. कलाकारहरू दयाहाङ राई,
5: बुद्धि तमाङ,
7: गौमाया गुरुङ,
5: विल्सन विक्रम राई,
7: सुनिल थापा,
5: पशुपति राई,
7: डीबी गुरुङ.
5: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा. पेन्सन पट्टा यही भाद्र 26 गते.
8: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
5: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
8: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
5: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
5: हो त?
8: हत्तेरी हो नि, बरु आजै गइहालौ. फ्रिस्टाइल आयुर्वेद केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा. फोन 061-450-424-9804-46-525.
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम. सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स. विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा. फोन नम्बर 061-527-426, 537-526.

0: गोप्य कुरा तिम्रो मात्र हाम्रो पनि छ। म तिमलाई लिन आएको
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
3: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
3: आजै बुक गर्नुहोस् www.landmarkhotel.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513-55928। विजिट www.landmarknepal.com।
2: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061588115, 9251998190।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसाला
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड़कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98434 0324

0: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856799277।

0: स्वाद जससे संबंध गास ज्ञान मसाला
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165674558577903 मौकाको फाइदा उठाउनुहोस्
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: 93.4 संजीवनी हस्पिटल नेपालगंज र दाङ पछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061578161

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

0: कि तपाईं यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित क्रिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा, फोन नम्बर 9802851717, 9802851717।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061587263 र 5 53834।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारहरूका शीर्षकहरू। रसुवाबाड़ीको अध्यावधिक विवरण, 669 सब फेला, 2371 जनाको उद्धार। भोटेकोशी बाढ़ीमा परेकाको शव पहिचानमा समस्या, पहिचान हुन नसकेका शवको डीएनए परीक्षणको लागि नमूना काठमाडौँ पठाइने। रसुवाबाड़ीपछि प्रधानमन्त्री राजकोषमा थपियो 4 अर्ब 38 करोड़, कोषमा कुल 6 अर्ब 55 करोड़ 33 लाख 62 हजार 11 रूपियाँ जम्मा। देउवाले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने, गगनतिर नलाग्न नेता कार्यकर्तालाई आग्रह। आज गाईजात्रा पर्व दिवंगत आफन्तको सम्झना तथा आत्माको चिर शान्तिको कामना गर्दै मनाइयो। अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। हर्मुज क्षेत्रमा 6,000 नाविक फँसेको आईएसको दावी र सहाराको समर हाइकिङबाट 6 लाख बढ़ी बचत। फुटबल एकाडेमी सञ्चालनमा उपयोग गरिने प्रतिभा मावि बन्यो 5 मंजू बहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा च्याम्पियन। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारण पुगेको क्षतिको पछिल्लो विवरण नेपाल प्रहरीले सार्वजनिक गरेको छ। शनिबार अपरान्ह 4 बजेसम्मको तथ्याङ्क अनुसार बाढ़ीको कारण हालसम्म 669 शव फेला परेका छन्। प्रहरीका अनुसार नवलपरासी पूर्वमा सबैभन्दा धेरै 158 शव फेला परेका छन्। यस्तै नवलपरासी पश्चिममा 75, गोर्खामा 54, धादिङमा 49, नुवाकोटमा 41, तनहुँमा 31, चितवनमा 248 र रसुवामा 13 शव फेला परेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यको लागि 4,854 जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। विपदका क्रममा 27 जना प्रहरी कर्मचारीहरू समेत हालसम्म सम्पर्कविहीन रहेका छन्। यसै गरी बाढ़ीमा परि घाइते भएका तथा उद्धार गरिएका व्यक्तिहरूको संख्या 2371 पुगेको छ, जसमा रसुवामा 676, नुवाकोटमा 1,622 र धादिङमा 3 जनाको उद्धार गरिएको छ। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचाररत तथा डिस्चार्ज भएका घाइतेहरूको संख्या 140 रहेको नेपाल प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका 102 शव मध्ये अहिलेसम्म 6 शवको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ। कतिपय शव छेदविच्छेद भएकाले चिन्नै नसकिने अवस्थामा रहेको उहाँको भनाइ छ। पहिचान भएका शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्न शुरू गरिएको छ। उहाँले भन्नुभएको छ, पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा व्यवहारिष्य शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम गर्छ। पहिचान हुन नसकेका शवको डीएनए परीक्षणको लागि नमूना काठमाडौँ पठाइने प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो। प्रतिष्ठानमा ल्याइएका मध्ये 9 शवलाई मणिपाल शिक्षण अस्पतालमा राखिएको उहाँको भनाइ छ। नवलपुर, गोर्खा, धादिङ र तनहुँमा भेटिएका शव पहिचान तथा परीक्षणको लागि बिहिबार पोखरामा ल्याइएको थियो। शव पहिचानको लागि तस्विर स्क्रीनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ। आफन्तहरू तस्विर हेरेर शव पहिचान गर्ने प्रयासमा छन्। प्रमुख जिल्लाधिकारी गुमान सिंह गुरूङले शव खोजीमा आएका आफन्तहरूलाई खाना र बासको व्यवस्था मिलाइएको बताउनुभयो। शव पहिचानको लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ। आफन्तहरू शवको खोजी र पहिचानको लागि ठाउँ ठाउँबाट आइरहनु भएको छ। प्रमुख जिल्लाधिकारी गुरूङले भन्नुभयो, बाढ़ीले बगाएर शव विभिन्न जिल्लामा पुर्याएको कारण शव पहिचान नै जटिल बन्दै गएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसके, आफन्तलाई बुझाउन नसकिएमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गरिने उहाँको भनाइ छ। त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थानाभाव भएपछि पोखरा ल्याइएको हो। नवलपुरबाट 41, धादिङबाट 27, तनहुँबाट 23 र गोर्खाबाट 11 शव पहिचान तथा परीक्षणको लागि पोखरा ल्याइएको थियो। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हालसम्म 6.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार भदौ 12 गतेसम्म कोषमा कुल 6,55,33,62,11 रूपियाँ जम्मा भएको हो। हालै रसियामा आएको विनाशकारी बाढ़ीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाको लागि विभिन्न संघ संस्था मार्फत यस्तो रकम संकलन भएको हो। पछिल्लो विवरण अनुसार बाढ़ी अघि कोषमा 2,17,25,09,759 रूपियाँ मौजदात रहेकोमा विपदपछि छोटो अवधिमै 4,38,08,52,252 रूपियाँ थपिएको हो। बिहिबारसम्म कोषमा कुल 4,09,11,60,670 रूपियाँ थियो, तर शुक्रबार एकै दिन करिब 2,46,00,00
रूपियाँ थपिएर कुल मौजदात 6.5 अर्ब नागेको छ। राहत कोषको लागि विभिन्न 9 वटा ब्याङ्कहरूमा खाता खोलिएको छ। भदौ 12 गतेसम्मको विवरण अनुसार राष्ट्रिय वाणिज्य ब्याङ्कमा सबैभन्दा बढी 3 अर्ब 27 करोड़ 99 लाख 2,335 रूपियाँ जम्मा भएको छ। यस्तै एभरेस्ट ब्याङ्कमा 1 अर्ब 95 करोड़ 27 लाख 18,185 रूपियाँ र स्ट्यान्डर्ड चार्टर्ड ब्याङ्कमा 30 करोड़ 62 लाख 88,750 रूपियाँ संकलन भएको छ। अन्य ब्याङ्कहरू कर्मश नेपाल ब्याङ्क, कृषि विकास ब्याङ्क, हिमालयन ब्याङ्क, लुम्बिनी सनराइज, नबिल र ग्लोबल आईएमई ब्याङ्कमा पनि ठूलो परिमाणमा राहत रकम जम्मा भएको छ। नेपाली रूपियाँका अतिरिक्त वैदेशिक मुद्रामा पनि सहयोग प्राप्त हुने क्रम बढ़ेको छ। हिमालयन ब्याङ्क र लुम्बिनी सनराइज ब्याङ्कमा गरी कुल 6,80,618 अमेरिकी डलर जम्मा भएको छ। बिहिबारसम्म 5,86,048 डलर रहेकोमा 12 गते लुम्बिनी सनराइज ब्याङ्कमा थप रकम जम्मा भएसँगै डलर खाताको मौजदात बढ़ेको हो। सरकारले संकलित यो रकम रसुवा बाढ़ीको कारण घरबारविहीन भएकाहरूको लागि अस्थायी आवास निर्माण, खाद्यान्न, औषधि उपचार र भत्किएका सड़क तथा पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने जनाएको छ। कोषमा रकम थपिने क्रम जारी रहेकाले यसले उद्धार र राहत कार्यमा थप सहजता ल्याउने विश्वास समेत गरिएको छ। भोटेघुसी बाढ़ीको कारण रसुवाको माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसको उद्धारको लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनिया विज्ञ खटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझे त्रिशुली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तमतयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। सुरुङमा उद्धारको लागि यसअघि आजै भारतबाट आएको 11 सदस्यीय उच्च विशेष प्राविधिक टोली परिचालन भइसकेको परराष्ट्र मन्त्री शिशिर खनालले जानकारी दिनुभएको छ। सुरुङ उद्धारमा नेपाली विज्ञता कम रहेको र विदेशी जनशक्ति प्रयोग गर्नुपर्ने विज्ञहरूको सुझाव आइरहेको बेला सरकारले विदेशी टोली परिचालन गरेको हो। यसअगाडि नेपाली टोलीले सुरुङको मार्ग पत्ता लगाउन ड्रिलिङ शुरू गरिसकेको छ। धादिङ बेसी जोड्ने वैकल्पिक सड़क सञ्चालनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उच्चस्तरीय टोलीले आवश्यक तयारी पूरा गरेको छ। मास्टारदेखि धादिङ बेसीसम्मको वैकल्पिक मार्ग सञ्चालनका लागि मन्त्रालयका सचिव गोपाल सिग्देलको नेतृत्वमा टोलीले स्थलगत निरीक्षण गरी आवश्यक प्रक्रिया अगाडि बढ़ाएको हो। टोलीले त्रिशुली नदीको किनारै किनार झण्डै 15 किलोमिटर पैदल यात्रा गरी वैकल्पिक मार्गको पहिचान र सड़कको अवस्थाबारे जानकारी लिएको हो। वैकल्पिक सड़कमा साना गाड़ीहरू आजदेखि सञ्चालनमा आइसकेका छनृ।

0: भोटेघुसी बाढ़ी प्रभावित को लगी बीएलसी ग्लोबल होल्डिंग र बसंत चौधरी फाउण्डेशन ने 3 करोड़ रूपियां सहयोग शनिवार फाउण्डेशन का संस्थापक चौधरी ने प्रेस विज्ञप्ति जारी करी बाढ़ी प्रभावित सहयोग करने घोषणा कर बीएलसी अंतर्गत का कंपनी तथा बसंत चौधरी फाउण्डेशन तर्फवाट बाढ़ी पीड़ित परिवार को पुनर्वास को संयुक्त रूप में 3 करोड़ आर्थिक सहयोग करने निर्णय कर जानकारी विज्ञप्ति मार्फत कराइक भोटेघुसी बाढ़ी जनधन को क्षतिप्रति बीएलसी परिवार ने दुख व्यक्त कर इससंग विपद में जान गुमाने प्रति श्रद्धांजलि अर्पण कर रसुआ को भोटेघुसी बाढ़ी के कारण प्रभावित उद्धार के क्रम में नेपाली सेना को हेलीकप्टर द्वारा आज दिवसोसम 43 विदेशी सहित 208 नागरिक त्रिशूली 3 जलविद्युत आयोजना को सुरूंग उद्धार कर सुरूंग में रहकर 38 चीनिया और 5 भारतीय सहित 208 जना को उद्धार कर उद्धार का संयुक्त टोली ने ड्रिलिंग मेसिन लगात का सामग्री प्रयोग करी सुरूंग को बाहरी भाग पत्ता लगने प्रयास भईर जनाये साथ ही प्रभावित जिला रसुआ नुआकोट धादिंग लगायत नेपाली सेनाको करीब 7,000 भन्दा बढी फौज खटी समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य आपतकालीन उपचार तथा सब व्यवस्थापन कार्य भइरहेको सेनाले जनाएको छ। हिमालयन आँखा अस्पताल पोखराले रसुवाको बाढ़ी पीड़ितको लागि 11,55,000 रूपियाँ सहयोग गरेको छ। अस्पताल व्यवस्थापन समितिको बैठकले कर्मचारी र समितिका सदस्यहरूबाट संकलित उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नेत्र ज्योति संघ कास्कीका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले बाढ़ीबाट प्रभावितहरूको लागि यो रकम संकलन गरिएको बताउनुभयो। विभिन्न तहका कर्मचारी र व्यवस्थापन समितिका सदस्यहरूले आफ्नो पारिश्रमिक र स्वैच्छिक योगदानबाट उक्त रकम जुटाएका हुन्। अस्पतालले विपज्जन्य घटनाप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धांजलि अर्पण गरेको छ। थापा मगरले बाढ़ीपछि राहत र उद्धारमा खटिने सुरक्षाकर्मी तथा अन्य निकायप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सरकारले राहत र उद्धारको कामलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। पोखरा विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित परिवार तथा समुदायको राहत उद्धार र पुनर्स्थापनाको लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने भएको छ। विश्वविद्यालयका रजिस्ट्रार हरिबहादुर खड्काले जारी गरेको सूचना अनुसार भदौ 13 गते बसेको कार्यकारी परिषद बैठकले भदौ 10 गते आएको भीषण बाढ़ी पीड़ितको सहयोगको लागि आफ्ना पदाधिकारी शिक्षक तथा कर्मचारीको भदौ महिनाको पारिश्रमिक कट्टा गर्ने निर्णय गरेको हो। रसुवाको रसुवागढ़ी भोटेघोसी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढ़ीको कारण रसुवा नुवाकोट धादिङ गोर्खा चितवन लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विपदको यो घड़ीमा सहयोग पुर्याउने उद्देश्यले विश्वविद्यालय र मातहतका निकायहरूमा कार्यरत उपकुलतीबाट 1 महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ। प्राध्यापक सहायक सह प्राध्यापक प्रशासक र सह प्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक शुरू तलब स्केलको 10 दिनको रकम कट्टा हुनेछ। उप प्राध्यापक उप प्रशासक प्रशिक्षक सहायक प्रशासक वा सो सरहका शिक्षक तथा कर्मचारीको मासिक शुरू तलबको स्केलबाट 7 दिनको रकम कट्टा गरिनेछ। उप प्रशिक्षक सहायक प्रशिक्षक मुख्य सहायक सहायक वा सो सरहका शिक्षक तथा कर्मचारीबाट मासिक शुरू तलब स्केलको 5 दिनको रकम कट्टा गरिनेछ। श्रेणीविहीन कर्मचारीको भने मासिक शुल्क तलब स्केलको 2 दिनको रकम कट्टा हुनेछ। भदौ महिनाको मासिक तलबबाट कट्टा गर्ने गरी प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था विद्यालयको केन्द्रीय लेखा शाखा मार्फत मिलाइनेछ। रजिस्ट्रार हरिबहादुर खड्काले भन्नुभएको छ, पोखरा विश्वविद्यालयले यसरी कर्मचारी तथा शिक्षकको तलब कट्टा गर्ने गरी सहयोग 70 लाख रूपियाँ बराबर गर्नेछ। त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको शुक्रबार बसेको बैठकले उपकुलपति रजिस्ट्रार र रेक्टरको 1 महिनाको पारिश्रमिक कट्टा गर्ने निर्णय गरेको छ। त्यस्तै प्राध्यापक तथा प्रशासनतर्फका स्वसराहका कर्मचारीबाट मासिक शुरू तलब स्केलको 10 दिन बराबरको उप प्राध्यापक उप प्रशासक शाखा अधिकृत तथा प्रशिक्षक वा स्वसराहका शिक्षक तथा कर्मचारीबाट 7 दिन बराबरको रकम कट्टा गरिनेछ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अनुबन्ध हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, BND भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, SEE उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856279।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले दुई पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BVS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान, शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस, पोखरा 8 कास्की। फोन 061-581-822, 572-287।
5: सुवर्ण अवसर।
2: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
2: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
6: खुट्टाको रगतको नसा सम्बन्धी
2: भेरिकोस भेन्सको उपचार,
5: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेशन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162-590-163।
8: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BVA र BIT कार्यक्रममा भर्ना खुला भएको छ। UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय को पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट +2 वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98-190।
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला।
8: जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9251-98-190।

0: Adri Bukganhos, www.landmarkhotels.com.npmar. Landmark Hotels and Resort, Tapaiko Yatra, Awa Naya Tarikale, Landmark Hotels and Resort, Corporate Office, Gairidhara Kathmandu. Contact 9853-55928. Visit www.landmarknepal.com.
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
4: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बजेसम्म
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 5 53-834

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन छुट्टी गर्ने जनाएको छ। सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्य समितिलाई महाधिवेशन गर्न रोक नलगाएपछि देउवा समूह आफ्नै ढंगले अघि बढ्ने निष्कर्षमा पुगेको हो। देउवा समूहको 15 केन्द्रीय महाधिवेशन तयारी समिति संयोजक डाक्टर शशांक कोइरालाले विज्ञप्ति जारी गर्दै आधिकारिकताको मुद्दा अदालतमा विचारार्थ भए पनि मक्सिरमा पदावधि सकिने भएकोले महाधिवेशनको तयारीमा लाग्न आग्रह गर्नुभएको हो। विज्ञप्तिमा भनिएको छ, नेपाली कंग्रेसको आधिकारिकताको विवाद सम्मानित सर्वोच्च अदालतले आफ्नो कार्यविधिभित्रै रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासका आधारमा यथाशीघ्र टुंग्याउने र हामीले न्याय पाउनेछौ भन्ने गहिरो विश्वास पनि रहेको छ। केन्द्रीय कार्यसमितिको आधिकारिकता सम्बन्धी विवाद अदालतमा रहेको अवस्थामा पार्टीमा थप विवाद सिर्जना गर्ने वा पार्टीमा थप विभाजन पुर्याउने गतिविधि कुनै पनि पक्षले गर्न नहुने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, कुनै एक पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेको तथ्य प्रमाणको आधारमा मुद्दा किनारा नलागेसम्म कुनै पनि पक्षले अन्य यस्ता कार्यक्रम रोक्न माग गरिएको निवेदनमा सर्वोच्च अदालतबाट रोक्न आदेश नआए पनि चौधौं महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले 15 महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका बमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति गठन लगायतका कार्यहरू गरी सबै तहको अधिवेशन गरिनेछ भनिएको छ। अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिने जानकारी गराइएको छ। पोखरामा रहेका नेवार समुदायले आज दिवंगत आफन्तको सम्झना तथा आत्माको चिर शान्तिको कामना गर्दै परम्परागत सांस्कृतिक पर्व गाईजात्रा मनाएका छन्। नेवार समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग गहिरो सम्बन्ध राख्ने गाईजात्रा पोखराका विभिन्न टोल तथा क्षेत्रमा निकालिएको हो। गाईजात्राका क्रममा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूपमा सिंगारेर नगर परिक्रमा गराइएको थियो। सहभागी परिवार तथा समुदायले दिवंगत आफन्तको सम्झनामा धार्मिक विधि पूरा गर्दै गाईजात्रा निकालेका थिए। पोखराको महेन्द्रपुल, नयाँ बजार, न्यू रोड, तेर्सापट्टी, रामकृष्ण टोल, चिप्लेढुङ्गा, पृथ्वी चोक, भैरवटोल लगायतका स्थानमा गाईजात्रा निकालिएको थियो। विभिन्न स्थानमा परम्परागत पोसाक, बाजा गाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित जात्रा निकालिँदा पोखराको शहरी क्षेत्रमा पर्वको छुट्टै रौनक देखिएको थियो।

प्रसंग संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई वार्तापूर्ण शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको छ महिनापछि अमेरिका र इरान बीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले लामो समय द्वन्द चलिरहनु दुखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्त, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको डुजारिकले बताउनुभएको छ। महासचिवका लागि चिन्ताका विषयहरूमा द्वन्द्वको विनाशकारी मानवीय र आर्थिक परिणामहरू भएको उल्लेख गर्दै यसमा खाद्य आपूर्ति, विश्वव्यापी आर्थिक प्रभाव, मानवीय आवश्यकताको सामानहरू तथा ऊर्जाको मूल्यमा उच्च वृद्धि लगायतका पक्षहरू समावेश रहेको उहाँले बताउनुभएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन आईएमओले फेब्रुअरी 28 शुरू भएको अमेरिका, इजरायल र इरान बीचको द्वन्द्वको कारण स्टेट अफ हर्मोजमा करिब 6,000 नाविकहरू फँसेको जनाएको छ। आईएमओका महासचिव आर्सेनियो डोमिङ्जले द्वन्द्व शुरू भएको 6 महिनाको अवधिमा करिब 6,000 नाविक बोकेका 400 जहाज सुरक्षित रूपमा खाड़ीबाट बाहिरिन असमर्थ रहेको बताउनुभएको छ। यसअगाडि दुई जहाजहरूमा लगभग 20,000 नाविकहरू रहेको जनाइएको थियो भने केही जहाजहरू र तिनीहरूका चालकहरू सो क्षेत्र छोड्न सक्षम भएपछि तथ्याङ्क संशोधन गरिएको थियो। उहाँले स्टेट अफ हर्मुज एक महत्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्ग भएको बताउँदै त्यहाँबाट विश्वव्यापी तेल आपूर्तिको लगभग 20% आगमन हुने र हाल समुद्री यातायातको लागि बन्द रहेको बताउनु भएको छ। सारा क्लब पोखराले सारा फुटबल एकाडेमीको सहयोगार्थ आयोजना गरेको समर हाइकिङ फर च्यारिटी 2083 कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ। पोखराको महेन्द्रपुल स्थित फल्जामा शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत क्लबले कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरेको हो। क्लबका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक पूर्णकुमार गुरूङले हाइकिङको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो। संयोजक गुरूङका अनुसार कार्यक्रममा 10,36,430 रूपियाँ आमदानी भएको थियो, 4,33,131 रूपियाँ खर्च भई 6,3,279 रूपियाँ सञ्चालन बचत भएको उहाँले खुलाउनु भएको छ। पोखरा महानगरपालिका 9 समन्वय तथा सारा क्लब पोखराको आयोजनामा भएको हाइकिङ गत साउन 30 गते फल्जाबाट शुरू भई रानीपौवा चापापानी हुँदै काउनाडासम्म पुगेको थियो। कार्यक्रममा 215 जनाको सहभागिता रहेको क्लबले जनाएको छ। क्लबका अनुसार हाइकिङबाट प्राप्त रकम श्रीबहादुर केसी स्मृति सहारा फुटबल एकाडेमी सञ्चालनमा उपयोग गरिनेछ। एकाडेमीमा कठिन परिस्थिति तथा विपन्न परिवारका बालकलाई आवासीय सुविधासहित फुटबल प्रशिक्षण, शिक्षा, स्वास्थ्य तथा खानपानको व्यवस्था गर्दै आएको क्लबले जनाएको छ। हाल एकाडेमीमा विभिन्न 16 जिल्लाका 30 बालक आबद्ध छन्। क्लबले प्राकृतिक विपदमा परेका नागरिकलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। पत्रकार सम्मेलनमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाको लागि 50,000 रूपियाँ सहयोग गर्ने घोषणा गरिएको छ। विपदको कठिन घड़ीमा प्रभावित नागरिकलाई साथ दिन क्लबले आफ्ना सदस्य तथा शुभेच्छुकलाई समेत सहयोगको लागि आह्वान गरेको छ। सारा क्लबले फुटबल विकाससँगै सामाजिक सेवाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ। क्लबले सारा फुटबल एकाडेमी सञ्चालन गर्नुको साथै आहारा र पोखरा गोल्डकप समेत आयोजना गर्दै आएको छ। हाइकिङ मार्फत स्वास्थ्य, पर्यटन र सामाजिक सेवाको सन्देश प्रवाह गर्ने तथा एकाडेमीका बालकको भविष्य निर्माणमा सहयोग जुटाउने उद्देश्य राखिएको थियो। क्लबका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन महासचिव गंगाराम पौडेलले गर्नुभएको थियो। 5 मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा पालिखेचुक स्थित प्रतिभा माभि च्याम्पियन भएको छ। कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पोखरामा आज भएको फाइनल खेलमा प्रतिभा माभि च्याम्पियन बनेको हो। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रतिभाले गुरूकुल माभि विरूद्ध झिनो 1 गोलले जित हात पार्न सफल भएको छ। फाइनल खेलमा प्रतिभाले 12 गोल गर्दा गुरूकुलले 11 गोल गरेको थियो। प्रतिभा च्याम्पियन भएसँगै नगद 20,000 र गुरूकुलले नगद 10,000 साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेका छन्। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। रसुवाबाडीमा 669 शव फेला, 2371 जनाको हालसम्म उद्धार। भोटेकोशी बाढ़ीमा परेकाको शव पहिचानमा समस्या, पहिचान हुन नसकेका शवको डीएनए परीक्षणको लागि नमूना काठमाडौँ पठाइने। रसुवा बाढ़ीपछि प्रधानमन्त्री राहत कोषमा थपियो 4,38,00,00,000, कोषमा कुल 6,55,33,62,011 रूपियाँ जम्मा। देउवापछिले महाधिवेशनको छुट्टी कार्यतालिका ल्याउने, गगनतिर नलाग्न नेता कार्यकर्तालाई आग्रह। आज गाईजात्रा पर्व दिवंगत आत्मा आफन्तको सम्झना तथा आत्माको चिरशान्तिको कामना गर्दै मनाइयो। अमेरिका र इरानलाई वार्तापूर्ण शुरू गर्न राष्ट्रसंघको आह्वान। हर्मुज क्षेत्रमा 6,000 नाविक फँसेको आईएमओको दावी र सहाराको समर हाइकिङबाट 6,00,000 बढ़ी बचत। फुटबल एकाडेमी सञ्चालनमा उपयोग गरिने प्रतिभा माभि बने 5 मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा च्याम्पियन।
अवस्त साँझ छ बजेको अनुवर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुवर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162 590-163।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
2: घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ। वर्ज पेंट

0: 榜金港成都榜。
1: अब थन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, इसिजी, इइजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
2: फोन 061-572-648, 572-849।
4: हेलो
5: हजुर, नमस्कार।
4: हेलो
5: नमस्कार काका, सुन्नु भएन?
4: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
5: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
4: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
5: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
4: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
5: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
4: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टल आईबीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
7: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
7: साँच्चै हो र?
6: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
7: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आईबीएफ केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-84-46-525।
8: के तपाईँ युके युनिभर्सिटीको द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपालकै प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्तित फिस्टल माउन्टेन कलेजमा युनिभर्सिटी अफ वुल्भरह्याम्प्टन युके सँगको साझेदारीमा बीएससी अनर्स साइबर सेक्युरिटी र बीएससी अनर्स कम्प्युटर साइन्समा भर्ना खुल्यो। पोखराकै उत्कृष्ट फिजिकल एन्ड एजुकेसनल इन्फ्रास्ट्रक्चर र म्यानेजमेन्ट सहितको वातावरणमा अध्ययन गर्न सम्पर्क गर्नुहोस्। सम्पर्क फिस्टल माउन्टेन कलेज, मुस्ताङचोक, पोखरा। फोन नम्बर 98-02-85-17-17, 98-02-85-17-17।
1: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-32-29, 98-028-59-321, 061-581-871। मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
10: स्याङ्जा पर्वत बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा पर्वत बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560-01-31, 97-150-010-31। पोखरा न्यू रोड बीएनडी भवन, सानिमा बैंक रहेको भवन। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
11: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
12: उपलब्ध छ।
11: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
12: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गरौं, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-027-29।
11: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
6: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
6: विस्तृत जानकारीका लागि लागरांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा।
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्दी र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2-77
3: अयनी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9856-00536
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान कता जान लागिस्?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला हस यार, आजको पास त उतै होला हस यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालौ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर, मोबाइल 9856-48082 9461-48082।
7: रंग बहार रंग बहार
8: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
7: बर्जर पेंट से घर रंगाउनु होस् लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
8: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ
7: बर्जर पेंट
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित सम्पर्क संजीवनी हस्पिटल पोखरा प्राली भेटनरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162
10: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
11: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
10: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
11: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
12: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
13: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
14: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
13: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
14: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
13: 24 घण्टा इमर्जेन्सी सेवा
14: सम्पूर्ण ओपीडी सेवा
13: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
14: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
13: रेटिना सम्बन्धी जाँच एवं उपचार
14: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
13: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
14: आँखा छर्केको सिधा पार्ने सर्जरी
13: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
14: लेजर सर्जरी सम्बन्धी सेवा
13: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी
14: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
13: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
14: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
13: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
14: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
15: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
13: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
14: स्वस्थ आँखा स्वच्छ दृष्टि
12: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नम्बर 1 ब्रांड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
16: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
17: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
18: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
17: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061 587 266 र 553 834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
2: रंग बहार रंग बहार
3: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
3: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि।
2: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ। वर्ज पेंट

0: bám tin cảm chân đu bám
1: luka khoki tao ko duk ni chin mai ara chân đu
2: bám ab chân đu bám regular ra ultra bazaar ma upalabdha cha chân đu bám
3: Pare Tokyo Nagari Pokrama Metro City Hospital Prali Sirjanasok Pokrali Bibhinna Kisimka Bisheshagya Chikitsak Sewaharuko Upachar Lyaeko Jankari Garaudachau
4: Hamra Sewaharu
3: Heart Jodne Nasa Tatha Merudanda Rog
4: General Surgery Sabai Prakarka Operation Sewa
3: Mirgaula Tatha Mutra Rog Neuro Surgery
4: Pet Chhati Mutu Thyroid Tatha Madhumeharu
3: Neuro Surgery Sewa
4: Bal Rog
3: Nak Kan Tatha Ghati Rog
4: Manasik Tatha Snayu Rog
3: Prasuti Tatha स्त्री रोग
4: छाला यौन तथा कुष्ठ रोग
3: नेत्र रोग
4: दाँत तथा मुख रोग
3: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधि द्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
4: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
3: सुविधा सम्पन्न आईसीयू सेवा
4: डिजिटल एक्सरे
3: सिटी स्क्यान सेवा
4: भिडियो एक्सरे इको कार्डियोग्राफी
3: इन्डोस्कोपी ईसीजी EEG, PTA,
4: physiotherapy, uroflowmetry,
3: chemotherapy,
4: surachit garbhavatan sewa,
3: whole body checkup, health package,
4: Metro City Hospital Prali, Pokhara R, Srijana Chowk, Kaski,
3: phone 061-574-648-549.
5: Baje dekhi nati sama paina maile kunai khot, tesaile, bhane jasto gahana kinna jauhai rupako.
6: Time check. Itibela
7: Yes, time check ka prayosar. Rupakot Jyoti, Sunchadi Dukan, Mahindra Pool, Pokhara.
8: Kinnus aba dhukkale, Sunka gahana, gai aba rasayan kediyam, rakhne chama.
9: 93.4
10: क्रिस्टल आईवीएफ केन्द्रमा जाऊ अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ
11: ह यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
10: किन आत्तिनु पर्यो क्रिस्टल अस्पतालमा खुलेको क्रिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
11: साच्चै हो र
10: ए बाबा हो वहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ
11: हो त
10: हत्तेरी हो नि बरु आजै गइहालौ क्रिस्टल आईवीएफ केन्द्र क्रिस्टल हस्पिटल तेस्रो तल्ला गैरापाटन 4 पोखरा फोन 061-450-424-9804-46-525
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखेचोक सम्पर्क 98-434-29-98-28-59-321-581-871
13: रंग बहार
14: बजट संगे उपहार है उपहार बम्पर मांग

0: केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434-32-29, 98028-59-321, 061-581-871।
1: रंग बहार रंग बहार
2: बजर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
1: बजर पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
1: बजर पेन।
3: सुवर्ण अवसर।
4: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
3: उपचार हुने रोगहरू:
4: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
3: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
4: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
3: अपरेशन पश्चात दुखाइ कम हुने,
4: उपचार गरेपछि छिटो निको हुने,
3: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
4: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162-590-163।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महीना को तेस्रो शनिवार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
4: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको

0: सिकाई र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटे पानी, पोखरा। फोन 061-588-115, 98251-98190। ओहो, छोरीको बिहेको कुरा पनि छिनियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
1: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि।
0: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
1: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
0: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
1: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रत बन्ध, पास्नी, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98028-50701, 98028-50702।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ।
0: के तपाईँलाई शरीरको कुनै पनि भागको MRI गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य MRI गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण MRI होइन, 3 टेस्टलाई MRI गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय 3 टेस्टलाई MRI सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य MRI ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी MRI टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु MRI, होल बडी MRI, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित MRI सेवा नियमित उपलब्ध रहेको छ। साधारण MRI होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
4: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल UK, USA, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने? जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
0: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
5: के तपाईँ यूके युनिभर्सिटी को द मोस्ट प्रेस्टिजियस येट अफोर्डेबल डिग्री पोखरामा लिन चाहनुहुन्छ? नेपाल के प्रतिष्ठित इनोवेट नेपाल ग्रुप आईएनजी द्वारा प्रवर्धित क्रिस्टल माउंटेन कॉलेज में यूनिवर्सिटी अफ वुल्वरहैम्पटन यूके संघ को साझेदारी में बीएससी ऑनर्स साइबर सिक्योरिटी र बीएससी ऑनर्स कंप्यूटर साइंस में भर्ना खुल्यो। पोखरा के उत्कृष्ट फिजिकल एंड एजुकेशनल इंफ्रास्ट्रक्चर र मैनेजमेंट सहित वातावरण में अध्ययन गर्न संपर्क गर्नुहोस्। सम्पर्क क्रिस्टल माउन्टेन कलेज मुस्ताङचोक पोखरा। फोन नम्बर 9802851717, 9802851717।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मगाउने
1: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला
0: ज्ञान मसला।
2: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
4: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
3: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
4: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
5: तपाईँ
6: हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
7: खुट्टाको रगतको नसा सम्बन्धी
6: भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेशन पश्चात दुखाइ कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162-590-163।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
10: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
11: काठमाडौँ बिल हस्पिटल का न्यूरो विभाग प्रमुख, DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह 12 बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
13: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
0: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनु पर्दछ।
8: नेपाल आदिवासी जनजाति महासंघ
14: रंगबहार रंगबहार
15: बर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
14: बर्जर पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
15: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
14: बर्जर पेंट।
16: हेलो
17: हजुर नमस्कार।
16: हेलो
17: नमस्कार काका सुन्नु भएन?
16: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो मैले केही भरे पाइन।
17: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन?
16: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: ओ यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ। कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: ल यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
18: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640।
19: संजीवनी हस्पिटल नेपालगंज र दाङपछि अब तपाई हाम्रो शहर पोखरामा 24 घण्टा अनुभवी डाक्टरहरूद्वारा विशेषज्ञ सेवा सहित। सम्पर्क संजीवनी हस्पिटल पोखरा प्रहरी भेटरी मार्ग हस्पिटल चोक पोखरा 12 कास्की फोन 061-578-161-578-162।
20: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
21: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
20: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ। केवाईसी अपडेट हुनुपर्नेछ आदि।
21: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163।
22: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
19: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर फोन 061-577-007 97-623-36-817।
23: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि
24: एमएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी
1: भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर, परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा पोखरा, निभा गल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2-77।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालको नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: Vatsalya Pokhara Clinic, New Road, Pokhara. Fertility Hotline 01-597-0611.
1: हेलो के छ तेरो खबर?
2: ठिक छु यार, सन्चै छस्?
1: अँ सन्चै छु। अब भिसा लागेपछि त पार्टी दिने होला नि?
2: पार्टी त दिन हुन्थ्यो, किनमेल गर्न बाँकी नै छ यार।
1: मैले त सबै किनमेल गरिसके, अब बेडसिट, सिरक र दुई चार थान टप्स कुर्ती किन्नु छ।
2: मैले पनि किन्नु छ के, सँगै किनौँ न।
1: तिमी जाने अस्ट्रेलिया, म क्यानाडा यार।
2: सबै ठाउँको व्यवसाय अनुसारको बेडसिट पाउने ठाउँ छ क्या, किन्न संसार हो, त्यही जाऊँ न।
1: ए अँ अँ, मैले पनि खुब सुनेको छु किन्नु संसारको बारे। ब्रान्डेड ब्रान्डेड तन्न पाइन्छ त्यहाँ।
3: विदेश लैजान तथा पठाउनका लागि भ्याकुम प्याक गरिन्छ, साथै भ्याकुम ब्याग पनि उपलब्ध छ।
4: जुनसुकै ब्रान्डका आकर्षक तन्ना सेट, सिरानी, कुसन, सिरक, ब्ल्याङ्केट, ब्ल्याङ्केट कभर, बेड कभर, दिवान सेट, डोर सेट, समर ब्ल्याङ्केट, कुसन कभर, टावल, कुर्ता, टप्स पाइने एक मात्र ठाउँ किनमेल संसार, गैरापाटन, पोखरा, प्राइम सहकारीको भवन, कुमुदिनी होम्स स्कुलदेखि 50 मिटर पश्चिम। मोबाइल 98560-31412, 98464-6788।
5: तन्ना आजै फेरि आउनुहोस्।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-2662 र 5 53-834

0: technology provider. Meaning business.
1: Supernova sir.
2: Tapai hamrai sahar pokra ma raheko Padma Sri Hospital and Allied Sciences Nurul Pokra ma atyadhunik laser pravidhi dwara bibhinna samasyaharuko upachar bhairaheko cha.
1: Upachar hune rog haru
2: piles, fissure, fistula, sinus ko upachar tatha sharir ma bhayeko anavashyak boslo ghataune wa anya bibhinna upachar khutta ko ragat ko nasa sambandhi varicose veins ko upachar
1: gynecomastia ko upachar wa surgery
2: ke tapai लेजर विधि उपचार भनेको के हो
1: अपरेशन पश्चात दुखाई कम हुने
2: उपचार गरेपछि छिटो निको हुने
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
2: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा
3: फोन 061-592-562-593
4: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान संस्कृति जीवनशैली भाषा चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन् आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ
5: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ
4: नेपाल आदिवासी जनजाति महासंघ
6: रंग बहार
7: वर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
6: वर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
6: वर्जर पेन्स
8: हेलो
9: हजुर नमस्कार
8: हेलो
9: नमस्कार काका सुन्नु भएन
8: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
9: हजुर काका नमस्कार म भतिज बोलेको भतिज सुन्नु भएन
8: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन
9: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
9: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
11: टाइम चेक
12: यति बेला रातिको 8 बजेको छ
13: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
15: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
6: रंग बहार रंग बहार
7: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
6: वर्ष पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
7: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
6: वर्ष पेन्स
3: Goel Metal Industries को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
8: हेलो
9: हजुर नमस्कार
8: हेलो
9: नमस्कार काका सुन्नु भएन
8: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न खै को बोलेको हो मैले केही भरे पाइन
9: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
8: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
9: हो यही कुरा भन्नलाई फोन गरेको काका अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
9: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
8: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
2: INS नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
16: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
17: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
18: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म
17: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
19: अब झन्डुबाम रेगुलर र अल्ट्रा बजारमा उपलब्ध छ
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
20: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र
18: बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचो। सम्पर्क 98434 32 29, 98028 59 321, 061 581 8 71।
20: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
21: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061577007 97623368 17।
22: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, यूएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
21: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 98560031, 97150031। पोखरा न्यू रोड, बीएनडी भवन, सानिमा बैंक रहेको भवन,

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाईमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लागरांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773563582844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9781002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 9853555928, विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 0615872662 र 5353834।
7: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने अनि यति मात्रै कहाँ हो र अन्य सेवाहरू पनि छन्, जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01586536, मोबाइल 98560056।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
12: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: रंग बहार रंग बहार,
14: वर्ज सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
13: वर्ज पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
14: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बनाउ, उपहार जित्ने अवसर पाउ,
13: वर्ज पेन्ट।
15: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274253752।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, पेरालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग
16: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
16: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553834।
5: अयानी, मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
6: होइन, किन चिन्ता लिएको, त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
5: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
6: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98560-536।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
7: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाकी कथा अर्को भागमा। श्री SE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरूवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
10: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
9: नेपाल आदिवासी जनजाति महासंघ।
11: रंग बहार रंग बहार
12: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
11: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
12: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
13: घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
11: बर्जर पेन्ट।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274253752।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
15: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0165855975044044।
15: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: छोरा, नेपालको पढाई पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिस इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेकसाइड पोखरा, फोन 061-454-6989, 452-715।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
6: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, भरि मेरो ब्यागमा गएर आइहालम।
7: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोपराइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 9856-48082, 9846-48082।
8: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम। 93.4

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98513558। विजिट www.landmarknepal.com।

0: नमस्कार, राति 9 बजेको अनुबन्ध हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तब हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो, झण्डै 2500 सम्पर्कविहीन। भोटेकोशी बाढ़ीमा परेकाको शव पहिचानमा समस्या, पहिचान हुन नसकेको शवको डीएनए परीक्षणको लागि नमूना काठमाडौँ पठाइने। रसुवा बाढ़ीपछि प्रधानमन्त्री राहत कोषमा थपियो 4.38 अर्ब, कोषमा कुल 6.55 करोड़ 33,62,011 रूपियाँ जम्मा। देउबा पक्षले महाधिवेशनको छुट्टी कार्यतालिका ल्याउने, गगनतिर नलाग्न नेता कार्यकर्तालाई आग्रह। आज गाईजात्रा पर्व दिवंगत आफन्तको सम्झना तथा आत्माको चिर शान्तिको कामना गर्दै मनाइयो। अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। हर्मुज क्षेत्रमा 6,000 नाविक फँसेका आईएमओको दावी र सहाराको समर हाइकिङबाट 6,00,000 बढ़ी बचत। फुटबल एकाडेमी सञ्चालनमा उपयोग गरिने प्रतिभा मावि बन्यो 5 औं मंजुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा च्याम्पियन। अब समाचार विस्तारमा सुन्नुहोस्। भोटेकोशीको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुगेको छ भने अझै 2498 जना सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शनिबार साँझ 6:30 बजेसम्म नदी किनारमा 675 जनाको शव भेटिएको छ। सबैभन्दा बढ़ी चितवनमा 246 जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ। यसै गरी रसुवामा 13, नुवाकोटमा 51, धादिङमा 45, गोर्खामा 57, नवलपरासी पूर्वमा 165, नवलपरासी पश्चिममा 63 र तनहुँमा 35 जनाको शव भेटिएको छ। भोटेकोशी बाढ़ीपछि 2498 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सबैभन्दा बढ़ी जलविद्युत आयोजनामा कार्यरत 933 जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी जारी रहेको प्राधिकरणले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढ़ीमा परि ज्यान गुमाएकाहरूको शव पहिचानमा समस्या देखिएको छ। बिहिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएका 102 शव मध्ये अहिलेसम्म 6 शवको मात्र पहिचान भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभएको छ। कतिपय शव छेदविच्छेद भएकाले चिन्नै नसकिने अवस्थामा रहेको उहाँको भनाइ छ। पहिचान भएका शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई हस्तान्तरण गर्न शुरू गरिएको छ। पहिचान हुन नसकेका शवलाई पहिचान हुन नसकेका तथा व्यवहारिसित शव व्यवस्थापन निर्देशिका अनुसार व्यवस्थापनको काम गरिनेछ। पहिचान हुन नसकेको शवको डीएनए परीक्षणको लागि नमूना काठमाडौँ पठाइने प्रहरी उपरीक्षक कार्कीले बताउनु भएको छ। प्रतिष्ठानमा ल्याइएका मध्ये 9 शवलाई मणिपाल शिक्षण अस्पतालमा राखिएको उहाँको भनाइ छ। नवलपुर, गोर्खा, धादिङ र तनहुँमा भेटिएका शव पहिचान तथा परीक्षणको लागि बिहिबार पोखरा ल्याइएको थियो। शव पहिचानका लागि तस्विर स्क्रिनिङमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको छ। आफन्तहरू तस्विर हेरेर शव पहिचान गर्ने प्रयासमा छन्। प्रमुख जिल्लाधिकारी कुमार सिंह गुरूङले शव खोजीमा आएका आफन्तलाई खाना र बासको व्यवस्था मिलाइएको पनि बताउनु भएको छ। शव पहिचानको लागि अस्पताल परिसरमा सहायता कक्ष पनि राखिएको छ। धेरै दिनसम्म पनि शव पहिचान हुन नसके आफन्तलाई बुझाउन नसकिएमा कानूनी व्यवस्था अनुसार पोखरामै समाधिस्थ गरिने उहाँको भनाइ छ। त्रिशुली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको हो। नवलपुरबाट 41, धादिङबाट 27, तनहुँबाट 23 र गोर्खाबाट 11 शव पहिचान तथा परीक्षणका लागि पोखरामा ल्याइएको थियो। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा हालसम्म 6.5 अर्ब रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार भदौ 12 गतेसम्म कोषमा कुल 6.55 करोड़ 33,62,011 रूपियाँ जम्मा भएको हो। हालै रसुवामा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाको लागि विभिन्न संस्था मार्फत यस्तो रकम संकलन भएको हो। पछिल्लो विवरण अनुसार बाढ़ी योगी कोषमा 2.17 अर्ब 25,09,759 रूपियाँ मौजदात रहेकोमा विपदपछिको छोटो अवधिमै 4.38,08,52,252 रूपियाँ थपिएको हो। बिहिबारसम्म कोषमा कुल 4.9 करोड़ 11,60,670 रूपियाँ थियो, तर शुक्रबार एकै दिन करिब 2.46 अर्ब रूपियाँ थपिएर कुल मौजदात 6.5 अर्ब नागेको हो। राहत कोषका लागि विभिन्न 9 वटा ब्याङ्कहरूमा खाता खोलिएको छ। भदौ 12 गतेसम्मको विवरण अनुसार राष्ट्रिय वाणिज्य ब्याङ्कमा सबैभन्दा बढ़ी 3.27 करोड़ 99,02,335 रूपियाँ जम्मा भएको छ। यस्तै एभरेस्ट ब्याङ्कमा 1.95 करोड़ 27 लाख 18,185 रूपियाँ र स्ट्याण्डर्ड चार्टर ब्याङ्कमा 30,62,88,750 रूपियाँ संकलन भएको छ। अन्य ब्याङ्कहरू क्रमशः नेपाल ब्याङ्क, कृषि विकास ब्याङ्क, हिमालयन ब्याङ्क, लुम्बिनी सनराइज, नोबेल र ग्लोबल आईएमई ब्याङ्कमा पनि ठूलो परिमाणमा राहत रकम जम्मा भएको छ। नेपाली रूपियाँका अतिरिक्त वैदेशिक मुद्रामा पनि सहयोग प्राप्त हुने क्रम बढ़ेको छ। हिमालयन ब्याङ्क र लुम्बिनी सनराइज ब्याङ्कमा गरी कुल 6,80,618 अमेरिकी डलर जम्मा भएको छ। बिहिबारसम्म 5,86,048 डलर रहेकोमा 12 गते लुम्बिनी सनराइज ब्याङ्कमा थप रकम जम्मा भएसँगै डलर खाताको मौजदात बढ़ेको हो। सरकारले संकलित यो रकम रसुवा बाढ़ीको कारण घरबार विहीन भएकाहरूको लागि अस्थायी आवास निर्माण, खाद्यान्न, औषधि उपचार र भत्किएका सड़क तथा पूर्वाधार पुनर्निर्माणमा खर्च गरिने जनाएको छ। कोषमा रकम थपिने क्रम जारी रहेकोले यसले उद्धार र राहत कार्यमा थप सहजता ल्याउने विश्वास गरिएको छ। नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहले 15 महाधिवेशन छुट्टै गर्ने जनाएको छ। सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्य समितिलाई महाधिवेशन गर्न रोक नलगाएपछि देउवा समूह आफ्नै ढंगले अघि बढ़ने निष्कर्षमा पुगेको हो। देउवा समूहका 15 केन्द्रीय महाधिवेशन तयारी समिति संयोजक डाक्टर शशांक कोइरालाले विज्ञप्ति जारी गर्दै आधिकारिकताको मुद्दा अदालतमा विचारार्थ भए पनि मक्सिरमा पदावधि सकिने भएकोले महाधिवेशनको तयारीमा लाग्न आग्रह गर्नुभएको हो। विज्ञप्तिमा भनिएको छ, नेपाली कांग्रेसको आधिकारिकताको विवाद सम्मानित सर्वोच्च अदालतले आफ्नो कार्यविधिभित्रै रहेर विगतका प्रतिपादित सिद्धान्त र अभ्यासकै आधारमा यथाशीघ्र टुंग्याउने र हामीले न्याय पाउनेछौ भन्ने गहिरो विश्वास पनि रहेको छ। उहाँले भन्नुभएको छ, केन्द्रीय कार्य समितिको आधिकारिकता सम्बन्धी विवाद अदालतमा रहेको अवस्थामा पार्टीमा थप विवाद सिर्जना गर्ने वा पार्टीमा थप विभाजन पुर्याउने गतिविधि कुनै पनि पक्षले गर्न नहुने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, कुनै एक पक्षले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी अधिवेशनको गतिविधि गर्न लागेको तथ्य प्रमाणको आधारमा मुद्दा किनारा नलागेसम्म कुनै पनि पक्षले गर्ने यस्ता कार्यक्रम रोक्न माग गरिएको निवेदनमा सर्वोच्च अदालतबाट रोक्न आदेश नआए पनि 14 महाधिवेशनबाट निर्वाचित हाम्रो वैधानिक केन्द्रीय कार्य समितिले 15 महाधिवेशनको पूर्व निर्धारित कार्यतालिका बमोजिमका क्रियाशील सदस्यता व्यवस्थापन समिति, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति गठन लगायतका कार्यहरू गरी सबै तहका अधिवेशन गरिनेछ। अधिवेशन तथा महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गरिने जानकारी गराइएको छ। विशेष महाधिवेशनबाट सो घोषित कार्य समितिले गर्ने गराउने अधिवेशन तथा महाधिवेशन सम्बन्धी गतिविधिमा सामेल नभई 14 महाधिवेशनबाट निर्वाचित वैधानिक कार्य समितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन्। गगनले असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याइसक्नु भएको छ। पोखरामा रहेका नेवार समुदायले शनिबार दिवंगत आफन्तको सम्झना तथा आत्माको चित शान्तिको कामना गर्दै परम्परागत सांस्कृतिक पर्व गाई जात्रा मनाएका छन्। नेवार समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग गहिरो सम्बन्ध राख्ने गाई जात्रा पोखराका विभिन्न टोल तथा क्षेत्रमा निकालिएको हो। गाई जात्राका क्रममा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूपमा सिंगारेर नगर परिक्रमा गराइएको थियो। सहभागी परिवार तथा समुदायले दिवंगत आफन्तको सम्झनामा धार्मिक विधि पूरा गर्दै गाई जात्रा निकालेका थिए। पोखराको महेन्द्रपुल नयाँ बजार, न्यू रोड, तेर्सापट्टी, रामकृष्ण टोल, चिप्लाडुङ्गा, पृथ्वी चोक, भैरव टोल लगायतका क्षेत्रमा गाई जात्रा निकालिएको थियो। विभिन्न स्थानमा परम्परागत पोशाक, बाजा गाजा, नाचगान तथा सांस्कृतिक झाँकीसहित जात्रा निकालिँदा पोखराको शहरी क्षेत्रमा पर्वको छुट्टै रौनक देखिएको थियो। गाई जात्रामा सहभागीलाई श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दही लगायतका अन्न तथा विभिन्न द्रव्य दान गरेका थिए। दिवंगत आफन्तको सम्झनामा निकालिएको गाईको पुच्छर समय बैतरणी नदी पार गरेमा मृत आत्माले मुक्ति पाउने धार्मिक विश्वास अनुसार गाई जात्राको परम्परा चलिआएको छ। गाई जात्रा नेवार समुदायको लागि केवल सांस्कृतिक उत्सव मात्र नभई मृत्यु र शोकलाई सामूहिक रूपमा स्वीकार गर्ने सामाजिक परम्पराका रूपमा समेत स्थापित छ। परिवारमा भएको मृत्युको पीड़ालाई समुदायसँग बाँड्दै दिवंगत व्यक्तिको सम्झना गर्ने अवसरका रूपमा पर्व मनाइन्छ। एक वर्षभित्र मृत्यु भएका परिवारका सदस्यको सम्झनामा गाई जात्रा निकाल्ने प्रचलन रहेको छ। यस क्रममा मृतकको तस्विर, प्रतीकात्मक सामग्री वा मानिसलाई गाईका रूपमा सिंगारेर जात्रामा सहभागी गराइन्छ। पोखरामा पछिल्लो वर्षमा नेवार समुदायको सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने उद्देश्यले गाई जात्रा व्यवस्थित रूपमा मनाउने क्रम बढ़ेको छ। विभिन्न टोल तथा समुदायका सदस्यको सहभागिताले पर्वलाई सामूहिक स्वरूप दिएको छ। ऐतिहासिक मान्यता अनुसार गाई जात्राको शुरूआत मल्लकालीन राजा प्रताप मल्लको समयदेखि भएको मानिन्छ। पुत्र शोकमा डुबेकी रानीलाई संसारमा आफूले मात्र नभई धेरै मानिसले आफ्नो आफन्त गुमाएर शोक बिहोर्नु परेको अनुभूति गराउने उद्देश्यले राजा प्रताप मल्लले गाई जात्रा शुरू गराएको जनश्रुति छ। गाई जात्रा निकाल्दा पनि रानीको मन शान्त नभएपछि जनतालाई आफ्ना दुःख र पीड़ा केही समय बिर्साउन विभिन्न प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्न राजाले आदेश दिएको र त्यसैबाट गाई जात्रासँग जोडिएको हाँस्यव्यङ्गीको परम्परा विकास भएको मानिन्छ। यसै परम्पराको कारण गाई जात्रा नेपाली समाजमा शोक र स्मरणसँगै सामाजिक विकृति तथा विसंगतिमाथि व्यङ्ग्य गर्ने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा समेत परिचित छ। गाई जात्राको अवसरमा विगतमा विभिन्न स्थानमा हास्य कलाकार तथा स्थानीय कलाकारले प्रहसन, व्यङ्ग्यात्मक प्रस्तुति र सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएका छन्। सामाजिक, राजनैतिक तथा समसामयिक विषयवस्तुमाथि व्यङ्ग्य गर्ने गाई जात्री परम्परा नेपाली समाजमा लोकप्रिय समेत छ। तर यस वर्ष देशका विभिन्न क्षेत्रमा देखिएको प्राकृतिक विपद, विशेष गरी भोटेकोशी क्षेत्रमा आएको बाढ़ीले निम्ति आएको दुःखद अवस्थालाई मध्यनजर गर्दै विगतमा जस्तो भव्य हाँस्य व्यङ्ग्यात्मक कार्यक्रम आयोजना गर्ने वातावरण भने बनेन। शोक र संवेदनशीलताको अवस्थालाई ध्यानमा राख्दै गाई जात्राका सांस्कृतिक पक्षलाई प्राथमिकता दिइएको थियो। परम्परागत रूपमा काठमाडौँ उपत्यकासँग जोड़िएको गाई जात्रा पछिल्लो समय नेवार समुदायको बसोबास रहेका देशका विभिन्न शहरमा समेत महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको छ। पोखरामा पनि नेवार समुदायले आफ्नो मौलिक भाषा, संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा पुस्तान्तरणको लागि विभिन्न सांस्कृतिक पर्व मनाउँदै आएका छन्। गाई जात्राले नयाँ पुस्तालाई समुदायको सांस्कृतिक इतिहास र परम्परासँग जोड्न समेत भूमिका खेलेको नेवार समुदायका अगुवाहरूको बुझाइ छ। आधुनिक जीवनशैली र तीव्र शहरीकरणका बीच मौलिक संस्कृति संरक्षण गर्न यस्ता पर्व महत्वपूर्ण माध्यम बन्ने गरेका छन्। गाई जात्राको अवसरमा विभिन्न टोलबाट निकालिएको झाँकी तथा सांस्कृतिक समूहले पोखराका सड़कमा परिक्रमा गरेका थिए। यसले सर्वसाधारणलाई समेत पर्वको सांस्कृतिक महत्व बुझ्ने अवसर दिएको थियो। पाल्पाको ऐतिहासिक लाखे नाच पोखरामा यस वर्ष पनि अवलोकन गर्न पाइने भएको छ। सिटिजन फर्निचरको आयोजना एवं पाल्पाली समाज पोखराको व्यवस्थापनमा भदौ 14 गते भोलि आइतबार नाच देखाउने तयारी छ। पाल्पा र पोखरा बीच कला संस्कृतिको आदान प्रदान गर्ने उद्देश्यले तेस्रो संस्करणको रूपमा उक्त कार्यक्रम गर्न लागि सिटिजन फर्निचरका संचालक युवा व्यवसायी दीपक कार्कीले बताउनु भएको छ। यो कार्यक्रम मनोरञ्जनात्मक भन्दा पनि सांस्कृतिक महत्वको रूपमा नियमित कार्यक्रम अन्तर्गत देखाउन लागि उहाँले प्रश्न पार्नुभएको छ। लाखे नाच हेर्न आउने दर्शकलाई भैरव स्थान मन्दिरको रोट, टीका, प्रसाद सहित पाल्पाली परम्परागत परिकार बटुक र चुकाउनीले स्वागत गरिनेछ। पाल्पाको रिब्दीकोट गाउँपालिका स्थित भीमसिनगोठी भैरव स्थान हटियाको लाखे नाचको लागि कलाकार टोली आइतबार दिउँसोसम्म यहाँ आइपुग्नेछन्। पाल्पाली समाज पोखराका अध्यक्ष श्रीधर पराजुलीले यसबाट पाल्पा र पोखराबीच सांस्कृतिक आदान प्रदानसँगै पर्यटन प्रवर्धनमा टेवा मिल्ने बताउनुभयो। न्यूरोड स्थित सिटिजन फर्निचरको आँगनमा आइतबार राति 7 देखि 12 बजेसम्म लाखे नाच देखाइने पाल्पाली समाज पोखराका सचिव पदम प्रसाद पोखरेलले बताउनु भएको छ। यो नाचको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको कार्यक्रम संयोजक श्यामनाथ कुँवरले बताउनुभयो। शनिबार नेवारी समुदायले गाई जात्राको अवसरमा पोखरामा पनि मृत्यु भएका घर परिवारको सदस्यको स्मरणमा गाई जात्रा निकाले। केहीले तायमाचा नृत्य प्रस्तुत गरे। लाखे नाचमा पनि भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाहरूको स्मरण गरिनेछ। पालपाली राजा मणिमुकुन्द्र सेनले राज्य विस्तारका क्रममा काठमाडौँ आक्रमण गर्दा त्यहाँको कला संस्कृतिबाट प्रभावित भएपछि पाल्पामा पनि नेवार समुदायका विभिन्न जात्रा एवं पर्वको प्रचलन भित्राएको किम्वदन्ती छ। उहाँले युद्ध जिते पश्चात मच्छिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरव मूर्ति लगायत केही कला संस्कृति एवं काष्ठकलामा निपुण नेवार समुदायलाई पनि सँगै पाल्पा लिएर जानुभएको थियो। 500 वर्ष पुरानो इतिहास बोकेको उक्त नाच तानसेन एवं भैरव स्थानमा नेवार समुदायबाट गुठी स्थापना गरी चलनचलित शुरू गरेको पाइन्छ। पाल्पाको लाखे नाच अन्य ठाउँको तुलनामा बाजाको ताल नाच्ने कलामा फरक पाइन्छ। नेपाली महिलाहरूको महान पर्व हरितालीका तीजको अवसरमा पोखरा महानगरपालिका एक स्थित पुरानो टुँडीखेलमा आयोजना हुने भनिएको ऐतिहासिक टुँडीखेल तीज महोत्सव 2083 स्थगित गरिएको छ। इन्द्रणी एकीकृत विकास केन्द्र पोखराको आयोजनामा भदौ 25 देखि 31 गतेसम्म सञ्चालन गर्ने तय भएको महोत्सव यस वर्षको लागि स्थगित गरिएको हो। हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान भन्ने मूल उद्देश्यका साथ पोखराको ऐतिहासिक स्थल पुरानो टुँडीखेलमा आयोजना गर्न लागि महोत्सव 3 दिन अघि भोटेकोशी नदीमा आएको बाढ़ीको कारण स्थगित गरिएको हो। बाढ़ीको कारण ठूलो मानवीय तथा भौतिक क्षति हुनुको साथै देश नै शोकमग्न र दुःखद परिस्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै महोत्सव स्थगित गर्ने निर्णय गरिएको आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभएको छ। केन्द्रले शनिबार आयोजना गरेको समीक्षात्मक तथा छलफलपछि तीज महोत्सव हाललाई स्थगित गर्ने निर्णय गरिएको अध्यक्ष अधिकारीले बताउनु भएको छ। केन्द्रले प्राकृतिक विपत्तिबाट ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाको लागि सबै पछि एकजुट भएर अगाडि बढ़नुपर्ने आवश्यकता रहेको जनाएको छ। केन्द्रले शनिबार नै गरेको समीक्षा तथा छलफल कार्यक्रमपछि प्रधानमन्त्री दैविक उद्धार कोषमा 1,00,000 रूपियाँ जम्मा गर्ने निर्णय समेत गरेको छ। केन्द्रसँगै केन्द्रको कार्यसमिति आजीवन तथा साधारण सदस्यहरूबाट संकलन गरिएको रकम कोषमा जम्मा गर्ने निर्णय भएको केन्द्रका सचिव दुर्गा अधिकारीले जानकारी दिनुभएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: स्याङ्जा, पर्वत, बागलुङ वा पोखरा वरिपरिका गाउँ बस्तीमा हुनुहुन्छ, विदेश पार्सल पठाउन पोखरा आउँदा जाँदा खर्च र झन्झटले रोकिरहनु भएको छ, अब त्यो चिन्ता सकियो। तपाईँ गाउँमै बस्नुहोस्, सामान तयार पार्नुहोस्, गाउँबाट बस पार्कसम्म सामान पठाइदिनुहोस्। हाम्रा प्रतिनिधिहरूले बस पार्कबाट पिकअप गरेर सुरक्षित रूपमा कुरियर स्टेशन पोखरासम्म पुर्याउँछन्। त्यसपछि पोखराकै सबैभन्दा सस्तो र भरपर्दो रेटमा तपाईँको पार्सल युके, युएसए, क्यानाडा, अस्ट्रेलिया, जापान, युरोप लगायतका संसार भर पठाइन्छ। पोखरा धाउनु पर्ने छैन, समय पनि बचत, पैसा पनि बचत। विश्वास लाग्दैन? पहिला पोखराका जुनसुकै कुरियरसँग रेट तुलना गर्नुहोस्। रेटमा पनि ढुक्क, सेवामा पनि ढुक्क। किन बढी खर्च गर्ने, किन समय खेर फाल्ने, जब कुरियर स्टेशन पोखराले गाउँबाटै तपाईँको साथ दिन्छ। फ्री पिकअप पोखरा भ्याली, बस पार्क पिकअप स्याङ्जा, पर्वत, बागलुङ तथा वरिपरिका क्षेत्र।
2: डोर टू डोर इन्टरनेसनल डेलिभरी, पोखराकै सस्तो रेट, सेफ, सेक्युर, रिलायबल। फोन 9856010131, 9750010131। पोखरा न्यू रोड, बीएनडी भवन, सानेमा बैंक रहेको भवन।
3: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुन चाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कूटर चलाउन सक्ने, सुन सम्बन्धी केही जानकारी भएको, एसईई उत्तीर्ण भएको, मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुन चाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 9856026579।
4: जनप्रिय बहुमुखी क्याम्पसको भर्ना सम्बन्धी सूचना।
3: नेपाल सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरेको र विश्वविद्यालय अनुदान आयोगले 2 पटक QAA को प्रमाणपत्र प्रदान गरेको पोखराको केन्द्रबिन्दु पुरानो एयरपोर्ट नजिकैको जनप्रिय बहुमुखी क्याम्पसमा भर्ना खुल्यो। भर्ना खुलेका कार्यक्रमहरू सेमेस्टर कार्यक्रम, BBA, BITM र BMTM, वार्षिक कार्यक्रम, BBS, BSc माइक्रोबायोलोजी, BEd र BA, व्यवस्थापन, विज्ञान शिक्षा, मानविकी र पर्यटन शिक्षाका लागि जनप्रिय बहुमुखी क्याम्पस।
5: विस्तृत जानकारीको लागि
4: जनप्रिय बहुमुखी क्याम्पस पोखरा 8 कास्की, फोन 061-581-822, 572-287।
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
8: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
9: हँ, यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
9: हो त,
8: हत्तेरी हो नि बरु आजै गइहालौं। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
10: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
11: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग जल्द
1: अवधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय

गोर्खाको आरूघाटमा 37 र लमजुङको बेसी शहरमा 25.4 मिलिमिटर भएको छ। तीर आसपासका क्षेत्रमा थप वर्षाको सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन मौसम महाशाखाले सुझाव दिएको छ। मौसम महाशाखाका अनुसार आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै, लुम्बिनी प्रदेशका हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना छ। यस्तै कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। यसै गरी तराई भूभागका पनि केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने आज राति भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। अनुबन्ध हाइलाइट्समा अब अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न आह्वान गर्नुभएको छ। युद्धको 6 महिनापछि अमेरिका र इरानबीच स्थगित भएको वार्ताको विषयमा महासचिवको दृष्टिकोणबारे सोधिएको प्रश्नमा गुटेरेसका प्रवक्ता स्टेफेन डुजारिकले लामो समय द्वन्द्व चलिरहनु दुःखद रहेको भन्दै यसको एकमात्र प्रभावकारी उपाय कूटनीतिक समाधान भएकाले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरान दुवैलाई अर्थपूर्ण वार्तामा संलग्न हुन आग्रह गरेको बताउनुभयो। संयुक्त राष्ट्रसंघले कतार, पाकिस्तान, इजिप्त, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको र महासचिव गुटेरेस उनीहरूसँग सधैँ सम्पर्कमा रहेको डुजारिकले बताउनुभएको छ। महासचिवका लागि चिन्ताका विषयहरूमा द्वन्द्वको विनाशकारी मानवीय र आर्थिक परिणामहरू भएको उल्लेख गर्दै यसमा खाद्य आपूर्ति, विश्वव्यापी आर्थिक प्रभाव, मानवीय आवश्यकताका सामानहरू तथा ऊर्जाको मूल्यमा उच्च वृद्धि लगायतका पक्षहरू समावेश रहेको उहाँले बताउनुभएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय सामुद्रिक संगठन आईएमओले फेब्रुअरी 28 शुरू भएको अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वको कारण स्टेट अफ हर्मजमा करिब 6,000 नाविकहरू फँसेको जनाएको छ। आईएमओका महासचिव आर्सेनियो डोमिङ्गेजले द्वन्द्व शुरू भएको 6 महिनाको अवधिमा करिब 6,000 नाविक बोकेका 400 जहाज सुरक्षित रूपमा खाड़ीबाट बाहिरिन असमर्थ रहेको बताउनुभएको छ। यसअगाडि दुई जहाजहरूमा लगभग 20,000 नाविकहरू रहेको जनाइएको थियो भने केही जहाजहरू र तिनीहरूका चालकहरू यस क्षेत्र छोड्न सक्षम भएपछि तथ्याङ्क संशोधन गरिएको थियो। उहाँले स्टेट अफ हर्मज एक महत्वपूर्ण अन्तर्राष्ट्रिय जलमार्ग भएको बताउँदै त्यहाँबाट विश्वव्यापी तेल आपूर्तिको लगभग 20% आगमन हुने र हाल समुद्री यातायातको लागि बन्द रहेको बताउनुभएको छ। आईएमओकी प्रवक्ता जोसेफिन लाटु स्यानफोर्डले यस क्षेत्रका हजारौं नाविकहरू बढ़दो जोखिम र अनिश्चितताको अवस्थामा बस्न र काम गर्न बाध्य रहेको बताउनु भएको छ। सहारा क्लब पोखराले सहारा फुटबल एकाडेमीको सहयोगार्थ आयोजना गरेको समर हाइकिङ फर च्यारिटी 2083 कार्यक्रमको आयव्यय सार्वजनिक गरेको छ। पोखराको महेन्द्रपुल स्थित फल्चामा आज आयोजित पत्रकार सम्मेलन मार्फत क्लबले कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरेको हो। क्लबका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक पूर्ण कुमार गुरूङले हाइकिङको आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो। संयोजक गुरूङका अनुसार कार्यक्रममा 10,36,430 रूपियाँ आमदानी भएको थियो, 4,33,131 रूपियाँ खर्च भई 6,03,299 रूपियाँ सञ्चालन बचत भएको उहाँले खुलाउनु भएको छ। पोखरा महानगरपालिका 9 को समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा भएको हाइकिङ गत साउन 30 गते फल्चाबाट शुरू भई रानीभौवा, चापापानी हुँदै काउडाँडासम्म पुगेको थियो। कार्यक्रममा 215 जनाको सहभागिता रहेको क्लबले जनाएको छ। क्लबका अनुसार हाइकिङबाट प्राप्त रकम श्रीबहादुर केसी स्मृति सहारा फुटबल एकाडेमी सञ्चालनमा उपयोग गरिनेछ। एकाडेमीमा कठिन परिस्थिति तथा विपन्न परिवारका बालकलाई आवासीय सुविधासहित फुटबल प्रशिक्षण, शिक्षा, स्वास्थ्य तथा खानपानको व्यवस्था गर्दै आएको क्लबले जनाएको छ। हालै एकाडेमीमा विभिन्न 16 जिल्लाका 30 जना बालक आबद्ध छन्। क्लबले प्राकृतिक विपदमा परेका नागरिकलाई समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। पत्रकार सम्मेलनमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनर्स्थापनाको लागि 50,000 रूपियाँ सहयोग गर्ने घोषणा गरिएको छ। 5 मञ्जुबहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा पालिखेचोक स्थित प्रतिमा मावि च्याम्पियन भएको छ। कास्की जिल्ला ह्याण्डबल संघको आयोजनामा पोखरामा आज भएको फाइनल खेलमा प्रतिभा मावि च्याम्पियन बनेको हो। निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा प्रतिभाले गुरूकुल माध्यमिक विद्यालय विरूद्ध झिनो 1 गोलले जित हात पार्न सफल भएको छ। फाइनल खेलमा प्रतिभाले 12 गोल गर्दा गुरूकुलले 11 गोल गरेको थियो। प्रतिभा च्याम्पियन भएसँगै नगद 20,000 र गुरूकुलले नगद 10,000को साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन्। त्यस्तै प्रतियोगितामा प्रगति मावि र पोखरा एकाडेमीले तेस्रो स्थान हात पारेका छन्। अस्ट्रेलियामा चलिरहेको टप 20 श्रृंखलाको अन्तिम खेलमा नेपालीले भिक्टोरिया एकाडेमीसँग 1 विकेटले पराजित भएको छ। यससँगै नेपालीले 2 जित र 4 हारसहित तालिकाको 7 स्थानमा रहँदै श्रृंखला टुंग्याएको छ। नेपालीले दिएको 143 रनको लक्ष्य भिक्टोरियाले अन्तिम ओभरको

बलमा 9 विकेट गुमाएर पूरा गरेको हो। भिक्टोरियाको जितमा ह्यारी होक्ट्रासले अभिजित 35, टम रोजर्सले 36 र ह्यारी डिक्सनले 30 रन बनाए। नेपालका युवराज खत्री र कुशल भुटेलले 3 तथा आकाशचन्दले 1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 142 रन बनाएको थियो। कुशल भुटेलले अभिजित 70 रन बनाए भने दीपक डुमरेले 16 रन जोडेका थिए। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक बंगलादेश हाई पर्फर्मेन्स टोली र किङ्समेन एकाडेमीसँग पराजित नेपालले होर्बर्ट हुरिकेन्स एकाडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो। राति 9 बजेको अनुपर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। बाढ़ीमा ज्यान गुमाउनेको संख्या 675 पुग्यो, झण्डै 2500 सम्पर्कविहीन। भोटेपछि बाढ़ीमा परेकाको सब पहिचानमा समस्या, पहिचान हुन नसकेका सबको डीएनए परीक्षणका लागि नमूना काठमाडौँ पठाइने। रसुवा बाढ़ीपछि प्रधानमन्त्री राहत कोषमा थपियो 4 अर्ब 38 करोड़, कोषमा कुल 6 अर्ब 55 करोड़ 33,62,011 रूपियाँ जम्मा। देउवापछिले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने, गगनतिर नलाग्न नेता कार्यकर्तालाई आग्रह। आज गाईजात्रा पर्व दिवंगत आफन्तको सम्झना तथा आत्माको चिर शान्तिको कामना गर्दै मनाइयो। अमेरिका र इरानलाई वार्ता पुनः शुरू गर्न राष्ट्रसंघको आह्वान। हर्मुज क्षेत्रमा 6,000 नाविक फँसेको आईएमओको दावी र सहाराको समर हाइकिङबाट 6,00,000 बढ़ी बचत। फुटबल एकाडेमी सञ्चालनमा उपयोग गरिने प्रतिभा मावि बन्यो 5 मञ्चु बहादुर स्मृति छात्र ह्याण्डबल प्रतियोगितामा च्याम्पियन। अवश्य यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हो। रंग बहार रंग बहार
1: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
0: वर्जर पेंट से घर रंग लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जितने मौका पाने हो।
1: साथ ही 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वॉशिंग मशीन लगाए 350 भन्दा बढी आकर्षक उपहार घर रंगाओ खुशी बनाओ उपहार जितने अवसर पाओ।
0: वर्जर पेंट
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
3: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
2: मृगौला तथा मूत्र रोग युरो सर्जरी
3: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
2: न्युरो सर्जरी सेवा
3: बाल रोग
2: नाक कान तथा घाँटी रोग
3: मानसिक तथा स्नायु रोग
2: प्रसूति तथा स्त्री रोग
3: छाला यौन तथा कुष्ठ रोग
2: नेत्र रोग
3: दाँत तथा मुख रोग
2: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन
3: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
2: सुविधा सम्पन्न आईसीयू सेवा
3: डिजिटल एक्सरे
2: सिटी स्क्यान सेवा
3: भिडियो एक्सरे इको कार्डियोग्राफी
2: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
3: फिजियोथेरापी युरोफ्लोमेट्री
2: केमोथेरापी
3: सुरक्षित गर्भपतन सेवा
2: होल बडी चेकअप हेल्थ प्याकेज
3: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की
2: फोन 061-572-648-572-849
4: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्।
5: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम।
6: नेपालीको गौरव
7: नेपालीको पहिचान
6: पालिखले ढाका टोपी
7: जसले शिरको शोभा बढाउँछ
6: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्
8: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
6: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526-483
7: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
6: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा उपचार हुने समस्याहरू उच्च रक्तचाप उच्च कोलेस्ट्रोल निरन्तर छाती दुख्ने मुटुको धड्कन बढी भएको शरीर सुनिने फुल्ने मुटुको बाथ रोग मुटुको भल्भमा समस्या मुटुको चालमा गडबडी आदि साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच प्रत्येक महिनाको तेस्रो शनिबार अर्थात् यही भदौ 20 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म सम्पर्क परिचित मेडिकल हल प्राली परिचित स्वास्थ्य क्लिनिक पोखरा 4 गैरापाटन पालिखे चोक सम्पर्क 98-4-34-32-29-98-028-59-321-061-581
10: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
11: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
12: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
13: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
12: 28 वर्षदेखिको अनुभव, न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
13: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
11: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 98-251-98-190।
14: किन्नुहोस् अब ढुक्कले सुनका गहना, आयो अब मेसिनबाट गुणस्तर जाँच्ने जमाना।
15: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
14: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
15: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
14: यी गरगहना बिक्री वा साथ फेर गर्दा टोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
15: फोन 530-815
14: 530-815,
15: मोबाइल नम्बर 9852-22871। महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
16: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
17: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
18: भूमि, वन र प्राकृतिक स्रोत सँगको आदिवासी जनजातिको अन्यन्याश्रित सम्बन्धलाई मान्यता देऊ।
17: जल, जमिन, जंगल, खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
18: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
17: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
18: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
17: आत्मनिर्णयको अधिकारलाई मान्यता देऊ।
18: अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
17: नेपाल आदिवासी जनजाति महासंघ।
19: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
20: हेलो,
21: हजुर नमस्कार।
20: हेलो
21: नमस्कार काका, सुन्नु भएन?
20: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
21: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
20: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
21: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनु भन्नलाई फोन गरेको।
20: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
21: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
20: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
22: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
23: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
22: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
24: रंग बहार रंग बहार,
25: वर्ज संगे उपहार उपहार, बम्पर मा यामाहा रेजियार,
24: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
25: साथै 65 इंच को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ,
24: वर्ज पेंट।
26: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
27: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
28: बिरामी जाँच यही भदौ 19 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 20 गते शनिबार मध्याह बाह्र बजेसम्म।
27: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-2-66 र 5-53-8-34।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला रातिको 10 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि रातिसम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।

0: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560 26579 98560 26579।
1: तपाईं यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

0: पोखराको चिप्ले ढुङ्गामा रहेको आकर्षक ज्वेलरी सुनचाँदी पसलको लागि कर्मचारी आवश्यकता। मोटरसाइकल स्कुटर चलाउन सक्ने सुन सम्बन्धी केही जानकारी भएको एसईई उत्तीर्ण भएको मेहनती इमान्दार दुईजना कर्मचारी आवश्यक परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। आकर्षक ज्वेलरी सुनचाँदी पसल चिप्ले ढुङ्गा पोखरा। मोबाइल नम्बर 98560265779 98560265779।
1: पेन्सन पट्टा हराएको सूचना यही मिति 2083 साल।
2: ए हजुर, पेन्सन पट्टा हरायो रे?
3: हो, म खोज्दैछु।
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
4: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
2: बुद्धि तमाङ,
4: गौमाया गुरुङ,
2: विशन विक्रम राई,
4: सुनिल थापा,
2: पशुपति राई,
4: डीबी गुरुङ।
2: हराएको पट्टा भन्दा ठूलो हुन्छ देशसँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।